0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्ने रहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
11: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825601038।
15: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
15: सुगर रोग सम्बन्धी उपचार
16: हर्मोन सम्बन्धी समस्याको उपचार
15: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
16: हुनबाट पनि नाम दर्ता गर्न
9: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847878913 र 9905912871।
9: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
4: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू
9: हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
14: उपचार हुने रोगहरू
4: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
14: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
14: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
21: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: भर्ना सम्बन्धी सूचना।
4: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
14: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
2: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 9847802983 र 9765526286।
5: सीता के भो तिमलाई घुम्सेर बसेछौ
6: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
5: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
6: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छ
23: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
20: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
23: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572।
21: अब हाम्रै खुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू
14: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
1: सामान्य किराले खाएको दाँत भर्ने
21: मेसिनद्वारा आरसीटी गर्ने
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
21: खोल लगाउने
1: बाङ्गो टिङ्गो दाँत मिलाउने
21: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
1: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
21: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
14: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494
24: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
25: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 6 बजेको छ
26: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली तपाईँको सुस्वास्थ्य हाम्रो कामना किसान पाइप प्रोडक्ट प्राली
27: राष्ट्रको शान किसान
26: अ कम्प्लिट पाइपिङ सोल्युसन
14: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
28: बाढीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त
14: राहत नपाएको बाढी पीड़ितको गुनासो संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग अत्यावश्यक सामग्री अभाव नहुने
28: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ़दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव
14: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी दुई देशबीच फेरि तनाव बढ़ने संकेत
28: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै
29: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
30: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
29: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
30: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
29: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
30: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-625-94, 98-510-54-224. तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी नदीमा विनाशकारी बाढ़ी आएको पाँचौं दिन हिजो पनि सरकारले बाढ़ी प्रभावित 11 जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फसेकाहरूलाई निकाल्ने प्रयास गरिरहेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फसेकाहरूलाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्कविहीन भएकालाई खोज्न र सुरुङमा फसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल आयोजना स्थल र आयोजनाको कार्यालय गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध गरिरहेका छन्। भोटे कोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत परियोजनाका सुरुङमा फँसेका अनुमानित 500 भन्दा धेरै मजदूर कर्मचारीको 5 दिनसम्म पनि उद्धार हुन सकेको छैन। सरकारले निकै ढिला मात्रै भारतीय र चिनिया पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता हिजो आइतबारदेखि मात्रै खटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको तथ्याङ्क विश्लेषणमा विभिन्न जलविद्युत आयोजनामा 1000 हाराहारी सम्पर्कविहीन छन्। सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि हिजो भारतीय र चिनिया सेनाका विशेषज्ञसँगै कोरियाली विशेषज्ञ टोली पनि थपिएका छन्। रसुवाको माथिल्लो त्रिशुली 1 चिनिया र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनाको समन्वयमा उद्धारको प्रयास गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा आफन्तजन रसुवा नुवाकोट धादिङ चितवन गोर्खा तनहु पोखरा नवलपरासीसम्म पुगिरहेका छन्। कोही शव राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढ़ीमा बगेर कता पुगे वा कता पुरिए वा कतै फसेका पो छन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने भन्ने समस्यामा पनि आफन्त रहेका खबर कान्तिपुर लेखेको छ। यसैबीच बाढ़ीमा फँसेका मध्ये अहिलेसम्म 9000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले दिएको पछिल्लो जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9435 जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 781 पुगेको छ। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
4: यस्तै प्रधानमन्त्री राहत कोषमा तीव्र रूपमा राहत संकलन भइरहेको छ। साधारणले समेत कोषमा रकम जम्मा गरेको प्रमाण स्वरूप क्यूआर कोडको स्क्रीनशट सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। विदेशबाट पनि रकम आइरहेको सरकारी अधिकारीहरू बताउँछन्। तर बाढ़ी गएको 5 दिन बितिसक्दा पनि पीड़ितले राहत नपाएको गुनासो गरिरहेका छन्। चाउचाउ र बिस्कुटका लागि उनीहरूले हारगुहार गरिरहेका छन्। केन्द्र सरकारबाट राहत आएको छैन, आएको पनि सुगम ठाउँमा लिएर जान्छन्। हामीले सकेको गरिरहेका छौं, स्थानीय सरकारका जनप्रतिनिधिको गुनासो छ। पीड़ितको मात्र नभई उद्धार र खोजीमा खटिएका सुरक्षाकर्मी समेत चिउरा र चाउचाउको भरमा रात दिन काम गरिरहेका छन्। राहतको रकम आपतका बेला नबाढ़े कहिले बाढ़ने भन्ने प्रश्न समेत उठेको खबर अन्नपूर्ण पोस्टमा छ।
3: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि प्रदेश र पालिका सरकारसँग तालमेल नगरेको भन्दै गुनासो बढ़ेपछि संघ सरकारले समन्वय थालेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री पुगे पनि वितरण हुन नसकेको, सड़क तथा वैकल्पिक मार्ग सञ्चालनमा ढिलाइ भएको र पालिकाको आवश्यकता नजिकबाट पहिचान गर्न सक्ने संयन्त्रलाई सरकारले परिचालन नगरेको गुनासो प्रभावित क्षेत्रका जनप्रतिनिधिले गर्दै आएका थिए। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने र प्रधानमन्त्रीका नीति योजना कार्यक्रम सल्लाहकार सुदीप ढकालसँग बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले छलफल गर्नुभएको छ। मुख्यमन्त्री थापाले राहत पुनर्स्थापना र पुननिर्माणमा आजदेखि नै तीन तहबीच सहकार्य हुने बताउनुभयो। बीचमा समन्वय नहुँदा कमजोरी देखिए पनि अब नहुने उहाँको भनाई छ। संघ सरकारले पनि तीन तह मिलेर काम अघि बढ़ाउन चाहेको उहाँले जानकारी दिनुभएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले अहिलेसम्म संघ सरकारले आफूहरूसँग समन्वय नगरेको बताउनुभयो। सरकारले बाढ़ी आएको पाँच दिनपछि मात्रै पालिकालाई राहत तथा उद्धारका लागि 6,75,00,000 रूपियाँ निकासा गरेको छ। बाढ़ीको महाविपत्तिमा राजनीतिक दलहरूले आवश्यक समन्वय खोजी उद्धार राहत र पुनर्स्थापनामा सक्रिय हुन सरकारलाई सुझाव दिएका छन्। दलहरूले सहयोग रकम प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् भने खोजी उद्धार राहत र पुनर्स्थापनामा तीनै तहका सरकारको समन्वयको आवश्यकता उल्याएका छन्। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333 493-555।
12: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा, जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त, राहत नपाएको बाढ़ी पीड़ितको गुनासो, संघले स्थानीय प्रदेश सरकारसँग समन्वय थाल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। बाढ़ी गएको एक साता बित्नै लाग्दा प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ़ेको छ। दीर्घ रोगीले समयमा औषधि खान नपाउँदा रोग बल्झिने खतरादेखि मरेका पशु चौपाएको दुर्गन्ध फैलिन थालेको छ। अहिले ती क्षेत्रमा औषधि उपचार सहितको सचेतना अभियान र समुदायमा सरसफाई लगायतको काम अगाडि बढ़ाउन ढिलो हुन थालेको छ, तर सरकार अझै खोज र उद्धारको काममा व्यस्त छ। कतिपय पालिका लगायतका स्थानीय संयन्त्र नै विपदबाट प्रभावित भएकाले तत्काल दिनुपर्ने स्वास्थ्य लगायतका अत्यावश्यकीय आधारभूत आवश्यकता समेत पुग्न सकेका छैनन्। विपदको यो समयमा प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अपनाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
11: पानीबाट हुने थुप्रै रोगहरू छ, जस्तै वाटर बोर्न डिजिज, पानीका मुहानहरू चाहिँ एकदम दूषित भइराखेको हुन्छ, त्यसमा विभिन्न किसिमका जनावरहरू अथवा मृत शरीरहरू पनि डुबिराखेको हुन्छ, विभिन्न किसिमका खाद्य पदार्थहरू चराचुरुङ्गीहरू मरिराखेको हुन्छ, त्यसले गर्दाखेरि हाम्रो पानीका मुहानहरू दूषित हुन्छन्, जसको कारणले गर्दाखेरि कलेरा जस्तै टाइफाइड त्यस्तै हेपाटाइटिस ए जस्ता थुप्रै प्रकारका पानीजन्य रोगहरू चाहिँ एकदमै कमन हुन्छ भने अर्को भेक्टर बर्न डिजिज किन भन्दाखेरि लामो समयसम्म पानी जमिराखेको हुन्छ त्यसले गर्दाखेरि विभिन्न किसिमका मस्किटोहरू चाहिँ ग्रोथ हुने अवस्थाले गर्दाखेरि डेंगु कालाजार जस्तै यी मलेरियाहरू चाहिँ प्रशस्त मात्रामा भेटिन सक्छ। चिसो पनि हुन्छ, एउटा मोइस्ट पनि हुँदाखेरि चाहिँ मानिसहरू चिसो छिउमा बसिरहेको अवस्थामा ती ठाउँहरूमा विभिन्न किसिमका फंगल ग्रोथहरू पनि हुन्छ, त्यसले गर्दाखेरि मानिसहरूमा विभिन्न किसिमको इन्फेक्सन हुने रेस्पिरेटरी इन्फेक्सन हुने दीर्घ रोगीहरू छ, सासका दीर्घ रोगी छ, उनीहरूको रोग बढ्ने समस्याहरू हुन्छन् भने विभिन्न किसिमका मानिसहरूमा सरसफाईको कमीले गर्दाखेरि छालाका विभिन्न रोगहरू फंगल इन्फेक्सन्सहरू त्यतिकै मात्रामा बढ्दै गर्छन्।
13: संक्रमणकै कुरा गर्दाखेरि संक्रामक रोगहरू चाहिँ के फैलिन सक्छ र कति समयपछि चाहिँ यसले चाहिँ अलि उग्र रूप लिने सम्भावना चाहिँ रहन्छ?
11: 24 घण्टापछि यसका असरहरू देखिँदै जान्छ। विभिन्न जनावरहरू मरेको ठाउँहरूमा अथवा जनावरहरू पंक्षीका दानाहरू राखेर कुहिएर पानीले भिजेर कुहिएर त्यसमा दुर्गन्धहरू आइराखेको हुन्छ, जसले गर्दाखेरि वरिपरिका वातावरणबाट नजिकका खोला नालादेखि लिएर पानीका मुहानहरू पनि दूषित बनाउँछ, तात्कालै देखाउँछ, जसले गर्दाखेरि विभिन्न किसिमका सरुवाजन्य रोगहरू विभिन्न पशु पक्षीहरूमा थिए, जनावरहरूमा थिए, ती रोग ती चीजहरू पनि चाहिँ पानीको माध्यमद्वारा अरू व्यक्तिहरूमा सर्ने सम्भावना हुन सक्छ।
13: अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि अहिले तत्काल के चाहिँ गर्नुपर्छ?
11: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो। शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुन सक्छ। स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने, मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुनु, र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भनेर यकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नु पर्ने हुन सक्छ। पानी शुद्धिकरणका विभिन्न प्रकारहरू घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ, जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने। खानेकुराको लागि पनि सकेसम्म हामीले मासुजन्य पदार्थहरू चाहिँ वितरण गर्नु हुँदैन, खान पनि हुँदैन, र त्यसको साथमा प्रोटिनयुक्त चीजहरू गेडागुडीहरू प्रशस्त मात्रामा गेडागुडी चीजहरू सुपाच्य खानेहरू अघि चाउचाउ बिस्कुट भन्दा पनि स्थानीय लेभलमा जे चिज पाइन्छ, कोदो पाउन सक्छ, कोदोको पिठो पाउँछ, गहुँ पाउन सकिन्छ, जे चिज पाइन्छ प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ।
3: स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, त्रिशुली नदीमा आएको बाढ़ीका कारण हिजो पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो खस्दा मुगलिनिङ हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाव दिएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायतका अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक अवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकाका लागि 20 दिनलाई खाद्यान्न मौजाद रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जना

0: इन्धनको आपूर्ति जति सक्दो सहज गरिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो ग्यासका धेरै जसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउनेछौ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव नहुने बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट खाद्य वस्तु आपूर्ति गर्ने व्यवस्था भइसकेकाले आम उपभोक्तालाई नआतिन अपील गर्नुभएको हो। मन्त्रालयका अनुसार साना गाड़ी मार्फत खाद्यान्न ढुवानी गर्न टोखा छहरे नुवाकोट खण्ड तथा कान्ति रातपस जस्ता वैकल्पिक सड़क सञ्चालनमा ल्याइने प्रयास गरिरहेको छ। मन्त्रालयले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल ट्रेडिङ कर्पोरेशन र निजी क्षेत्रसँग गर्दा काठमाडौँ उपत्यकामा दुई तीन महिनासम्म ठप्प भए पनि पुग्ने गरी खाद्य वस्तु मौजदात रहेको जनाएको छ। खाद्य कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला सुवेदीले काठमाडौँ उपत्यकामा चामल दलहन लगायतका खाद्य वस्तु पर्याप्त मौजदात रहेको र वैकल्पिक बाटोबाट ल्याउने गरी तयारी भएकाले अभाव हुने अवस्था नरहेको जानकारी दिनुभएको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
2: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
5: सम्पर्क मोबाइल नम्बर 9822964264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
9: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: मृत मानव अङ्गलाई व्यवहारिसै मानेर अन्त्येष्टि गर्न लागिएको नभई सबसँग सम्बन्धित सबै प्रमाण सुरक्षित राखेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रहरले जनाएको छ। कतिपय शव संग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल र अस्थायी शव गृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढ़ाएको नेपाल प्रहरले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्ले प्रत्येक शवको तस्विर, हुलिया, शरीरमा रहेका विशेष चिन्ह, फोरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन, भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न लागि हो। उहाँले शव फेला परेको ठाउँ, अवस्था र छुट्टै कोड नम्बर समेत अभिलेख राखिने भएकाले वर्षौंपछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने बताउनुभयो। यस्तो अभ्यास अन्य विकसित देशहरूमा पनि रहेको उहाँको भनाई छ। आजको गोर्खापत्रमा खबर छ।

0: यसको खबर इरानको इस्लामिक रेबुजल अन्सारी गार्ड आईआरआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारीहरूले लाराक द्वीपमा इरानी रिभोल्युशनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाले दावी गरेको थियो। लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ। यद्यपि मृतक तथा घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन। यो घटनासँगै अमेरिका र इराक बीचको तनाव फेरि बढ़ने संकेत देखिएको छ।
1: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुनेछ। खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। रोहित पौडेलको स्थानमा सन्दीपलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिइएको हो। नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्वपूर्ण मानिएको छ। समूह चरणमा राम्रो शुरूआत गर्दै सेमी फाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाल छ। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग, तेस्रो खेल भदौ 21 गते साउदी अरबसँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। हिजोदेखि शुरू भएको प्रतियोगितामा ओमान र हङकङले विजय शुरूआत गरेका छन्। ओमानले सिंगापुरलाई 131 रनले हराउँदा हङकङले साउदी अरबलाई 16 रनले पराजित गरेको छ।
0: कायाकैरनमा अब केही खबर संक्षेपमा। अहिले गण्डकी र बागमती प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। पछिल्लो 6 घण्टामा लमजुङमा 87.8 मिलिमिटर पानी परेको छ। यस्तै बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका पहाड़ी भेगका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
1: गएको बुधकबार भोडेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अधिकांश क्षेत्रमा मोबाइल सेवा फेरि शुरू भएको सेवा प्रदायकले दावी गरेका छन्। बीटीएस टावर तथा अप्टिकल फाइबर मर्मत सम्भार तथा पुरानो माइक्रोवेभ लिङ्कको प्रयोग गर्दै बाढ़ी प्रभावित क्षेत्रमा सेवा शुरू भएको उनीहरूको भनाइ छ।
0: भोटेकोशीबाट शुरू भए त्रिशुली नदीमा गएको बुधबार आएको बाढ़ीका कारण भएको विनाशपछिको पुननिर्माणका लागि प्रारम्भिक तयारी शुरू भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोगले आर्थिक क्षेत्रको मूल्याङ्कन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले दिनुभएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्याङ्कन 4 खर्बदेखि 7 खर्ब रूपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ।
1: भोटेकोशीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। गएको बुधबार आएको बाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताउनुभयो।
0: भोटेकोशी करिडोरमा आएको बाढ़ीले राजमार्गसँगै नेपाल चीन जोड्ने रसुवागढ़ी नाका बगाएपछि चीनसँगको नेपालको मुख्य स्थल मार्ग व्यापार सम्पर्क टुटेको छ। पछिल्लो विवरण अनुसार विपत्तिमा 700 भन्दा बढ़ीको ज्यान गएको छ। 2500 भन्दा धेरै बेपत्ता छन्। बाढ़ीले नेपाल चीन व्यापारको अन्तर्राष्ट्रिय नाका नै नाम निशाना नरहने गरी बगाएपछि नेपाल चीन व्यापारको रसुवागढ़ी लाइफलाइन नै संकटमा परेको व्यवसायी बताउँछन्।
1: लामताङ लेरुङ हिमपातको टुप्पोबाट खसेको हिउँको ढिक्का गएको 8 महिनादेखि निरन्तर मासिँदै भदौ 10 गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा ठूलो हिमबाढ़ी निम्तिएको तथ्य सार्वजनिक भएको छ।
0: प्रणालीमा उच्च सुरक्षा जोखिम रहेको देखाउँदै विद्युतीय खरिद प्रणाली ई बिडिङ अनिश्चितकालका लागि बन्द भएको छ। 11 भदौदेखि प्रणाली बन्द भएपछि व्यवसायहरू हार्ड कपी मार्फत नै बोलपत्रको प्रक्रियामा सहभागी हुन बाध्य छन्।
1: भोटेकोशी बाढ़ीको मारमा यसपटक धेरैजना विदेशी पाहुना पनि परेका छन्। तीमध्ये केही विदेशी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्राधिकरणका अनुसार बाढ़ीको चपेटामा परेका झण्डै 600 जना पर्यटक अझै सम्पर्कविहीन छन्।
0: र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भन्दै नक्कली भाउचर बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका 2 ठोसी रामेछापका 32 वर्षीय भवन कार्की रहेका छन्। काया कैरनमा अब पालो उखानको
1: दुःख भोग्नेले मात्रै थाहा पाउँछ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त।
0: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो। संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णवीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग। अत्यावश्यक सामग्री अभाव नहुने।
1: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ़दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव।
0: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी। दुई देशबीच फेरि तनाव बढ़ने संकेत।
1: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। दुखी गरीब मान्छेले आफूलाई समस्या परेको बेला खोजे जस्तो साथ सहयोग नपाउने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ थोत्रो पालमुनि बुढ़ाबुढ़ी रुल्ल टुल्ल भएर बसिरहेका छन्। गरीबको चमेली बोलदिने कोही छैन भन्ने पुरानो गीत सम्झँदै बुढ़ा मान्छे बुढ़ीसँग भन्दैछन्, हाम्रो बारेमा बोलदिने एकजना मात्रै हुनुहुन्थ्यो, त्यही नै प्रधानमन्त्री भनेर गइदिनु भयो। आजको काया कैरन सकिएको छ। काया कैरन
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेप सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
5: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदाङ। फोन नम्बर 082-5-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गुराहीदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 082-5-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
9: पश्चिम नेपालको आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवास र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 99.4 MHz पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: जिल्लावार एकाई दाङको अध्यक्षमा मणिराज आचार्य निर्वाचित, देउखरीमा पठन संस्कृतिको पुनर्जागरणको बहस,
0: लामो समयसम्म पनि सत्य तथ्य जानकारी पाउन नसकेको बेपत्ता परिवारको गुनासो, धारापानीमा भएको धार्मिक महोत्सवबाट करिब 34 लाख आमदानी
1: र राप्ती गाउँपालिकामा लागू औषध विरूद्ध आमाहरूलाई प्रशिक्षण।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरखे राष्ट्रिय दैनिक गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट
2: छोरा बेपत्ता भएको खबर पाएदेखि तुलसीपुर बाह्र कौवा पोर्के 73 वर्षीय टीका डाङ्गीको मनमा उत्पन्न भएको बेचैनी अहिलेसम्म शान्त भएको छैन होस् पनि कसरी 25 वर्षसम्म पनि छोरा जिउँदो मर्दो पत्तो छैन 2058 सालमा भविष्य सुन्दर बनाउने सपना बोकेर पोखरा अध्ययन गर्न गएको 21 वर्षीय छोरा एकाएक बेपत्ता भए पछि उनका साथीहरूले दिएको खबर अनुसार तत्कालीन नेपाली सेनाले आफ्नो छोरा लगेको भन्ने जानकारी मात्रै छ टीकालाई पनि अनि छोरो फर्किहाल्छ कि भन्ने आशा पनि नियमित औषधि सेवन गर्नुपर्ने अस्वस्थ छ उहाँको शरीर तर पनि छोराबारे केही जानकारी पाइन्छ कि भन्ने आशा बोकेर अहिले पनि उहाँ बेपत्ता सम्बन्धीको कुनै कार्यक्रमबारे जानकारी पाउनुभयो भने पुग्ने गर्नुहुन्छ अनि आफ्नो पीड़ा सुनाउनुहुन्छ आइतबार पनि अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर आफ्ना पीड़ा सुनाउनुभयो उहाँले भन्नुभयो बेपत्ता भएको छोरा आउँछ कि भनेर वर्षौं बिताउँदा र अहिलेसम्म कुनै पनि जानकारी नहुँदाको पीड़ा मलाई थाहा छ राज्यको हामीलाई सत्य तथ्य जानकारी कहिले दिन्छ 24 वर्ष अघि हराएका भाइको सत्य तथ्य अवस्थाबारे केही जानकारी पाइन्छ कि भन्ने आशाले तुलसीपुर सहका ज्योति प्रसाद फुल मगर बेपत्ता सम्बन्धी रेडक्रसले गर्दै आएका कार्यक्रममा गत वर्षदेखि आउन थाल्नु भएको छ 2059 सालमा तुलसीपुर चार रक्षा चौर स्थित भाड़ाको घरमा बसिरहेको अवस्थामा उहाँका 21 वर्षीय भाइ विवेक पुनलाई राज्य पक्षबाट बेपत्ता पारेको र बुबालाई कुटपिट गरी घाइते बनाएको पुनले बताउनुभयो उहाँहरू मात्र होइन रेडक्रसको आईसीआरसीको तथ्याङ्क अनुसार दाङबाट बेपत्ता भएका 81 जनाको अवस्थाबारे कुनै जानकारी छैन त्यसैले बेपत्ता भएका परिवारहरूका सदस्यहरूको अवस्थाबारे जान्न रेडक्रस जिल्ला शाखा दाङले हरेक वर्ष बेपत्ता दिवसको अवसरमा कार्यक्रम गर्दै आएको रेडक्रस जिल्ला शाखा सभापति मदन गौतमले बताउनुभयो उहाँले भन्नुभयो शान्ति सम्झौता भएता हरेक वर्ष कार्यक्रम गर्दै आएका छौं हाम्रो उद्देश्य भनेको पीड़ित परिवारका कुरा सुन्ने र यहाँबाट हुन सक्ने समस्या समाधान गर्ने बाँकी कुरा माथिल्लो निकायमा जानकारी गराउने हो हामीले त्यो गर्दै आएका छौं यस वर्षको अन्तर्राष्ट्रिय बेपत्ता दिवस जान्न पाउने अधिकार उनीहरू सेका छैनन् परिवारले जवाब पाउनै पर्छ खोजी जारी छ भन्ने मूल नाराका साथ मनाइएको छ आजको नयाँगत राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ
1: नेपाल बार एसोसिएशन जिल्ला बार इकाई दाङको आइतबार सम्पन्न निर्वाचनबाट अधिवक्ता मणिराज आचार्य मौसम अध्यक्षमा निर्वाचित हुनु भएको छ उहाँले प्रतिद्वन्दी निर्मल गौतमलाई पराजित गर्नुभएको हो बारको दुई निर्वाचनमा दुईवटा टीम चुनावी मैदानमा थिए जसमा एउटा टीम नेतृत्वको आचार्यले र अर्को टीमको नेतृत्व गौतमले गर्नुभएको थियो आचार्यले 63 मत प्राप्त गर्दा गौतमले 50 मत मात्र प्राप्त गर्नुभएको थियो आचार्यको टीमबाट सचिवमा भरत न्यूपानी निर्वाचित हुनुभयो उहाँले पनि 63 मत प्राप्त गर्नुभयो उहाँका प्रतिस्पर्धी किरण पौडेलले 53 मत प्राप्त गर्नुभएको थियो त्यस्तै उपाध्यक्षमा तिलक केसी 60 मतसहित विजयी हुँदा लोमबहादुर कार्कीले 50 मत प्राप्त गर्नुभएको छ कोषाध्यक्षमा फकला थारूले 62 मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी कृष्ण प्रसाद आचार्यले 53 मत प्राप्त गर्नुभएको छ सहसचिवमा 57 मत सहित बिना पाण्डे विजयी हुनुभएको थियो भने उहाँकी प्रतिस्पर्धी हरिचन्द्रा कुमारी ओलीले 56 मत प्राप्त गर्नुभएको थियो सदस्यमा गोपाल प्रसाद भूषाल 63 विनय कुमार मिश्र 57 माधव प्रसाद अधिकारी 61 शान्तराज सुवेदी 64 धनसिंह गिरी 65 निश्चल हमाल 64 र मणिराम चौधरी 53 मत सहित विजयी हुनुभएको छ आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं
2: चिया पसलदेखि सार्वजनिक स्थल चौतारामा पनि पत्र पत्रिका तथा पुस्तक पढ्ने परम्परा जस्तै थियो। ज्ञान आर्जन र व्यवहार परिवर्तनका लागि अनेकन पुस्तकहरू छन्। तर पछिल्लो समय पठन संस्कृति हराउँदै जाँदा पहिला जस्तो किताब पढ्ने बानीमा कमी आएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। पुस्तक पढ्ने बानी कमजोर हुँदै जाँदा ज्ञान आर्जन गर्ने विषयवस्तुको विश्लेषण गर्ने र समाजलाई गहिराईमा बुझ्ने संस्कृति ओझेलमा पर्न थालेको भन्दै देवखोरीमा पठन संस्कृतिको पुनर्जागरण आवश्यक रहेकोमा सरकारवालाले जोड़ दिएका छन्। प्रविधि सामाजिक सञ्जाल र कृत्रिम एआई को तीव्र विकासले सूचना प्राप्त गर्ने माध्यम सहज बनाए पनि त्यसले पुस्तक पढ्ने बानीको विकल्प बन्न नसक्ने उनीहरूको निष्कर्ष छ। देउखुरी रिडर्स क्लब सर्वोदय पुस्तकालय तथा वाचनालय दाङ र दाङ अध्ययन मञ्चको संयुक्त आयोजनामा राप्ती गाउँपालिकाको सभाहाल मसुरियामा आइतबार आयोजित देउखुरीमा पठन संस्कृति विषय कार्यक्रममा सहभागीहरूले पठन संस्कृतिलाई व्यक्तिगत रूचि भन्दा माथि उठाएर सामाजिक अभियानका रूपमा बढ़ाउनु पर्ने बताएका हुन्। कार्यक्रममा पठन संस्कृति कमजोर हुनु पुस्तक नपढ्ने समस्या नभई ज्ञान निर्माण आलोचनात्मक सोच विश्लेषण क्षमता र सामाजिक चेतनासँग जोडिएको विषय भएको चर्चा गरिएको थियो। दशरथ घिमिरेले आजको नयाँगढ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: घटेकोशी नदीमा आएको बाढ़ीबाट ठूलो धनजनको क्षति भएपछि राहत जुट्ने क्रम जारी रहेको छ। यसै क्रममा राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराई 14 दाङले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 1,11,111 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। बाढ़ी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवार र समुदायलाई राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। विपदको यस घड़ीमा प्रभावित नागरिकलाई ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत राहत कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय भएको संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर बीमबहादुर सिंह ओलीले जानकारी दिनुभएको छ। त्यस्तै रसुवा भोटेकोशी बाढ़ीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित रसुवा तथा आसपासका क्षेत्रको नागरिकको उद्धार र तथा राहत पुनस्थापनाका लागि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325 एन एरिया नम्बर 2 करिब 5,00,000 रूपियाँ सहयोग संकलन भएको छ। एरिया नम्बर 2 अन्तर्गत रहेका 25 लायन्स क्लबहरूले 14 क्लब र केही व्यक्तिहरूसँग सदस्यबाट हालसम्म 5,00,000 भन्दा बढ़ी रूपियाँ संकलन भएको एरिया चीफ भरतराज देवकोटाले जानकारी दिनुभएको छ। बाँकी क्लबहरूले पनि विपद प्रभावितहरूका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उहाँले जानकारी दिनुभयो। त्यसै गरेर नेपाल भारत भूतपूर्व सैनिक संघ इकाई कमिटी घोराही दाङले रसुवामा बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकहरूका लागि राहत कोषमा 1,11,111 रूपियाँ सहयोग गर्ने जनाएको छ। दाङ जिल्लाबाट रसुवा बाढ़ी पीड़ितहरूका लागि उहाँले यो घोषणा गर्नुभएको हो। समितिका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभयो। आजका पत्र पत्रिकामा खबर छ।
2: यस्तै रोल्पा कोडगाउँले समाजले भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि 11,111 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। समाजको बैठकले समाजले हरेक वर्ष गर्दै आएको 30 विशेष कार्यक्रम यो वर्ष स्थगित गर्दै बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। यस्तै समाजले घोराही उपमहानगरपालिका 13 रहेको आफ्नै जग्गामा भवन निर्माण गर्ने विषयमा पनि बैठकले प्रक्रिया अघि बढ़ाएको छ। भवन निर्माणका लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न उपसमिति गठन गरेको समाजका अध्यक्ष टेक बहादुर ओलीले जानकारी दिनुभएको छ। समाजले सचिव निशान ओलीको संयोजकत्वमा 5 सदस्यीय समिति चयन गरेको छ, जसको सदस्य सचिवमा जय कुमारी राणा, कोषाध्यक्षमा कमल सिंह घरती मगर, सदस्यहरूमा लोकबहादुर ओली, इमान सिंह केसी, मनवीर बुढा मगर रहनु भएको छ। समाजले आगामी दिनमा कोटगाउँ क्षेत्रबाट विभिन्न स्थानमा बसोबास गर्दै आएका समुदायलाई संगठित गर्दै सामाजिक तथा मानवीय कार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ।
1: रसुवा बाड़ीमा परेर दाङमा अहिलेसम्म 47 जना सम्पर्कविहीन भएको र त्यसमध्ये 11 जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। भदौ 10 गते बिहान बाड़ी गएपछि आफ्ना परिवारका सदस्यहरू खोजी गरिदिन प्रशासन कहाँ आइपुग्न थालेको दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले जानकारी दिनुभयो। रसुवामा आएको विनाशकारी बाढ़ीपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले उद्धार गरिएका व्यक्तिहरूको अध्यावधि गरेको विवरणमा दाङका 11 जनाको नाम रहेको र अन्यको खबर प्राप्त हुन नसकेको प्रशासनको भनाइ छ। सम्पर्कमा आएका व्यक्तिहरूमा 44 वर्षका शिव गिरी, 28 वर्षका देवप्रसाद चौधरी, 27 वर्षका उमेश चौधरी, 21 वर्षकी सुनिता तामाङ, 46 वर्षका भानु न्यौपाने, 47 वर्षका प्रदीप गिरी, 36 वर्षका महादेव रावत, 50 वर्षकी अमृता गिरी, 29 वर्षकी निमा शर्मा रावत, 14 वर्षकी मनिला रावत र 9 वर्षका मनिषा रावत रहेका छन्। यसै विषयमा रहेर हामीले दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेलाई दाङबाट कामका सिलसिलामा त्यहाँ पुगेर सम्पर्कविहीन भएकाहरूको अवस्था अहिलेसम्म के छ र राहत संकलनका बारेमा के भइराखेको छ भनेर सोधेका छौं।
3: हामीलाई अब 10 गते बिहान बाढी गएपछि नै सोही साँझबाट नै हामीलाई विभिन्न दाङ जिल्लामा थायी बसोबास गर्नुहुने र दाङमा अस्थायी बसोबास विभिन्न जिल्ला भई यहाँ अस्थायी बसोबास गर्ने उहाँका परिवार आफन्तजनहरूले हामीलाई टिपाउनु भएको थियो। हाम्रो यो जिल्ला यो आपतकालीन कार्य सञ्चालन केन्द्र र यो जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी लगायत अनि स्थानीय तह र पालिका सम्पूर्ण तहहरूमा जुन उहाँहरूले सम्पर्क गर्नुभयो र हामीलाई जानकारी गराउनुभयो सोही बमोजिम आधिकारिक रूपमा विवरण प्राप्त भएपछि हामीले त्यसलाई अपडेट गर्ने क्रम जारी राखेका छौँ र आजसम्म जारी भइराखेको छ। पहिलो दिन हामीसँग जम्मा 22 जना मात्रै सम्पर्कविहीन व्यक्तिहरूको नामावली प्राप्त भएको थियो। फेरि अपडेट हुँदाखेरि 47 जनाको नामावली प्राप्त भएको छ। त्यसमध्ये 2 दिन अगाडि र 3 दिन अगाडि गरेर जम्मा 5 जना चाहिँ सम्पर्कविहीन व्यक्तिहरू चाहिँ सम्पर्कमा आउनु भएको परिवारको उसमा अनि त्यसपछि उहाँहरू सकुशल रहनु भएको जानकारी हामीलाई प्राप्त भएको छ र तत्पश्चात कुनै पनि व्यक्तिहरूको 47 मध्येको प्राप्त भएको थिएन। तर जुन सम्पर्कविहीनको नामावलीमा नभएका तर दाङ ठेगाना भई उद्धार गरिएका, जीवित रूपमा उद्धार गरिएका नेपाली सेना र नुवाकोट जिल्ला प्रशासन कार्यालयले एनडीआरआर मार्फत जुन अपडेट गर्यो त्यो 11 जनाको पनि हिजो हामीले साँझ अपडेट गरेका थियौँ। यसरी चाहिँ हाम्रो क्रम चाहिँ निरन्तर अपडेट गर्नेमा चाहिँ हामीले जारी नै राखेका छौँ।
1: अहिले यहाँहरूको सम्पर्कमा घर परिवारहरू जो सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको घर परिवारहरू आउने क्रम कतिको छ? उहाँहरू धेरै जसो रोजगारीका सिलसिलामा अथवा ज्याला मजदुरीका सिलसिलामा अथवा जागिरका सिलसिलामा के छ सिडे साहब, त्यसको बारेमा भनिदिनुहोस् न।
3: उहाँहरू प्राय जस्तो चाहिँ यो हाम्रो हाइड्रो पावरमा चाहिँ काम गर्ने सिलसिलामा जानुभएको धेरै अधिकांश भेटिएको छ र कोही चाहिँ पर्यटक घुमाउन जानुभएको र कोही गोसाइकुण्ड मन्दिरको क्रममा जानुभएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छ। तर जहाँसम्म यो परिवारहरूलाई पनि कतिको चाहिँ हाम्रो कहाँ जानुभएको छ, के गर्दै हुनुहुन्छ भन्ने धेरै परिवारहरूलाई पनि जानकारी नहुँदाखेरि चाहिँ हामीसँग सम्पर्कविहीनहरूको नामावली चाहिँ निकै ढिलो गरी प्राप्त भइरहेको अवस्था छ। यसै क्रममा चाहिँ हामी निरन्तर एनडीआरआरले अहिले फेरि नयाँ पोर्टल विकास डेभलप गरेको छ र त्यसमा पनि हामीले सम्पूर्ण 47 जनाको नामावली अपडेट गरिसकेका छौँ र उहाँहरूले नै हामीलाई निरन्तर सम्पर्क गरिरहनु भएको छ। त्यो सँगसँगै परिवारका जुन आफन्त शुभचिन्तकहरूले पनि परिवारजनहरूले हामीलाई निरन्तर के छ, केही आए कि भनेर गरिरहनु भएको छ र हामीले निरन्तर हाम्रो जिल्ला प्रशासन कार्यालयको आधिकारिक फेसबुक मार्फत अपडेटमा रहनु होला, निरन्तर हामीलाई सहयोग सुझाव दिइरहनु होला र धैर्यताको लागि हामीले विशेष अनुरोध गरेका छौँ र उहाँहरूले पनि धैर्य कायम राख्दै हामीसँग जानकारी लिँदै लिइराख्नु भएको छ।
1: अहिलेसम्म जति दाङबाट दाङ स्थायी ठेगाना भएका र अस्थायी ठेगाना भएका र विभिन्न सिलसिलामा त्यहाँ पुग्नु भएकाहरू जो हाम्रो लिस्टमा हुनुहुन्छ 47 जना, केही त सम्पर्कमा आइ पनि सक्नु भएको छ, त्यस बाहेकका उद्धार भएको अथवा उपचार चल्दै गरेको अथवा मिसिङ भएको त्यस्तो केही खबर आएको छ?
3: त्यसमध्येमा चाहिँ हामीले घाइते भएको, खालि उद्धार सकुशल उद्धार भएको र परिवारजनको सम्पर्कमा आएको बाहेक घाइते अथवा केही हतार भएको जानकारी चाहिँ हामीलाई प्राप्त भएको छैन र हामीले प्राप्त हुँदछ तुरुन्तै हाम्रो आधिकारिक फेसबुक मार्फत जानकारी गराउँदैछौँ।
1: यसमा चाहिँ राहतको उद्धारको कुरा, त्यो राहतको पाटोको कुरा केही छ सिडी साहब?
3: एकदम महत्वपूर्ण प्रश्न सोध्नुभयो। अहिले हाम्रोलाई राहतको लागि भनेर चाहिँ विभिन्न फोन आइरहेछ। हामीले यो राहत कसरी संकलन गर्ने हो, कहाँ बुझाउने हो, के पठाउने हो भन्ने हामीसँग जानकारी माग गरिराख्नु भएको छ र धेरै ठाउँमा आफू खुसी पनि राहत सामग्रीहरू उठाइरहेको भन्ने यो प्रशासनलाई जानकारी आएको छ र कहीँ कहीँ प्रहरीले आफू खुसी उठाउनेहरूलाई चाहिँ रोक पनि लगाएको र अनुसन्धानको सिलसिलामा पनि राखेको जानकारी प्राप्त भएको छ। तर म यो तपाईँको यो लोकप्रिय यो सञ्चार माध्यमबाट चाहिँ म के सबैलाई जानकारी गराउन चाहन्छु भने राहत सामग्री हामीलाई आवश्यक त छ तर अहिले एनडीआरआरले जम्मा 20-25 जुन आइटमहरू मात्रै प्रकाशित गरेको छ त्यो बाहेक अहिले त्यहाँ एक्सेप्ट हुँदैन राहत सामग्री। त्यसमा ठुला ठुला अलिकति टेन्ट भयो, ब्याट्री भयो, अलिकति खानेकुरामा नि अलि हाई इनर्जी बिस्किट जुन एक दिन एउटा खाएपछि जुन आर्मी पुलिसहरूले सेवन गर्ने हुन्छ जङ्गलमा जाँदाखेरि त्यस्ता बिस्किटहरूको चाहिँ माग छ। त अनि अरू चाहिँ धेरै पावर ब्याङ्कहरू बेली ब्रिजदेखि यस्ता टेन्टहरू गमबुटहरूको मात्रै आवश्यकता छ अहिलेलाई। त्यही भएर यो जुन हामीले लत्ता कपडा जुन अलिकति खानेकुराहरू जुन चाँडै बिग्रिने किसिमकाहरू सङ्कलन गरिरहेका छौँ त्यो चाहिँ अहिले तत्काल सङ्कलन नगर्नु म सबैमा जानकारी गराउँछु र हामीले अब पहिलो चरणको यो राहतमा चाहिँ पुर्याउन कठिन भएको अवस्था हामीले सञ्चार माध्यमबाट जानकारी पाइरहेछौँ। सबै कुरा नुवाकोट काठमाडौँमा राहत थोपिरहेको छ तर हेलीबाट मात्रै पठाउने अवस्था छ। त्यही भएर यो दोस्रो चरणको अर्को हप्ता र नेक्स्ट अर्को विकहरूको लागि चाहिँ अलि राहतको माग बढी हुन्छ। हाम्रा पुराना यो डिजास्टरहरूको एक्सपिरियन्सबाट पनि हामीले त्यो कुरा सिकेका छौँ र अहिले चाहिँ राहतको भरमार प्राप्त हुने तर पछि चाहिँ राहत नै नपाउने अवस्था रहन्छ। त्यो अवस्थामा चाहिँ हामी अलि टाढा जिल्ला चाहिँ सक्रिय हुनुपर्ने अवस्था छ। त्यही भएर अहिले तत्काल हामीसँग के राहत हामीले दिन सक्छौँ रेकर्ड अत्याधिक राखौँ, एकदम पूर्ण स्ट्यान्ड बाई तयारी अवस्थामा बसौँ र प्रशासनले हामीले आह्वान गर्छौँ, जानकारी गर्छौँ र त्यसपछि ढुवानीको पनि सुनिश्चितता भएपछि मात्रै हामीले राहत सङ्कलन गरेर चाहिँ हामीले पठाउने व्यवस्था मिलाउँछौँ। त्यसैले राहतको लागि चाहिँ अलर्ट बस्नुहोस्, स्ट्यान्ड बाई बस्नुहोस् र अहिले तत्काल सङ्कलनको लागि चाहिँ नजानुहोस् भन्न म सबैलाई आग्रह गर्न चाहन्छु।
1: अन्तमा यो क्यूआर कोड मार्फत नगदै सहयोग गर्नेहरूमा पनि केही विकृतिहरू आएको छ भनेर भनिएको छ र केहीले चाहिँ सिधै प्रधानमन्त्री त्यो राहत कोषमा नगदै जम्मा गर्नु भएको छ, यसको बारेमा केही भन्न चाहनुहुन्छ?
3: तुलसीपुरको हाम्रो उद्योग वाणिज्य संघले मलाई जानकारी गराउनु भएको थियो अहिले तत्काल हामी चाहिँ जिन्सी सामान कलेक्सन गर्दैनौँ, हामी नगदै हामी उता पठाउँछौँ भनेर अहिलेको मुख्य हामीले गभर्मेन्टले पनि हामीले पनि प्रमोट गर्ने चाहिँ नगद हामीले क्यूआर मार्फत हो र एकदम कन्फर्म भएर मात्रै प्रधानमन्त्री राहत कोषको जुन पीएम रिलिफ फन्ड भनेर देखिन्छ त्यसको क्यूआरमा मात्रै विश्वस्त भएर मात्रै सबैलाई आफ्नो योगदान गर्न म यसै मार्फत आह्वान गर्न चाहन्छु र जुन गलत तत्त्वले उठाउँछन् सामाजिक सञ्जालको क्यूआरहरू चाहिँ प्रयोग नगरिकन आधिकारिक प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट त्यस्ता क्यूआर कोडहरू युज गर्न चाहिँ म सबैलाई अनुरोध गर्न चाहन्छु, आग्रह गर्छु।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082568218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082560734 र 082560138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-6563।
1: देउखुरी क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। देउखुरी उद्योग वाणिज्य संघ लमईको 23 वार्षिक साधारण तथा 13 अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यलाई अघि बढ़ाउँदै विकास निर्माणमा जोड़ दिनुपर्ने बताएका थिए। देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षतामा भएको साधन सभा तथा अधिवेशनमा प्रमुख अतिथि लमई नगरपालिकाका प्रमुख जोगराज चौधरीले स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उद्यमशीलता विकासको क्षेत्रमा काम गरिरहेको बताउनुभयो। उहाँले स्थानीय उत्पादन उद्यमशीलता र रोजगारी प्रवर्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टंक सिंह बुढाथोकीले राज्यको राजस्व वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उद्योगी व्यवसायीहरूलाई सुरक्षित वातावरणको प्रत्याभूति राज्यले दिलाउनुपर्ने बताउनुभयो। देउखुरीको समग्र विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक। आजको गोरक्षे दैनिकमा प्रिय स्मृति गजमेरले खबर लेख्नु भएको छ।
2: लागु औषधको जोखिमबाट बालबालिका तथा युवालाई जोगाउन अभिभावकलाई सचेत बनाउने उद्देश्यले राप्ती गाउँपालिकामा लागु औषध सेवन गरेको थाहा पाउने आमा प्रशिक्षण कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यालय भालुवाङको आयोजना तथा राप्ती गाउँपालिकाको आयोजनामा आइतबार कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नारकुनन नेपालका दक्षिण एसिया प्रमुख वसन्त राज कुंवरले लागु औषध प्रयोगको असर प्रयोगकर्तामा देखिने व्यवहारिक तथा शारीरिक परिवर्तन र सेवन गरिरहेको अवस्था पहिचान गर्ने तरिकाबारे प्रशिक्षण दिनुभयो। उहाँले बालबालिकाको संगत व्यवहार र दैनिक गतिविधिमा अभिभावकले निगरानी राख्नुपर्ने तथा समस्या देखिए समयमै परामर्श र सहयोग लिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लागु औषध नियन्त्रण प्रहरीको प्रयासले मात्र सम्भव नहुने बताउँदै परिवार विद्यालय र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको थियो।
1: धर्ना धारापानी स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाण्डवेश्वर महादेव मन्दिरमा गत साउनमा सञ्चालन भएको शिवपुराण तथा श्रृंगारिक महाआरती सत्संगको आयव्यय विवरण सार्वजनिक गरिएको छ। साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन भएको उक्त धार्मिक अनुष्ठानबाट कुल 33,07,055 रूपियाँ आमदानी भएको तथा सम्पूर्ण खर्च कटाएर 17,64,974 रूपियाँ मौजदात बचत रहेको आयोजक समितिले जनाएको छ। समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा मन्दिर परिसरमा भएको खर्च सार्वजनिक कार्यक्रममा आरती सञ्चालनका क्रममा 15,22,081 रूपियाँ खर्च भएको छ। आजका पत्र पत्रिकाले छापेको यो खबर गोरक्षा दैनिकबाट लिएका छौं। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा राजनीतिको रोटी सेक्ने समय होइन यो, नारायण प्रसाद पौडेलको विचार छापिएको छ। विकल्प रहित स्वास्थ्य बीमा, डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले उद्धार र राहतको गतिलाई अझ बढ़ाउन आवश्यक शीर्षकमा सम्पादकीय लेखेको छ।
2: यसैगरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा विपद व्यवस्थापनमा निष्ठा अनुशासन र सुशासन तुमनाथ उप्रेतीको विचार छ। भोटेको सिको बाढ़ी विपत्तिमा राष्ट्रिय एकता र हाम्रो दायित्व, बमबहादुर डिसीको विचार छ। नीतिगत असफलताले निम्त्याएको संकट, डाक्टर केदार कार्कीको विचार छ भने राहत र पुनस्थापनालाई थप प्रभावकारी बना गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: यसैगरी आजको गणतन्त्र दैनिकमा हिमालमा बढ़दो प्राकृतिक विपत, शिवप्रसाद जैशीको विचार छापिएको छ भने आजको गणतन्त्र दैनिकले ग्यास वितरणमा पारदर्शी कूपन नदिने विक्रेतामाथि कानूनी कार्यवाही आवश्यक शीर्षकमा सम्पादकीय लेखेको छ।
2: र आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा रस्व महाविपत्ति र हाम्रा पहलहरू शरद अधिकारीको सामग्री प्रकाशित छ। आकाश सफल राप्ती पोस्टरले आफ्नो सम्पादकीय छापेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेको सिबाडीमा मृत्यु भएका 794 जनाको शव फेला। 2502 जना अझै सम्पर्क विहीन। एकता र सामूहिक प्रयासबाट नै संकटको सामना गर्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। भोटेको सिबाडीपछि सम्पर्क विहीनहरूको खोजीका लागि त्रिशुली 3A विज्ञ प्राविधिक टोली परिचालन। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँचिएपछि त्रिभुवन राजपथबाट अत्यावश्यक वस्तु ढुवानी शुरू। सड़क पुनर्निर्माण हुन केही दिन लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सड़क विभागको आग्रह। बाढ़ीपछि प्रभावित नेपाल चीन सिमानामा नेपाल टेलिकमको मोबाइल सेवा शुरू। र साइप्रसमा 260 जना यात्रु सवार पानी जहाज दुर्घटना।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूले आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
0: परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, चितवनमा 264, गोर्खामा 61, तनहुँमा 37, नवलपरासी पूर्वमा 197 र नवलपरासी पश्चिममा 120 जना गरी 794 जनाको शव फेला परेको हो। यस्तै बाढ़ीका कारण हालसम्म 2502 जना सम्पर्क विहीन रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बल नेपालका 13 जना रहेका छन्। यस्तै भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवामा 562 जना, नुवाकोटमा 115 जना, जलविद्युत आयोजनाबाट 933, मकवानपुरबाट 65, विदेशी नागरिक 59, विदेशी पर्यटक संघ घुम्न गएका 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट 3 र क्वारेन्टाइन कार्यालयबाट 3 जना सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार भएको छ। बाढ़ीको जोखिम रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीय वासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत सुरक्षा कर्मीहरूले गरिरहेका छन्। कृष्णभीरमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बेनीघाट नजिक नदीले कटान गरेपछि सड़क भाँचिएको हो। नदीले सड़क कटान गरेपछि मुख्य सड़क भाँचिएको हो। सड़क विभागले मुगलिन काठमाडौँ सड़क खण्डमा पर्ने कृष्ण भीरमा भाँसिएको सड़कको प्राविधिक अध्ययन समेत गरेको छ। भाँसिएको सड़क निर्माणमा अझै केही दिन लाग्न सक्ने देखिएको छ। राजमार्ग अवरूद्धपछि सवारी साधनहरू बाटोमै अल्पत्र परेका छन्। काठमाडौँ जोड्ने लाइफलाइन सड़क मानिएको पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै सरकारले हेटौँडा हुँदै त्रिभुवन राजपथबाट अत्यावश्यक सामान ढुवानी शुरू गरेको छ। कृष्णभीरमा सड़क भाँसिएपछि काठमाडौँका लागि अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने भएपछि सरकारले पेट्रोलियम पदार्थ हेटौँडाको बाटो हुँदै ल्याउन शुरू गरेको हो। त्रिशुलीमा हिजो आएको बाढ़ीले गोर्खाको गण्डकी गाउँपालिका 8 घ्यालचोक र पृथ्वी राजमार्गको चरौदी जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। बाढ़ीले लगातार 3 घण्टा हानेपछि हिजो बिहान 11:30 बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहकरीले जानकारी दिनुभयो। पुल लगेपछि गण्डकी गाउँपालिका 7 र 8 का बासिन्दा त्रिशुली तरेर राजमार्ग जान समस्या भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै संकटलाई परास्त गर्न सकिने बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीबाट सिर्जित संकट समाधानमा नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको उल्लेख गर्नु भएको छ। प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा पुनस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहले बाढ़ी गए लगत्तै सरकारले प्रभावित क्षेत्रबाट पीड़ित नागरिकको उद्धारलाई तीव्र पारेको बताउनु भएको छ। प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थिति बीच पनि प्रभावित क्षेत्रबाट सरकारले कार्य गरिरहेको बताउनु भएको हो। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका गरी 20,618 सुरक्षाकर्मी खटिनु भएको जानकारी उहाँले दिनुभएको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा हराइरहेका मध्ये मध्य प्रदेशका 30 परिवारको सम्पर्कमा आएका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढ़ीमा परेर हराइरहेका मध्य प्रदेशका 192 जना मध्ये 30 परिवारको सम्पर्कमा आएका हुन्। भोटेकोशी बाढ़ीमा परेर हराएका विभिन्न देशका पर्यटक मध्ये 289 को उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाई कुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 289 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो। उद्धार गरिएका पर्यटक मध्ये सबैभन्दा धेरै भारतका रहेका छन्। हालसम्म भारतका 180, चीनका 89, माल्टाका 4, जर्मनका 4, इटाली, रसिया, टर्की र अमेरिकाका 2-2, बुल्गेरिया, ओमन, पोर्चुगल र स्विजरल्याण्डका 1-1 पर्यटकको उद्धार गरिएको छ। यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन रहेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्र पारेका छन्। घाइते र अल्पत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ। यस्तै बाढ़ीका कारण धादिङको रोराङ बेनीघाट गाउँपालिका स्थित कृष्ण भीरमा नदीले सड़क कटान गरेपछि पृथ्वीराज मार्ग पूर्ण रूपमा अवरूद्ध भएकाले पर्यटकलाई यात्रा गर्दा सड़क र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न बोर्डले आग्रह गरेको छ। रसुवा स्थित भोटेकोशीमा आएको बाढ़ीका कारण त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारको प्रयास जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाएको छ। उक्त सुरुङमा फँसेका व्यक्तिको उद्धारका लागि यही भदौ 12 गतेदेखि सुरक्षा फौजले त्यस क्षेत्रमा निरन्तर प्रयास जारी राखेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनु भएको छ। बाढ़ी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढ़ीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि विदुर नगरपालिका 1 ढुंगे पुग्नुभएका उहाँले सिन्धुपाल्चोक स्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोराला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध भइसकेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापन व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देशन दिनु भएको छ। भोटेको सिबाड़ीबाट उत्पन्न विपद व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको योजनाबारे छलफल गर्न हिजो बोलाइएको बैठकपछि उहाँले विपदका समयमा तड़क भड़क र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिनुभयो। रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सैटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणका अनुसार दूरसंचार प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसंचार संघ आईईटीयूबाट विपद सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो। उपलब्ध गराइएका कुल फोनहरू मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ। सैटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ। रसुवाको भटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ी प्रभावितका लागि रसुवा नुवाकोटका विभिन्न 26 स्थानमा आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार मात्रै प्रभावित दुई जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले नुवाकोटमा 2,274 नागरिकलाई 16 आश्रय स्थल तथा शिविरमा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्से क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले रसुवा र नुवाकोट सहित देशका विभिन्न क्षेत्रमा देखिएको पछिल्लो मौसम तथा बाढ़ीको सम्भावित जोखिमबारे जल तथा मौसम विज्ञान विभाग र जल विज्ञान तथा स्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूसँग हिजो छलफल गर्नुभएको छ। छलफलका क्रममा मन्त्री श्रेष्ठले विशेष गरी रसुवा र नुवाकोट क्षेत्रमा मौसमको वर्तमान अवस्था, वर्षाको सम्भावना, नदी तथा खोला नालाको जलस्तर र बाढ़ीको पूर्वानुमान बारे जानकारी लिनुभएको थियो। जोखिमयुक्त क्षेत्रमा उद्धार तथा राहत कार्यलाई मौसमको अवस्था अनुसार थप सुरक्षित र प्रभावकारी कसरी बनाउने भन्ने विषयमा समेत उहाँले अधिकारीहरूसँग परामर्श गर्नुभएको थियो। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेको बताउनु भएको छ। भोटेकोशी बाढ़ी सम्बन्धमा सरकारले गरिरहेको खोजी उद्धार तथा राहत कार्य लगायतका विषयमा जानकारी दिन मन्त्रालयले हिजो आयोजना गरेको कार्यक्रममा सचिव राईले नेपाली सेनासँगको समन्वयमा सुरुङभित्र फँसेका व्यक्तिहरूको उद्धार गर्न भारत, चीन र गणतन्त्र कोरियाबाट केही सुरुङ उद्धार विशेषज्ञहरू परिचालन गरिएको बताउनुभयो। काठमाडौँ हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न प्रवेश गरेका 149 जना भारतीय पर्यटकहरू हुम्ला जिल्लाको हिल्सा नाकाबाट फर्किएका छन्। भोटेकोशी बाढ़ीका कारण केरुङ नाका पूर्ण रूपमा अवरूद्ध भएपछि पर्यटकहरू हिल्सा नाकाबाट नेपाल फिर्ता भएका हुन्। कैलाशको दर्शन गर्न जानुभएका बाह्य पर्यटक तथा नेपाली ट्रेकिङ गाइडहरू उक्त नाकाबाट 4 दिनको अवधिमा 149 जना नेपाल भित्रिएको सशस्त्र प्रहरी बल 44 नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्द बहादुर साउदले जानकारी दिनुभयो। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने भएको छ। भोटेकोशी बाढ़ी पीड़ितको राहत तथा पुनस्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15 लाख सहयोग गर्ने भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि 1,50,000 अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ। मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 लाख सहयोग गर्ने भएको छ। रसुवा र नुवाकोटमा आएको बाढ़ीका कारण प्रभावित बनेको उद्धार राहत तथा पुनस्थापनाका लागि पर्साको जगन्नाथपुर गाउँपालिकाले 15 लाख आर्थिक सहयोग गर्ने भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाको उद्धार तथा राहतका लागि नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोटमा रहेको जयश्री फूड्स प्रालीले सरकारको उद्धार कोषमा 25 लाख आर्थिक सहयोग गरेको छ। पोखरामा रहेर शिक्षा स्वास्थ्य र वातावरण क्षेत्रमा क्रियाशील सामाजिक संस्था नेलम्बो नेपालले भोटेकोशी बाढ़ी प्रभावित नागरिकका लागि 5,55,555 सहयोग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढ़ी प्रभावित क्षेत्रमा उद्धारसँगै सब संकलन गर्न सरकारले प्राथमिकता दिएको बताउनु भएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार राहत तथा सामग्री वितरण सब संकलन लगायतमा सरकारले गरिरहेको काम कारवाही बारे हिजो जानकारी गराउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले सब संकलन सँगै दुईवटा डेडिकेटेड हेलिकप्टर संचालन गरिएको जानकारी पनि दिनुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीबाट विस्थापित व्यक्ति तथा परिवार र उद्धार गरिएकाहरूलाई जिल्ला विपद व्यवस्थापन समितिले होल्डिङ सेन्टरमा राखेर राहत सामग्री उपलब्ध गराएको छ। नुवाकोटका स्थानीय तहहरूले बाढ़ी पीड़ित का लागि होल्डिङ सेन्टर स्थापना गरी खाना तथा बाँस र उपचारको समेत व्यवस्था मिलाइएको छ। रसुवाका बाढ़ी पीड़ितका लागि हेलिकप्टर मार्फत राहत सामग्री पनि पठाइएको छ। थप सामग्री संवाददाता बालिका मादेनबाट।
2: भदौ 10 गते अचानक आएको बाढ़ीले घरवास लग्यो। दौड़ेर ज्यान बचाउनु भएकी नुवाकोट जिल्लाको विदुर नगरपालिका 4 सिमचौरके स्थानीय 60 वर्षीय ठुली तामाङ अहिले 5 दिनदेखि होल्डिङ सेन्टरमा बस्दै आउनु भएको छ। होल्डिङ सेन्टरमा खाना बस्नको व्यवस्था त छ, तर अबको आफ्नो घरवास के हुने, कहाँ हुने भन्ने चिन्ताले सताएको छ।
3: म कोदालो खनिरहेको थिएँ, हामी साथीहरू सबै अनि सरहरू आउनु भएको थियो, सशस्त्रहरू हिँडिरहनु भएको थियो, हामीलाई छेउमा नजान है भन्नुभएको थियो। त्यसपछि आधा घण्टा नि भएको थिएन, बाढी ठुलो आयो, हामी भाग्नु नि भ्याएन, केही निकाल्नु नि भ्याएन पैसाहरू नि, अनि हामी आएको छोडेर दौडा दौडी गरेर बाँचे मात्र हो, नजर लान्छ। खानालाई सुविस्ता छ हजुर, अब खाना नि पाइरहेको, खाजा खाना खाइरहेछ, बसिरहेछ, राम्रै छ।
2: रसुवा नुवाकोट जिल्लामा भदौ 10 गतेको बाढ़ीले विस्थापित भएकालाई जिल्ला स्थित विपद व्यवस्थापन समिति तथा स्थानीय पालिका र वडाले विभिन्न स्थानीय होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्न खाना र स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको छ। नुवाकोट जिल्लाको विदुर नगरपालिका 9 कोलनी भन्ने ठाउँका 400 घर पूर्ण रूपमा क्षति भई विस्थापित भएका 450 घरका सदस्यलाई स्थानीय कबड हल, विद्यालय, चर्च लगायतका ठाउँमा अस्थायी बसोबास, खाना र स्वास्थ्य उपचारका लागि व्यवस्थापन गरिएको विदुर नगरपालिका 9 वडा अध्यक्ष लेलिन रञ्जितले जानकारी दिनुभयो।
4: विस्थापित चाहिँ लगभग त्रिशुली बजार र ढुङ्गे बजार गरेर 750 घर परिवार थियो, उहाँहरू सबै अहिले होल्डिङ सेन्टरमा बसिरहेको छ, जस अन्तर्गत विदुर नगरपालिकाको वडा नम्बर 9 कोलोनी भन्ने ठाउँमा त्यहाँ भैरू माध्यमिक विद्यालय, कवर हल अनि चर्च गरेर त्यहाँ 750 परिवारहरू बसिरहेछन् भने सबै परिवार चाहिँ रिमाल डाँडा र नर्सरी भन्ने ठाउँमा बसिरहेको छन्। केही परिवारहरू चाहिँ आफन्तहरूको घरमा आश्रय लिएर बसिरहेका छन्। हामीहरूले चाहिँ यता कलोनी भन्ने ठाउँमा चाहिँ कुनै पनि एक्सिस नभएर बल्ल त्यहाँ पसलबाट सामान किनेर हामीहरूले उहाँहरूलाई खाना पाइरहेका थियौँ विदुर नगरपालिकाले। अहिले चाहिँ हिजोबाट संघ संस्थाहरूले चाहिँ
5: कस्तो राम्रो जुत्ता लगाएको, मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।

0: सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: बंगाली सुन्दर ड्रिल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास।
3: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बंगाली सु मेटेरियल सेन्टरमा।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
0: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
0: दाँतको जरीदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
0: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 0825904662 9829185053।
8: आया, मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
11: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
0: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
11: सम्पर्क फोन नम्बर 0825902022।
9: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: महासेवन जीव जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
14: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
13: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
0: शुद्ध महका लागि कहाँ जाने त?
15: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
0: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
11: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
0: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
11: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
17: भर्ना सम्बन्धी सूचना।
5: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
17: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
3: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 9847802983 र 9765226।

0: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
1: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा ऑपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
1: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गंभीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्यूरो सर्जरी,
1: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
2: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
0: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
5: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको,
0: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
7: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
7: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू
8: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: नमस्कार। कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
0: यसै गरी यो साता हामीले असल संस्कारको शुरूआत छोरी सम्मान कार्यक्रम सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी घोराई उपमहानगरपालिका 18 रजेना निवासी आरम्भ चौतारी लोक वित्तीय संस्था लिमिटेड कि वरिष्ठ सहायक रेखा शर्मा पोखरेलसँग कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं ओखर खेतीबाट आमदानी गर्दै किसान सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ असल संस्कारको शुरूआत छोरी सम्मान कार्यक्रम सम्बन्धी खोजमूलक समाचार।
3: जीवन रहँदासम्म बुवा आमालाई सधैँ साथ सहयोग दिने, छोरीहरूलाई मृत्युपछि बुवा आमाको क्रियाकर्म गर्न नदिने, सामाजिक कुसंस्कार विरूद्ध लागेका छोरीहरू सम्मानित भएका छन्। सामाजिक रूपान्तरणका लागि महिला मञ्च दाङले आफ्नी आमाको निधन पश्चात क्रिया गरी समाजमा उदाहरणीय कार्यको रूपमा सन्तानको दायित्व पूरा गरेकी घोराई उपमहानगरपालिका 15 सम्झौता टोल रतनपुर निवासी स्मृति न्युपानेलाई सम्मान पत्रले सम्मान गरेको छ। त्यसै गरी घोराई उपमहानगरपालिका 17 आकृति ओली र स्मृति ओलीले आफ्नो बुवाको निधनमा क्रिया गरी समाजमा छोरीले पनि केही गर्न सक्छन् भन्ने उदाहरण देखाएका थिए। उनीहरू दुवैजनालाई पनि सम्मान गरिएको छ। 9 वर्ष अगाडि छोरीका आमाहरूको संस्था निर्माण गरी आमाहरू एकताबद्ध हुने काम गरेको संस्थाका संस्थापक अध्यक्ष गोमा महराले बताइन्। महिलाहरू हरेक क्षेत्रमा अगाडि आउनुपर्ने भन्दै उनले छोरीहरूले समाजमा उदाहरणीय काम गर्न सक्ने हिम्मत बोकेको बताइन्। समाजमा अगाडि सरेर काम गरेका छोरीलाई हौसला दिएर अगाडि बढ़ाउनु पर्ने उनको धारणा थियो। मञ्चकी अध्यक्ष सुशीला आचार्यले दाङबाट शुरूआत गरिएको कार्यक्रम देशभर फैलाउने अभियान रहेको बताइन्। उनले छोरा र छोरीको बीचमा विभेद गर्न नहुने भन्दै छोराले गर्ने सबै काम छोरीले गर्न सक्ने भएका उदाहरण धेरै रहेको बताइन्। हरेक पेसा व्यवसायमा छोरीहरू अगाडि रहेको उनको धारणा थियो। गर्भदेखि नै छोरीमाथि हुने विभेदको अन्त्य गर्नका लागि उदाहरणीय काम गरेका छोरीलाई सम्मान गर्ने परिपाटीको विकास गरिएको बताइन्। छोरीहरूलाई परिवार, समाज र राष्ट्र निर्माणका महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न उनीहरूको योगदानको कदर गर्न आवश्यक रहेको उनको भनाइ थियो। स्वस्थ नारी सशक्त समाज विषयक यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी खुला संवाद कार्यक्रम पनि गरिएको थियो। नेपाल परिवार नियोजन संघ दाङकी वरिष्ठ काउन्सिलर सरिता तामाङले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा महिलाहरू विशेष संवेदनशील हुनुपर्ने बताइन्। उनले किशोरी तथा महिलाले आफ्नो स्वास्थ्य, शरीर र प्रजनन अधिकारका विषयमा खुलेर कुराकानी गर्नुपर्ने र छोरीहरूलाई असल संस्कार सिकाउनु पर्ने बताइन्। आफ्नो शरीरको ख्याल आफै गर्ने, स्वच्छ जीवन बिताउनु पर्ने उनको धारणा थियो। महिलाको स्वास्थ्य अधिकार, आत्मनिर्भरता, सामाजिक समानता र तथा छोरीप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्नु समय सान्दर्भिक रहेको संस्थाका सल्लाहकार आसमानी चौधरीले बताइन्। उनले भनिन्, महिला मञ्चले आगामी दिनमा पनि महिलाको स्वास्थ्य अधिकार र सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने सल्लाह पनि दिएकी छन्।
0: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानीको लागि। यो साथ हामीले अतिथि निम्त्याएका छौं घोराई उपमहानगरपालिका 18 रजेना निवासी आरम्भ चौतारी लघु वित्तीय संस्था लिमिटेड गोगलीकी वरिष्ठ सहायक रेखा शर्मा पोखरेलसँग कुराकानी गर्नेछौ। उहाँले अहिले वित्तीय संस्थामा काम गरिरहनु भएको छ लामो समयदेखि। उहाँको अनुभव, अनुभूति, उहाँको जीवन भोगाईको सेरोफेरोमा रहेर विशेष हामीले यति बेला कुराकानी गर्नेछौ। सर्वप्रथम रेखाजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरोकारमा हार्दिक स्वागत छ।
4: ल धन्यवाद हाम्रो म्याडमलाई। र म चाहिँ मेरो नाम चाहिँ भनिसक्नु, फेरि पनि म पनि आफ्नै नाम मौखिक भन्छु। मेरो नाम चाहिँ रेखा शर्मा पोखरेल, हाल म यस गोराई उपनगरपालिका वार्ड नम्बर 18 रजेनामा बस्दै आएको छु र यस हाल म चाहिँ आरम्भ चौतारी लघु वित्त वित्तीय संस्था शाखा कार्यालय गोगलीमा वरिष्ठ सहायकको रूपमा कार्यरत गरिराखेको छु। हाल मैले अहिले विपन्न वर्गहरूलाई, पिछडिएको वर्गहरूलाई सानो सानो रकमले गर्दा सानो बिजनेसबाट ठूलो व्यवसायमा गर्ने शुरूआत गरेर 50,000 हामीले लगानी गरेर अहिले चाहिँ हामीले बिना धितो पनि मतलब जमानी ग्यारेन्टी समूहलाई राखेर हामीले अहिले चाहिँ 7,00,000 रुपियाँ कर्जा वितरण गरिराखेका छौँ र बढी फोकस चाहिँ हामीले अलि वित्तीय कारोबार चाहिँ हामीले अलि सानो महिलाहरूलाई पिछिडिएर जुनमा ब्याङ्किङ कारोबारहरू नपुगेर उहाँहरूलाई ब्याङ्कको सामान आउने टाइम नगरेर उहाँकै घरमा मतलब गाउँमै गएर 8-10 ग्रुपहरू बनाएर हामीले लगानी प्रवाह गरिराखेका छौँ र अहिले चाहिँ भन्नुपर्दा अलिकति हाम्रो अलि आर्थिक भन्नाले अलिक अहिले चाहिँ हामीले पहिलेको जस्तो सहज तरिकाले हाम्रो चाहिँ असुली हुन सकिराखेको छैन र अहिले हाम्रो यो महँगी प्लस अहिले यो जब कोभिड आएदेखि अहिले चाहिँ एकदमै गाह्रो भइराखेको छ। हाम्रो चाहिँ एकदम उठाउनु पर्ने रकमहरू चाहिँ धेरै नै छ र अहिले चाहिँ हाम्रो लगभग हाम्रो आउटस्ट्यान्डिङ मात्र 10,00,000 ट्रान्जेक्सन हामीले गरिराखेका छौँ। त्यसमा चाहिँ हामीले उठाउनु पर्ने हाम्रो एनपिएल रकम भन्ने हुन्छ हाम्रो ब्याङ्क सेक्टरमा चाहिँ त्यसलाई चाहिँ अहिले चाहिँ हाम्रो लगभग 10-15 लाख जतिको हाराहारीमा हामीलाई उठाउनु पर्नेछ र सानो कार्यक्रमहरू पनि राखिराखेका छौँ। महिलाहरूलाई कसरी कुन हजुरलाई कुन एङ्गलबाट हजुरलाई पैसा असुली पैसा 2-4 रुपियाँ सेभिङ गर्ने तरिकाहरूको पनि हामीले सानो सानो कार्यक्रमहरू पनि राखिराखेका छौँ। बढी फोकस कृषि अनि घरेलु जस्तै ह्यान्डिक्राफ्टको कामहरू लगायत सम्पूर्ण कामहरूलाई गरेर सबै समूहलाई एज अ हाम्रो 1361 हाम्रो मेम्बरहरूलाई भनेर उहाँहरूकै सहमतिमा हजुरहरूलाई के गर्दा हजुरलाई सहज हुन्छ राम्रो हुन्छ त्यही अनुसार हामी गर्छौँ भनेर हामीले कार्यक्रमहरू पनि टाइम टाइममा राख्छौँ र अब चाहिँ हामीले पनि तत्कालै यो दसैँ तिहार पछि पनि फेरि कार्यक्रम राख्ने योजना बनाइराखेको छौँ। त्यसै गरी हामीले सञ्चालन गरेछौँ र जस कसरी बिजनेसहरू बढाएर हजुरहरूलाई सहज हुन्छ पैसाहरू हजुरहरूले 2-4 सेभिङ गरेर कसरी तिर्न सक्नुहुन्छ हजुर लगेको कर्जा र कस्तो तरिकाले गर्दा हजुरलाई कर्जा तिर्न सहज हुन्छ त्यही अनुसार त्यही मेथडबाट जाउँ भनेर हामीले गाउँ घर टोलहरूमा गएर कुनै त्यहाँको टोलको या गाउँको सदस्य अलिकति बुद्धिजीवी राजनीतिक दलदेखि लिएर सबै हाम्रो सदस्यहरूसँग र सदस्यहरूलाई राखेर वडा वडामा गएर हामीले वडा भेला जस्तै गरे जस्तै सदस्यलाई राखेर पनि हामीले कार्यक्रमहरू राखिराखेका छौँ र यसै गरी हाम्रो अहिले चाहिँ हाम्रो आरम्भ चौतारीले यसरी अगाडि बढ्ने छ भनेर अझ बढाउने छौँ भन्ने हाम्रो
0: हजुर यसरी अब हजुरले गरिरहनु भएको छ विभिन्न अब एउटा लक्षित वर्ग छुट्याएर गर्नुभएको छ। अहिले अब जताततै सहकारी बैङ्क जताततै रूपमा अहिले वित्तीय कारोबार घट्यो र पैसाको तरलता अथवा पैसा धेरै थुप्रियो सोझो भाषामा भन्नुपर्दा भनिन्छ, यहाँहरूको वित्तीय संस्थामा आरम्भ चौतारीमा कस्तो अवस्था छ?
4: अहिले चाहिँ एकदम हाम्रो अवस्था चाहिँ एकदमै जटिल जस्तै छ, तरलता धेरै नै छ। हाम्रो लगानी गरेको रकमलाई उठाउने हामीलाई हम्मे हम्मे परेको छ र उहाँहरूको तपाईँहरूको के छ समस्या भनेर सदस्यहरूलाई सोद्धाखेरि अहिले चाहिँ हाम्रो यो सङ्घर्ष समिति भन्ने एउटा युनियनले गर्दा पनि हामीलाई एकदमै गाह्रो भइराखेको छ। यो सङ्घर्ष समितिहरूको हाम्रो यो लास्ट फाइनल जे भन्छ हामी त्यही निर्णयलाई अगाडि लिएर हामी तिर्छौँ। लगेको कर्जा हो हामीले तिर्छौँ, आज छैन भोलि हामी बरु इन्ट्रेस्टमा पनि हामीले अहिले चाहिँ घटेछ 8 वर्षदेखि इन्ट्रेस्ट पनि कम छ, हामीले ब्याजलाई बरु अलिकति कम तरिकाले लिइदिनुहोस्, हामीले लिएको कर्जा चाहिँ हामी 100% तिर्छौँ तर हामीलाई टाइम दिनुहोस् भनेर उहाँहरूको धेरैजनाको जवाब त्यही नै आउँछ। बार बार भन्दा यसरी तिर्नुहोस् न त ल हजुरले यसैलाई पनि नवीकरण गरेर तपाईँहरूको रकमलाई हामीले कति छ सामा ब्याज त्यसलाई टोटल एमाउन्टमा ल्याएर हामीले नवीकरण गरेर यसलाई तपाईँले बरु पिरियड अवधि लामो राखेर हजुरले गर्नुहोस् त्यसमा तपाईँलाई सहज हुन्छ। तपाईँहरूको जस्तो हाम्रो प्रभु महालक्ष्मीले हाम्रो इन्सुरेन्स गर्छ, पहिला चाहिँ लेडिजको महिला सदस्यको ऋणी सदस्यको मात्रै हाम्रो इन्सुरेन्स क्लेम हुन्थ्यो भने अहिले चाहिँ 100% हाम्रो दुईजनाकै हुन्छ। अहिले चाहिँ हजुरको इन्सुरेन्सको पिरियड कम गइसक्यो, करक भयो, भोलि बिहान इन्सुरेन्सले पनि हजुरलाई बेहोर्दैन, गर्नुहोस् दिदी भनेर हामीले धेरै कन्भिन्स मोटिभेसन गरेर कतिपय सदस्यहरूले त बुझेर पनि गराउनु भयो र कतिपय सदस्यहरूले चाहिँ बुझ्दा बुझ्दै पनि उहाँहरूले नबुझेको जस्तो गरेर उहाँहरूले चाहिँ गर्नु भएको छैन र हाम्रै आफूलाई के भन्नुहुन्छ सदस्यले संघर्ष समितिको निर्णय अनुसार हामी अगाडि बढ्छौ। हामीले अब ल तपाईँको फाइनल रूपमा चार नम्बर बुझा पनि तपाईँहरूको कायम भयो, लागू भयो, ल अब तिर्नुहोस् दिदी भन्दा ल तिर्छु भनेर भन्नुभएको छ। अब चाहिँ अब बिस्तारै अलि सहज होला जस्तो हामीलाई भइरहेको छ। अब उहाँहरूको अब व्यवसाय पहिला चाहिँ आफ्नो व्यवसायलाई दिनुहोस्, कृषिलाई लग्नुहोस्, बाख्रा पाल्नुहोस्, खाली नबस्नुहोस्, केही तरकारी खेती गर्नुहोस्, नभए सिजनल बिजनेस गर्नुहोस्, जेबाट हजुरलाई इन्कम हुन्छ, दुई चार पैसा सेभिङ हुन्छ त्यही अनुसार गर्नुहोस् भनेर हामीले त्यहाँहरूलाई सल्लाह सुझाव पनि दिइराखेका छौँ।
0: हजुर, त्यति धेरै कुरा गरिरहँदा त्यहाँहरूले नतिर्नुको कारण त नतिरेर छुट्टी पाइन्छ कि अथवा नतिरेरै मिना हुन्छ कि भन्ने ढङ्गले नतिरेको पनि हुन सक्छ। कतिपय संघर्ष समितिको कुरा पनि यहाँले उठाउनु भयो र यो सबै लगानीहरू समूहगत लगानी हो कि कस्तो हो? यहाँहरूको समूह जवानी हो?
4: हजुर, उहाँहरूको चाहिँ एकदम समूह नै जवानी बसेर लगानी गरेका हुन्छौँ र हामीले इन्डिभिजुअल लोन पनि दिन्छौँ तर कोलेक्टर उद्यम लघु उद्यम कर्जा भनेर हामीले जग्गा धितो राखेर इन्डिभिजुअलमा पनि हामीले लगानी चाहिँ गरिराखेका छौँ र समूहमा बढी से हामीले फोकस दिने भनेको समूहमै हो। समूहमै ग्यारेन्टी बसेर उहाँहरूलाई एउटा नागरिकताको आधारमा समूह ग्यारेन्टी छ है ल दिदी भनेर उहाँहरूले ल लगानी गर्न उचित छ छैन ल भन्नुहोस्। हामीले त सबै सदस्यहरूलाई चिनिराखेको हुन्न, हजुरहरूको त टोलको सबै उहाँहरूको आर्थिकदेखि लिएर सबै तपाईँहरूलाई थाहा हुन्छ ल भन्नुहोस्। यदि हामीले फेरि भोलिको दिनमा हामी तिर्दैनौँ, उहाँले तिर्न सक्नुहुन्न, हामीले त्यहाँले पोलि ऋण लगेको भनेर भन्न पाउनु नि छैन भन्दा ल उहाँको राम्रो छ ल दिनुहोस् भन्छ। तपाईँले त्यस्तो ऊ छ भनेपछि तपाईँले पर्सनल फेरि अर्को दिन पनि हामीलाई फोन गरेर भनिदिनुहोस् कि जानकारी गराइदिनुहोस् ल हामी समूहमा बसिसकेपछि नाइ नास्ति गर्न मिल्दैन भनेर भन्नुहुन्छ भने हामीलाई एकलौटी फोन गरेर हजुरले ल फलनलाई नदिनुहोस् ल है यस्तो यस्तो छ भनेर पनि बोलिदिनुहोस् भनेर हामीले पटक पटक भन्दा पनि उहाँहरूले अलिकति अटेराई अवस्थामा हामी तिर्छौँ पहिला ऋण कर्जा नपाउँदासम्म चाहिँ उहाँहरूले तिर्छौँ भन्ने उहाँहरूको हुन्छ। पछि कर्जा लिइसकेपछि चाहिँ उहाँहरू हामी जिम्मेवारी कहाँ बसेको हो र हामी त एउटा भनेर ताली फिट्या मात्रै हो भन्नेहरू जवाफ पनि आइराख्छ।
0: हजुर, ती लगानी धेरै जस्तो महिलाकै नाममा लगानी भएका छन्?
4: जम्मै महिलाकै नाममा हुन्छ। धितो चाहिँ हाम्रो इन्डिभिजुअल चाहिँ जेन्ट्स पुरुषकोमा पनि हुन्छ र अहिले विशेष गरी हामीले महिलाहरूलाई नै लगानी बढी गरिराखेका छौँ। महिला हुन्छ तर उहाँको धन जमानी साँची चाहिँ हाम्रो त्यही केन्द्रकै केन्द्र प्रमुख र उप प्रमुख या उहाँहरू नै अब्सेन्ट भए खण्डमा अरूको सदस्यहरूको हुन्छ भने धन जमानी चाहिँ उही फेमिली मेम्बरकै मेन श्रीमान छैन भने ससुरा काका ससुरा त्यस्तोलाई चाहिँ हामीले गराएर दिइराखेको छौँ र उहाँहरूको तमसुकमा बकेता धन जमानी सहित औठा छाप लगाएर दुईवटा तमसुक बनाएर मात्रै हामीले लगानी गर्ने गरेका छौँ।
0: हजुर, हजुरले यो वरिष्ठ सहायक भएर त्यसमा काम गर्न थालेको कति भयो त रेखाजी?
4: मैले यसमा आरम्भ चौतारीमा चाहिँ मैले वरिष्ठ सहायक गरेर अहिले चाहिँ मैले 74 सालदेखि म यस संस्थामा आबद्ध छु। वरिष्ठ सहायक भएको पनि 5 करस भयो। पहिला चाहिँ म असिस्टेन्ट सहायककै रूपमा काम गरेको थिएँ, अहिले चाहिँ वरिष्ठ सहायक भएको चाहिँ म 5 करस भएर 6 रनिङ गरिरहेको छ।
0: हजुर, यसरी अब संस्थाकै नेतृत्व गर्दाखेरि महिलाहरूले अहिले पनि समाजमा महिलालाई कमजोर देखिन्छ, महिलाले गर्न सक्दैनन्, महिलाबाट हुँदैन भन्ने खालका कुराहरू पनि कता कता सुन्न पाइन्छ छिटपुट। तपाईँ यसरी अब वरिष्ठ सहायक जस्तो महत्वपूर्ण पद सम्हालेर अगाडि बढिरहनु भएको छ, आफूलाई कस्तो लाग्छ यो बेला?
4: यस बेला चाहिँ मलाई आफूलाई एकदमै भाग्यमानी गर्व गर्छु किनकि त्यति कति पिछडिएको महिलाहरूलाई उहाँले जुन कि हस्ताक्षर गर्न जानुन्न त्यो अहिले चाहिँ हाम्रो ठाउँ ठाउँमा समूह गराएर उहाँहरू आफ्नो नाम लेख्नै नआउने म जान्दैन है म्याडम भनेर पछि हट्ने महिलाहरूलाई अगाडि आफ्नो अलिकति दुई चार शब्दहरू राखेर सिग्नेचर गर्न जान्ने अलिकति विज्ञ जस्तो गराइराखेको महसुस गरिराखेको छु। त्यसमा धेरै गर्व गर्छु र मेरो हाम्रो तपाईँहरूले गर्दा हुन त हाम्रो क्यास होइन आरम्भ चौतारी हाम्रो एउटा माइक्रो फाइनेन्स हो, तपाईँहरूको पैसा उसले गर्दा लगानीले गर्दा मैले एउटा सानो पुँजीबाट अहिले म यति धेरै भएँ, घर बनाए, बिजनेस गरे र दुई चार मैले कोही छोराहरूलाई कति धेरै विज्ञ गराए, कोही ब्याङ्क यही ब्याङ्कमै हुनुहुन्छ, कतिपय वैदेशिक रोजगारमा पढ्ने सिलसिलामा जानुभएको छ, कतिजनाहरू त तपाईँहरूकोले गर्दा हामीहरूले यति धेरै शब्दहरू बोल्न र सिक्न पायौँ भनेर आफै सदस्य स्वयंहरूले हामीलाई भन्नुहुन्छ धन्यवाद म्याडम, हामीले सिग्नेचर गर्न जान्थेनौँ, अहिले हजुरहरूले गर्दा हामी सिग्नेचर गर्न जानिम, लेख्न बुझिम, कतिपय कुरा बचत के हो भन्ने, बचतको बारेमा हामीले बुझिम, ऋण के हो ऋण भन्ने थाहा थिएन हामीलाई, उयो साहु महाजनको मात्र ऋण थाहा थियो कि हामीलाई यो बैंक लोन ऋणहरू भन्ने थाहा थिएन, अहिले चाहिँ सबै कुराहरू हामीलाई धेरै यति स्पष्टपूर्वक तरिकाले भनिदिनु भयो भन्दा आफूलाई नै अहमता भन्नाले एकदम गर्व फिल भएर आउँछ, त्यसमा नै म एकदमै आफूलाई आफै प्राउड फिल गरेर एकदमै अहिलेसम्म अहिलेको यत्रो 10 वर्ष पिरियडसम्म पनि एकदम खुसीको साथ म यस माइक्रो फाइनान्समा चलिरहेको छु र अझै पनि चल्छु होला जस्तो मलाई लाग्छ, अझै पनि पिछडिएको वर्गहरूलाई अझै अगाडि ल्याएर एकदम ल एउटा माइक्रोफोन समाउन पनि उहाँहरूलाई लगलगाउने मान्छेहरू हुनुहुन्थ्यो र उहाँहरू अहिले स्टेजमै आएर मजाले आफ्नो बचतको बारेमा ऋण कर्जाको बारेमा बोलेर उहाँहरूको मौखिक सुन्दा मलाई आफूलाई आनन्द फिल र गर्व फिल गर्छु।
0: हजुर, आय आर्जनमा त्यो हजुरसँग पैसा लैसकेपछि उनीहरू आय आर्जन जोडिएको छ कि छैन भनेर यहाँहरूले अनुगमन गर्नुहुन्छ कि अथवा त्यो पैसा त्यतिकै कता लगानी हुन्छ? जब पैसा सदुपयोग हुँदैन तब ऋण आउँदैन, असली हुँदैन, एउटा सिद्धान्त त्यो हो, त्योलाई अनुगमन गर्ने हेर्ने पाटो गरिन्छ कि गरिँदैन? त्यहाँ
4: एकदम महिना पहिला लगानी गरेको एक महिनामा हाम्रो फेरि अर्को सेन्टर मिटिङ भन्ने हुन्छ, महिनै पछि मन्थली चल्ने हुन्छ, त्यसमा चाहिँ हाम्रो कर्जा परियोजना भयो भएन भनेर हाम्रो बिहान टिम सहित हाम्रो फिल्ड स्टाफ पनि हामी त्यहाँ गएर उहाँहरूको परियोजना चेक जाँच गरेर फोटो खिचेर सब गर्ने हाम्रो हामी गर्छौँ, हामी गर्ने नीति नियम नै छ, गर्नै पर्छ, नेपाल राष्ट्र बैंकको रुल्स छ नि, परियोजना भएन भने उहाँहरूलाई लगानी नगर्ने 100% प्रोभिजन पनि हान्छ, त्यसले गर्दा परियोजना गरेर र व्यवसाय छ छैन भनेर हामीले चाहिँ भिजिट गर्छौँ सदस्य, कर्जा लगानी गरेको सदस्यहरूलाई चाहिँ जान्छ।
0: कति पर्सेन्ट ब्याज दरमा सामान्यतः लगानी गर्ने गरिएको छ?
4: अहिले चाहिँ हाम्रो पहिला चाहिँ हाम्रो 14.72 थियो भने अहिले चाहिँ यो आर्थिक वर्षदेखि 13.88 लगानी भएको छ र सर्भिस सेवा शुल्क चाहिँ हाम्रो 1.3 भनेपछि 1.30 रुपियाँको दरले हाम्रो सेवा शुल्क हुन्छ भनेपछि उहाँहरूको इन्सुरेन्स चाहिँ यदि स्वयं श्रीमतीको डेथ भयो भन्नाले लोनीको डेथ भयो भने पनि हाम्रो 100% क्लेम प्रभु महालक्ष्मीले अहिले गरिरहेको छ, पहिला चाहिँ हाम्रो नेसनलसँग थियो भने अहिले आर्थिक वर्षदेखि चाहिँ हामी प्रभु महालक्ष्मीसँग हामी जोडिदिएछौँ, उसले क्लेम गर्छ र आफूले तिरेको यदि बीचमा किस्ता तिरेको छ भनेपछि पनि त्यो रिटर्न हुन्छ उहाँहरूको, अनि सेभिङ प्लस कर्जा पुरै मिनाउने उहाँहरूको तिरेको रकम पनि हामीले सबै क्लेम गर्ने गरेको छौँ।
0: श्रोता, यति बेला हामीले कुराकानी गरिरहेका छौं घोराइबो महानगरपालिका 18 रजेना निवासी आरम्भ चौतारी लघु वित्तीय संस्था गोगलीकी वरिष्ठ सहायक रेखा शर्मा पोखरेल, उहाँसँग विशेष त हामीले उहाँको संस्थाको गतिविधिको सेरोफेरा यतिन्जेल कुराकानी गर्यौं। परिविधिमा साथ दिँदै हुन्छ प्राविधिक साथी शालिक राम चौधरी। विशेष त रेखाजी, यहाँको गतिविधिका साथसाथै अहिले अब लगत्तै हरितालिका तीज पनि आइरहेछ, भाद्र 29 गते छ एकातिर, अर्कोतिर देश अत्यन्त दुःखमा छ, पीड़ादायक अवस्था छ, देशमा एउटा दैविक प्रकोप अथवा प्राकृतिक प्रकोपले गर्दा एकदम दुःखको अवस्थामा छ, यसलाई यहाँले कसरी हेरिरहनु भएको छ र हजुर के गरिरहनु भएको छ, कसरी हेर्नु भएको छ?
4: मैले चाहिँ अब अहिले एकाएक अब दैवी प्रकोप आयो, अब यो दैवी प्रकोप त कसले रोक्न सक्छ र त्यो 81 आइलाग्यो, त्यसमा पनि मैले अहिले आफ्नो पर्सनल तरिकाले पनि मैले अहिले यही हाम्रो यो क्युआर हाम्रो स्क्यान मा मैले पनि 5,500 रुपियाँ जति आफूले सकेको क्षमता सहयोग गरेर गरेछु र हाम्रो यस अब अहिले चाहिँ अब स्यालेरी आएको छैन, हाम्रो अफिसले पनि सायद स्यालेरीबाट पनि गर्छ र अब कति आफ्नै आर्थिक क्षमता अनुसार हजुरहरूले पनि गरिदिनु होला, जहाँ जतै सुन्नुभयो उड्नुभयो अब देख्नुभयो उहाँहरूलाई जति सक्नुहुन्छ सब ठाउँमा सानो रकम खाद्यान्नदेखि लुगा फाटो लत्ता कपडा जे सक्नुहुन्छ दिनुहोला भन्ने म अनुरोध गर्दछु।
0: हजुर, हरितालिका तीजको बरु त्योबाट हुने खर्च गरिन्थ्यो नि, त्योबाट बचत गरेर कटौती गरेर दिन सकिन्छ होइन?
4: हरितालिका तीजमा हामीले किन धेरै खर्च गर्ने, त्यो खर्च जुन हामीले गरिराखेका छौँ त्यो खर्च कटौती गरेर कति पर्सेन्ट दिँदा हुन्छ, बरु आफूले ठिक छ यस्तो आफ्नो देश रोइरहेको बेला आफू हाँसेर नाचेर खाएर त रमाइलो हामीमा हुँदैन, त्यसको लागि बरु हामीले अब कति आफूलाई आफूमा उठ्छ त्यसमा रमाइलोलाई मतलब कटौती गरेर त्यसलाई जति सक्नुहुन्छ प्लिज यसमा लगानी गरिदिनुहोस् आफ्नो खर्च कटौती गर्नुहोस् र जे सक्नुहुन्छ त्यहीको आधारमा सहयोग गर्नुहोस् भन्ने म आग्रह अनुरोध गर्दछु।
0: रेखाजी हामी कुराकानी धेरै गर्यौं, अब आउँदै हाम्रो महिलाहरूको लागि विशेष त हरितालिका तीज पनि महत्वपूर्ण मानिन्छ, तर पनि अब अहिले देशको परिस्थिति अत्यन्त दर्दनाक छ, हामी सबै दुखी छौं, अब सबैको एउटा कतिको पहिचान हुन सकेको छैन, कतिको पहिचान भएर पनि फेरि आफन्तसँग भेट भइरहेको छैन, यस्ता खालका विभिन्न खालको परिस्थिति छ। र यहाँलाई असाध्यै भन्न मन लागेको मैले जिज्ञासा राख्न छुटाएको केही छ कि हामी कुराकानीको श्रृङ्खलाबाट अर्को श्रृङ्खला
4: अहिले चाहिँ हरिताली सर्वप्रथम हरितालिकाको देश रोइरहेको बेला पनि अब आफूमा आइरहेको महिलाको विशेष चाड हरितालिका तीजको एकदमै धेरै धेरै शुभकामना म साथसाथै मेरो परिवार र मेरो मैले काम गर्ने इन्डस्ट्री आरम्भ चौतारी लघु वित्त वित्तीय संस्था शाखा कार्यालय गोगलीको सम्पूर्ण कर्मचारीको परिवार तर्फबाट र एकदमै धेरै शुभकामना। साथै अब यसमा अब ममा पनि केही भन्दा भन्दै कति कुराहरू भन्छु भन्दा भन्दै पनि कति बिर्सिनी हुन्छ नि, त्यसमा चाहिँ केही खासै अहिले चाहिँ त्यस्तो लागेन। यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म हजुरलाई, ल यस दुई चार शब्द राख्न दिने यस अवसर दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद भन्दै म यस कार्यक्रमबाट बिदा चाहन्छु।
0: हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो घोराई उपमहानगरपालिका 18 रजेना निवासी आरम्भ चौतारी लघु वित्तीय संस्था गोगलीकी वरिष्ठ सहायक रेखा शर्मा पोखरेल, उहाँसँग हामीले विशेष त कुराकानी गरौं, उहाँको वित्तीय कारोबार अझै अब्बल बनोस् हाम्रो शुभकामना छ, आउँदै गरेको हरितालिका तीजको पनि धेरै धेरै शुभकामना। धन्यवाद।
4: ल हस् धन्यवाद, नमस्कार। ल हस्
0: यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौं। तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौं ओखर खेतीबाट आमदानी गर्दै किसान सम्बन्धी सफलताको कथा।
3: परम्परागत कृषि प्रणालीबाट अपेक्षित आमदानी नहुँदा गाउँघरका खेतबारी बाँझिँदै गएको अवस्थामा सल्यानमा भने ओखर खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै नयाँ आर्थिक सम्भावनाको खोजी गर्न थालिएको छ। विशेष गरी जिल्लाको शारदा नगरपालिकाका किसान सामूहिक रूपमा तथा व्यक्तिगत रूपमा समेत व्यावसायिक ओखर खेतीतर्फ अग्रसर भएका हुन्। गत वर्ष 140 रोपनी क्षेत्रफलबाट शुरू गरिएको ओखर खेती विस्तार कार्यक्रम यस वर्ष 1000 रोपनी क्षेत्रफलमा पुर्याउने लक्ष्य नगरपालिकाले अघि सारेको छ। उच्च मूल्य पर्ने र दीर्घकालीन आमदानीको सम्भावना बोकेको ओखर खेतीलाई व्यवस्थित रूपमा विस्तार गरी किसानको आय वृद्धि, स्थानीय स्तरमै रोजगारी सिर्जना र नगरपालिकाको अर्थतन्त्र बलियो बनाउने उद्देश्य रहेको नगर प्रमुख प्रकाश भण्डारीले बताए। नगरपालिकाको वडा नम्बर 10 मदानमा अगुवा कृषक टुल्क बहादुर कंवर सहित 5 किसानले सामूहिक रूपमा 60 रोपनी जमीनमा ओखर खेती गरेका छन्। यस्तै वडा नम्बर 9 खोली खोलामा 4 सुन्टाकुरामा 5 रानीकोटमा र 3 सिरुवामा 20 रोपनी क्षेत्रफलमा गत वर्षदेखि 140 रोपनीमा खेती शुरू भइसकेको नगरपालिकाका कृषि विकास शाखा प्रमुख कविराज गेवालीले जानकारी दिए। उनका अनुसार गत वर्ष नगरपालिका भरि 1370 रोपनीमा ओखर खेती भएको थियो भने उत्पादन 60220 किलो भएको थियो। यस वर्ष सम्भावित अन्य वडामा पनि गरेर 1000 रोपनीमा विस्तारको तयारी छ। बोट सानै भएकाले हाल उत्पादन त्यति बढ़ी हुन सकेको छैन। गेवालीले भने शारदा नगरपालिकामा ओखर उत्पादनका लागि अनुकूल हावापानी भएको क्षेत्र मानिन्छ। त्यहाँका केही किसानले अहिले पनि परम्परागत रूपमा लगाएका ओखरका बोटबाट राम्रो आमदानी गर्दै आएका छन्। नगर प्रमुख भण्डारीका अनुसार यही स्थानीय अनुभव र प्राकृतिक सम्भावनालाई आधार बनाएर नगरपालिकाले ओखरलाई नगदे तथा व्यावसायिक बालीका रूपमा विकास गर्न थालेको हो। नगरपालिकासँग पहाड़ी क्षेत्र काष्ठ फलफूल विकास आयोजनाले पनि सहकार्य गरेर किसानलाई व्यावसायिक बनाउन सहयोग गरिरहेको छ। 2 कर्मचारी सहित विभिन्न अनुदान सहयोग पनि उपलब्ध गराएको छ। बाँझो बन्दै गएका जमीनलाई उत्पादनसँग जोड्ने, किसानलाई दीर्घकालीन आमदानीको स्रोत उपलब्ध गराउने र स्थानीय उत्पादनको नयाँ पहिचान निर्माण गर्ने रणनीतिका रूपमा अघि बढ़िरहेको नगरपालिकाको भनाई छ। पहाड़ी भूगोलमा रहेका धेरै ठाउँमा धान मकै गहुँ लगायत परम्परागत नगदे बालीबाट बढ़दो उत्पादन लागत अनुसार आमदानी लिन कठिन हुँदै गएको छ। युवा जनशक्ति रोजगारीका लागि बाहिरिने क्रम बढ़दा खेतीयोग्य जमीन बाँझो रहने समस्या पनि बढ़िरहेको छ। यस्तो अवस्थामा कम श्रममा दीर्घकालीन उत्पादन दिन सक्ने फलफूल तथा नगदे बालीतर्फ किसानलाई आकर्षित गर्नु आवश्यक रहेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।
0: यो सफलताको कथा सँगै हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz, सहित उमेश मार, घोराईदाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
0: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै प्राविधिक साथी शालिकराम चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
2: म रञ्जिता शर्मा
0: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त, नमस्कार।
5: यो दाँत दुखेर मर्नुभयो।
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
5: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
5: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
6: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
7: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
8: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
11: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
12: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
11: 98-41-68-47-46।
12: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
13: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-9-10।
13: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
15: होइन भाइला, लखर लखर कहाँ हिनेस?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-5-78-45-226।
18: मध्यपश्चिम चाङ च्याक। यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। कोराही उपमहानगरपालिका 16 रातामाटा टोलका महिलाले दुना टपरी उद्योग सञ्चालन गरी आमदानी गर्दै आएका छन्। सालका पातबाट दुना टपरी बनाएर महिनामा 13,000 रूपियाँसम्म आमदानी गर्दै आएका हुन्। घरको काम सकेर फुर्सदको समयमा सदुपयोग गर्दै दुना टपरी उद्योग सञ्चालन गरेका महिलाका लागि अहिले घर व्यवहार चलाउने भरपर्दो माध्यम बनेको छ। सानै उमेरदेखि घरमा दुना टपरी बनाउने काम गर्दै आउनुभएकी रातामाटा टोल निवासी शान्ति चौधरीले उद्योगबाट महिनामा 10,000-12,000 कमाउने गरेको बताउनुहुन्छ। फुर्सदको समयमा उद्योगमा आएर दुना टपरी बनाउनेदेखि सालका पात टिप्न जंगल समेत जाने गरेको उहाँको भनाइ छ। दुना टपरीले बजारमा माग पाउन थालेपछि चौधरीले गाउँकै आफू जस्तै महिलालाई जुटाएर 2069 सालमा 18 जना महिलाको समूहले सहारा दुना टपरी लघु उद्योग स्थापना गरेको बताउनुभयो। 12 वर्ष यता निरन्तर रूपमा दुना टपरी बनाउने काम गर्दै आउनुभएकी चौधरीले दुना टपरी बिक्री गरेर नै घर खर्च चलाउने गरेको बताउनुभयो। उहाँका अनुसार हातले दुना टपरी बनाउन दक्ष भए पनि मेसिनबाट उत्पादन गर्ने प्रविधि थाहा नहुँदा शुरूमा कपिल वस्तुबाट दक्ष जनशक्तिबाट तालिम लिनुभएको थियो। दुना टपरीबाट भएको आमदानीले घर व्यवहार चलाउन पुगेको उहाँले बताउनुभयो। लघु उद्योगमा उत्पादित दुना साइज अनुसार 1.50 रूपियाँ देखि टपरी 5 रूपियाँसम्ममा बिक्री हुने गरेको छ। कोराही उपमहानगरपालिका 7 कनरिया स्थित एसआर कृषि तथा पशुवंशी फार्ममा किसान सुशील चौधरीले भैंसी पालन व्यवसायबाट राम्रो आमदानी गर्दै आउनुभएको छ। रोजगारीको अभावमा धेरै युवा विदेशी क्रम बढ़िरहेका बेला कोराही 16 मघैका 28 वर्षीय सुशीलले भने स्वदेशमै रोजगारीको सम्भावना खोज्दै 6 वर्षदेखि व्यावसायिक भैंसी पालन गर्दै आउनुभएको हो। कृषि विषय अध्ययन गर्नुभएका सुशीलले आफूले अध्ययन गरेको ज्ञानलाई व्यवहारमा उतार्दै व्यावसायिक भैंसी पालन शुरू गर्नुभएको हो। करिब 30 लाख रूपियाँ लगानी गरेर शुरू गर्नुभएको उहाँको व्यवसाय अहिले 50 लाख लगानी पुर्याउनु भएको छ। कोराई 7 कनरियामा करिब 1.5 बिघा जग्गा लीजमा लिएर उहाँले व्यावसायिक रूपमा भैंसी पालन गर्नुभएको छ। उहाँले हाल 17 माउ भैंसी पालन गरिरहेको बताउनुभयो। दैनिक करिब 125 लिटर दूध उत्पादन हुने र उत्पादित दूध स्थानीय बजारमा बिक्री हुने गरेको बताउनुभयो। थोकमा प्रति लिटर 80 रूपियाँ र खुद्रामा 100 रूपियाँमा दूध बिक्री गर्दै आउनुभएको उहाँले बताउनुभयो। दूध बिक्रीबाट मासिक करिब 3 लाख रूपियाँ आमदानी हुने गरेको उहाँको भनाइ छ। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रय स्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तोप्से क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ। साथै त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस, क्रियापुत्री भवनमा, बेत्राबतीको प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। बेत्राबती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरेनी, मावि त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कुलनी कबडहल, भैरूम मावि रिमाल डाँडा र इन्द्रा एणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर 3 देवीघाट सिटखानी क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 का प्रभावितलाई त्रिशुली आवि र सुलछेन माविमा राखिएको छ। बेलकोट गढ़ीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किसाङ गाउँपालिका 5 का प्रभावितलाई कार्की मनाकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ।
विनाशकारी हिम बाढ़ी पछि विभिन्न स्थानबाट लिएका शव पीरविसेचन अस्पतालमा राख्ने ठाउँ अभाव भएको छ। हिम बाढ़ी पछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाबाट हालसम्म 80 शव पीरविसेचन अस्पतालमा ल्याइएको छ। एकैपटक ठूलो संख्यामा शव आएपछि सीमित क्षमताको शव गृहमा व्यवस्थापन गर्न कठिन भएको हो। पीरविसेचन अस्पतालका फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीले अस्पतालको शव गृहमा सामान्य अवस्थामा 150 शव राख्न सकिने जानकारी दिनुभयो। उहाँले विशेष परिस्थितिमा व्यवस्थापन मिलाएर करिब 200 सम्म राख्न सके पनि लामो समयसम्म राख्नुपर्ने अवस्थामा भने समस्या हुने बताउनुभयो। अहिले बाढ़ीका कारण एकैपटक धेरै शव आएका छन्। उहाँले ती शवलाई वैज्ञानिक ढंगबाट जमीन मुनि व्यवस्थापन गर्न सुझाव दिदी अन्यथा अस्पतालमा शव राख्ने स्थानको अभाव हुने जानकारी दिनुभएको छ। लागू औषधको जोखिमबाट बालबालिका तथा युवालाई जोगाउन अभिभावकलाई सचेत बनाउने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा लागू औषध सेवन गरेको थाहा पाउने आमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। समुदाय प्रहरी साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यालय भलुवाङको आयोजना तथा राप्ती गाउँपालिकाको संयोजनमा हिजो मसुरिया स्थित गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नार्कोनन नेपालका दक्षिण एसिया प्रमुख वसन्तराज कुँवरले लागू औषध प्रयोगको असर, प्रयोगकर्तामा देखिने व्यावहारिक तथा शारीरिक परिवर्तन र सेवन गरिरहेको अवस्था पहिचान गर्ने तरिकाबारे प्रशिक्षण दिनुभयो। उहाँले बाल बालिकाको संगत व्यवहार र दैनिक गतिविधिमा अभिभावकले निगरानी राख्नुपर्ने तथा समस्या देखिए समयमै परामर्श र सहयोग लिनुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लागू औषध नियन्त्रण प्रहरीको प्रयासले मात्र सम्भव नहुने बताउँदै परिवार, विद्यालय र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले आमाहरूले बाल बालिकाको व्यवहारमा आउने परिवर्तन समयमै पहिचान गर्न सके लागू औषध नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रममा विभिन्न वडा अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, शिक्षक, अभिभावक, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय आमाहरूको सहभागिता रहेको थियो। इलाका कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय भलवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यूपानीले गर्नुभएको थियो। र कुराही उपमहानगरपालिका वडा नम्बर 11 स्थित हरियाली टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। वातावरण स्वच्छ तथा हराभरा बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम हरियाली टोल विकास संस्थाका अध्यक्ष जग्गु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। कुराही 13 वडा सदस्य कमला विकको प्रमुख आतिथ्यता मा भएको कार्यक्रम भएको थियो। सरसफाई पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विकले टोललाई सफा र सुन्दर राख्न सम्पूर्ण नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। उक्त सरसफाई अभियानमा सम्पूर्ण टोलवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले टोल क्षेत्रभित्रका बाटोघाटो तथा सार्वजनिक स्थलहरूको सरसफाई गरेका थिए। सरसफाई कार्यक्रमले स्थानीय स्तरमा वातावरणीय सचेतना फैल्याउन सहयोग पुर्याएको आयोजकले बताए। संस्थाका उपाध्यक्ष बीरमाली ओलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव प्रेमा पुनले गर्नुभएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू:
5: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
5: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
9: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
10: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
9: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
10: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
9: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
10: नोट मुटुको अपरेशन ओभरहार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
12: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89028।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: तेरे बिना काम डाल कर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमास घोराई दस सौरीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसुनी राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उप

0: सेवाहरू।
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श।
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001। अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिनद्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: రంగం రెడీస్ మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
5: मेरो छोरीलाई राम्रो स्कुलमा
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
7: पर्ने हुन्छ त्यसकारण तपाईँको साइको सोसियल काउन्सिलिङ प्लस रिहेबिलिटेसनका कुराहरू पनि सँगसँगै लैजानुपर्छ होइन। अब त्यो चाहिँ अहिले चाहिँ इन्डिभिजुअली एप्रोचमा गर्न सकिन्छ नभने पनि एउटा चाहिँ कम्युनिटी एप्रोच अथवा तपाईँको चाहिँ ग्रुप एप्रोचमा गर्न सकिन्छ। त्यस्तै तपाईँको यो रिहेबिलिटेसनका कुरा कतिपय चोटपटक लागेकाहरू हात खुट्टा भाँचिएका व्यक्तिहरू हुनुहुन्छ होइन उहाँहरू हिँड्न नसक्ने कतिपय खुट्टा ढाडी चाहिँ भनौँ राम्रोसँग हिँड्न नसक्ने बस्न नसक्ने मान्छेहरूलाई पनि विभिन्न स्कुल अर्थोपेडिक उपचारहरू अथवा फिजियोथेरापीका उपचारहरूको आवश्यकता पर्न सक्छ। उहाँहरूलाई पनि यो सेवाहरू चाहिँ हामी प्यारल लिनलाउनु पर्ने हुन सक्छ। नि अर्को चाहिँ यो उपचारका कुराहरूमा जति पनि लामो समयसम्म औषधि सेवन गर्ने व्यक्तिहरू हुनुहुन्छ जस्तै छेरीका बिरामी नै भयो यो डायबिटिजका बिरामी भयो अनि हाइपरटेन्सनका बिरामीहरू उहाँहरूको इन्डिभिजुअली के औषधि सेवन गर्नुभएको छ उहाँको स्ट्रक छ कि छैन अनि स्ट्रक आउट भएको छ कि छैन उहाँलाई के व्यवस्थापनहरू गर्नुपर्ने हुन्छ ती

0: सबै चिजहरूलाई एसेसमेन्ट गरेर एउटा स्वास्थ्यका कार्यक्रममा चाहिँ लैजानु पर्ने हुन सक्छ।
1: बाढीले भिजाको शरीरमा चाहिँ छाला जन्ने कस्ता खालका रोगहरू निम्तन सक्छ?
0: यो धेरै जसोलाई चाहिँ सानो सानो चोटपटक लागेकै हुन्छ। सानो सानो चोटपटक लागेको कारणले गर्दाखेरि एक त अहिले गर्मी मौसम पनि छ, पसिना पनि आइराखेको छ, एकदमै सापेक्षी आर्द्रता पनि बढ़िराखेको छ, त्यसले गर्दाखेरि कपड़ा पनि भिजिराखेको हुँदाखेरि विभिन्न किसिम यो संक्रमण छाला जन्ने संक्रमणहरू छालाका विभिन्न किसिमको घाउ खटिराहरू निक्लने अनि विभिन्न किसिमका यो एक्जेमा डर्माटाइटिसहरू विभिन्न किसिमको चाहिँ फंगल इन्फेक्सनहरू बढ्ने सम्भावना प्रशस्त मात्रामा हुन सक्छ। त्यस्तोको लागि हामीले के गर्नुपर्छ भन्दा कमसे कम पुरानो कपड़ा भए पनि अथवा सुक्खा कपड़ा चाहिँ हामीले लगाउनु पर्ने हुन सक्छ। सकेसम्म आफ्नो शरीरलाई सुक्खा राख्ने सफा राख्ने कामहरू गर्नुपर्ने हुन्छ र यो बेलामा हामीले विचार गर्नुपर्ने शुद्ध खानेपानीको साथसाथमा आफ्नो प्रपर ह्यान्ड वासिङ पनि एकदम राम्रो हुनुपर्छ,
1: सरसफाई पनि
0: एकदमै बेटीको
1: एक साताको यो अवधिमै कतिपयलाई त्यो फोकाहरू आउने चिलाउने समस्याहरू पनि रहिसक्यो होला। दीर्घ रोगी छ भने त अझ उहाँहरूलाई बढी चाहिँ त्यो प्रभाव पारिसकेको छ होइन। अब उहाँहरूलाई अलिकति त्यही स्थानीय रूपमै उपलब्ध के प्रयोग गरेर चाहिँ त्यो चिलाउने समस्या हटाउन सकिएला अथवा औषधि नै केही तत्काल
0: हुन्छ? यसरी धेरै मानिसहरू एकै ठाउँमा बस्दाखेरि विभिन्न विभिन्न किसिमका रोग व्याधिहरू जस्तै भनौँ न डर्माटाइटिसका कुराहरू पेडिक्युलोसिसदेखि स्क्याबिजदेखि लिएर थुप्रै रोगहरू पनि फैलिन सके व्यक्तिबाट अर्को व्यक्तिमा जाने हुँदाखेरि सबैले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ र कपडा लाउँदाखेरि चाहे त्यो चेतेकै होस् तर एकदमै हरेक कपडा सुक्खा र सफा हुनु पर्यो र यदि त्यस्तो प्रकारका छाला जाने विभिन्न किसिमको असरहरू छ भने नजिकैको स्वास्थ्य संस्थामा अथवा हेल्थ युनिटमा गएर आफ्ना यी चाहिँ व्यथाहरू चाहिँ देखाउनु पर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूले आफ्नो जुन भनौँ न स्वास्थ्य संस्थामा भएको विभिन्न किसिम औषधिहरू जस्तै अब कतिपय छाला जाने रोगहरू अब तपाईँलाई थाहा छ नेपालमा सबभन्दा बढी बिरामी हुनेको छाला जाने रोग नै हो। त्यसरी हाम्रो स्वास्थ्य चौकीहरू अथवा अस्पतालहरूमा ती सबै औषधिहरू निशुल्क रूपमा पाइन्छ, जस्तै तपाईँको यो एलर्जीको औषधदेखि लिएर लुतोको औषधदेखि लिएर विभिन्न फंगल इन्फेक्सनका औषधहरू निशुल्क रूपमा पाइन्छ। त्यो चाहिँ हामीले चाहिँ निर्धक चाहिँ लिन सक्नुपर्छ र हाम्रो स्वास्थ्यका इकाई साथीहरूले पनि यसलाई चाहिँ अलिकति भनौँ न अलिकति जिम्मेवारीपूर्वक चाहिँ रेस्पोन्स गरिदियो भने राम्रो हुन्छ।
1: प्रभावितहरूले त त्यो सेवा पाउनु पर्ने स्थिति त छँदैछ, तर जसले दिनुपर्ने हो नि यो बेला त उहाँहरू किन्न जान्छु भन्दा पनि त्यो ठाउँमा त्यो एरियामा औषधि पसल पनि छैन, स्वास्थ्य संस्थाहरू पनि छैन, उहाँहरू आफै नै अब पीड़ामा हुनुहुन्छ।
0: यदि उहाँहरूलाई ती चिजको आवश्यकता पर्छ भने उहाँहरूले चाहिँ माग गर्न सक्नुहुन्छ, स्वास्थ्य कार्यालय मार्फत अथवा नगरपालिका मार्फत पनि माग गर्न सक्नुहुन्छ। यदि उहाँलाई चाहिन्छ भने चाहिँ कुनै अब भनौँ संघ संस्थाहरूलाई पनि माग्न सक्नुहुन्छ यो औषधिहरू चाहिँ, ताकि यस्तो यस्तो प्रकारको औषधि हामीलाई चाहिन्छ तपाईँले यो ल्याइदिनुहोस् भने कमसे कम सजिलो हुन्छ, उहाँले चाहिँ यो चाहिँ प्राप्त भए पनि हाम्रो जनताले पाउन सक्छ।
1: हजुर, अब यहाँ अलिकति धेरै यो बेला चाहिँ विभिन्न विषयहरू उठिरहेको सन्दर्भमा यो सब व्यवस्थापनको कुरा पनि उठिरहेछ होइन। जुन खालको सब व्यवस्थापन प्रक्रिया चाहिँ शुरू भएको छ चितवन नवलपरासीमा होइन, त्यो चाहिँ वैज्ञानिक तौरले नै व्यवस्थापन गरेको हो कि यो विपदको बेलामा गर्ने तरिकै त्यही हो?
0: अब यो यसलाई चाहिँ कसरी भन्न सकिन्छ भन्दाखेरि हामीले भूकम्पको कुरा गर्ने हो भने चाहिँ त्यस बेला त मास क्याजुअल एकदमै धेरै मात्रामा थियो, जसलाई चाहिँ हरेक डेड बडीको चाहिँ हामीले पहिचान गर्नको लागि त्यति चाहिँ अप्ठ्यारो अवस्था थिएन, किनभने स्थानीय ठाउँमै यो घटना घटेको हुनाले चाहिँ चिनजानेकै मानिसहरू भएको त्यसलाई डकुमेन्टेसन गर्न सजिलो भयो। तर अहिले भनौँ न अब त्यही रसुवा र चाहिँ के अरे यो त्रिशुलीका कुराहरू गर्ने हो भने चाहिँ धेरै 2477 जिल्लाका व्यक्तिहरू त्यहाँ छन्, 77 मात्र नभएर चाहिँ चाइनिजहरू पनि छन्, विभिन्न इन्डियनहरू पनि प्रशस्त मात्रामा यो टेक्निकल म्यान पावर त्यहाँ काम गरिराख्नु भएको छ, उहाँहरूको आइडेन्टिफाई गर्नु एउटा खोलाबाट बग्ने भयो, खोलाबाट बग्दाखेरि चाहिँ कहाँ पुग्छ चोट बग्छ होइन, अब त्यही
1: एउटा
0: गण्डकसम्म पुगिसकेको अवस्था हुँदाखेरि उहाँहरूलाई आइडेन्टिफाई गर्नु पर्यो। कमसे कम अहिले चाहिँ नवीनतम टेक्नोलोजीहरू ल्याएर अटो फोटोग्राफी प्लस विभिन्न किसिमका डीएनए टेक्नोलोजी गरेर उहाँको डीएनए स्याम्पल लिने हामीले त्यसरी पनि गर्न सकिन्छ। र अर्को यदि चिनी जानेको व्यक्तिहरू छन् भने आइडेन्टिफाई भइसकेको व्यक्तिहरूलाई सम्बन्धित व्यक्तिहरूलाई ह्यान्ड ओभर गरेर स्थानीय रूपमा नै त्यसलाई चाहिँ डेड बडी म्यानेजमेन्ट गर्न सकिन्छ। यदि कसैले पनि क्लेम गर्न आएन भने ती व्यक्तिहरूको चाहिँ कुनै स्याम्पलहरू भनौँ न जस्तै चितवनको कुरामा हामीले दाँत राखेका छौं, त्यो दाँतबाट चाहिँ विभिन्न किसिमको डीएनए स्याम्पलहरू निकाल्न सकिन्छ अथवा हड्डी कुनै भागहरू पनि राख्न सकिन्छ। त्यसरी चाहिँ राखेर चाहिँ डीएनए आइडेन्टिकल छ कि छैन भनेर हेरेर परिवारका सदस्यहरूलाई त्यो व्यक्ति हो कि होइन पनि हेर्न सकिन्छ। त्यसको आधारमा डेड बडी म्यानेजमेन्ट गर्नेछ। अहिले चाहिँ यो जुन गाडेको भनेको चाहिँ उहाँले चाहिँ पूर्ण उ गरेको होइन, यो केही समयको लागि आइडेन्टिफाई गर्नको लागि अस्थायी व्यवस्थापन गर्नलाई गरिएको। अर्को कुरो, यदि हो हामीसँग त्यत्रो मास स्केलमा चाहिँ यसरी सम्भावना कतै पनि छैन, कतै पनि छैन। मानौ अब देशभरिमै अब 500-600 लास भन्दा बढी राख्न देशैभरिका जुन फ्रिजरहरूमा राख्न सकिँदैन, तर केही दिनको एक दुई दिनको लागि त स्थानीय रूपमा हामीले चाहिँ यो आइस प्याकहरू चाहिँ राखेर व्यवस्थापन गर्नेछ। लामो समयको लागि अलिकति गाह्रो हुन्छ, त्यसकारण चाहिँ अहिले जे गरेको छ ठिकै जस्तो लाग्छ मलाई।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले भोटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र, कहाँ
3: भन्दिन के?
2: सत्तै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोचेली बजारमा आएको छ। नाचम नाचम
6: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
5: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
7: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
5: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
8: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचुक तेल झडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
9: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दान। फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: समुदायको पनि लापरवाही देखियो त
2: अब एक त यसमा चाहिँ एउटा समन्वयनको अभाव मैले भने बुझ्छु मैले कमसेकम यसरी भनौँ न कुनै पनि ठाउँहरूबाट चाहिँ यसरी समाचार आइसकेपछि स्थानीय सरकारहरूले आफआफ्नो नेटवर्क मार्फत समाचार प्रवाह गर्ने समुदायमा समाचारहरू प्रवाह गर्ने त्यसको कमी देखियो हुन त अहिले तपाईँको यो अब मोबाइल फोन सबैको हात हातमा हुँदाखेरि कमसेकम भएका मेसेजहरू यो मेसेजहरू कहाँबाट आएको होइन कमसेकम सुरक्षित रूपमा यो चाहिँ कहाँबाट प्रभाव भयो भने चाहिँ त्यसलाई यकिन गरेर त्यसै अनुसार हामी चाहिँ त्यसलाई रेस्पोन्सको टाइममा चाहिँ रेस्पोन्स गरे भए राम्रो हुन्थ्यो त्यो हुन सकेन र सूचना प्रवाह भनेको चाहिँ एकदमै राइट टाइममा हुनुपर्छ र विभिन्न मिडियाहरू प्रयोग गरेर होइन विभिन्न मिडियाहरू प्रयोग खालि यो चाहिँ मोबाइल फोन प्रयोग मात्र नहोइन कि स्थानीय लेभलमा पनि माइकिङ गरेर अथवा यी चीजहरू गरेर पनि हामीले गर्न सक्छौ।
1: अब एक साताको यो अवधिमा चाहिँ धेरै ठाउँमा पशु चौपायाहरूको चाहिँ उचित व्यवस्थापन हुन पनि सकेको छैन, कति शवहरू निकाल्न सकिएको छैन, होइन कति हराइरहेकै छ। अब यसले गर्दाखेरि अब यो गर्मी पनि छ होइन, कस्ता खालका प्रकोपहरू चाहिँ कति समयमा चाहिँ आउने सम्भावना रहन्छ?
2: अब त तपाईँको देखिसक्नु भएको छ अहिले खोला नालामा गयो भने खोला नै गनाउँछ होइन, सहर बजार गर्ने पुरै गनाइराखे हुन्छ। ती चिजहरूमा हाम्रा खाद्य पदार्थहरूदेखि लिएर कुखुराको सुलीदेखि लिएर दानादेखि लिएर सबै चिजहरू ड्यामेज भइसकेको होस्, चिजहरूलाई पनि हामीले डिकम्पोज गर्नको लागि अलिक सुरक्षित ठाउँमा वाटर कन्टामिनेसन नहोस् ती ठाउँहरूमा गएर त्यसलाई चाहिँ हामीले डम्प गर्नुपर्ने हुनसक्छ होइन, कि अब ती कुहिएको चिजहरूलाई फेरि सुकाएर प्रयोग गर्ने भन्ने कुरा हुँदैन। किन भन्दाखेरि त्यो कन्टामिनेटेड हो, विभिन्न किसिमका परजीवीहरू अथवा जीवाणुहरू त्यसमा प्रवेश गरिसकेका हुन्छ। यदि मान्छेले त्यो प्रवेश प्रयोग गर्यो भने विभिन्न प्रकारका रोगहरू चाहिँ पक्कै पनि आउन सक्छ, त्यसकारण ती चिजहरूलाई राम्रोसँग डिकम्पोज गर्नुपर्छ। र अहिले ती ठाउँहरूबाट चाहिँ अब अहिले त हामीले खालि डेड बडीका मात्र मानिसको डेड बडी मात्र कुरा गरिरहेका छौँ, डेड एनिमल डेड बर्ड्सहरूको हामीले व्यवस्थापन गर्नै सकेका छैनौँ। ती चिजहरूलाई पनि हामीले प्यारालल लिने, किन भन्दाखेरि हाम्रो स्वास्थ्यको लागि जति डेड बर्डले गर्छ डेड एनिमल र डेड बर्ड्सको पनि त्यतिकै महत्वपूर्ण भूमिका रहन्छ। ती चिजलाई पनि हामीले यो राम्रोसँग चाहिँ डेड बडी उनीहरूको पनि म्यानेजमेन्ट हामीले चाहिँ राम्रो प्रपर रूपमा गर्नुपर्ने हुनसक्छ। र यसको लागि पनि अब हाम्रो चाहिँ भनौँ न भेटनरीका साथीहरूले पनि एकदमै एक्टिभली चाहिँ पार्टिसिपेट गर्नुपर्छ।
1: अब बाढी पछि चाहिँ विशेष निम्तिने प्रकोप महामारी
2: बाढी पछि त अब अहिले यहाँहरूलाई मैले भनिसक्छु, अब यो अवस्थामा आउने भनेको चाहिँ पानी जन्य रोग नै हो, झाडा पखाला देखिसक्नु भएको छ, त्यसपछि टाइफाइडहरू आउन सक्छ, थुप्रै प्रकारका हैजा आउन सक्छ, त्यसपछि अब यो बीचमा पानीमा रहने चाहिँ परजीवीहरू जस्तै मस्किटो लामखुट्टेले गर्दाखेरि मलेरिया बढ्ने सम्भावना हुनसक्छ, डेङ्गु एकदम बढेको बढै नै छ, त्यस्तै चाहिँ लेप्टोस्पाइरोसिस भन्ने नयाँ रोग पनि आउन सक्छ, थुप्रै रोगहरू आउन सक्छ भने अर्को चाहिँ यो मान्छे जुन जति पनि हाम्रा घरहरू मान्छेहरू बस्ने ठाउँहरू छ सुरक्षित छैन, अलिक घर भिजेका पनि छन्, त्यसमा चाहिँ एउटा मैस्टले गर्दाखेरि विभिन्न प्रकारका व्यक्तिहरूमा रोग बढ्ने, जस्तै ब्रोन्कियल एस्मा भएका व्यक्तिहरूमा उहाँको चाहिँ एकदमै एक्युट एक्जासर्बेसन हुने, क्रोनिक सिओपिडी भएका व्यक्तिहरूमा अरू रोग थपिने, त्यस्तो समस्याहरू हुने, एलर्जी हुने सक्छ।
1: जस्तो तत्काल त्यहाँ जुन प्राथमिक उपचारको लागि औषधि सहितको पुग्नुपर्ने टोली चाहिँ कहिलेसम्म पुग्नुपर्ने हो र उनीहरूले काम चाहिँ थाल्नुपर्ने देखिन्छ?
2: अब त यो टोली भन्नाले चाहिँ खास गरेर चाहिँ इमिडिएट रेस्पोन्सको लागि हामी त 24 घण्टाभित्र तुरन्तै जानुपर्ने हुनसक्छ, किन भन्दाखेरि अब बगिरहेका व्यक्तिहरूको विभिन्न चोटपटक घाउ चोटपटक लागिरहेको हुन्छ, शरीरबाट चाहिँ रक्तस्रावहरू भइरहेको छ, त्यसको लागि पनि कसलाई हाम्रो स्वास्थ्य टोलीहरू गएर उपचार गर्ने, घाउ उपचार गर्ने, यदि उहाँहरूको चाहिँ बिनाले सिभियर प्रकारको इन्जुरी छ भने त्यसरी प्राइमरी एसेसमेन्ट गरेर अस्पताल पठाउनु पर्ने हो कि अथवा उहाँहरूलाई कुनै सर्जिकल के अरे यो म्यानेजमेन्टकै आवश्यकता पर्छ कि, त्यो यकिन गरेर स्वास्थ्यको टोलीले हामीले गर्नुपर्ने हुनसक्छ। र अर्को देखिएको जुन अहिले इन्सिडेन्ट भएका ठाउँहरूमा एउटा अस्थायी रूपमा एउटा एउटा चाहिँ एउटा अस्पतालहरु चाहिँ सिर्जना गर्न बनाउनु पर्ने हुन्छ यदि भन्नु स्वास्थ्यकर्मी ती ठाउँहरुमा
1: स्वास्थ्यकर्मीको
2: साथसाथमा चिकित्सक पनि चाहिन्छ त्यसमा एउटा ल्याब पनि राख्नु पर्ने हुन सक्छ फिल हस्पिटलको रूपमा हामीले चाहिँ एउटा चाहिँ स्थापना गरेर सेवा दिनुपर्ने हुन्छ
1: हजुर अब यसको लागि चाहिँ विशेष गरेर यी विभिन्न स्वास्थ्य समस्याहरू आएको बेला औषधि सहितको चाहिँ पुग्नुपर्ने यहाँले भनिहाल्नु भयो होइन यो सँगसँगै चाहिँ उनीहरूलाई चाहिने आधारभूत स्वास्थ्य सेवाहरू नपाएको सुरक्षित पानी नपाएको भनेर पनि धेरै ठाउँबाट आएको छ होइन अब यसरी आधारभूत स्वास्थ्य सेवा नपाउँदा र सुरक्षित पानीको व्यवस्थापन नहुँदाखेरि चाहिँ अब यसको लागि अब यो जिम्मा चाहिँ खासमा त्यहाँनिर पालिका र त्यहाँका स्वास्थ्य संस्थाहरूले गर्नुपर्ने हो त्यो छैन होइन धेरै ठाउँमा चाहिँ पालिकाहरू आफै पनि प्रभावित भएको अवस्था छ भने चाहिँ यस्तो बेला चाहिँ कसरी समन्वय गर्ने स्थानीय र संघ बीचको समन्वय चाहिँ
2: अब स्थानीय संघ मात्र नभएर प्रदेश पनि यहाँ छ त्यस कारण चाहिँ ठिटा गभर्मेन्टले एउटा चाहिँ समन्वयको रूपमा चाहिँ विभिन्न क्लस्टरहरू चाहिँ फर्मेसन भएको छ क्लस्टरहरूको एउटा कोर्डिनेसन गरेर ती ठाउँहरूमा कसले चाहिँ सर्भिस प्रोभाइड गर्ने अथवा त्यसले कसले सपोर्ट कुन संस्थाले सपोर्ट गर्ने भन्ने कुराहरू पहिले फिक्स गर्नुपर्छ मानु ए भन्ने संस्थाले चाहिँ त्रिशुलीको अब भनौँ नुवाकोटको एउटा एरियामा गर्ने अनि अर्को संस्थाले अर्को ठाउँमा गर्ने के हुन सक्छ र अहिले के देखेको छ भन्दाखेरि यसरी संस्थाहरूलाई पनि दिँदा पनि चाहिँ यो होडबाजी पनि हुन्छ दुई अर्को धेरै जस्तो संस्थाहरू एक्सेस भएको ठाउँमा त जान्छ पहुँच भएको ठाउँमा जान्छ र अहिले दुर्गम दूरदराजमा जान पनि एकदमै अप्ठ्यारो मान्छ त्यसले जुन भूकम्पमा भोगिराखेको कुरा हो त्यसकारण चाहिँ पहिले नै यो एउटा चाहिँ भनौँ न डिस्ट्रिक्ट यो कोअर्डिनेसन कमिटी हुन्छ त्यो डिस्ट्रिक्ट कोअर्डिनेसन कमिटीले उहाँले चाहिँ आइडेन्टिफाई गरेर कुन संस्थालाई कुन ठाउँमा पठाउने कस्तो प्रकारको सेवा प्रवाह गर्ने कुरा पहिले नै फिक्स हुनुपर्छ
1: भनेपछि जुन खालको यसभन्दा अगाडि भूकम्पको बेला जुन खालको संयन्त्रहरू परिचालन गरिएको थियो त्यो खालको संयन्त्र र अलिक फरक खालको संयन्त्र आवश्यकता महसुस गर्नु
2: अलिकति फरक छ
1: अब जस्तो यो बेला चाहिँ तत्काल जहाँ पालिका उपलब्ध छ स्वास्थ्य चौकी स्वास्थ्य केन्द्रहरू उपलब्ध छ उहाँहरूले पुर्याउनु पर्ने सेवा सुविधाहरू चाहिँ के देख्नुहुन्छ यहाँले
2: अब स्वास्थ्य संस्थाहरूले त सेवा त पुर्याइराख्नु भएको नै छ यदि आफ्नो स्वास्थ्य संस्थाहरूमा अब यदि बाढीले गर्दाखेरि उहाँ ड्यामेज भएको छ भने उहाँहरू एउटा अस्थायी संरचना तत्कालै बनाउन सकिन्छ होइन तत्कालै टेन्टहरू अथवा मेडिकल टेन्टहरू लगाएर पनि त्यो व्यवस्था दिन सकिन्छ के कुरा चाहिँ यो स्थानीय सरकार जुन यो भनौँ न स्थानीय सरकारले चाहिँ यो अलिकति धेरै राम्रो चाहिँ पहल गरेर कसरी सेवा प्रवाह गर्न सकिन्छ स्थानीय जनताले कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ अलिक सिरियसली हेर्नुपर्ने हुनसक्छ यदि उहाँहरूसँग स्रोत साधनको अभाव छ भने कस्ता प्रकारको स्रोत उहाँहरूलाई चाहिँ साधनको आवश्यकता पर्छ त्यो चाहिँ प्रदेश सरकार अन्तर्गत माग्न पनि सकिन्छ नभए चाहिँ यो केन्द्रीय सरकारसँग माग्न पनि सकिन्छ यदि अहिले चाहिँ भनौँ न जुन यो राहत वितरणमा आएका राहत वितरणको लागि विभिन्न सर सामग्रीहरूमध्ये पनि कतिपय औषधि भयो उपकरणहरू पनि हुनसक्छ ती उपलब्धताको आधारमा उहाँहरूलाई हामीले चाहिँ उपलब्ध गराउनुपर्छ
1: अब अस्पतालहरूले जुन खालको व्यवस्थापन गरेको छ यो घाइतेको उपचार र अन्य विभिन्न उपचारको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी छन् र उनीहरूलाई त्यो खालको वातावरण कतिको छ अब त्यसको लागि
2: अहिले त यसो अस्पतालहरूमा राम्रै व्यवस्थापन भएको देखिन्छ किन भन्दाखेरि अब एज कम्पेयर टु तपाईँको यो मेगा अस्पतालको कुरा नगरौँ कि त्यसमा त धेरै नै थियो अहिले त्यति धेरै मात्रामा छैन त्यसकारण चाहिँ थोरै मात्र भएको हुनाले चाहिँ सबै अस्पतालले राम्रोसँग व्यवस्थापन गर्न सक्नु भएको छ
1: अब कुरा रह्यो अस्पतालमा आएकाहरूको बिरामीको उपचार त गर्नको लागि अस्पतालहरूले त्यो तयारी गरेको छ र त्यो अनुसार सेवा सुविधा पाएको छ हाम्रो कुरा भनेको समुदाय स्तरमा जहाँ समस्याहरू आएको छ तत्काल त्यहाँ केही भनौँ न दीर्घ रोगीलाई समस्या भयो भने एक त बाटो पनि नभएको अर्को भनौँ न अस्पताल पुर्याउने खालको त्यो खालको वातावरण संयन्त्रहरू छैन भनेपछि त्यो क्षेत्रमा चाहिँ कस्तो खालको स्वास्थ्यको संयन्त्र चाहिँ उपयुक्त रहन्छ
2: एउटा अघि मैले भनौँ अब धेरै मानिसहरू छ भने एउटा फिल्ड हस्पिटल नै हामी राख्नुपर्ने हुन्छ होइन त्यति धेरै छैन मान्छे छन् भन्दाखेरि एउटा चाहिँ तपाईँको एउटा फिल एउटा चाहिँ ट्रिटमेन्ट सेन्टरको रूपमा एउटा सानो चाहिँ एउटा चाहिँ संस्था राख्न सकिन्छ त्यहाँ हाम्रा स्वास्थ्य कर्मीले सबै प्रकारका सेवाहरू एउटा एकीकृत रूपमा दिन सकोस् त्यस्तो प्रकारको सेवा दिनुपर्छ अर्को मैले यहाँलाई स्मरण गर्न चाहन्छु अहिले चाहिँ हामीले कुरा गऱ्यौँ खालि स्वास्थ्यका असरहरू मात्र कुरा गऱ्यौँ मनोसामाजिक असर पनि गऱ्यौँ यसपछिका घटनाहरू थुप्रै हुन सक्छन् जस्तै चोरको बिगबिगी हुने विभिन्न किसिमका बलात्कार गर्ने अपराधहरू हुने थुप्रै घटनाहरु हामीले देखिराखेको भएको छ त्यसको लागि पनि सुरक्षाको दृष्टिकोणले पनि यो भन्नु न सेक्युरिटी क्लस्टरले एकदम भिजिलेन्ट भएर चाहिँ हेर्न पर्ने हुन्छ
1: विभिन्न आइ पर्न सक्ने अवस्थाहरू चुनौतीहरू त छँदैछ तर हामीले स्वास्थ्यलाई बढी फोकस गरिरहेका छौँ होइन राहत वितरण गर्दाखेरि कस्तो खालको प्याकेज हुनु जरुरी छ जसले गर्दाखेरि स्वास्थ्यमा चाहिँ भनौँ न कुनै खालको नराम्रो असर पनि नहोस् र उसको स्वास्थ्य राम्रो पनि होस् भनौँ
2: अब राहतको लागि अलि प्राप्त भएका राहत सामग्रीहरूको सबभन्दा पहिले त्यसको चाहिँ गुणस्तरमा हेर्नु पर्यो एक्सपायरी हो कि होइन होइन त्यसको सबै चिज हेरेर मात्र एकिन गरेर मात्रै वितरण गर्ने दुई अब वितरणको नाममा चाहिँ अघि मैले भने एक्सपायरी भएका चिज हो एक्सपायरी भएका जुसहरूदेखि लिएर एक्सपायरी भएका हर्लिक्सहरू एक्सपायरीको बिस्किटहरू चाउचाउहरू थुप्रै प्रकारका जुन वितरण गरेका छन् कमसेकम खानुभन्दा पहिले त्यो सुरक्षित छ कि छैन यसले चाहिँ वितरण गर्दा जुन प्रयोग गर्ने व्यक्तिमा के असर पर्छ कि पर्दैन भने आफूले इन्स्योर हुनु पर्यो त्यसरी मात्र वितरण गर्ने ती वितरण गरेका चिजहरू चाहिँ कुनै पनि स्टोरमा लामो समय हामीले राख्नु पनि हुँदैन एक त बर्खा पनि छ होइन बर्खा पनि छ तपाईँको यो ह्युमिडिटी बढेको हुँदाखेरि ती खाद्य पदार्थहरू कुहिने सड्ने अथवा के भन्छ ड्यामेज हुने चाहिँ क्यापसिटी एकदमै छिटो हुने त्यसले गर्दाखेरि धेरै स्टोर गर्नुपर्ने जति सक्छ त्यसले उहाँ न्यायचित रूपमा चाहिँ छिटो वितरण गर्नुपर्ने
1: जस्तो धेरै के देखियो भने विगतका भूकम्पमा होस् अथवा कोविडको समयमा होस् जुनै पनि यस्तो भनौँ न समस्याहरू निम्तिसकेपछि विपद पछि चाहिँ राहत हतारमा संकलन गर्ने र हतारमा त्यसलाई चाहिँ व्यवस्थापन गर्ने नाममा त्यस्तो कुनै पनि कुराहरू चाहिँ हेरिँदैन जसले चाहिँ अब स्वास्थ्य समस्याहरू आउँछ भनेर अघि यहाँले भनिसक्नुभयो अब यो हेर्ने काम चाहिँ कसले गर्ने त
2: हेर्ने काम त स्थानीय डेफिनेटली स्थानीय सरकारले गर्नुपर्छ किनभने स्थानीय सरकारका व्यक्तिहरू वार्डका व्यक्तिहरू उहाँहरूले चाहिँ हरेक परिवारको स्थितिको बारेमा थाहा हुन्छ उहाँलाई होइन उहाँहरूलाई के अभाव छ के आवश्यकता छ भन्ने कुराहरू उहाँलाई थाहा भएको हुन्छ उहाँहरूसँग एउटा कोअर्डिनेसन मतलब उहाँलाई चाहिँ प्रत्यक्ष चाहिँ सहभागी गराएर चाहिँ उहाँहरू मात्र एसेसमेन्ट गरेर चाहिँ ती चिजहरूको वितरण गर्नुपर्ने हुन्छ अहिले जुन देखिराखेको छ खालि एउटा सीमित व्यक्तिबाट चाहिँ यसरी वितरण गर्न हुँदैन के मुख्य व्यक्ति भनेको चाहिँ स्थानीय सरकारका व्यक्तिहरू नै उहाँहरूलाई चाहिँ समन्वय गरेर चाहिँ वितरण गर्दा अलिक राम्रो पनि हुन्छ इफेक्टिभ हुन्छ न्यायचित पनि हुन्छ
1: हजुर अब यो वितरण गर्ने क्रममा जुन यहाँले भन्नुभयो कि पालिकाले चाहिँ बढी भूमिका निर्वाह गर्नुपर्छ अब पालिका नभएको स्थानमा पालिका आफै प्रताडित भएको अवस्थामा चाहिँ अरू कस्तो खालको संयन्त्र चाहिँ त्यहाँ पुग्नु जरुरी छ
2: अब पालिकाको सबै वर्ल्ड स्ट्रक्चर त त्यस्तै भएको हुँदैन किनभने त्यसमा वडाहरू पनि हुनसक्छ वडाको साथसाथमा विभिन्न सरकार मतलब स्थानीय सरकारका चाहिँ विभिन्न इकाइहरू पनि हुनसक्छ स्वास्थ्य इकाइ हुनसक्छ भेटनरीका इकाइहरू हुनसक्छ शिक्षाका इकाइहरू हुनसक्छ होइन सुरक्षाका इकाइहरू ती सबै चाहिँ एकीकृत गरेर कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने एउटा चाहिँ ठोस निर्णय गरेर चाहिँ यसरी सेवा हामी भनौँ न प्रवाह गर्न सकिन्छ
1: भनेपछि सबै जुन इकाइहरू गठन भएको छ यस अघि नै विपद पछि गर्ने भनेर जुन तयारी हाम्रो पहिला थियो
2: उनीहरू
1: चाहिँ विपदको लागि भनेर तयारी भएका गठन भएका जुन संयन्त्रहरू उहाँहरू चाहिँ उठ्नु पर्यो
2: उठ्नु पर्यो एकदम एक्टिभ गर्नु पर्यो अहिले
1: हजुर जुन समुदाय प्रताडित हुनुहुन्छ होइन उहाँहरूले यतिखेर सुन्न चाहेको अवस्था भनेकै राहत उपलब्ध उहाँहरूलाई सुरक्षित बसोबास सुरक्षित स्थान र स्वस्थ खानाको नै हो उपलब्धता होइन अब यसको लागि उहाँहरू आफैले गर्नुपर्ने चाहिँ केही सावधानीहरू के कुरामा चाहिँ सावधानी अप्नाउने जसले गर्दाखेरि चाहिँ स्वास्थ्यका जटिल अवस्थाहरू चाहिँ निम्तन नदिनको लागि
2: सकेसम्म त एउटा के गर्नु पर्यो भने चाहिँ अब अधिकांश मानिसहरू अहिले त यो मनोसामाजिक विभिन्न किसिमका समस्याहरूबाट चाहिँ प्रताडित हुनुहुन्छ उहाँहरूलाई यो गर्नको लागि विभिन्न सोसियल काउन्सिलिङहरू मार्फत उहाँहरूलाई कसरी यो त्यो अवस्थाबाट मुक्त गर्ने भन्ने एउटा चाहिँ हामी अवस्था ल्याउनु पर्यो त्यसको लागि साइको सोसियलका काउन्सिलिङका चाहिँ सेसनहरू चलाउनेदेखि लिएर यदि उहाँको मनोसामाजिक विभिन्न समस्या छ भने यो हुनसक्छ विभिन्न किसिमका औषधिहरू पनि होइन मनोदीपक औषधि प्रयोग गरेर चाहिँ गर्न सकिन्छ यदि त्यसको साथसाथमा लामो समय औषधि सेवन गर्ने व्यक्तिहरूलाई पनि उहाँहरूको न्यायचित औषधि भनौँ न वितरण उहाँले कति कसरी खाइराख्नु भएको छ कि छैन उहाँको स्टक आउट पिल्सहरू स्टक आउट भएको छ कि छैन त्यो पनि हेरेर उपलब्ध गराउने र गर्नुपर्छ र त्यसको साथसाथमा उहाँहरूले चाहिँ आफ्नो भनौँ न आफ्नो बचाइ खोजेका चाहिँ खेतीबारीहरू अथवा भनौं न जमिनमा पनि सामान्य खेती गरेर पनि हैन बिउ उसको तरकारीहरु चाहिँ हुन सक्छ उहाँहरुको घरमा स्टोर भएका बिउहरु नष्ट भयो होला तर चाहिँ यो यो भनौं न हाल चाहिँ यो तपाईको एग्रीकल्चर क्लस्टरले त्यस्ता व्यक्तिहरुलाई चाहिँ मल तथा बिउहरु वितरण गर्ने हैन खेती गर्नको लागि सुरक्षित गर्ने तारबालीको के व्यवस्थापन गर्ने अथवा नजिकै खोला नाला अथवा केही छ भने त्यसलाई चाहिँ वितरण गर्नको लागि तार जालीहरूको व्यवस्थापन गर्ने यस्ता चाहिँ फेसिलिटेसन गर्नुपर्ने हुन सक्छ यदि कसैले चाहिँ भनौँ न अब त्यस्ता आवश्यक पर्ने चीजहरू कुनै संघ संस्थाहरूसँग छ भने त्यो पनि वितरण गर्न सकिन्छ
1: जस्तो यो बेला चाहिँ जुन जो व्यक्ति सुरक्षित हुनुहुन्छ जो व्यक्ति अब भनौँ न भौतिक रूपमा त त्यहाँ समस्या भयो तर होइन व्यक्तिगत रूपमा उहाँहरू सुरक्षित हुनुहुन्छ भने काममा फर्कन अथवा उहाँलाई भनौँ न आइपरेको मनोसामाजिक समस्यासँग जुझ्नको लागि भनौँ के गर्न सकिन्छ उहाँहरूलाई सुझाव चाहिँ के दिनुहुन्छ
2: त्यसको लागि त सबभन्दा पहिले आफूले जुन पहिले गरिरहेका कामहरूमा हामी नर्मल हाम्रो कामहरूमा फर्कने होइन सधैँ यो अवस्थामा चाहिँ हामी बस्नु हुँदैन किनभने हाम्रो जिन्दगीलाई लैजानुपर्छ जिन्दगी बढ्नको लागि पहिले गरेका कामहरू अलिक बढी मात्रामा गर्नुपर्ने हुन्छ सुरक्षित भएर गर्नुपर्ने हुनसक्छ जस्तै खेतीका कुराहरू भयो त्यसपछि आफ्ना भएका चाहिँ सरसामानहरू सम्पत्तिहरूको के अरे त्यसलाई सुरक्षित राख्ने कुराहरू भयो आफ्नो उपचारहरूको कुराहरू भयो यी सबै चिजहरूलाई चाहिँ एउटा व्यवस्थापन गर्नुपर्छ
1: हजुर अब सरकारले विभिन्न पालिकालाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ होइन अब यसरी विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि चाहिँ त्यस्तो ठाउँमा दिनुपर्ने सेवा सुविधा चाहिँ के हो यो घोषणा त भइ नै हाल्यो स्वास्थ्यका दृष्टिकोणले हुनुपर्ने चाहिँ त्यहाँ के हो
2: अब यस्तो छ यो विपत्ति घोषणा भनेको चाहिँ गर्न पूर्व तयारी भएर बस्छ यदि कुनै इन्फर्मेसन यस्तो चाहिँ कुनै इन्सिडेन्ट हुन सक्छ तिमीहरू चाहिँ रेडी भएर बसिराख सुरक्षित ठाउँमा जाऊ आफ्नो चाहिँ सबै चिजहरू व्यवस्थापन गर भन्न खोजेको ताकि त्यस्तो अवस्थामा भौतिक क्षति नहोस् मानवीय क्षति नहोस् भन्ने हिसाबले नै गरेको हो र यस्तो अवस्थामा भइसकेमा हुन गएमा के भन्यो विभिन्न किसिमका बेसिक निड्सका चिज जुन यो सर्भिस प्रोभाइडरहरू हुनसक्छ जस्तै स्वास्थ्यका कुराहरू भयो सेक्युरिटीका कुराहरू भयो होइन खानेपानीका कुराहरू भयो फूड सप्लाईका कुराहरू भयो यी सबै चिजहरूलाई चाहिँ एउटा व्यवस्थित रूपमा लैजानको लागि एउटा नेटवर्किङ भनौँ न त्यो गर्न खोजेको हो
1: हजुर अब विशेष गरेर त्यो ठाउँमा जहाँ विपद संकटग्रस्त क्षेत्र घोषणा गर्यो त्यो ठाउँमा कस्ता खालका स्वास्थ्य सेवाहरू चाहिँ प्रवाह गर्नु जरुरी छ यो अघि जस्तो जुरे पहिरोको बेला भयो होइन त्योभन्दा अगाडि पनि भए ती नजिरहरूलाई लिने हो भने चाहिँ के गर्नु पर्थ्यो अझ थप के गर्न सकिन्छ
2: अब गर्नको लागि त मैले त्यही त सबभन्दा पहिले सुरक्षित पानी नै हामीले जनतालाई उपलब्ध गराउनु पर्यो त्यसको लागि नजिक स्रोत पानीको स्रोत कहाँ छ त्यसलाई कसरी शुद्धिकरण गर्ने सप्लाई कसरी गर्ने भन्ने कुराहरू एक नम्बर हुनु पर्यो र दुई नम्बरको खाद्य सुरक्षाका कुराहरू हुन्छ खाद्य सुरक्षाको चाहिँ प्राप्त चाहिँ आफ्नो खाद्य सामग्रीहरू उपलब्ध खाद्य सामग्रीहरू सुरक्षित छन् त्यो प्रयोग गर्न मिल्ने कि नमिल्ने भन्ने कुराहरू गर्नुपर्ने हुनसक्छ खाद्य पदार्थको लागि हामीले चामल दालहरू मात्र दिएर हुँदैन चाउचाउ बिस्कुट चिउरो मात्र दिएर हुँदैन त्यसको साथमा प्रोटिनयुक्त विभिन्न किसिमको दलनयुक्त चिजहरू होइन ती चिजहरू प्रशस्त मात्र हामीले दिन सक्नु पर्यो उपलब्ध गराउन सक्नु पर्यो र अर्को खाद्यको साथसाथमा उहाँलाई चाहिँ सेक्युरिटीका कुरा हुनसक्छ किन भन्दा घर परिवारका सदस्य गुमाइराखेका छ कसैका एकजना परिवारमा बसिराखेको छ यसरी एउटा कम्युनल सिस्टममा बस्दाखेरि भोलि विभिन्न चाहिँ चोरी चकारीका कुरा हुनसक्छ त्यसका लागि पनि उहाँलाई चाहिँ सुरक्षाको प्रतिभूति हामीले दिनुपर्ने हुनसक्छ र त्यस्तै अब उहाँले चाहिने विभिन्न किसिमका स्वास्थ्य तत्काल गर्नुपर्ने स्वास्थ्यका उपचारहरू इमर्जेन्सी म्यानेजमेन्ट ट्रिटमेन्टका कुराहरू भयोदेखि लिएर अन्य उपचारहरूका कुराहरू जस्तै यो अवस्थामा चाहिँ परिवार निजनका विभिन्न किसिमको साधनहरूको वितरणका कुराहरू हुनसक्छ परिवार निजनका सेवाहरू हुनसक्छ छेरो उपचारका सेवाहरू हुनसक्छ होइन त्यस्तै विभिन्न किसिमका यो
1: नियमित खाइरहेको
2: एनसिडीका भनौँ न नन कमिङ डिजिजका नियमित खाइरहेका औषधिको वितरणको कुरा हुनसक्छ ती सबै कुरा चाहिँ एकिन हुनुपर्छ
1: हजुर अब व्यक्ति र समुदायलाई तपाईँले सुझाव दिनुपर्दाखेरि चाहिँ जुन भवितव्यबाट चाहिँ जीवन
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
5: अनुहारका हड्डी भाँचिएको जोड्ने
6: दाँतको एक्सरे सेवा
5: सामान्य तथा जटिल दाँत निकाल्ने
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
6: मेसिनबाट जडेदेखि दाँत फरिने
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
5: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
6: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
6: सम्पर्क फोन 082590079 मोबाइल नम्बर 98478010030 र 98229455।
9: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
3: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
10: महिनावारीमा समस्या महिनावारी रोकिनु
9: श्वेत पर्दर पिसाब खोल्ने समस्या
10: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
9: पाठेघरमा मासु पलाउने
10: निसन्तान महिलाको चेक जाँच
9: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
9: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082590410 मोबाइल नम्बर 98478829013 र 98095121871
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98435008804 98435008804 www.pashupatiicare.com।
13: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
14: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ,
13: तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
14: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
17: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू
16: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गंभीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बाल बालिकाको न्यूरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
17: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
18: मध्यपश्चिम ट्याङ्क यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भोटे कोशीबाट शुरू भई त्रिशुली नदीमा गत बुधबार आएको बाढ़ीका कारण भएको विनाश पछिको पुननिर्माणका लागि प्रारम्भिक तयारी शुरू भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोगले आर्थिक क्षतिको मूल्यांकन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्यांकन 4 खर्बदेखि 7 खर्ब रूपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले पुननिर्माणका लागि 4 देखि 5 खर्ब रूपियाँ आवश्यक पर्न सक्ने प्रारम्भिक जानकारी दिनुभएको थियो। बेलायती समाचार संस्था रोयटर्ससँगको कुराकानीमा उहाँले यो प्रारम्भिक अनुमान मात्र भएको बताउनुभएको थियो। उहाँले पुननिर्माणको लागत नेपालको कुल अर्थतन्त्रको 10% हाराहारी हुने पनि बताउनुभयो। आर्थिक वर्ष 2082-83 मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ रहेको अनुमान गरिएको थियो। मन्त्री डाक्टर वाग्लेले संघीय संसदमा आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थतन्त्रको आकार अर्थात कुल गरास्त उत्पादन 66.9 खर्ब रूपियाँ पुग्ने प्रक्षेपण गर्नुभएको थियो। विनाशकारी हिम बाढ़ीपछि विभिन्न स्थानबाट ल्याइएका सब त्रिवेणी सिंचन अस्पतालमा राख्ने ठाउँ अभाव भएको छ। हिमबाढ़ीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाबाट हालसम्म 80 सब त्रिवेणी सिंचन अस्पतालमा राखिएको छ। एकैपटक ठूलो संख्यामा सब आएपछि सीमित क्षमताको सब गृहमा व्यवस्थापन गर्न कठिन भएको हो। त्रिवेणी सिंचन अस्पतालका फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीले अस्पतालको सब गृहमा सामान्य अवस्थामा 150 सब राख्न सकिने जानकारी दिनुभयो। उहाँले विशेष परिस्थितिमा व्यवस्थापन मिलाएर करिब 200 सब राख्न सके पनि लामो समयसम्म राख्नुपर्ने अवस्थामा भने समस्या हुने बताउनुभयो। अहिले बाढ़ीका कारण एकैपटक धेरै सब आएका छन्। उहाँले ती सबलाई वैज्ञानिक ढंगबाट जमीन मुनि व्यवस्थापन गर्न सुझाव दिँदै अन्यथा अस्पतालमा सब राख्ने स्थानको अभाव हुने जानकारी दिनुभएको छ। कोराही सोर रातामाटा टोलका महिलाले दुना टपरी उद्योग सञ्चालन गरी आमदानी गर्दै आएका छन्। सालका पातबाट दुना टपरी बनाएर महिनामा 13,000 रूपियाँसम्म आमदानी गर्दै आएका हुन्। घरको काम सकेर फुर्सदको समयमा सदुपयोग गर्दै दुना टपरी उद्योग सञ्चालन गरेका महिलाका लागि अहिले घर व्यवहार चलाउने भरपर्दो माध्यम बनेको छ। सानै उमेरदेखि घरमा दुना टपरी बनाउने काम गर्दै आउनुभएकी रातामाटा टोल निवासी शान्ति चौधरीले उद्योगबाटै महिनामा 10 देखि 12 हजारसम्म कमाउने गर्नु भएको छ। फुर्सदको समयमा उद्योगमा आएर दुना टपरी बनाउनेदेखि सालका पात टिप्न जंगल समेत जाने गरेको उहाँको भनाइ छ। दुना टपरीले बजारमा माग पाउन थालेपछि चौधरीले गाउँकै आफू जस्तै महिलालाई जुटाएर 2069 सालमा 18 जना महिलाको समूहले सहारा दुना टपरी लघु उद्योग स्थापना गरेको बताउनुभयो। 12 वर्ष यता निरन्तर रूपमा दुना टपरी बनाउने काम गर्दै आउनुभएकी चौधरीले दुना टपरी बिक्री गरेर नै घर खर्च चलाउने गरेको बताउनु भएको छ। र घुराही 7 कनरिया स्थित एसआर कृषि तथा पशुपन्छी फर्ममा किसान सुशील चौधरीले भैंसी पालन व्यवसायबाट राम्रो आमदानी गर्दै आउनु भएको छ। रोजगारीका अभावमा धेरै युवा विदेशी क्रम बढ़िरहेका बेला घुराही सोर मगैका 28 वर्षीय सुशीलले भने स्वदेशमै रोजगारीको सम्भावना खोज्दै 6 वर्षदेखि व्यावसायिक भैंसी पालन गर्दै आउनु भएको हो। कृषि विषय अध्ययन गर्नुभएका चौधरीले आफूले अध्ययन गरेको ज्ञानलाई व्यवहारमा उतार्दै व्यावसायिक भैंसी पालन शुरू गर्नुभएको हो। करिब 30 लाख रूपियाँ लगानी गरेर शुरू गर्नुभएको उहाँको व्यवसाय अहिले 50 लाख लगानी पुर्याउनु भएको छ। कोराही 7 कनरियामा करिब 1.5 बिघा जग्गा लीजमा लिएर उहाँले व्यावसायिक रूपमा भैंसी पालन गर्नुभएको छ। उहाँले हाल 17 माउ भैंसी पालन गरिरहेको बताउनुभयो। दैनिक करिब 150 लिटर दूध उत्पादन हुने र उत्पादित दूध स्थानीय बजारमा बिक्री हुने गरेको बताउनु भएको छ। अवस्त बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 9858-32-819 र 9858-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
9: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847-27-977
10: र 9857-30-689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराहिदाङमा।
16: उपचार हुने रोगहरू
15: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
14: भर्ना सम्बन्धी सूचना।
13: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
14: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
16: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858745226।

0: हामी यहाँ नौ घर मात्रै छौँ वरिपरि, सबैजना बुढाबुढी, हामी चाहिँ यङ्गेस्ट कपल हो यो एरियाको
1: चाहिँ। युकेको केन्ट सहर, एउटा पुरानो घर, घरको आँगनमा काठको एउटा बिसौनी छ जहाँ गुन्जिरहन्छ 25 वर्ष पहिले म्याग्दीको माटोमा हुर्किएको लाहुरे बब र सीताको स्कूल देखिको प्रेम कथा। राम र सीताको होइन, बब र सीताको प्रेम कथा।
2: कति राम्रो चौतारी!
3: हजुर, मैले बनाएको।
2: तपाईले बनाएको?
3: हजुर।
2: ए
3: आर्मी, हजुर, म वन आरजीआरको हो, अनि यो चाहिँ आर्मी कलर छ नि, यो कालो रातो अनि हरियो, यो चाहिँ मेरो पल्टनको कलर सम्झनाको लागि।
2: अब बस्छौँ एकछिन चौतारीमा बसेर बात मारौँ।
3: हाम्रो पालोमा चाहिँ अब गल्ला, गाउँ गाउँतिर गल्लाले सेलेक्सन, गल्ला सेलेक्सन हुन्थ्यो। त्यसपछि तिनवटा टियर हुन्थ्यो, गल्ला सेलेक्सन, यारो सेलेक्सन अनि सेन्टर सेलेक्सन हुन्थ्यो। गल्लामा चाहिँ आफ्नो आफ्नै गाउँ एरियामा त्यो हुन्थ्यो। कति हजार मध्येमा हामी 330 जना भर्ती लागेर, हजुर, युके आएको।
2: के देखेर, के सपना देखेर भर्ती हुन जानुभएको थियो नि तपाईँ चाहिँ?
3: हामीभन्दा सिनियर सिनियर दाईहरू, उहाँहरू चाहिँ लाउरे भएर नेपाल गएपछि पुरा त्यो टेप बोकेर जाने क्या, अनि म्युजिक लगाएर त्यो गाउँ नै थर्किने, हजुर, गाउँ नै थर्किने म्युजिक लगाएर जानुहुन्थ्यो। अनि म पनि एक दिन चाहिँ यही गर्छु भन्ने, त्यो सानै बच्चै देखेँ क्या त्यस्तो भने, अनि त्यही थियो मेरो, त्यही नै भएर अब भर्ती लागेर।
0: यो त मलाई पनि थाहा थिएन, आज थाहा
2: भयो। गाउँले नै लाउरे जन्मायो।
3: हजुर।
2: अनि पहिल्यै बिहा भइसकेको थियो तपाईँको आर्मी सालतिरको हो यो कुरा?
3: यो चाहिँ 2000 2056 सालतिरको कुरा हो। हाम्रो बिहा भएको थिएन, हामी चाहिँ खास एउटै स्कुलमा पढ्थ्यौँ।
0: हजुर, उहाँ चाहिँ भर्ती भएर एक वर्षपछि नेपाल जानुभएको बेलामा भेट्यो। मैले पर्सनली नचिन्ने, तर मेरो दिदीको क्लासमेट हो नि त उहाँ, अनि त्यो त चिन्थे, जुन तरिकाले उहाँले चिन्नुहुन्थ्यो त्यो तरिकाले मैले नचिने। मैले
2: कुन ठाउँ हो नेपालमा?
0: म्याग्दी, म्याग्दी दरबाङ,
2: दुवैजनाको दरबाङ हो।
0: उहाँको चाहिँ निस्कोट हो, अनि हामी, म हुर्केको चाहिँ दरबाङमा, अनि उहाँले चाहिँ अब म सानै हुँदादेखि मन पराउनु हुँदो रहेछ, पछि भन्नुभयो, अनि मैले पनि अब ठिकै छ
2: सजिलो गरी हुन्छ त भन्नु भएन जस्तो छ
0: भनेन। मेरो दिदीले अनि उहाँको कजन चाहिँ, मेरो क्लासमेट कजनहरूले पनि कति रेकमेन्ड गर्नुभयो, सबैजनाले एकदमै राम्रो छ राम्रो छ भन्नुभयो। अनि उहाँले पनि त्यस्तो गरेपछि फेरि त्यतिखेर पुरा अब फिल्मी दुनियाँमा थियो नि त, म त पुरा सिरियल हेर्ने, फिल्म हेर्ने, अनि आफूलाई मनपर्ने मान्छेहरूसँग बिहा गर्नुपर्छ भन्ने त्यस्तो थियो। अनि त्यस्तो भयो, अब उसले मलाई मन पराउँछ, उसले मलाई माया गर्छ भने ठिक छ नि त भने, पछि बोल्दै बोल्दै गएको त झन् धेरै माया लाग्यो, अनि त्यसपछि भागेको
2: भागिदिएको।
0: उहाँले फेरि मलाई, तिमी मसँग बिहा नगर्ने भए म नेपालै आउँदिन, यहीँदेखि कता कता जान्छु भन्नुभएको थियो। अनि म त साँच्चैको जानुहुन्छ होला भन्ने सोचे नि त,
2: थकाएको होला नि,
0: साँच्चीकै जानुहुन्छ होला भन्नुभयो। अनि मलाई यो पठाइदिनु भएको थियो कि, यसको सेट मैले सकेसम्म चाहिँ लाउँछु, हाम्रो बिहा भएको 21 वर्ष भयो, यो पठाइदिनु भएको थियो, यो 23 वर्ष भएछ पठाइदिनु भएको थियो। अनि तिमीले त्यो समात्यो भने चाहिँ म बल्ल ढुक्क भएर आउँछु भन्नुभयो। अनि लिएर घरमा लुकाउँदा अनि पछि उहाँ आउनुभयो, अनि उहाँ आएको 7 दिनमा हामी भाग्यौँ।
2: किन भाग्नु भएको घरमा भन्ने कुरा मान्नुहुन्थेन?
0: खै घरमा अलि सानै पनि थिए तर बाबा अहिले चाहिँ मलाई कस्तो फिल हुन्छ भने मेरो पनि छोरी छ होइन मैले 17 वर्ष बिहा गरेँ 18 वर्ष छोरी पाएँ आमा छोरी सँगसँगै हुर्किन् अहिले मेरो छोरी 20 वर्ष पुग्यो अनि अहिले चाहिँ मलाई पनि मेरो छोरीलाई कसैले उनीहरूले बिहा गर्छु भन्यो भने हुन्छ भन्दिन नि त बल्ल रियलाइज भयो कि मेरो बाबा आमाले विचार हुन्छ जा त भन्दो रहेछ नि त फेरि सानो थिए अहिले जस्तो बुद्धि भए चाहिँ भाग थिएन त्यतिखेर त अब बाबा आमाको यसो कुरा सुन्दा त ल यति भए जान नदिने रहेछ भन्ने भयो अनि हुन्छ पनि भनेर भाग
1: गाउँभरिका अरूको जस्तै बबको मनमा पनि एउटा सपना थियो लाहुरे बन्ने अनि परिवारलाई सुख दिने उनी लाहुरे त बने तर त्यो बाटो सहज थिएन विदेशी भूमि युद्धको त्रास र लाहुरे जीवन आफैमा एउटा परीक्षा थियो
3: पहिला त भर्ती लागेपछि मेरो जिन्दगी सप्रियो भन्ने नै

0: उसबाट ब्याकग्राउन्डबाट के अरे आर्मीमा टर्न हुनको लागि चाहिँ धेरै नै गुरुजीहरूले निकै कोसिस गर्नुहुन्थ्यो गराउनुहुन्थ्यो अनि पछि चाहिँ 97 के अरे आरजिआरमा चाहिँ पूर्वेली पल्टनलाई चाहिँ 2 आरजिआर अनि के अरे पश्चिमेली पल्टनलाई चाहिँ 1 आरजिआर रोयल गोर्खा फाउन्स हामी चाहिँ पक्का अरू चाहिँ सप्लायर इन्जिनियर ब्रिजहरू बनाउने सिग्नलहरू कम्युनिकेसनहरू गर्ने हुन्छ हामी चाहिँ पक्का लड्ने फ्रन्ट लाइनमा लड्ने
1: सिपाही अनि तपाईँ कहाँ कहाँ जानुभयो
0: म गएँ हजुर 2 चोटि अफगानिस्तान गएँ 2007 गएँ त्यसपछि 10 पनि गएँ एकदमै खतरा नै थियो हजुर डर चाहिँ एभ्री स्टेपमा चाहिँ के अरे माइन्ड पड्किन्छ कि भनेर डर हुन्थ्यो अनि प्लस गोली आउने त्यस्तोमा म चाहिँ परिनँ तर मेरो एकदम साथीहरू पर्नुभयो यहीँ मेडस्टोनमा हुनुहुन्छ एकजना भाइ उहाँको के अरे एउटा खुट्टा नै गुम्यो अनि अर्को भाइ चाहिँ एकदमै फेथल इन्जुरी हुनुभयो अनि पछि कति 4-5 वर्षपछि उहाँ बित्नुभयो
1: अब
2: म फ्यामिली लाइनमै थिएँ अनि त्यतिखेर चाहिँ मैले चाहिँ हाम्रो के अरे वेलफेयरहरूमा हामीलाई हेर्ने हामीलाई लुक आफ्टर गर्ने चाहिँ लाउरीहरू त जुजाजना चाहिँ यतै बस्नुहुन्थ्यो क्या उहाँ चाहिँ हरियो लुगा लाएर यसो घरतिर घुम्न आउनुहुन्थ्यो अनि मैले चाहिँ नआउनु भन्थेँ के किनभने हाम्रो घरमा चाहिँ उहाँहरूले चाहिँ नराम्रो खबर लिएर आउने नि त धेरै जस्तो हो यसो के कामै परे पनि मेरो घरको वरिपरि चाहिँ नआउनुहोस् भन्थे कि
1: खबर नराम्रो लिए
2: डरले कि है त्यस्तो ट्रमा एकदमै त्यो त स्टिल आजभोलि पनि सपनामा कस्तो नग्न गर्न आउने अनि दाईहरू त्यो लाउरे दाईहरू आएको जस्तो फिल हुने खबर लिएर आए जस्तो फिल हुने स्टिल हुन्छ मलाई त
0: मलाई चाहिँ अब सुरु सुरुमा चाहिँ एकदमै डर लाग्थ्यो अनि पछि पछि चाहिँ अब त्यो एभ्री डे त्यही रुटिन नै त्यही भइसकेपछि पछि चाहिँ अब केही जस्तो नलाग्ने आफूलाई चाहिँ
2: आर्मी भएपछि त गुरुजीहरूको गाली खाने रे खाने
1: के के सुनाउनुहुन्थ्यो कुटाई पनि खाने
2: अनि कुटाई पनि खाएको रे अनि कतिचोटि त अब म नेपाल फर्किन्छु भन्ने भएको थियो अरे 2 चोटि भयो अरे 1 चोटि त्यतिखेर अनि 1 चोटि मलाई बिहा गरेर छोडेर आएपछि फर्केर जाऊँ भन्ने भएको थियो अरे
0: त्यो एउटा समय हुने रहेछ क्या अब लभ परेपछि परेर अनि आफ्नो श्रीमतीलाई छोडेर आउँदाखेरि चाहिँ सर्वस्व नै त्यही रहेछ जस्तो लाग्थ्यो अनि पछि सबै कुरा बुझ्दै जाँदाखेरि चाहिँ आखिर त्यो चाहिँ होइन रहेछ होइन सबै कुरालाई लिएर अगाडि जानु पर्दो रहेछ त्यही हो
2: तर मेरो फुपूहरू मेरो दिदीहरू सबै मामाहरू सबै लाउरे भएको भएर मलाई चाहिँ म लाउरेसँग बिहा गर्छु अनि लाउरे जान्छु भन्ने त थिएन कि मनमा नेपालमै केही गरिहाने गरिखान्छु मेरो भन्ने नै थियो कि अब कर्ममा फेरि लाउरे लेखेको
1: किन तपाईँलाई फुपू
2: मेरो पुसोहरू मेरो भेनाहरू यतै हुनुहुने उनीहरू एक्लै बस्ने अनि कतिजनाको के नराम्रोहरू पनि देख्ने त्यो बच्चाको दिमागमा चाहिँ हो यसरी चाहिँ जानुहुन्न रहेछ भन्ने नै थियो कि
1: लाउरेको जिन्दगी सुखी खुसी त छैन
2: सुखी त सबै छन् अब आज के हाम्रो भोलि के हाम्रो कसैलाई छैन सबैजना लाउरेहरू 100% आफ्नै घरमा बस्छन् होइन अर्का घरमा कोही पनि बस्दैन नि यहाँ त्यस्तो केही छैन जे खान्छौ त्यही खाइरहेछ तर त्यसरी खुसी त मलाई लाग्दैन तर खै तिम्रो म रङ पनि हुन सक्छु
1: किन
2: तर मलाई त खै जति भए पनि आफ्नो देश जस्तो कहाँ हुन्छ अर्का देश हुन्न नि त्यो त खै मलाई त लाग्दैन जति नै अब यहाँ जति चौतारा बनाए पनि जे गरे पनि यो अब त्यो हुन त अब जुन ठाउँमा
0: नेपाललाई सम्झेर नै बनाएको
2: हो नि यो त नेपाललाई सम्झेरै बनाएको हो हुन त यो देशको नुन खाएपछि अब यो देशलाई पनि उत्तिकै माया लाग्छ होइन माया लाग्छ तर पनि एकदम मन खुसी फुरुङ्ग चाहिँ खै मलाई चाहिँ कहिले नि भएन उहाँ भएको भए यतिखेर 2-4 जना आएर पनि गोजाबाट मकैको भट्ट झिकेर दिइसक्थे अब यहाँ त कसले दिनु
1: त्यो त तीर्थना हुन्छ होला है गाउँको चौतारामा बस्नु र यहाँ बस्नुमा
2: फरक छ धेरै फरक छ
0: धेरै फरक छ

0: हामी दुई हाम्रा दुई, यही सेरोफेरो नै सीताको ब्रह्माण्ड। जीवन सुन्दर थियो तर एक्कासी सीताको स्वास्थ्य बिग्रिन थाल्यो। उनी एक गम्भीर रोगसँग जुझ्न थालिन्। एक दिन कठोर सत्य बाहिर आयो, सीताको दुवै मृगौला फेल भयो।
1: त्यतिखेर म मेन्टली स्टेबल पनि थिएन क्या, किनभने उहाँ वारमा हुनुहुन्थ्यो अनि बच्चा 6 महिनाको थियो। अनि खै त्यो सपना विपना जस्तो दिशाबाट चाहिँ प्रोटिन लिक भएको भन्यो, अब कहिले सुनेको थिएन है। लङ टर्ममा आखिर किडनी फेल नै भयो।
0: उहाँलाई थाहा थियो?
1: उहाँलाई त लुकाएँ नि मैले।
2: म अफगानिस्तानमा हुने बेलामा उसले चाहिँ थाहा पाएछ अनि मलाई चाहिँ त्यतिखेर केही पनि भनेन,
0: भन्नु भएन।
2: अनि यहाँ फर्किएपछि पनि भनेन उसले, कति महिनापछि मात्र भनेको कि उसले।
1: मलाई त कस्तो थियो भने अब मलाई त किन मलाई त मन नै के हुन्थ्यो भन्दाखेरि उहाँ अलरेडी स्ट्रेसमा हुनुहुन्छ काम, अनि मैले चाहिँ उसलाई भन्यो भने झन् मन मेरो मनतिर गएर अब दुश्मनले झन् आएको नि थाहा नपाउनु होला। झन् अब राम्रै मान्छे हिँडिरहँदा त त्यो खुट्टाहरू गुमाइरहेछन् मरिरहेछन् होइन, अनि टेन्सन भयो भने त मन ध्यानै त हुन्छ नि त। अनि घरमा भयो भने उसले थाहा नपाउला अनि दुश्मनले इजिली एट्याक गरिदेला भन्नुहुन्न, उसको ऊ काममा गएको मान्छे हो उसलाई भन्ने त्यस्तो भयो। फेरि नेपालमा बाबा आमालाई भनौँ भने नेपालमा किडनी फेल भएर मान्छेहरू मरिरहेको आमा बाउले देखिरहेछ।
0: फेरि उमेरकै हुनुहुन्छ
1: हजुर, फेरि म फेरि सानै थिएँ अनि यत्रो छोरीलाई यस्तो भयो भने थाहा भयो भने त मेरो बाबा आमा त जिउँदै मर्ने भयो हेर्नुहोस् होइन। अब आफ्नो छोरा छोरीलाई अब बाबा आमाले त बुढो सबै आफूलाई लागोस् अब बच्चा बच्चीलाई लागोस् त कोहीले नि भन्दैन। अनि मैले त मेरो त बाबा आमालाई चाहिँ मलाई एकदम भन्न गाह्रो।
2: त्यतिखेर चाहिँ उसले मलाई त भनेको थिएन अनि हजुर
1: मलाई चाहिँ मेरो श्रीमानलाई अनि मेरो बाबा आमालाई चाहिँ भन्नु मन थिएन कि, किनभने अब मलाई सबैभन्दा धेरै मागेको नि उहाँहरू तिनजना हो नि त। अनि मलाई यस्तो भएको थाहा पायो भने उनीहरूलाई गाह्रो हुन्छ म भन्ने नै त्यही हो। अनि म आफै सन्चो हुन्छु नै थियो के
0: नभनी सन्चो हुन्छु
1: म आफै हजुर हजुर आफै सन्चो हुन्छु किन। अनि कति वर्षपछि किडनी फेल हुन्छ त यदि यस्तै भइराख्यो भने भन्दाखेरि चाहिँ 25 वर्ष भनेको थियो। अनि मेरो एम चाहिँ के थियो भने त्यो 25 वर्षसम्म उनीहरूलाई कसैलाई पनि नभन्ने के, मेरो बुढालाई पनि नभन्ने, मेरो बाबा आमालाई पनि नभन्ने, उनीहरूलाई पनि नभन्ने के, किनभने 25 वर्षसम्म मैले औषधि खाएरै बस्छु भने मैले औषधि खाँदै गर्दै गर्दाखेरि उनीहरूलाई किन भन्नु पर्यो त नि। तर डक्टरले भने जस्तो राम्रो प्लान अनुसार गएन कि, लाइफमा भने जस्तै हुने भए त कहाँ हुन्छ र भएन। अनि त्यो नभएपछि फेरि उहाँले पनि औषधि खाएपछि सधैँ औषधै गर्नुभयो। अनि उहाँलाई भने अनि उहाँलाई भनेपछि चाहिँ मेरो दिदीलाई, दिदीबाट चाहिँ बाबा आमा हुँदै गयो। अनि स्टिल मलाई चाहिँ मैले त्यो मलाई यस्तो बच्छ थाहा पाएर मेरो आमा आमालाई चाहिँ एकदम मैले दुःख दिएँ। अरू त सबै ठिकै छन् किनभने बच्चाहरू यो देशमा हुर्केको बच्चाहरू हो, उनीहरू एकदमै म जस्तै स्ट्रङ छन् उनीहरू। अब मेरो श्रीमान मसँगै हुनुहुन्छ तर आमा त सबै सधैँ मसँग छैन अनि नेपालमा हुनुहुन्छ अनि सधैँ मेरो पिर गर्नुहुन्छ क्या आमाले। अरू सबैले भगवान्लाई पुज्छन् खुसी बनाउँछन्, मैले चाहिँ मेरो भगवान्लाई एकदमै दुःख दिएँ दिइरहेको छु अहिले पनि। हरेक पल चाहिँ मेरो आमालाई मेरै पिर छ। नेपालमा हो भने चाहिँ अब किडनी ट्रान्सप्लान्ट किडनी फेल हुनु भनेको ठुलो कुरा हो होइन, जति धन सम्पत्ति भए नपुग्ने रोग हो यो। यो देशमा चाहिँ मैले आफूले एग्रिमेन्ट पैसा हाल्नु नपर्ने, सबै सरकारले हेरिदिने भएर क्लास मा गएर यता गरे उता गरे हो फाइनान्स भनेको त ठुलो आर र भर रहेछ के मान्छेलाई पैसा भन्ने केही पनि होइन भन्ने जस्तो लाग्छ तर त्यो केही पनि होइन भन्नलाई पनि पुगेर छलम मतलब भएर कहाँ राखौँ र कहाँ फालौँ भएको मान्छेलाई मात्र केही नै होइन होला तर हामी जस्तो के अरे लेभलको मान्छे यो देशमा यहाँ यहाँ आइएछ यहाँ आउनुको रिजन त छलमल भएर त आइएन होला होइन हामीलाई चाहिँ सरकारले त्यो हेरिदिनु भनेको नि एकदमै ठुलो कुरा जान्न ए ज्याकेट ल्याइदिएको धन्यवाद
3: उहाँले चाहिँ के भन्नुहुन्छ नि
1: उहाँले चाहिँ हेर्नु न लजाएको तपाईँले जे भन्नुहुन्छ त्यही भन्नु न तपाईँले बुढी भन्नुहुन्न के त मलाई बेबी भन्नुहुन्छ मैले भनिदिए
3: ए हो
2: घरभित्र मात्र बेबी भन्ने अरू त भन्दा अरू ठाउँ चाहिँ भन्दिन
0: बगको नामको पनि कथा छ सीताले मायाले मिस्टर पुन भनेर बोलाउने बबको वास्तविक नाम चाहिँ भबहादुर पुन सेनाको जागिरे हुँदा घरमा बिग्रेका हर सरसामान बनाउन सिपालु पुनलाई सानो छोरोले बब दि बिल्डर नामको कार्टुनका पात्रको नाम बब जुराइदिएका थिए
4: हामी युकेमा आर्मी क्वार्टरमा बस्थ्यौं अनि के समस्या भयो भने कन्ट्र्याक्टरहरूलाई बोलाउँदा एकदम ढिलो आउने अनि मेरो श्रीमानले आफै फिक्स गर्ने ट्राई गर्नुहुन्थ्यो अनि उहाँलाई एकदमै इन्ट्रेस्ट थियो त्यो भएर धेरै घरको कुराहरू आफै फिक्स गर्नुहुन्थ्यो त्यतिखेर बब द बिल्डर भन्ने एउटा बिबिसीमा एकदमै टिभी सो एकदमै फेमस भएको थियो अनि त्यसमा चाहिँ एकदमै फ्रेन्डली एउटा बिल्डर थियो बब भन्ने र उसको टिमले चाहिँ यस्तै घरहरू फिक्स गर्ने गाडीमा चढेर हिँड्थ्यो अनि मेरो छोरालाई सडन्ली के भएको नि अनि उसको ड्याडीले घरमा सबै फिक्स गरेको देखेर ड्याडी तपाईँ त बब हो भने के अनि छाउ हामीले पनि बब राख्यौँ
1: हामी चाहिँ यता कि कहिले लेफ्टमा कहिले राइटमा जान्छौँ राइट गयो भने ठ्याक्कै हाम्रो ठुलो गाउँबारी छ अनि जङ्गल पनि छ यस्तो राम्रो छ हामी त चार घन्टा पाँच घन्टा हिँड्छौँ नि के अरे कहिले काहीँ त सात घन्टासम्म
2: हिँडेछौँ
1: उहाँ नेपालमा यही चप्पल लगाएर म दरबारदेखि बेनी आएको मान्छेलाई तपाईँ
2: त्यस्तो कुरा गर्ने हो भने त मैले गाउँमा खाली खुट्टा कति हिँड्ने उसले चाहिँ मलाई भनेको थिएन नभन्दाखेरि चाहिँ बेला बेलामा राति चाहिँ ऊ चाहिँ राति सुतिरहेको बेला उठेर रुने
1: कस्तो याद रहेछ कहिले म त उसले उहाँले थाहा पाउनु भयो होइन होला भनेर लुकेर रोको नि त खास खासमा अब
2: उसले चाहिँ नभन्नु नभनेको अनि राति बिउजिने बेला त ऊ चाहिँ एकदमै डाकै छोडेर रोको के अनि त्यसपछि मैले के भयो कसो हो भन्दाखेरि उसले भन्नै खोजेन अनि त्यस्तो भन्दा के अरे सोद्धा सोद्धा सोद्धा सोद्धा सोधेपछि पछि बल्ल उसले भन्यो उसले त्यस्तो भनेपछि बल्ल मैले अब के भन्ने त उसलाई अब सान्त्वना बाहेकहरू त दिन सक्दैन होइन अनि अनि मैले उसलाई सम्झाउन थालेँ के अरे अब हामी बुढाबुढी भएपछि यस्तो चाहिँ धेरै चिन्ता नलिनु मेरो किडनी दिन्छु तिमीलाई भनेर भन्दा पनि उसले उसले चाहिँ खास लिनै मानेको थिएन किनभने बच्चाहरू सानो थियो नि त मेरो सानो छोरा पाँच छ महिनाको मात्रै थियो त्यो भएको कारणले उसले पनि उसले चाहिँ धेरै कोसिस गरेँ म तपाईँको लिन्न अब बरु कतै जाने कि सेकेन्ड अप्सन खोजौँ भनेर त्यस्तो कुराहरू भएको थियो हजुर किनभने अब अब एकदमै आफूले मन पराएको मान्छे होइन सानैदेखि बुढाबुढी भइसकेपछि त अब जे जे जस्तो दुःख परे पनि अब दुवैजनाले के अरे समेटेर हिँड्नुपर्छ भनेर मलाई चाहिँ त्यो सुरुदेखि नै फर्स्टमा फर्स्टदेखि नै त्यस्तो भएको थियो कि त्यस्तो सोचाएको थियो गर्दाखेरि चाहिँ उसले चाहिँ कति लिन मानेको थिएन तर म चाहिँ दिन्छु भनेर जिद्दी गरे अघि नेपालबाट हाम्रो उसमा चाहिँ माइजू भन्छ कि सासूलाई सासूहरू पनि भिजिटमा आउनुभयो त्यसका त्यो त्यो समयमा चाहिँ यहाँ चाहिँ मिल्छ कि भनेर चेक गर्न लगाएको थियो कि माइजूले आफैले म दिन्छु मेरो छोरीलाई भनेर उस गर्नुभयो तर अब मेरो चाहिँ भाग्य बस्ने भनौँ न उहाँको मिलेन अनि मैले दिएँ
0: बाबका लागि सीता केवल श्रीमती मात्रै थिइनन् उनी त बाल्यकालको सपना प्रेम र जीवनको अर्थ थिइन् त्यसैले बाबले निर्णय गरे सीतालाई आफ्नै मृगौला दिने चिकित्सा विज्ञानमा मृगौला दिएको जस्तो देखिए पनि बाबले सीतालाई मुटुको दिएका थिए
1: खासमा हाम्रो फ्यामिली मिटिङ भएको थियो मेरो हाम्रो आर्मी घरमै फ्यामिली मिटिङ मेरो धेरै ठुलो फ्यामिली छ मेरो भाइहरू सबै यहीँ मेरो फुपू मामाहरू सबै यहीँ हुनुहुन्छ अनि पुसोहरू आउनु भएको थियो अनि सल्लाह गर्दा चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने पाले पुण्य मारे पाप भनेर होइन छोरी मलाई सुम्पिसकेपछि उहाँ उसलाई किडनी दिने पहिलो हक अधिकार चाहिँ मेरो हो भनेर उहाँ रुनुभयो कि अनि मम्मी र उहाँले चेक गर्नुभयो चेक गर्दा चाहिँ राम्रो बेस्ट म्याच चाहिँ उहाँ मैले म लिन्न मेरो बुढाको यो सबै क्यान्सल गरिदिए भनेपछि
2: मेरो मिसेसलाई नै दिने हो मैले यदि उसले लिन मान्दैन भने चाहिँ मेरो मेरो मेरो किडनी चाहिँ बरु कसैलाई चाहिँ दिन्छु भनेर
1: लो थिए अब के गर्ने त भनेर मैले त त्यतिखेर त अब उहाँले जे जे पहिला 17 वर्ष अगाडि उहाँले अब फर्केर आउन के अरे त मसँग बिहा भागेनस् भने भन्नुभयो र गएँ अनि त्यही सम्झेँ म त त्यो बेलामा पनि खै तिम्रै भर परेर आएको ल जेसुकै गर त नि भनेर यत्तिकै अब लौ त नि भनेर गइयो अब पिर त आफ्नो भन्दा उसकै हुने फेरि धेरै होइन अनि
0: तपाईँहरूको स्वास्थ्य कस्तो छ अहिले दुईजनाकै
2: मेरो चाहिँ ठिक छ उसको चाहिँ अब रेगुलर औषधि खानुपर्ने भएको भएर चाहिँ अप एन्ड डाउन त्यस्तै भइरहेछ हजुर अब समस्या के आइरहेछ उसको चाहिँ सुरुको फेजमा चाहिँ भोलिपल्ट उसले अब के अरे किडनी लिइसकेपछि अनि उसको बेडमा म चाहिँ कतिखेर चाहिँ भेट्न जाऊँ जस्तो भएको क्या अनि त्यहाँबाट चाहिँ उसको त्यो पहिलाको फेस हुन्छ नि त्यो फेस भन्दा त्यो भोलिपल्टको फेस चाहिँ यस्तो उज्यालो भयो कि अनि कस्तो त्यतिखेरको सेटिस्फ्याक्सन चाहिँ म आफूलाई भएको कि अनि आजभोलि चाहिँ कसै कसैले भन्छ कि तिमी चाहिँ मेरो आइडल हो भन्छ कि अनि त्यतिखेर त एकदमै
1: यताउता प्रोग्राममा जाँदा होइन प्रोग्राममा जाँदा के कुरा खुसी हुन्छ अरे भन्नु त नरुनु के
2: जस आजभोलि चाहिँ अब यस्तै कामहरू पनि त्यस्तै गर्दैछ नि त उसले सोसल काम गर्दैछ अनि कतै कतै गएर उसले स्पिचहरू दिन्छ नि त त्यतिखेर चाहिँ एकदम खुसी लाग्छ
1: भन्न सक्नु भएन भन्नु न भन्नु सबै कहाँ मिस्टर पुन जस्तो हुँदैनन् होइन अब त्यो त एकदमै रेयरली अब होइन अब उहाँ जस्तो यस्तो छोरा त अब जोताइले त कहाँ पाइन्छ र मैले पाएको हजुर अब यस्तो यस्तो छोरा अब यस्तो छोरा पाउने बाबुआमा जस्तो कोख त सबैको त हुन्न नि त मेरै कोख पनि नहोला त्यस्तो
2: त्यही हो मेरो के अरे मैले चाहिँ एकदम ठिक काम गरेछु जस्तो लाग्छ अनि यो अर्गन डोनेसनहरूको बारेमा चाहिँ जति पनि हाम्रो कम्युनिटीमा छ नि नेपाली कम्युनिटीमा नेपाली कम्युनिटीमा मात्रै होइन होला यो एजियन कम्युनिटी होला के यो हाम्रो कल्चरै छैन के अर्गन डोनेसन गर्नुपर्छ भनेर त्यस्तो कल्चर चाहिँ छैन त्यही भएर चाहिँ हाम्रो यहाँ निकै नेपालीहरू हुनुहुन्छ युकेमा आई डोन्ट नो नेपालमा के छ मलाई थाहा भएन यहाँ एकदमै धेरै नेपालीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ अब किडनी पेसेन्टहरू हुनुहुन्छ कि किडनीमा समस्या भइराखेको, अनि उहाँहरूले चाहिँ किडनी पाउनु भएको छैन किनभने अब नेपाली नेपाली अथवा एसियन एसियन भयो भने मिल्ने चान्सेसहरू धेरै हुन्छ नि त, अनि यो कल्चर नभएको भएर हाम्रो चाहिँ के यो अर्गान डोनेसनहरूमा चाहिँ त्यो गर्ने उसै छैन, कल्चरै छैन, त्यही भएर पाउन एकदमै गाह्रो छ। त्यही भएर हाम्रो नेपालीहरूले पनि यस्तो के अरे यहाँ युकेमा हो भने चाहिँ एनएचएस अर्गान डोनेसन वेबसाइटमा गयो भने त्यहीँ भर्न पाउँछ, त्यो गऱ्यो भने चाहिँ जति पनि क्युमा बस्नु भएको छ उहाँहरूले चाहिँ छिटै पाउने सम्भावना हुन्छ।
1: अब हेर्दा हेर्दै कति हामीले एकदमै हेल्दी मान्छेहरू बित्नुहुन्छ, त्यो बितेको त राम्रो होइन, तर पनि उसले जति दिन आएको थियो उसले दिन आफ्नो दिन खाएर गएपछि पनि उसले त कतिजना बचाउन सक्थ्यो नि त, अनि फेरि आफूले मर्नुभन्दा अगाडि एउटा आँखा भए पनि छालै भए पनि रङै भए पनि काम लागोस् यति चाहिँ सबैले गर्न सकियो भने ठिकै छ नि त। बाजुन्जेल त सबैलाई लोभ लाग्छ, हामी मानव प्राणी नै त्यस्तै हो, मरिसकेपछि त केही न केही चाहिँ डोनेट गरिदिए हुन्थ्यो जस्तो लाग्ने। हाम्रो त सबै हाम्रो त उहिले नै जब थाहा पाइयो अनि सेमिनारहरू मिल्दै गइयो के अरे त्यसपछि छ, अनि मैले मेरो छोराछोरीको पनि मेरो छोरी चाहिँ एडल्ट भयो उसको पनि भइसकेछ, बाबुको चाहिँ अब अहिले हामीले डिसिजन गर्नु मिल्दैन, अब 18 पुग्यो भने ऊ आफैले उसलाई पनि तर उनीहरूलाई थाहा छ, अब हामीले भनिराख्छौँ नि त डोनेट गर्नुपर्छ, धेरै कमायो भने नेपाल गएर यस्तो गर है भन्नु भनिराख्छ।
3: झगडा नि पर्छ,
1: मैले गर्छु नि
3: ए हो झगडा केमा पर्छ नि तपाईँहरूको
2: बुढाबुढीको झगडा हुनलाई ठुलो कुरा चाहिँ
3: के गर्नुहुन्छ अघि पछि घर बस्दा हजुरहरू चारजना?
1: चारजना अब हामी यस्तै हो, यिनीहरूले अब मलाई धेरै नै पुलपुलाउँछन् यिनीहरूको नजरमा चाहिँ अब आमाले अहिले सक्दैन यसलाई स्याहार्नुपर्छ, जस्तै आमा प्रोग्राममा जान्छ भने घर आउँदा केही रेडी बनाएर राखिदिनुपर्छ, उसलाई जान दिनुपर्छ, उसलाई सुन्न दिनुपर्छ, उसले पब्लिक सर्भिसमा ऊ खुसी हुन्छ, ऊ राम्रो पनि छ भने उनीहरूले सहयोग सपोर्ट गर्छन्, म चाहिँ त्यसमै बिजी हुन्छु अनि उनीहरू चाहिँ घरको काम गर्ने यताउता सबै।

0: त्यो के अरे चम्चुरको साग बनाएको छ नि त्यो नानी
1: त्यो ऊ गर्नु न रेडी बनाउनु अनि म फेरि यहाँबाट यहाँबाट माइक पुग्दिहाल्छु नि यसो गर्ने यहाँबाट भनिहाल्छु नि फेरि नगर्नु न उतै केमा बनाउने घिउमा बनाउने कि तेलमा बनाउने हो ल घिउ हाल्नुहोस्
2: अहिले चाहिँ के गर्नुहुन्छ
3: मैले ग्यास इन्जिनियर हो म ग्यास इन्जिनियर अनि प्लम्बिङ सेल्फ इम्प्लोय गर्छु त्यही हो आफै आफै काम खोज्ने अनि आफै काम गर्ने त्यसरी नै गरिरहेको छु अहिलेसम्म म रिटायर भएदेखि रिटायर भन्दा पनि अब 2014 निस्किसकेपछि त्यही काम गर्दैछु हजुर
1: मेरो छोरा 15 वर्ष पुग्यो अनि 10 क्लासमा ऊ 1 हप्ता चाहिँ वर्क एक्सपिरियन्स गर्नै पर्ने लास्ट विक त अब उसको गर्नै पर्यो गभर्मेन्टकै रुल भयो यो हप्ता चाहिँ आज चाहिँ फर्स्ट डे चाहिँ अब कम्पनीले पैसा दियो भने पेड
2: पैसा दिने कि नदिने थप कम्पनी तपाईँ होला होइन
1: मैले म 18 वर्ष हुँदा पाएको अहिले चाहिँ 20 वर्ष पुग्यो अनि आमा छोरी अहिले साथी जस्तो
2: सँगसँगै हुर्के भन्दै हुनुहुन्थ्यो
1: आमा छोरी आफू पनि हुर्क्यो छोरी पनि हुर्कायो मलाई आमा भन्छ उसले
2: अनि उहाँले चाहिँ के भन्नुहुन्छ
1: उसले चाहिँ मम्मी नै भन्छ उसले चाहिँ उसलाई यस्तो भयो कि उसले चाहिँ अब नेपालबाट आउने बेलामा बाजे बजीसँग बसेको बच्चाहरू चाहिँ धेरै बोल्ने अलिकति हुँदो रहेछ र उसले सबै बोल्न सिकिसकेको थियो यो फेरि यहाँ आयो उसले नेपाली बोलिदिन सक्ने उसले नबोल्ने अनि आमा बाबाको त फेरि हाम्रो त मेन उनीहरूलाई काम भनेकै नेपाली सिकाउने छ नि त
2: त्यही त यहाँ चाहिँ धेरै जस्तो सबैले आफ्नो बच्चाहरूले यहाँ नेपाली नै बोलोस् भन्ने जस्तो लाग्दो रहेछ है भन्दा चाहिँ
1: जति टाढो भयो माया गाडा मेरो भाग्यमा नै मेरो दुईटा बच्चा चाहिँ एउटा आमा हुने सौभाग्य चाहिँ मैले पाउनु रहेछ र छिटो त्यो भागेर बिहा गरेर छोराछोरी होइन त्यो कसले सोचेको थियो र हाम्रो जमानामा त्यस्तो पाउँदा हुन त्यो हुनु चाहिँ त्यो मेरो भाग्यमा नै त्यो सर्टेन एजको उयस आमै बन्नु नहुने रहेछ त्यो भएर नै त्यो सबै लेखेर आएको हुने रहेछ क्या अनि त्यो जे जे लेखिदिनु भयो खुसी छु क्या म त मेरो ज्यानलाई त सुख त भएको छैन नि त कति दुःख पाएछु तर पनि मलाई मनमा जे जे पाएँ मैले होइन जस्तो कोखमा जन्मेँ जस्तो श्रीमानसँग आएँ जस्तो छोराछोरी जस्तो समाज पाएँ म एकदमै खुसी छु तर पनि फेरि कहिले काहीँ बिहान उठ्दाखेरि चाहिँ अब गार्डन पनि मैले नेपाल जस्तै बनाउनु लगाएको छु नि त सबै राम्रो बनाएको छु अनि ठ्याक्कै देख्छ कि अनि त्यो बादल आउँछ कि क्लाउड आउँछ बेला बेला आउँदा मैले त हिमाल देख्छु त्यसलाई त त्यो इमेजिनेसन के अनि मैले स्टोरीतिर नै हाल्छु कि अनि साथीहरूले म नि झुक्किएको यो त झुक्कायो आज हामीलाई भनेर म त नेपाल गएछ यो अन्त नि ठ्याक्कै हाम्रो त म त प्रोबेब्ली म त जन्मिने बेलामा नि हिमालतिर फर्केर जन्मियो होला नि मेरो घरदेखि त ठ्याक्कै त हिमाल देखिन्छ नि त नि सबै मेरो सासूले भन्नुहुन्थ्यो धौलागिरीको आरमा जन्मेको मेरो छोरा त भन्नुहुन्थ्यो कि बाहिरै जन्मेको अरे जति दुःख पाएँ नि यो बुढाले गरिहाल्छ भन्नुहुन्थ्यो मेरो सासूले त्यो भन्नुहुन्थ्यो कि रोगी त रोगी भयो तर पनि गरिहाल्छ भन्नुहुन्थ्यो कि मेरो के अरे सासूले ससुराले पनि त्यही भन्नुहुन्थ्यो तर पनि फेरि उहाँहरूको चाहिँ छोराको चाहिँ किडनी झिकेर मैले ल्याइदिएँ त फेरि चित्त दुखेको थियो लाग्छ अहिले उहाँ स्वर्गमा हुनुहुन्छ दुवैजना उहाँबाट पनि हेर्दै अब यसले भन्नुहुन्छ होला तर
4: खुसी हुनुहुन्छ होला
1: तपाईँलाई त्यस्तो फिल हुन्छ तर उहाँले त यति गएन त्यो भन्नुहुन्छ मलाई त फेरि के मैले त मन त आमा हो नि त है मेरो छोरालाई केही हुँदा कस्तो हुन्छ मलाई हो त्यस्तो भयो होला बिचरा उहाँको आमालाई नि यस्तो लाग्छ
5: यो सीताको कथा हो तर यहाँ परीक्षा बबको हुन्छ र प्रेमको अग्नि परीक्षा पनि उनैले पार गर्छन् आजकल यो जोडी बेलायतको केन्ट शहरतिरै भेटिन्छन् कतै प्रेमको गीत गुनगुनाइरहेका
4: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
6: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
4: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
7: शुद्ध महका लागि कहाँ जाने त?
8: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
7: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
9: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
10: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
9: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: भर्ना खुलियो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310,
1: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
6: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। वर्षेनी आउने बाढ़ी आगलागी अत्याधिक गर्मीमा लू र जाडोमा शीतलहर तथा सम्भावित भूकम्पलाई ध्यानमा राखेर बाँके जिल्लाका स्थानीय तहहरूले आफ्नो पालिकामा खोज उद्धार तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरिरहेको छ। नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगंजका केही ऐतिहासिक बस्तीमा निकै पुराना तथा जीर्ण घर सांगुरा बस्ती रहेको तथा भूकम्प बाढ़ी डुबान आगलागी जस्ता प्राकृतिक विपद आइपरेमा तत्काल उद्धार गर्नका लागि दात्री निकायको सहयोगमा 400 भन्दा बढ़ी दक्ष जनशक्ति तयार गरिएको जानकारी दिनुभएको छ। विपदमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको उहाँको भनाइ छ। त्यसका लागि निरन्तर तालिम प्रदान गर्नुका साथै कृत्रिम अभ्यास गराइएको छ। सही प्रकारले बाँकेको राप्ती सोनारी गाउँपालिकाले पनि प्राकृतिक विपद आएमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने 49 जना स्थानीय जनशक्ति तयार गरेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बाढ़ी डुबान आगलागी भूकम्प लगायत प्राकृतिक विपद आइपरेमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको बताउनु भएको छ। तालको संरक्षण सहित पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले शुरू गरिएको पाल्पाको प्रवास ताल सौन्दर्यकरणको काममा ढिलाइ भएको छ। तानसनको प्रवास तालको सौन्दर्यकरणको काम 20 महिना अघि शुरू गरिए पनि निर्माण व्यवसायका कारण ढिलाइ भएको हो। समयमै काम सम्पन्न गर्न ताकेता गरे पनि निर्माण कम्पनीका कारण ऐतिहासिक ताल सौन्दर्यकरणको काममा ढिलाइ भएको तानसन नगरपालिकाले बताएको छ। नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले प्रभास तालको संरक्षण र सौन्दर्यकरण काम समयभित्रै सम्पन्न गर्न ताकेता गरे पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेको बताउनुभयो। तानसेन नगरपालिकाले ताल सौन्दर्यकरणका लागि 2082 पुष 4 गते हिमश्रृंग खोला निर्माण सेवा कम्पनीलाई 2,07,44,000 रूपियाँमा ठेक्का दिएको थियो। ठेक्का सम्झौता अनुसार 2083 जेठ मसान्तभित्रै काम सकिनुपर्ने भए पनि हालसम्म पनि काम सकिएको छैन। सम्झौता अनुसार ताल वरपर टाइल तथा इट्टा लगाउने, पर्खाल लगाउने, दुबो हुर्काउने, जाली लगाउने काम गर्नुपर्ने भएको छ। कोराही सोर रातामाट टोलका महिलाले दुनाटपरी उद्योग सञ्चालन गरी आमदानी गर्दै आएका छन्। सालका पातबाट दुनाटपरी बनाएर महिनामा 13,000 रूपियाँ आमदानी गर्दै आएका छन्। घरको काम सकेर पुरस्वतको समयमा सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालन गरेका महिलाका लागि अहिले घर व्यवहार चलाउने भरपर्दो माध्यम बनेको छ। सानै उमेरदेखि घरमा दुनाटपरी बनाउने काम गर्दै आउनुभएकी रातामाट टोल निवासी शान्ति चौधरीले उद्योगबाटै महिनामा 10-12,000 कमाउने गरेको बताउनुभयो। पुरस्वतको समयमा उद्योगमा आएर दुनाटपरी बनाउनेदेखि सालका पात टिप्न जंगल समेत जाने गरेको उहाँको भनाइ छ। दुनाटपरीले बजारमा माग पाउन थालेपछि चौधरीले गाउँकै आफू जस्तै महिलालाई जुटाएर 2069 सालमा 18 जना महिलाको समूहले सहारा दुनाटपरी लघु उद्योग स्थापना गरेको बताउनुभयो। 12 वर्ष यता निरन्तर रूपमा दुनाटपरी बनाउने काम गर्दै आउनुभएकी चौधरीले दुनाटपरी बिक्री गरेर नै घर खर्च चलाउने गरेको बताउनु भएको छ। र गोराही सात कनरिया स्थित एसआर कृषि तथा पशुपन्छी फार्ममा किसान सुशील चौधरीले भैंसे पालन व्यवसायबाट राम्रो आमदानी गर्दै आउनुभएको छ। रोजगारीका भावमा धेरै युवा विदेशी क्रम बढ़िरहेका बेला गोराही सोर मगैका 28 वर्षीय सुशीलले भने स्वदेशमै रोजगारीको सम्भावना खोज्दै 6 वर्षदेखि व्यावसायिक भैंसे पालन गर्दै आउनुभएको हो। कृषि विषय अध्ययन गर्नुभएका सुशीलले आफूले अध्ययन गरेको ज्ञानलाई व्यवहारमा उतार्दै व्यावसायिक भैंसे पालन शुरू गर्नुभएको हो। करिब 30 लाख रूपियाँ लगानी गरेर शुरू गर्नुभएको उहाँको व्यवसाय अहिले 50 लाख लगानी पुर्याउनु भएको छ। कोराही सात कनरियामा करिब 1.5 बिघा जग्गा लिजमा लिएर उहाँले व्यावसायिक रूपमा भैंसे पालन गर्दै आउनु भएको छ। अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
3: के तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
4: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
6: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
7: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही अस्पताल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, अस्पताल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
13: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू,
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्यूरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
13: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
14: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
13: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।
14: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
15: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
14: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको तपाईँले एकदमै मन पराउनु भएको, मन र मुटुमा राख्नु भएको यो लोक दोहोरी गीत संगीतको कार्यक्रम इन्द्रणीको श्रृंखला हो। इन्द्रणीको श्रृंखलाको साथमा म चन्द्रमणि छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला हुनुहुन्छ अनि देशैभरका रेडियोबाट यो आवाजलाई देश दुनियाँ पुर्याउनको लागि लागिरहनुभएका तमाम हाम्रा रेडियोका प्रिय मनहरूलाई पनि नमन छ। यहाँको साथका कारण हामी मेचीदेखि महाकालीसम्म डुल्न पाएका छौं, नेपाली लोकगीत र दोहोरी गीत संगीतहरू सुनाउन पाएका छौं। यस्तै छौ हौ इन्द्रणीको श्रृंखला, अनि तपाईँ धेरै साथीहरूको साथ चाहिँ हामीले पाइरहेका छौं। चाहे त्यो सामाजिक सञ्जाल किन नहोस्, चाहे त्यो रेडियो मार्फत किन नहोस, चाहे त्यो नेपाली पात्र हाम्रो पात्र अनलाइनबाट सुनेर किन साथ नदिने हो, सबै ठाउँहरूबाट हामीलाई साथ दिइरहनु भएको छ। अनि चन्द्रमणि गौतमको टिकटक आइडी मार्फत लाइभ भइरहँदा हामीलाई लाइभमा पनि धेरै साथीहरूले हेर्नुहुन्छ र यो क्रम जारी छ। आज पनि भर्खरै धेरै साथीहरू जोडिसक्नु भएको छ। निस्मा मैनाली टुप्लुक्क इन्द्रणीको बसाईमा आउनुभयो, अनि हाम्रो अरूण शाहले पनि गुड मर्निङ भन्नुभएको छ। अम्बिका रेग्मी टुप्लुक्क इन्द्रणीको बसाईमा आएर दादा नमस्कार भनेर लेख्नु भएको छ। अनि मनकुमारी कान्छी कुलुङले पनि गुड मर्निङ चन्द्रमणि दाई, म पनि सुन्दैछु है भन्नुभएको छ। सँगै हाम्रो निकिताले पनि सुन्दै हुनुहुन्छ। जिडी अवस्थीले पनि गुड मर्निङ हजुर भन्नुभएको छ। देवा केसीले पनि गुड मर्निङ सुन्दैछु इन्द्रणी भन्नुभएको छ। त्यसपछि अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ मनमाया श्रेष्ठ हुनुहुन्छ। मनमायाले पनि इन्द्रणी सुन्दै रहेको जानकारी भन्दै मैया लामिछाने पनि आइसके है दाई म पनि भन्दै आउनु भएको छ। यहाँलाई पनि म नमन व्यक्त गर्न चाहन्छु। सँगै हाम्रो जीवन गिदेलले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ। माया जैसी यतिखेर हामीलाई साथ दिइरहनु भएको छ काठमाडौँबाट। खुम्बा बुढा मगरले पनि गुड मर्निङ भन्नुभएको छ। जयन्ती धामी पनि इन्द्रणीसँग जोडिनु भएको छ। अनु गुरूङले पनि गुड मर्निङ, आज सोमबारे श्रृंखलामा म उपस्थित छु भनेर लेख्नु भएको छ। यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। र आजको इन्द्रणीको बसाई भनेको सोमबारे बसाई, जुन बसाईमा हामी तपाईँका एसएमएसहरू वाचन गर्छौं, कमेन्टहरू पढ्छौं र आम श्रोता माझसँगै रहेर यो यात्रालाई अगाडि बढ़ाउँदै गर्दा तपाईँले पनि सामाजिक सञ्जाल मार्फत हेर्दै हुनुहुन्छ, कमेन्ट छोड्न नभुल्नुहोला। टिकटक लाइभमा हेरिरहनु भएको छ, कमेन्ट गर्नुहोला, हामी तपाईँका कमेन्टहरू वाचन गर्छौं भन्न मैले भनिरहेको छु। अनि 9855108272 अथवा 9841342472 प्राप्त भएका ती एसएमएसहरूको पनि हामी सम्बोधन गर्नेछौ भन्दै आजको बसाईलाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ। एक्सट्रिम इनर्जी ड्रिंक भन्ने बित्तिकै तपाईँले अब पिय पदार्थ पिउँदै हुनुहुन्छ, इनर्जी ड्रिंक पिउँदै हुनुहुन्छ भने तपाईँले अहिले एकदम प्रचार प्रसारमा छ र राम्रो सेवा पनि दिइरहेको छ। सँगसँगै अहिले त सरकारको राहत कोष जुन बाढ़ी पीड़ितको छ, यसमा पनि 1 करोड़ रूपियाँ एक्सट्रिम इनर्जी ड्रिंकले मानवीय सेवाको लागि सहयोग गरिसकेको अवस्था छ। अब ढिला नगरौं, एउटा गीत सुनौ जस्तो लाग्यो। टेक्निकलमा रहने ईशा, एउटा मन सुने गीत राखौं है त।

देशैभरका रेडियोबाट हेर्नुहोस् त मजाले इन्द्रले सुन्दै गर्दा तपाईँलाई असाध्य मन छुने यो मार्मिक गीत हामीले सुनायौं। एकदम यो गीतसँगै म यहाँलाई स्वागत गर्छु। हरितालिका तीज आउँदैछ, हरितालिका तीज लक्षित गीतहरू सांगीतिक बजारमा छन् र अब सबै गीतहरू मध्येबाट पनि कुन गीतले यो वर्ष एक किसिमको वर्चस्व राख्ने हो त्यो पनि हेर्नै बाँकी छ। खैरजीभाइ पनि कलाकार साथीहरू आफ्ना ठाउँहरूबाट नयाँ नयाँ गीतहरू प्रस्तुत गर्न लागिरहनु भएको छ र विशेष गरी तीज भन्ने बित्तिकै चाहिँ नारीहरूको पर्व, तर हेर्नुहोस् न अब देशमा सन्नाट छाएको छ, रसुवा भोटेकोसी बाढीका कारण आज भनौं देश नै एकदम स्तब्ध छ यो अवस्थामा। धेरै हाम्रा साथीहरू अब चाहिँ अहिलेको यो विपत्तिमा पर्नु भएको छ, जसका कारण अब खुशी भएर चाडबाड मनाउने बेला पनि छैन। हेर्नुहोस् न यति गाह्रो छ, हुन पनि हो, यता यति विपत्ति परेको छ, कसरी हामीले चाडबाड मनाउन सक्छौं? हेर्नुहोस् त यस्तो कठिन अवस्थामा यात्रा गर्दै गर्दा तपाईँले पनि आफ्ना ठाउँहरूबाट सहयोग गर्न सक्नुहुन्छ। हुन त हामी नेपालीहरू असाध्यै मनकारी छौं, एउटालाई पर्दा अर्कोले अवश्य पनि सहयोग गर्छौं, त्यो हिजोदेखि चलिआएको रीति जस्तै बनिसकेको छ हाम्रो नेपाली समाजमा। हुन त खुट्टा तान्ने प्रवृत्ति पनि छ, तर खुट्टा तान्ने प्रवृत्ति कहिले काहीँ आउँछ, तर यसरी जब विपत्तिहरू पर्छन् यस्ता चाहिँ बेलामा हामी एकदम दृढ़ भएर एकसाथ उभिन सक्छौ, त्यो हामी नेपालीहरूको खुबी पनि हो र बानी पनि हो। त्यसैले यो अहिलेको विपत्ति राष्ट्रिय विपद हो र राष्ट्रिय विपदको यो घड़ीमा हामीले एकअर्कालाई सहयोग गरेर अब विस्तारै उहाँहरूलाई चाहिँ जे सकिन्छ अब मानवीय क्षति त भइसक्यो, भएर गइसकेको सिद्धो, बाँकी रहेकाहरूलाई चाहिँ अब कसरी खुशी दिलाउन सकिन्छ भन्नेतर्फ सरकार पनि लाग्नुपर्छ, हामी नागरिक पनि लाग्नुपर्छ र सरकारले आफ्नो ठाउँबाट त्यो कसुर बाँकी राखेको छ जस्तो लाग्दैन, राम्रै गरिरहेको छ। विभिन्न राजनीतिक दलहरूले यो मानवीय सेवाका लागि आफ्नो तर्फबाट राहत संकलन स्वरूप प्रधानमन्त्री दैवी प्रकोप यो जुन खातामा पैसा जम्मा गरिसक्नु भएको समाचार तपाईँ हामीले सुनिरहेका छौं र सबैलाई हामी भन्छौ सबैलाई खाना पुगोस्, लाउन पुगोस्, दिन पुगोस्, किनभने एक किसिमको हामीले यस्तै बेला हो कि परेकै बेलामा हामीले गर्नुपर्ने हो, त्यो काम हामीले गरिरहेको आभास नै भइरहेको छ। टिकटकबाट हेर्ने साथीहरू तपाईँले पनि ठूलो सहयोग गर्नुभएको छ, फेसबुक लाइभमा हेरिरहनु भएको छ, तपाईँको पनि सहयोग ठूलो छ, अनि रेडियो सुन्ने साथीहरू तपाईँले पनि आफ्ना ठाउँहरूबाट कसरी हुन्छ यो विपत्तिमा यो चाहिँ तपाईँले साथ दिइरहनु भएको छ, यहाँहरू सबैलाई हामी नमन व्यक्त गर्न चाहन्छौ। अब स्थानीय पालिकाहरूले जुन भूमिका हरेक ठाउँहरूमा निर्णायक भूमिका खेल्छन् त्यो भूमिका अहिले पनि स्थानीय तहले खेल्छ भन्नेमा आशावादी छौं र केही त्यस्ता नगरपालिकाहरूले छन् जसले काठमाडौँभित्रकै नगरपालिकाहरूले अहिलेको विपत्तिमा राहत कोषै खड़ा गरेर विभिन्न योजनाहरू ल्याइरहनु भएको छ। अब सरकार भन्ने बित्तिकै हामीले तीन तहको सरकारलाई लिन्छौं, एउटा केन्द्रीय सरकार भयो, प्रदेश सरकार भयो र स्थानीय सरकार भयो। तपाईँ हाम्रो नजिकको सरकार भनेको पहिलो स्थानीय सरकार छ, स्थानीय सरकारले के गरिरहेको छ भन्ने कुरा नजिकबाट तपाईँले निहाल्न सक्नुहुन्छ र स्थानीय सरकारहरूले राहतका लागि कदमहरू अगाडि बढ़ाएका छन्, यसमा तपाईँ हामीले साथ दिन जरूरी छ। अब भोलिका दिनमा पालिकाले राज्य स्तर अथवा केन्द्रीय सरकारबाट एक तहले दिँदा पनि आफूले संकलन गरेको एकमुष्ट अथवा एकद्वार मार्फत नै दिन सक्छ, त्यो हिसाबले पनि विभिन्न पालिकाहरू लागिरहनु भएको छ। यहाँहरू सबैलाई म एकदम नमन व्यक्त गर्छु, तपाईँले यो विपत्तिमा जुन एउटा साहस देखाउनु भएको छ, जो विपत्तिमा परिरहनु भएको छ, उद्धारका लागि खट्नु भएको छ, स्वयंसेवी भूमिकादेखि लिएर सबै ठाउँहरूमा तपाईँहरू लाग्नु भएको छ, सुरक्षाकर्मीहरूलाई पनि सम्मान व्यक्त गर्न चाहन्छौ। आज धेरै सुरक्षाकर्मीहरू यो विपत्तिमा पर्नु भएको छ, धेरै विभिन्न चाहिँ हाइड्रो पावरहरूमा काम गर्ने अथवा विभिन्न टनेलहरूमा फस्नुभएहरूको उद्धार भइरहेको छ, कति उद्धार गर्न सकिएको अवस्था छैन, यो एकदम विपत्तिमा हामी छौं र सबैले यसलाई चाहिँ अगाडि बढ़ाउ, सबैजना लागौं भन्न चाहन्छु। अब यतिखेर इन्द्रणीको बसाईमा गीत नै सुनाउने पर्ने जस्तो छ, प्रविधिमा ईशा हुनुहुन्छ र केही कमेन्टहरू पनि पढ्छु। हाम्रो कलावती डाङ्गीले पनि इन्द्रणीको बसाईलाई सुन्दैछु हजुर भनेर लेख्नु भएको छ डडेलधुराको परशुरामबाट। सँगै हाम्रो विनोद जोशीले पनि सुन्दैछु दाई, म पनि हेर्दैछु हजुरको लाइभ, राम्रो लाग्छ र पनि हेर्छु दाई भन्नुभएको छ। अनि ध्यानु देवीले पनि गुड मर्निङ भन्नुभएको छ। तेजेन्द्र मल्ल ठकुरी इन्द्रलाई सधैँ माया गर्ने मित्र हुनुहुन्छ, यहाँलाई पनि नमन छ। सुनिता सुनवारजी तपाईँलाई पनि धन्यवाद छ, इन्द्रणीको बसाई सुन्दै रहनु भएको छ। अनि अर्को बिनीले पनि हामीलाई सुन्दै रहनु भएको छ, तेजेन्द्रले सबैलाई सम्झना। सुरेश तामाङले हेलो दाई भन्नुभएको छ, रञ्जिताले पनि गुड मर्निङ भन्नुभएको छ, रमेश
मुकेश गुरूङजीले पनि इन्द्रणीको बसाई सुन्दै गर्दा सबैलाई सम्झना गर्न चाहनु भएको छ। यतिखेर मेरी प्यारी बहिनी कविता गौतमले पनि इन्द्रणीलाई अस्ट्रेलियामा बसेर सुन्दैछिन्। बहिनी कवितालाई पनि धेरै धेरै सम्झना माया छ। विमला पराजुलले पनि सुन्दैछु है इन्द्रणी भनेर लेख्नु भएको छ। विमलाजी यहाँलाई पनि धन्यवाद छ। सबिनाजीलाई धन्यवाद छ। निर्मला बुढा मगरलाई धन्यवाद छ। सिधा कलेक्सनलाई पनि नमन गर्न चाहन्छु। सँगसँगै त्यसपछि अर्को चाहिँ भनेको हाम्रो प्रेम कुमार श्रेष्ठले पनि हामीलाई सुनिरहनु भएको छ। प्रेमलाई पनि नमन गर्न चाहन्छु। सँगै हाम्रो शिवजीको भक्त हुनुहुन्छ। भाद्र 10 गते बिहान 8 बजे अगाडि सञ्चालन भएको सिम अहिलेसम्म विवरण अनुसार 14,000 सिम सम्पर्कविहीन छन् भन्ने शिव भक्तले यो जानकारी गराउनु भएको छ। यो बाढी विपदकै कुरा गर्नु भएको छ। सविता थापाले पनि गुड मर्निङ है भनेर लेख्नु भएको छ। सँगै अर्को साथी आहा नमस्कार दाजु, सुन्दैछु किर्तिपुरबाट म माया जैसी, आज कस्तो याद आयो मिस्यू रेडियो गाउँघर परिवारलाई भन्नुभएको छ। हाम्रो माया जैसी चाहिँ रेडियो गाउँघरको प्राविधिक प्रमुख हिजोको दिनमा अहिले काठमाडौँमा हुनुहुन्छ र हिजो गाउँमा रहँदै गर्दा इन्द्रणी प्रसारण गरिरहेको याद सायद यतिखेर मायालाई पनि आयो होला है। एकदम थ्याङ्क यू भन्न चाहन्छु माया। सँगै हाम्रो अनुमान छेत्रीले पनि नेपालगंजबाट सुन्दैछु है भनेर लेख्नु भएको छ। सँगै टीकाराम सुनवारले पनि सबैलाई सम्झना भन्नुभएको छ। त्रिसना मगरजी तपाईँलाई पनि धन्यवाद छ, इन्द्रणी सुनिरहनु भएको रहेछ। गणेश ओलीले दाई नमस्कार भन्नुभएको छ। विक्रम धमलाले रामेछाप घर गुन्सी भदौरे, अहिले म टेकुबाट दाईलाई सुन्दैछु भन्नुभएको छ। अनि सबिना श्रेष्ठ जोशीले पनि इन्द्रणी सुन्दै गर्दा सबैलाई सम्झना। हुकुम मगरले पनि हेर्दै र सुन्दै रहेको जानकारी। जीवन खपाङ्गी मगरले पनि सुन्दैछु है दाई भनेर लेख्नु भएको छ। हाम्रो सबिना चाहिँ मूलपानी काठमाडौँबाट सुनिरहेको जानकारी भनेर लेख्नु भएको छ, यहाँलाई पनि नमन छ। मनबहादुर थापाले गुड मर्निङ दाई भन्नुभएको छ। खुम्बा बुढा मगर अनि पूर्ण राउतले पनि सुन्दै हुनुहुन्छ। हाम्रो विष्णुजीले गुड मर्निङ भन्नुभएको छ, यहाँलाई पनि सम्झना छ। चिनु खड्काले पनि गुड मर्निङ, म बाजुराबाट दाईलाई सुन्दैछु है भन्नुभएको छ, यहाँलाई पनि नमन गर्न चाहन्छु। हामी एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्द्रणीको श्रृंखलामा राख्दैछौ अर्को गीतलाई।

देशैभरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। मेरा प्यारा साथीहरू, आज इन्द्रणीको बसाईमा हामी तपाईँका कमेन्ट र एसएमएसहरू वाचन गर्दै अनि सुमधुर गीत संगीतहरूको साथमा रहेका छौं। 9841443472 निकै सजिलो नम्बर हो, यसमा पनि तपाईँले एसएमएस गर्न सक्नुहुन्छ। है प्यारा साथीहरू, म तपाईँका एसएमएसहरूलाई स्थान दिन्छु, मैले भनि नै रहेको छु। अनि टिकटक लाइभमा हेरिरहनु भएको छ, टिकटक लाइभ पनि पढिरहेछु। अनि हामीलाई फेसबुकमा पनि तपाईँले कमेन्टहरू गर्न सक्नुहुन्छ। फेसबुक लाइभमा भइरहँदा फेसबुक लाइभमा पनि हामीलाई कमेन्ट प्राप्त भएको छ। विमला भुजेलले काठमाडौँबाट सबैलाई सम्झना, अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद छ। सँगै यतिखेर चाहिँ हामीलाई धेरै साथीहरूले सुन्दै र हेर्दै गर्दा यति धेरै साथीहरूको कमेन्ट प्राप्त भइरहेको छ। यतिखेर चाहिँ रेणुका खतिवडाले नमस्कार भनेर 10 तम्ला जन्नु भएको छ, थ्याङ्क यू, यहाँलाई पनि नमस्कार छ। शिला श्रेष्ठले नमस्कार सुन्दैछु काठमाडौँको धुम्मा राहीबाट दाई भन्नुभएको छ। मैले संगीत गरेको 30 भाका लिएको छु, बजाइदिनु ल, मायाकले पठाएको नामको भाका भनेर लेख्नु भएको छ। हाम्रो रमेश केसीले यो जानकारी गराउनु भएको छ। त्यसपछि अर्को साथी हुनुहुन्छ ऋतु जोशीले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ। ऋतुलाई पनि धन्यवाद छ, कार्यक्रम सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना भन्नुभएको छ। अनि यतिखेर चाहिँ हलो हलो हलो भन्नुभएको छ, हलो हलो लहै अह लहै भन्दै लेख्नु भएको छ। त्यसपछि यतिखेर हाम्रो सानीले पनि कार्यक्रमलाई नयाँ बस्तीबाट सुन्दै र हेर्दै भनेर लेखिएको अवस्था छ। अनि अर्को साथी कुंवर काजीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। नमराज निराशले लोकमाला आउँदैन हो आज भोलि भन्नुभएको छ। लोकमाला आउँछ आइतबारदेखि मंगलबारसम्म साँझ 8 बजे सहकर्मी प्रदीप सापकोटाको साथमा। अहिले तपाईँले लोकमाला कार्यक्रम रेडियो काठमाडौँमै सुन्न सक्नुहुन्छ। अब तपाईँले आज साँझ 8 बजे ट्याक्क रेडियो खोल्नुभयो भने रेडियो काठमाडौँमा आउनुहुन्छ है। मैले यहाँलाई भने प्रकाश परियारले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ। त्यसपछि अर्को साथी चाहिँ उहाँ चाहिँ को हुनुहुन्छ भन्दा विमलाजी, ल धन्यवाद छ तपाईँलाई पनि। निर्मल शाहीले सल्यानको दारमा चारको मान्छे दुबईबाट हेर्दैछु भन्नुभएको छ। अनि अर्को साथी बास्ता महराले पनि हामीलाई हेर्दै हुनुहुन्छ। त्यसपछि अर्को साथी प्रकाशजी जापानदेखि भन्नुभएको छ। प्रकाश सुन्दासले नमस्कार भन्नु लेख्नु भएको छ। बास्ता महरालाई पनि धन्यवाद छ, नमस्ते दाई भन्दै लेख्नु भएको छ। पम्पा थापाले पनि हामीलाई काठमाडौँबाट सुन्दै, लक्ष्मण अधिकारीले सुन्दै हुनुहुन्छ। अनि लड्दा पढ्दा उठाउन हात दिनुपर्छ, दुःख पीड़ामा सबैले साथ दिनुपर्छ भन्नुभएको छ। सुब्बा श्रेष्ठले पनि गुड मर्निङ भन्नुभएको छ। पम्पाजीले नमस्कार। अनि त्यसपछि किन हो हेट यु चाहिँ थाहा भएन। त्यसपछि हाम्रो बोहराजीले पनि नमस्ते, म बझाङबाट सुन्दैछु भन्नुभएको छ। मैले सुने छैन है रे कमल भाइले, ल हस हस कमल भाइ पनि यतिखेर विशेष गरी यात्रामै रहन्छन्। घरदेखि सिटिजन 97.5 होइन कार्यक्रम सञ्चालनको लागि कमल भाइ जानुहुन्छ। यो बेला चाहिँ मजाले गाडीमा मजाले होइन इन्द्रणी लगाएर सुन्दै जानुहुन्छ। अनि कहिलेकाहीँ फोन पनि गर्नुहुन्छ होइन, त्यसपछि एकदम अत्ताइदिनुहुन्छ, तर म चाहिँ अहिलेसम्म अत्तिएको छैन। अनि अर्को साथी हुनुहुन्छ बोहराजीको भयो है, म दाङ घोराईदेखि दाई भनेर लेख्नु भएको छ। निर्मलदेखि लिएर सबै साथीहरूलाई रमन छ। हाम्रो शम्भु छेत्री कटुवाल भाइले पनि सुन्दै हुनुहुन्छ। अनि सब इन्जिनियर सनराइज विश्व सञ्जयले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। तीर्थ कुमार बुढाले नमस्कार भन्नुभएको छ। दाई पनि म सुन्दैछु जापानबाट भन्ने साथीलाई पनि नमस्कार। विनोद जोशीदेखि लिएर धेरै धेरैले हेरिरहनु भएको छ, सबैलाई नमन छ। अब यतिखेर एउटा गीत राखौ न है, बाहिर हुन्छ भन्नुभएको छ। हाम्रो टेक्निकल सपोर्टमा चाहिँ ईशाले साथ दिइरहेको अवस्था हो, ईशालाई पनि थ्याङ्क यू भन्न चाहन्छु, साथ दिइरहनु भएको अवस्था छ। अब चाहिँ एउटा गीत राखौं हस् भन्नुभएको छ, यो गीत पनि राम्रो छ, सुन्नुहोला।

0: त्यस्तै प्रकार रेडियोबाट मज्जा लेन्द्रणी सुनिरहनु भएको छ। कस्तो लागिरहेछ? सल्लाह सुझाव प्रतिक्रिया तपाईँले हामीलाई दिन सक्नुहुन्छ। हामी इन्द्रणीको बसाईमा छौं। मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट मज्जाले इन्द्रणी सुन्नु भएको छ। अब जो जहाँ जुन अवस्थामा रहेर भएर साथ दिइरहनु भएको छ नि, सबैलाई नमन छ है मेरा प्यारा प्यारा मनहरू। घरदेशमा रहने साथीहरू घरदेशमै हुनुहुन्छ, परदेशमा रहने साथीहरू परदेशमै हुनुहुन्छ। जब देश छोडिन्छ, टाढा हुन्छ, घरदेशको याद, आफन्तीको याद, दाजुभाइको माया, आमा बुबा सबैको यादै यादमा नै यात्राहरू अगाडि बढेका हुन्छन् प्रवासमा रहनेहरूको। कहिलेकाहीँ लाग्छ हामी पनि त्यस्तै छौं, आफ्नाबाट टाढा हुनुपर्दा होइन, अनि आफ्नो मान्छेहरू अथवा आफ्ना प्याराहरू जब टाढा भइरह हुन्छन् होइन, टेलिफोनमा गफ हुन्छ, भिडियो कल हुन्छ, तर स्पर्श पनि गर्न सकिँदैन नि त होइन। त्यो हिसाबले पनि एक किसिमको त्यो टाढा हुनेहरूलाई चाहिँ बढी याद आउँछ कि होइन, सँगै रहनेहरूको त्यति याद बरु हुन्न, टाढा हुनेहरूको याद आउँछ। अब चाहिँ भने हामी कार्यक्रमबाट लगभग छुट्टिनै पर्ने समयमा पनि छौं। टेक्निकल सपोर्टमा साथ दिने ईशाले एकदम हो अब छुट्टिनै पर्छ भन्न लेख्नु भएको छ। मेचीदेखि महाकालीसम्मका प्यारा प्यारा मनहरू जो जहाँ जुन अवस्थामा रहेर भएर साथ दिइरहनु भएको छ, सबै सबैलाई म धन्यवाद दिन चाहन्छु। इन्द्रणीको बसाईमा अगाडि बढ्दै गर्दा यो माया तपाईँको अपार छ हाम्रो लागि, र भोलिको बसाईमा फेरि पनि तपाईँसँग जोडिने वाचा गर्दै आजको लागि अब जाँदा जाँदै एउटा सुमधुर तीजको भाका नै यहाँलाई छोड्दै, यो महाविपदमा हामी छौं, यो राष्ट्रिय विपदको घड़ीमा सबैले सबैलाई सहयोग गरौं, एकदम मन खोलेर लागौं, हामी यही भन्न चाहन्छौं। र अब उद्धार कार्यमा खटिनेहरूले खटिरहनु भएको छ, सरकार लागेको छ, त्यहाँ सुरक्षाकर्मीहरू लाग्नु भएको छ, विभिन्न संघ संस्थाहरूले हातेमालो गर्दै अगाडि बढ्नु भएको छ, र अझै पनि अब कति बेपत्ता हुनुहुन्छ होइन, अझै पनि को कहाँ बेखबर नै हुनुहुन्छ होइन, न सम्पर्कमा मेरो मान्छे आउनुहुन्छ कि भनेर त्यो आशामा कुर्नेहरू पनि धेरै हुनुहुन्छ। कतिको त अब आशा पनि मरिसकेको छ, यतिका दिन भयो न टेलिफोन छ न सम्पर्क छ, केही छैन, के गर्ने होला, मेरो मान्छे कहाँ गयो होला, अथवा राम्रोसँग त्यस्तो अवस्था सिर्जना भएको भए पनि चिन्न पाए भेट्न पाए होइन, त्यो चिज शनाखत भइदिए हुन्थ्यो भन्ने छ। तर अब यो महाविपद र अब बाढ़ीका कारण मुखहरू सुन्निएको अवस्था, शरीर चिन्न सक्ने अवस्था छैन, यी कारणले पनि आफ्नो मान्छे कुन हो कहाँ हो के हो भन्न चिन्न सकेको अवस्था पनि छैन, त्यो हिसाबले पनि गाह्रो भइरहेको अवस्था छ। सबै सबै ठाउँहरूबाट लागौं यो राष्ट्रिय विपदमा।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दान सम्पर्क फोन नम्बर 98686 61694
5: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कोराही 16 रातामाटा टोलका महिलाले दुनाटपरी उद्योग सञ्चालन गरी आमदानी गर्दै आएका छन्। सालका पातबाट दुनाटपरी बनाएर महिनामा 13,000 रूपियाँसम्म आमदानी गर्दै आएका हुन्। घरको काम सकेर फुर्सदको समयमा सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालन गरेका महिलाका लागि अहिले घर व्यवहार चलाउने भरपर्दो माध्यम बनेको छ। सानै उमेरदेखि घरमा दुनाटपरी बनाउने काम गर्दै आउनुभएकी रातामाटा टोल निवासी शान्ति चौधरीले उद्योगबाटै महिनामा 10,000-12,000 कमाउने गरेको बताउनुहुन्छ। फुर्सदको समयमा उद्योगमा आएर दुनाटपरी बनाउनेदेखि सालका पात टिप्न जंगल समेत जाने गरेको उहाँको भनाइ छ। दुनाटपरीले बजारमा माग पाउन थालेपछि चौधरीले गाउँकै आफू जस्तै महिलालाई जुटाएर 2069 सालमा 18 जना महिलाको समूहले सहारा दुनाटपरी लघु उद्योग स्थापना गरेको बताउनुभयो। 12 वर्ष यता निरन्तर रूपमा दुनाटपरी बनाउने काम गर्दै आउनुभएकी चौधरीले दुनाटपरी बिक्री गरेर नै घर खर्च चलाउने गरेको बताउनुभयो। उहाँका अनुसार हातले दुनाटपरी बनाउनु दक्ष भए पनि मेसिनबाट उत्पादन गर्ने प्रविधि थाहा नहुँदा सुरुमा कपिल वस्तुबाट दक्ष जनशक्तिबाट तालिम लिनुभयो। कोराही 7 कनरिया स्थित एसआर कृषि तथा पशुपन्छी फार्ममा किसान सुशील चौधरीले भैंसी पालन व्यवसायबाट राम्रो आमदानी गर्दै आउनु भएको छ। रोजगारीको अभावमा धेरै युवा विदेशी क्रम बढ़िरहेका बेला घोराही 16 मगैका 28 वर्षीय सुशीलले भने स्वदेशमै रोजगारीको सम्भावना खोज्दै 6 वर्षदेखि व्यवसायिक भैंसी पालन गर्दै आउनु भएको हो। कृषि विषय अध्ययन गर्नुभएका सुशीलले आफूले अध्ययन गरेको ज्ञानलाई व्यवहारमा उतार्दै व्यावसायिक भैंसी पालन शुरू गर्नुभएको हो। करिब 30 लाख रूपियाँ लगानी गरेर शुरू गर्नुभएको उहाँको व्यवसाय अहिले 50 लाख लगानी पुर्याउनु भएको छ। कोराही 7 कनरियामा करिब 1.5 बिघा जग्गा लीजमा लिएर उहाँले व्यावसायिक रूपमा भैंसी पालन गर्नुभएको छ। उहाँले हाल 17 माउ भैंसी पालन गरिरहेको बताउनुभयो। दैनिक करिब 125 लिटर दूध उत्पादन हुने र उत्पादित दूध स्थानीय बजारमा बिक्री हुने गरेको उहाँको भनाइ छ। रसुवाको पटेकोशीमा आएको बाढ़ीमा परेका 903 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार अहिलेसम्म 4,227 जना सम्पर्कविहीन रहेको जानकारी भएको छ। 10,451 जनाको उद्धार भएको छ। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका 21 अस्पतालमा राखिएको छ। 267 जना घाइते भएकोमा 156 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धार राहत तथा पुनस्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्, जसमा नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। र वर्षेनी आउने बाढ़ी आगलागी अत्याधिक गर्मीमा लू र जाड़ोमा शीतलहर तथा सम्भावित भूकम्पलाई ध्यानमा राखेर बाँके जिल्लाका स्थानीय तहहरूले आफ्नो पालिकामा खोज उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरिरहेको छ। नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगंजका केही ऐतिहासिक बस्तीमा निकै पुराना तथा जीर्ण घर साँगुरा बस्ती रहेको तथा भूकम्प बाढ़ी डुबान आगलागी जस्ता प्राकृतिक विपद आइपरेमा तत्काल उद्धार गर्नका लागि दात्री निकायको सहयोगमा 400 भन्दा बढ़ी दक्ष जनशक्ति तयार गरिएको जानकारी दिनुभयो। विपदमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको उहाँको भनाइ छ। त्यसका लागि निरन्तर तालिम प्रदान गर्नुका साथै कृत्रिम अभ्यास गराइएको छ। सोही प्रकारले बाँकेको राप्ते सोनारी गाउँपालिकाले पनि प्राकृतिक विपद आएमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने 49 जना स्थानीय जनशक्ति तयार गरेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बाढ़ी डुबान आगलागी भूकम्प लगायत प्राकृतिक विपद आइपरेमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको बताउनु भएको छ। अवस्त बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478726873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छ त टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
12: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
13: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
13: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
14: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
13: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
14: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
13: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
15: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
14: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98188-99028।
16: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
17: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
17: फोन नम्बर 0825562601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: यो दाँत दुखेर मर्नु भयो।
18: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
7: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
18: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
7: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
18: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
19: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
20: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
21: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
23: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
20: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
23: 98-41-68-46-46।
20: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
24: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
25: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिट चलेन, अब त आशै मरिसक्यो।
24: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
25: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
26: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
26: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
11: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू,
28: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
18: सामान्य किराले खाएको दाँत भर्ने,
11: मेसिनद्वारा आरसीटी गर्ने,
18: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
11: खोल लगाउने,
18: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
18: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
11: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
28: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: रंगाउँदै मेरो एभरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।

0: घर घरमा रेडियो मध्ये पश्चिम
1: यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै ओकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँसखेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम ओकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली

हेलो नमस्ते नमस्कार अनि लोक सांगीतिक विवादन जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरूलाई आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिमथम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुतिलाई लुक तथा दोहोरीगी संगीतको संगालु रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्रविधि संयोजनमा भने आज पनि हुनुहुन्छ सीमा पाण्डे यहाँ सँगसँगै आवाजको दुनियाँ मार्फत तपाईँकै समुद्र आवाजका बाङ्की लगी संगीतको सारथी नारायण जीसीको तर्फबाट हजुर श्रोता आज के गर्दै हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ होइन आज भने सोमबार आइसक्यो आज पनि हामी सोमबार बसाएमा छौं हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकेपछि आउने गर्छौं र करिब करिब 12 बजेसम्म तपाईँहरूसँग मिठो मिठो रमाइलो भलाकुसारी गर्दै तपाईँहरूको मिठो मिठो प्रतिभा सुन्दै यहाँ रहने गर्छौं त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको यो सोमबार श्रृंखला लिएर उपस्थित भइसक्यौं आज पनि यो श्रृंखला निकै भन्दा निकै निकै रमाइलो यात्रा हुनेछ अवश्य पनि तपाईँहरू पनि आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने आउनुपर्ने हुन्छ 082-582-854 बाटो भएर तपाईँहरूको लागि भने यो बाटो खुल्ला छोडेका छौं अनि हामी यति बेला भने तपाईँहरू माझ 91

अनि सामाजिक सञ्जाल फेसबुक पनि रहेको छ, तपाईँहरू फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ। है त तपाईँहरू फेसबुकमा जानुहोला, रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुहोला, त्यहाँ पाउनुहुन्छ, त्यहाँबाट एकदमै सहज हुन्छ। है त हामी त्यहाँ लाइभमा नै हुनेछौँ, अवश्य पनि तपाईँहरूले त्यहाँ गएर कमेन्ट गर्नुहोला, तपाईँहरूका कमेन्टले पनि अवश्य पनि स्थान पाउनेछन्, वाचन गर्नेछु समय अवधिभर। होइन तपाईँहरूले कमेन्ट गर्नुभयो भने अनि त्यसपछि समयले साथ दियो भने एक पनि छुटाउने छैन। एउटा गीत प्रस्तुत गरौँ गरौँ भन्ने मलाई लाग्छ। होइन अब भने तपाईँलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नुहोला, आफूलाई जुन माध्यमबाट सहज हुने त्यही माध्यमबाट सुन्ने हो। यति बेला भने एउटा गीत राख्छौँ, म मात्रै कति बोल्नु र होइन, तपाईँहरूसँग पनि भलाइ कुसारी गर्नुपर्छ, तपाईँहरूको रोजको मिठो मिठो प्रतिभाहरू पनि सुन्नुपर्छ। यति बेला भने यो मिठो गीत तपाईँहरूमा राख्छौँ, सुन्दै गर्नुहोला अनि टेलिफोन पनि गर्दै गर्नुहोला, तपाईँहरूको टेलिफोन लिन तपाईँहरूसँग भलाइ कुसारी गर्न फेरि पनि हामी यहाँ आउने नै छौँ।

0: एकदमै साह्रै साह्रै मिठो गीत प्रस्तुत गरेका छौं तपाईहरुमा। कार्यक्रमको शुरूआतमा यस्तै मिठो मिठो गीतहरू सुनाउँछ हामीले श्रद्धाको बसाईमा। जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ, यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छौ। त्यस विशेष एउटा मिठो गीत त तपाईँले सुन्दै राख्नु भएको थियो होला, सुनिराख्नु भएको थियो होला होइन। यति बेला कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते
2: नमस्कार।
0: लव स्टार विकास छेत्री होइन? लव स्टार जी सन्जी हरमै हुनुहुन्छ?
2: एकदमै
0: ठिक छ भन्नुभएको छ।

0: लभस्टारजीको धेरै दिनपछि टेलिफोन आयो होइन, बिर्सी बिर्स्यो भन्ने बेला हामीलाई बिर्सिनु भएको थियो कि सुन्दै हुनुहुन्थ्यो?
1: टाढा भए पनि जुनसुकै कुनामा भए पनि जहाँ भए पनि सम्झिराख्छु नि त।
0: हामीलाई सम्झिराख्नुहुन्छ, सुनिराख्नु भएको हुन्छ है?
1: एकदमै अनलाइनबाट त सुनिराख्छु नि त।
0: लभ स्टारजी आज पहिलो सहभागी पनि तपाईँ हुनुहुन्छ। आज तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ, तपाईँहरूको मिठो मिठो गीतहरू सुन्ने दिन रहेको छ, सुनाउनुहुन्छ नि? लभ स्टारजी, हाम्रो लभ स्टारजीले होइन किन हो अब गीत सुनाउनु पर्यो पर्यो भन्ने होला बिर्से कि भन्ने भन्नु भनेर हो कि किन हो होइन, टेलिफोन काटिदिनु भयो होइन, अवश्य पनि फेरि पनि फोन ट्राई गर्नुहुनेछ भन्ने कुरा मलाई लागिराखेको छ होइन। अब भने तपाईँहरूको पालो रहेको अवस्था 082-5854-5854 टेलिफोन गर्ने अनि आफ्नो मिठो मिठो गीतहरू सुनाउने पावर तपाईँहरूको है त। तपाईँहरू पनि गाउनुहुन्छ, मिठो मिठो गीतहरू लुकाएर राख्नु भएको छ भने तपाईँहरू 082-5854-5854 टेलिफोन गर्ने अनि त्यसपछि पनि धेरैमा धेरै सुनाउने होइन, हामी पनि सुन्छौ धेरैमा धेरै पनि सुनाउँछौ। तपाईँको गाउँघरमा छिमेकी जति पनि हुनुहुन्छ यहाँहरू सबैजनालाई सुनाइदिन्छौ, आउनु होला कुराकानी गरौंला, तपाईँहरूको मिठो मिठो प्रतिभाहरू सुनौला। कतिपय पनि खाना खाने क्रममा पनि हुनुहुन्छ होला घरमा होइन, कतिपय पनि हामीलाई सुनेर पनि साथ दिँदै हुनुहुन्छ होला, अवश्य पनि अन्तिम अन्तिमसम्म सुन्नुहुनेछ आजको बसाईमा। अब होइन तपाईँहरूको प्रतिभा पनि त सुन्नै पर्यो ग्यारे हो होइन, आउँदै गर्नुहोला 082-5854-5854। तपाईँहरूलाई मैले समय अवधिबाट हाम्रो टेलिफोन नम्बर पनि जानकारी गराउनेछु अनि मिठो मिठो पुराना पुराना गीतहरू पनि सुनाउँछौ अनि तीज पनि नजिकिन लाग्यो, अब तीज विशेष तीजका मिठो मिठो गीतहरू पनि सुनाउँछौ। घरमा छमछमी नाच्नु होला है त तपाईँहरू भने एउटा मिठो गीत सुनाउँछौ यति बेला, फेरि पनि तपाईँहरू भने टेलिफोन पनि गर्दै गर्नु होला यति बेला, यो मिठो गीत तपाईँहरूको लागि

0: एकदमै मिठो मिठो गीत हामी यस्तै प्रस्तुत गरिराखेका छौँ। आजको यो बसाई पनि एकदमै रमाइलो यात्रा भइराखेको छ होइन। तीज नजिकै गर्दा विशेष तीजको झजलको ल्याउने गरी हामीले मिठो मिठो तीज विशेष गीतहरू पनि हामीले प्रस्तुत गरिराखेका छौँ, सुनाइराखेका छौँ आजको यो बसाईमा होइन। यस्तै छ होइन, रमाइलो यात्रा त गर्नै पर्यो। अब भने पालो तपाईँको रहेको छ है त, 082-5650-854 टेलिफोन गर्ने, आफूलाई मन पर्ने गीत गाउने पालो तपाईँको, तपाईँहरूसँग लुकेर रहेको प्रतिभा सुनाउने पालो तपाईँको। हामी सुन्छौ, धेरैमा धेरै सुनाउँछौ। आजको बसाईमा त रमाइलो यात्रा गर्नै पर्यो ग्यारे है। बाहिर मौसमको कुराकानी गरौं भने आज चाहिँ बादल बादल गरेको छ, पानी पर्ला पर्ला जस्तो गर्छ, पानी मात्रै पर्न सकेको हुँदैन होइन। कति बेला पर्ला जस्तो पनि गर्छ, कति बेला भने आइहाल्छ पनि होइन, अलिअलि पानी आउला जस्तो गर्छ। ठिकै छ, आउँदै गर्नुलाई त कुराकानी त गर्नै पर्यो होइन। आजको यो बसाईमा कोही साथी हुनुहुन्छ, कुराकानी गरिहालौ यहाँसँग पनि। हेलो,
1: रातो सारी रातो सारी

0: con yêu nó con xinh. Ram bi ha mi dui ma.
1: नमस्ते अनि नमस्कार है सदारा
2: नमस्ते नमस्कार हजुर यति मिठो गीत हैन लरकै लरकै रातो सारी भुइँमा भन्दै कहाँदेखि को बोल्नु भयो
1: म पुरानै साथी घरैउनी सेकाबाट कमला पुन मगर
2: कमला पुन मगर है कमलाजी
1: हजुर
2: के गर्दै हुनुहुन्छ के गरिराख्नु भएको छ आजको दिनमा
1: के गर्नु कार्यक्रम सुन्दै बस्दै छु दादा
2: कति रमाइलो छ है हाम्रो कमलाजीलाई होइन कार्यक्रम सुन्दै रमाइलो यात्रा गर्दै हुनुहुन्छ
1: हो नि रमाइलो छ मलाई घाँसी अनि कार्यक्रम सुन्दैछु मध्य रेडियो मध्यपछि यसरी घन्टा दिएको छु वाल्नपट्टिबाट पाल्नपट्टि सुन्ने गरी
2: वाल्नो डाँडाबाट पाल्नु डाँडा होइन घुराई हुने सैगाबाट अब घुराई बजार सुनिन्छ अहिले
1: हजुर सुनिदिन्न घुराई बजार चाहिँ पारिदिने
2: ठिकै छ कमलाजी आज कार्यक्रममा आउनुभयो मिठो गीत पनि सुनाउनु भएको छ होइन अब के गर्ने त हामी आजको बसाइबाट छुट्टिनुपर्छ अनि साथीलाई पनि पालो दिनुपर्छ क्या अरे है यति बेला भने अब हजुरको यो मिठो प्रतिभा सँगसँगै साथीभाइ सम्झना गर्नुहोस् है त
1: सीमा पाण्डे दिदीलाई सम्झिन चाहन्छु र मभन्दा अघि मभन्दा पछाडि सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु र आमा बुबा दाजुभाइ दिदी बहिनी सम्पूर्ण साथीहरूले सम्झिँदै बिदा भयो नमस्ते
2: नमस्ते ओके बुबाई हाम्रो कमला फुन मगर है सदाको बसाईमा यहाँलाई टेलिफोन गर्नुहुन्छ आफ्नो मिठो मिठो प्रतिभा पनि सुनाउनुहुन्छ होइन आज अब भने पालो तपाईँको फेरि पनि टेलिफोन गर्नुहोला 082-5584-54 तपाईँको लागि पनि यो बाटो खुला छोडेका यति बेला एउटा गीत प्रस्तुत गर्नु है त अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न फेरि पनि हामी यहाँ आउने नै छौँ यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्

आजको बसाईमा एकदमै रमाइलो यात्रा भइराखेको थियो। के गरिराख्नु भएको छ, के कस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि स्वस्थ व्यस्त सन्चै हालमै हुनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ है। आजको यो बसाईमा हामीले मिठो मिठो तीजका गीतहरू पनि सुनाएका छौँ। तपाईँहरू माझ भने कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, के को माध्यमबाट सुन्दै हुनुहुन्थ्यो हामीलाई है, आजको यो बसाई पनि रमाइलो यात्रा भइराखेको थियो होइन। अब जति गीत सुनौं, जति रमाइलो कुराकानी गरौं भन्ने पनि नहुने क्या होइन, समय सकिन लागेको होइन, नेट काट्न काट्न लागेको छ। सबैजनालाई मिठो माया, मिठो सम्झना छ आजको बसाईमा, आजको दिनमा हामीलाई सुनेर साथ दिनुहुने जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ, स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने श्रोता मनहरू हुनुहुन्छ, यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मिठो माया, मिठो सम्झना छ, जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त रहनुहोला होइन। आजको बसाईमा कतिपय साथीभाइ भने खाना खाने क्रममा पनि हुनुहुन्थ्यो होला, खाँदै पनि हुनुहुन्छ होला, कतिपय भने घाँस दाउरा वनपाखा वनबाट जंगलबाट घरतिर घाँस दाउराहरू बोकेर घरतिर आउने, कतिपय भने गोठालो जाने क्रममा पनि हुनुहुन्छ होला। अनि कर्मचारी साथीभाइ भनौँ भने यहाँहरू भने आफ्नो कार्यक्षेत्रमा तल्लीन व्यस्त हुनुहुन्छ होला होइन, कृषि खेतीपाती गर्ने दाजुभाइ दिदीबहिनी आमा बुबा जति पनि हुनुहुन्छ, यहाँहरू भने माटो ढुङ्गो कुटो कोदालोसँगै खेल्दै हुनुहुन्छ होला। अनि आजको बसाईमा मलाई प्रविधि संयोजनबाट साथ दिनुहुने सीमा पाण्डेजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि आजको यो बसाइ त अब है के गर्ने त, अब आउँदो बसाइमा पनि हामी अब तपाईँहरूको प्रतिभा सुन्छौ, तपाईँहरूसँग भलाकुसारी गर्छौ, रमाइलो यात्रा गर्नेछौ आउँदो बसाइमा पनि होइन, तपाईँहरूको टेलिफोन लिन्छौ आउँदो बसाइमा पनि। अनि कतै जाने क्रममा हुनुहुन्छ, यात्रा गर्ने क्रममा हुनुहुन्छ भने बाटोको अवस्था के कस्तो छ, पानी पर्छ कि पर्दैन, पानी परिराखेको होला कतिपय ठाउँमा, बर्खा हो है यो भदौ महिना हो, भदौ महिनामा पनि अब पानी परिराखेको हुन्छ कतिपय ठाउँमा, कतिपय ठाउँमा परिराखेको पनि छ होला। ठिकै छ, आजको यो बसाईबाट पनि म कार्यक्रम प्रस्तुत नारायण जीसी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपोषण एफएम सुन्दै गर्नुहोला, अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ आजको यो दिनमा यो समय शुभ बितोस्, शुभ रहोस्, नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली को राई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
1: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
7: होइन माइला,
8: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858834910
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848786001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेको शिवबाड़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसुवागढ़ी केरूङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै, कृष्ण भीरको सड़क बन्द भए पनि काठमाण्डौमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको। बाढ़ीपछि सम्पर्क विहीन हुनेको संख्या 4247 पुगेको छ। सम्पर्क विहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना भन्सार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933, विदेशी 592 जना, विदेशीसँगै घुम्न गएका नेपाली 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 कर्मचारी, क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्क विहीन छन्। यसै गरी रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्क विहीन छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको। बाढ़ीमा बेपत्ता भएका र अलपत्र परेकाहरूको खोजी र उद्धारको काम आज पनि भइरहेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। धेरै प्रभावितहरूले राहत नपाएको गुनासो गरेका छन्। यसै गरी सरकारले खोजी काममा ढिलाइ गरेको भन्दै बेपत्ताका आफन्तहरू आक्रोशित भएका छन्। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ 69,44,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। रसवागढ़ी केरूङबाट आयात गरिने बाल वस्तु र कन्टेनर धमाधम मोस्ताङको कोरला नाकाबाट आउन थालेका छन्। नेपाल चीन बीचको रसवागढ़ी केरूङ नाका विनाशकारी बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरला नाकाबाट माल वस्तु र कन्टेनरहरू आउन थालेका हुन्। मुस्ताङको जोमसोममा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो 66 माल वाहक कन्टेनरको विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसवागढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट माल वस्तु पैछारी गर्ने कन्टेनरको संख्या बढ़िरहेको जनाएको छ। कोरला नाकाबाट वैकल्पिक नाकाका रूपमा सरकारले संचालनमा ल्याएपछि कोरलाको मुस्ताङ भन्सार कार्यालयबाट आर्थिक वर्ष 2082-83 6,92,00,000,000 राजस्व संकलन गरेको थियो। यसै गरी यो आर्थिक वर्षको साउन महिनामा मात्रै 29,00,000,000 राजस्व संकलन भएको थियो। काठमाडौँ जोड्ने मुख्य सड़क नागढुङ्गा मोगलिन खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाई छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अम्लेगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ी प्रभावित क्षेत्रमा टेलिकमका धेरै टावर सञ्चालनमा सुनको भाव निरन्तर घट्दै लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भुटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्कविहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज, प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भुटेकोशीमा गएको बुधबार बिहान बाढ़ी प्रभावित क्षेत्रमा संचार सेवा पुनर्स्थापना तीव्र गतिमा भइरहेको छ। हिजोसम्म धेरै क्षेत्रमा संचार सेवा पुनर्स्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन्। नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका 120 बीटीएस टावर थिए, जसमध्ये 38 वटा प्रभावित भएकोमा अहिलेसम्म 106 वटा सञ्चालनमा आएका छन्। एनसेलका 78 वटा बीटीएस टावर मध्ये 27 वटा टावर प्रभावित भएका थिए, जसमध्ये अब 3 वटा मात्रै सञ्चालनमा आउन बाँकी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसंचार प्राधिकरणले सहयोगमा प्राप्त गरेका 20 वटा सैटेलाइट बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3000 रूपियाँले घटेको हो। हिजो एकै दिन 9500 रूपियाँले घटेको सुनको भाव आज पनि 3000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रूपियाँ थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएको छ। आज चाँदीको भाव भने स्थिर छ। हिजो तोलामा 185 रूपियाँले घटेको चाँदीको भाव आज तोलाको 4,780 रूपियाँ नै कायम रहेको महासंघले जनाएको छ। अब विदेशको खबर। दक्षिण चीनको सेन्जेन शहरका सड़कहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने स्मार्ट फूड लकरहरू संचालनमा आएका छन्। यो सेवा फूड बैंक नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा शुरू गरिएको हो। यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपर मार्केटहरूबाट संकलन गरिएको खाद्य सामग्रीहरू राखिने गरिन्छ। लकरमा राखिने सबै सामग्रीले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ। प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्न सक्ने व्यवस्था गरिएको छ। खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। अ अब खेल खबर एसएससी प्रीमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हराएको छ। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाए। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनायो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3, करण केसीले 2 विकेट लिए। एसएससी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यसै गरी समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सिबाड़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5.24 अर्ब रूपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसवागढ़ी केरूङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै कृष्णभीरको सड़क बन्द भए पनि काठमाडौँमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसएससी प्रिमियर कपमा नेपालको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
9: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
12: ब्लड प्रेसर हाई लो भएका,
4: कोलेस्ट्रोल बढी भएको,
12: मुटुको गति एकनास नभएको,
4: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
12: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको,
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
12: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98478 9 13 र 98095 12 871।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसी

0: जुनियर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 5193 र 98128 89 08।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

इन्ट्रेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5584954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप डिजाइन। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08562567।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि?
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 08562564052
5: 08562564052 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँग छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
11: भर्ना सम्बन्धी सूचना।
12: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
13: सम्पर्क फोन नम्बर 08562561133, मोबाइल नम्बर 98478092983 र 97625226।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: గౌరీదేశ్, మీరు ఎవరెస్ట్.
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ. नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला. आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ. यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
2: मोटुमै मेरो छौ तिमी सानो.
3: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको.
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ. युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ.
4: यति बेला दिउँसोको एक बजेको छ.

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थाल्नु भएको छ। रसुवाको भोटेकोशी नदीको बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। शाहले केही बेर अघि प्रधान सेनापति अशोक राज सिग्देलसँग हालसम्म भएका खोज उद्धार राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिनुभएको छ। उहाँले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग पनि ब्रिफिङ लिन लाग्नु भएको छ। केही बेरमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आज ब्रिफिङ लिने कार्यसूची रहेको उहाँको सचिवालयले जनाएको छ। रसुवाको मैलुङ प्रहरी चौकीमा कार्यरत कपिलवस्तुका 23 वर्षीय प्रहरी जवान आशिष गडेरिया भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण सम्पर्कविहीन भएपछि उहाँका वृद्ध आमा बुवा छोराको खबरको प्रतीक्षामा हुनुहुन्छ। महाराजगंज नगरपालिका 4 बरैया निवासी आशिष गत 2082 वैशाखमा प्रहरी जवान पदमा नियुक्त हुनुभएको थियो। नियुक्तिपछि उहाँको पहिलो पदस्थापन रसुवाको मैलुङ प्रहरी चौकीमा भएको थियो। 4 छोरीपछि जन्मिएका आशिष परिवारका एकमात्र छोरा थिए। आशिष एक्ला छोरा भएकाले खेदु र निर्मलाका लागि बुढेसकालको सहारा थिए। गत वैशाखमा विवाह गर्नुभएका आशिषको अवस्थाबारे बाढ़ीपछि अहिलेसम्म कुनै जानकारी नआउँदा परिवार चिन्तामा झन बढ़ेको छ। परिवारका अनुसार बाढ़ी आएको दिन बिहान करिब 8:45 बजेसम्म आशिषले आफ्नी पत्नीसँग फोनमा कुराकानी गर्नुभएको थियो। कुराकानी भइरहेकै बेला अचानक फोन सम्पर्क विच्छेद भएपछि उहाँसँग पुनः सम्पर्क हुन सकेको छैन। भोटेकोशी क्षेत्रमा ठूलो बाढ़ी आएको खबर पाए लगत्तै परिवारले आशिषसँग सम्पर्क गर्ने प्रयास गरेको थियो। मोबाइलमा पटक पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेपछि परिवारले उहाँको अवस्थाबारे थप चिन्ता गर्न थालेको हो। दैलेखका अधिकांश बजार बाढ़ी तथा दुवानको उच्च जोखिममा रहेका छन्। लामो समयदेखि वर्षा भइरहेकाले खोला नदी तथा खहरेमा पानीको बहाव बढ़न थालेपछि दैलेखका अधिकांश नदी किनाराका बजारमा जोखिम बढ़ेको हो। नौमूल्य गाउँपालिकाको नौमूल्य बजार, भगवती माई गाउँपालिकाको बेस्तडा बजार, दुल्लु नगरपालिका तथा गुराँस गाउँपालिका क्षेत्रमा पर्ने तल्लो डुंगेश्वर बजार, डुंगेश्वर गाउँपालिकाको चुप्रा र माथिल्लो डुंगेश्वर बजार, भैरवी गाउँपालिकाको छामघाट बजार, नारायण नगरपालिकाको लोहरी बजार, आठबीस नगरपालिकाको राकम कर्णाली बजार, चामुण्डा बिन्द्रा सैन्य नगरपालिकाको पालटाडा बजार र थाडीकाट गाउँपालिकाको रामघाट बजार बाढ़ीको जोखिममा छन्। लामो समयसम्म पानी परिरहँदा खोला तथा नदीको जलस्तर बढ़ने र आसपासका बस्ती तथा बजार क्षेत्रमा पानी पस्ने जोखिम बढ़ेको हो। थाटीघाट गाउँपालिकाको रामघाट बजार विगतमा पनि बाढ़ीको ठूलो जोखिम परेको हो। दैलेखका बजार क्षेत्र र आसपासका मानिसको बाक्लो बसोबाससँगै पसल र व्यवसाय सञ्चालन हुने भएकाले बाढ़ीपछिमा मानवीयसँगै ठूलो आर्थिक क्षति हुने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। र गत बुधबार बिहान 81 आएको बाढ़ीले रसुवा नुवाकोट नदी किनार क्षेत्र तहस नहस भएका छन्। बाढ़ीले रसुवा नुवाकोटका जलविद्युत आयोजनाका सुरुङ समेत पुरिएका छन्। उक्त सुरुङमा ठूलो संख्यामा मान्छे रहेको आशंका गरिएको छ। बाढ़ी आएको छैठौं दिन पुग्दा पनि ती सुरुङहरूमा मानिस उद्धारको काम हुन सकेको छैन। नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार त्रिशुली 3A राति 2 बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो। साथै दुईवटा स्काभेटरले करिब 10 मिटर तलसम्म लगेर होल बनाउने काम भएको छ। सुरुङभित्रको पानी हिलो र लेदोलाई अहिले सफा गर्ने काम भइरहेको सेनाले जानकारी दिएको छ। अर्को सुरुङ त्रिशुली 3B पनि विज्ञ सहितको फौज खटिएर खोज तथा उद्धार भइरहेको बताएको छ। विदेशी सहितको उक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्रबाट करिब 100 मिटर प्रवेश गरी खोजी गरेको छ। सो क्रममा भित्री भागमा हिलो माटो पुरिएको अवस्थामा रहेको दुईवटा शव समेत निकालिएको थियो। अप्पर त्रिशुली 1 खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब 300 मिटरसम्म प्रवेश गरेर खोजी कार्य गरेको सेनाले बताएको छ। यो सुरुङबाट एक शव निकालिएको छ। लाङटाङ सुरुङमा पनि खोजी कार्य शुरू भएको सेनाले बताएको छ। यो सुरुङमा टर्च लाइटको प्रयोगसहित खोज तथा उद्धारको काम भइरहेको बताइएको छ।
हवस् त दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, छोराही दाग,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई पाइल फुसफुसा फुसा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई, सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: रंगाउ रेडिस मेरो एभरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
5: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
4: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
5: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
4: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
5: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
5: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
4: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
5: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
5: सम्पर्क नम्बर 082-560-23।
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
6: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-563-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने स्वेच्छा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: VFX सिनेमाज घोराई दश सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक, साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
8: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
8: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
8: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
9: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98-514-0-41-98 र 98-412-55-957।
10: सबैभन्दा बढी कस्तो माया लाग्छ
11: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
12: मेरो छोरीलाई राम्रो स्कुलमा
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
6: यस्तैले
4: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
9: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। जिल्ला सहकारी संघ दाङले बाढ़ी पीड़ितलाई सहयोग गर्ने निर्णय गरेको छ। साथै संघले विभिन्न जिल्लामा बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा तीव्रता दिन आग्रह गरेको छ। संघले आफ्नो सामुदायिक विकास कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,100 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संघको 36औं बैठकले रसुवा नुवाको धादिङ र चितवन जिल्लामा बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धांजलि र पीड़ित परिवार प्रति समवेदना व्यक्त गरेको हो। बैठकले अझै पनि धेरै नागरिक व्यवस्था रहेको भन्दै उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। संघले दाङमा रहेका सहकारी संघ संस्थाहरूलाई समेत विपदको अवस्थामा सहयोगमा जुट्न आग्रह गरेको जनाएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउन दाङको गढ़वा गाउँपालिकाले 5,00,000 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको गढ़वा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समितिको बैठकले रसुवा बाढ़ीबाट प्रभावित परिवारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलको अध्यक्षतामा बसेको बैठकले विपदको यस कठिन घड़ीमा पीड़ित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाइएको छ। बाढ़ीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारको अवस्था अत्यन्तै पीड़ादायी रहेको भन्दै गढ़वा गाउँपालिकाले विपदमा परेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा स्थानीय तहको तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो। बैठकले रसुवाको बाढ़ीमा परि गढ़वा गाउँपालिकासँग सम्बन्धित 3 जना सम्पर्कविहीन रहेको विषयलाई समेत गम्भीरतापूर्वक लिँदै उनीहरूका परिवारलाई आर्थिक तथा जिन्सी सहयोग गर्ने निर्णय गरेको छ। साथै सम्पर्कविहीन व्यक्तिहरूको अवस्था बुझ्न खोजी तथा उद्धार र पहिचानका लागि गाउँपालिकाको तर्फबाट 1 टोली घटनास्थलतर्फ पठाउने निर्णय समेत गरेको छ। विपद व्यवस्थापन समितिले बाढ़ीका कारण आफन्त गुमाएका तथा सम्पर्कविहीन परिवारप्रति दुःख व्यक्त गर्दै खोजी उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जनाएको छ। गाउँपालिकाले विपदको समयमा मानवीय सहयोग स्थानीय तहबीचको सहकार्य र एकता महत्वपूर्ण हुने भन्दै पीड़ितको उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोग र समन्वय गर्न आग्रह गरेको छ। राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन गरिएको छ। 19औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आज आयोजित भेलाले गणेश आचार्यको अध्यक्षतामा 2 सदस्यीय पछि थप गर्ने गरी 19 सदस्यीय तदर्श समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा प्रकाश शाही, महासचिवमा जगत प्रसाद पोखरेल र कोषाध्यक्षमा डीलाराम पौडेल चयन हुनुभएको छ। सदस्यहरूमा तुला गिरी, दिल्लीराम सुवेदी, विष्णु वेलवासे, किरण भण्डारी, कृष्ण पोखरेल, केशवराज आचार्य, विष्णु प्रसाद पोखरेल, रामकृष्ण पौडेल, जीवराज शर्मा, ओम प्रकाश गुप्ता, कृष्ण बहादुर बुढा मगर, रामचन्द्र ओली र वसन्त पुन मगर रहनुभएको छ। महासचिव र सहसचिव र एक सदस्य भने पछि थप गरिने जनाइएको छ। त्यस्तै भेलाले राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई केन्द्रको संरक्षक चयन गरेको छ। युवराज भण्डारी, रमेश मान गुरूङ, कृष्ण गिरी र रामप्रसाद चौधरीलाई सल्लाहकारको रूपमा चयन गरेको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षक, प्राध्यापक, बुद्धिजीवी, साहित्यकार, पत्रकार तथा पुस्तक प्रेमीहरूको सहभागिता रहेको थियो। सो अवसरमा बोल्दै अध्यक्ष विष्टले पुस्तकालयलाई अध्ययन, अनुसन्धान र ज्ञान आदान प्रदानको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले पठन संस्कृतिको विकाससँगै स्थानीय इतिहास, कला, संस्कृति र ज्ञानको संरक्षण तथा अनुसन्धानमा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। भेलाले संस्थाको विधान तयार गरी संस्था दर्ताको प्रक्रिया अघि बढ़ाउने जिम्मेवारी केन्द्रका अध्यक्ष गणेश आचार्यलाई दिएको छ। केन्द्रको कार्यालय राप्ती गाउँपालिका 3 रहने समेत निर्णय गरिएको छ। र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको छ। कम प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकुसी बाढ़ीबाट रसुवा नुवाको धादिङ गोर्खा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवा टार नेपाल टार गजुरी टार पिपल टार आदम टार बेलिन टार र केउरेनी टार हुँदै मास टार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर ढिकुरे चौघडा आपरा नर्जा लारच्याङ पाटी खर्ग हुँदै बोगटी टार कालिस्थान धुन्चेसम्म चार चक्के साना गाड़ी सञ्चालन गरिएको छ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली दिविस रोड खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराही 14, नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 082-8562-23, 98-78-18-617 र 98-78-35-645।
17: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
17: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
15: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857 45226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 का हर्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै। पहिरोले केही बेर थुनिएको गोरखाको स्यार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै 2 महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्च की नेत्री हानलाई 2 वर्षको जेल सजाय। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसएससी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत, बहराइन 7 विकेटले पराजय। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेको सीमा बुधबार आएको बाढ़ीपछि आज सोमबार छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। आज बिहानसम्म 903 जनाको शव भेटिएको छ। तथ्याङ्क अनुसार 4227 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ़ हुन सक्छ। 10451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापनका पनि काम भइरहेको सरकारले जनाएको छ। शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फका नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न, नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारले जनाएको छ। यस्तै अहिले काठमाडौँको तारकेश्वर नगरपालिका 8 गैरी गाउँ शान्ति टोलमा रसुवा बाढ़ीबाट विस्थापित 90 घर परिवार अस्थायी प्रकृतिको आश्रय स्थलमा बसि रहेको पर्यटन व्यवसाय समेत रहेका रसुवाको उत्तर गयाका बाढ़ी प्रभावित शिव लामिछानेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारको साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकोले अनावश्यक रूपमा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3,344 गरी नेपाली गरी 3,596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर, ढिकुरे, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाले, पाटीखर्क हुँदै बोगटीटार अर्थात पासाङ ल्यामु राजमार्ग, रसुवा कालिका स्थान धुन्चीसम्म 4-चक्के साना गाड़ी सञ्चालन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण प्रभावित भएको रसुवागढ़ी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो। तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्ची फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3B को सुरुङमा विज्ञ सहितको टोली खटी खोज तथा उद्धार चलिरहेको छ। त्रिशुली 3A गैराती विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यस्तै विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र झण्डै 100 मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1 पनि टनेलभित्र झण्डै 300 मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव संकलन गरिएको छ। त्यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। तनहुको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनुभयो। तनहु क्षेत्रमा 37 भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: यो चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन से घर बरसिम उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाउन लकी ड्रॉ कूपन अभी पाउन इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अभी बम्पर प्राइस में पाउन एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन सपना पनी।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गोरखाको चुनुमुरी गाउँपालिका 7 सेकम्पार चौरी खर्कपारी जंगलमा पहिरो खस्दा स्याहार खोला आज बिहान केही बेर थुनियो। स्याहार खोला बुढी गण्डकीको सहायक खोला हो। पहिरो खस्दा झण्डै आधा घण्टा स्याहार खोलामा पानी कम बगेको थियो। अहिले खोलामा पहिले जस्तै पानी बगेको छ तर ससाना पहिरो खोसिरहेको छ। जोखिम कम भए पनि तल्लो क्षेत्रमा रहेकाहरूलाई चनाखु रहन चुमलुमरी गाउँपालिकाले आग्रह गरेको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सड़क डिभिजन इलामको झण्डै 2 महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक गाड़ीका लागि आवत जावत खुल्ला भएको हो। इलाम सहित 5 थर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम सहित 5 थर र ताप्लेजुङ आउने यात्रु र साना गाड़ीलाई सहज भएको छ। माथिबाट खसेको पहिरो पन्छाउनका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना गाड़ी चल्न सक्ने भएको सड़क डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो। सड़क निर्माण भइरहेको हुँदा ठूला र मालवाहक गाड़ी काम सकिएपछि मात्र चल्नेछन्। ठूला र मालवाहक गाड़ीलाई अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ। अब विदेशको खबर। दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हक जालाई 2 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षीय हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीको कसुरमा सजाय सुनाएको समाचार संस्था रोइटर्सले जनाएको छ। राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम केओन हीलाई च्यानलका झोला र हीराको हार लगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ। यद्यपि हानले किमलाई डिजाइनर ह्याण्डब्याग जस्ता सामग्री उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ। उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन्। युनिफिकेशन चर्चका रूपमा चिनिने फ्यामिली फेडरेशन फर ओल्ड पीस एण्ड युनिफिकेशन की प्रमुख हानलाई यु र किम जोड़िएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको सामान्य लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए। बहरानका इमरान जावेद अनवरले 3 विकेटले यसअघि टस हारेर ब्याटिङ गरेको बहरानले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। थियो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। त्यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। चार भन्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै। पहिरोले केही बेर थुनिएको गोरखाको स्याहार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै 2 महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेत्री हानलाई 2 वर्षको जेल सजाए। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजित।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825635775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा।
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोडाईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825635218।
18: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
19: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
19: ब्लड प्रेसर हाई लो भएका,
5: कोलेस्ट्रोल बढी भएको,
19: मुटुको गति एकनास नभएको,
5: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
19: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
5: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
19: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825954010। मोबाइल नम्बर 98478893 र 98095128371।
22: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
23: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
22: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई
0: 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
23: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
23: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
23: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
1: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
25: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
25: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
25: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
25: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
25: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
27: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
28: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौँ।
0: हाम्रा सेवाहरू:
29: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
0: सामान्य किराले खाएको दाँत भर्ने,
28: मेसिनद्वारा आरसीटी गर्ने,
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
28: खोल लगाउने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
28: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
0: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
28: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
29: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: హ్యాంగౌట్ రెడీస్ మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: नमस्कार, आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौ लेखबेसीको भाका लिएर। आज सोमबारीको बसाईमा छौं। सोमबारीको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौ। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
1: श्रोताहरू, नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज पनि नजिक आइरहेको छ। अवश्य पनि तपाईँहरू तयारी पनि गर्दै हुनुहुन्छ होला। बजारमा तीजका भाकाहरू पनि नयाँ नयाँ भाकाहरू पनि आइरहेका छन्। हामी आज तीजका भाकाहरू पनि राख्नेछौ नयाँ पुराना गर्दै। अवश्य पनि श्रोताहरू आउनुहोस्, कार्यक्रमको शुभारम्भ गरौं निकै मिठो भाकाबाट। रामजी खाँड र देवी घरतीको स्वरमा सजिएको भाका यति बेला तपाईँको माझमा, यो गीत पश्चात तपाईँको माझमा हामी उपस्थित हुनेछौं।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौ। हामी जुटिराखेका छौं तपाईँको माझमा, मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौ। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौं। हामी यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बिस्टीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिक राम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू लेख बेसीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेख बेसीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईँको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। यसै क्रममा अर्को भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
6: दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 98-578-32-819 र 98-578-32-223।
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई चौध, नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
15: फोन नम्बर 082-563-479,
14: मोबाइल नम्बर 98-494-67-487।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
2: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 शहीद गेट दाङ।
7: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
16: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
7: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
16: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
7: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
16: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
16: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
7: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
16: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
16: सम्पर्क नम्बर 082-560-23।
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
15: मध्यपश्चिम ट्याङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार जसपाल र तत्कालीन वन अधिकृत राजु छेत्री विरूद्ध 81,37,900 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। यसै गरी राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट विरूद्ध 58,45,825 रूपियाँ, राप्ती गाउँपालिकाको वडा नम्बर 1 को वडा अध्यक्ष गेमी खड्का विरूद्ध 3,71,000 रूपियाँ, वडा नम्बर 4 का वडा अध्यक्ष वीरबहादुर चौधरी विरूद्ध 1,41,226 रूपियाँ, अभिमान चौधरी विरूद्ध 73,646 रूपियाँ, नन्दु गिरी विरूद्ध 30,977 रूपियाँ, धवेन्द्र प्रसाद भण्डारी विरूद्ध 1,41,226 रूपियाँ र केशर बहादुर चौधरी विरूद्ध 36,610 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ। आयोगका अनुसार उनीहरू विरूद्ध राप्ती गाउँपालिका वडा नम्बर 1 का पाखापानीदेखि लमही नगरपालिका वडा नम्बर 4 अनहवासम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सड़क क्षेत्राधिकारभित्र काटिएका सिमल सिसौं लगायत विभिन्न जातका रूख हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ। भ्रष्टाचार निवारण ऐन 2059 दफा 17 बमोजिमको कसुरमा जरिवाना हुन माग दावी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको आयोगले जनाएको छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ी तथा विपज्जन्य घटनाबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राजपुर गाउँपालिकाले 10,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको राजपुर गाउँपालिकाको कार्यपालिकाको बैठकले आर्थिक वर्ष 2083-84 लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत विपज्जन्य घटनाबाट सृजित समस्याको व्यवस्थापन शीर्षकबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु 10,00,000 सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो। बैठकले भोटेकोशी बाढ़ी तथा अन्य विपज्जन्य घटनामा परि ज्यान गुमाएका सम्पूर्ण मृतक प्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दै शोक संतप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पर्कविहीन रहेका नागरिकहरूको छिटोभन्दा छिटो सकुशल उद्धारको अपेक्षा गरिएको छ। सम्पर्कविहीन नागरिकहरूको खोजी उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णय समेत गाउँपालिकाले जनाएको छ। विपदको यस कठिन घड़ीमा पीड़ित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राजपुर गाउँपालिकाले उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको हो। सड़क डिभिजन कार्यालयका प्रमुख सहित 9 जना विरूद्ध रसुवाबादीमा परि श्रीमान श्रीमती सहित दाङका थप 1 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा राजपुर गाउँपालिका 7 ऐरानाका 40 वर्षीय दिपेन्द्र बुढा मगर र उहाँकी श्रीमती 37 वर्षीय विमती खत्री र दाङको तुलसीपुर 19 का 29 वर्षीय दिलबहादुर पुन सम्पर्कविहीनको सूचीमा थपिनु भएको छ। उहाँहरू रसुवा गढीमा काम गर्दै आउनु भएको बुझिएको छ। रसुवामा बाढ़ी पहिरोपछि सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या 52 पुगेको छ भने दिउँसो 2:50 अध्यावधिक विवरण अनुसार हालसम्म सम्पर्कविहीन हुनेमा 45 जना पुरूष र 7 जना महिला रहेका छन्। ती मध्ये 5 जना पुरूष सम्पर्कमा आएका छन् भने 40 जना पुरूष र 7 जना महिला गरी 47 जना अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। र लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकालेका सल्यानको बागचोर नगरपालिका 10 पीपल नेताका आयुष खड्काको पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बनेको छ। खड्काको पहिलो पोस्टिङ रसुवाको टिमुरे स्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। सरकारी सेवामा प्रवेश गरेको केही समयमै
भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण बाढ़ी र पहिरोमा परि बेपत्ता हुनु भएको छ। बेपत्तामा हुनु भएका खड्काको शव चार दिनपछि चितवनमा फेला परेको परिवारले जनाएको छ। भदौ 14 गते परिवारले शव पहिचान गरेपछि उहाँको निधन पुष्टि भएको हो। खड्काको चितवन स्थित देवघाटमा अन्तिम संस्कार गरिने उहाँका काका रमेश खड्काले जानकारी दिनुभयो। लोकसेवा आयोग उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेपछि परिवारमा खुशी छाएको थियो, तर जागिर शुरू गरेको केही समयमै आएको विपदले परिवारको खुशीलाई शोकमा परिणत गरिदिएको छ। आयुषका बुबा कृष्ण खड्काले छोराले लोकसेवा उत्तीर्ण गरेपछि सरकारी सेवामा राम्रो भविष्य बनाउने आशा गरेको बताउनुभयो। टिमुरेमा आएको बाढ़ीले प्लान्ट क्वारेन्टाइन कार्यालय रहेको भवन सहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढ़ी र पहिरोपछि कार्यालयमा कार्यरत अन्य 3 कर्मचारी पनि सम्पर्कविहीन भएका थिए। हवस्त, अपरान्ह 4 मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक गोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98-478-10-03 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
6: सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-041-98 र 98412-55957
7: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनु भएको छ बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
7: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
8: नमस्ते म रामकृष्ण ढकाल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

0: रेट छ कत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ छ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4।

0: नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: के भयो तिमीलाई, गुम्सेर बसी छौ
9: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
13: हाम्रा विशेषताहरू:
14: उत्कृष्ट शैक्षिक वातावरण,
13: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
14: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
13: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
15: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
16: सम्पर्क फोन 081536086
14: र मोबाइल नम्बर 9840096600, 9850836086 र 9481720273।
17: के तपाईँलाई पायल फुसफुसा फुस्सा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
18: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: गाउँगा रेडियो मेरो एभरेस्ट
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: जङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
3: जङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस जङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
5: नमस्ते, म रामकृष्ण ढकाल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज।

0: रेड चकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसाथ
3: भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू,
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
17: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-488-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
19: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
21: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
19: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
21: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
19: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
21: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
22: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
19: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
16: खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
23: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा।
6: उपलब्ध शल्यक्रियाहरू:
23: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्यूरो सर्जरी,
23: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
23: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
2: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
0: छाती दम निमोनिया खोकी छेरो
2: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग पिसाब
2: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेकजा तथा नसा च्यापिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइरोइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक खोराहीदाङमा
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
0: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
24: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
24: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
0: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
24: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34-910
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
25: होइन भाइला लखर लखर कहाँ हिँडिस
0: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
25: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
0: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
0: ल ल काका गइहाले म
24: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
0: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
24: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगा हर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राष्ट्रिय पुस्तकालय दिवस दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। पुस्तकालय दिवसका अवसरमा वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मालाई सर्वोदय सम्मान।
1: राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा सडक डिभिजन कार्यालय दाङ सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा। पूर्व पश्चिम राजमार्गको क्षेत्राधिकार भित्रको रूख काटेर हानि नोक्सानी गरेको।
0: राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन। राजपुर र गढ गाउँपालिकाद्वारा बाढ़ी पीड़ितलाई सहयोगको घोषणा।
1: र अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध।
0: अब खबर विस्तारमा।
1: 19 राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सर्वोदय पुस्तकालय तथा वाचनालयको विकासमा उल्लेखनीय योगदान दिने व्यक्ति तथा पाठकहरूलाई वाचनालयले सम्मान गर्न शुरू गरेको छ। वाचनालयले पहिलो पटक सर्वोदय सम्मान तथा उत्कृष्ट पाठक पुरस्कार शुरू गरेको छ। यसै अनुरूप वर्ष 2083 सर्वोदय सम्मान वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मालाई प्रदान गरेको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयको स्थापना कालदेखि नै पुस्तकालयको बृहत्तर विकासमा निरन्तर रूपमा उल्लेखनीय योगदान पुर्याउनु भएको भन्दै शर्मालाई सम्मान गरेको हो। शर्मालाई 25,000 सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ। यसै गरी सोही अवसरमा पुस्तकालयका पाठकहरूमध्ये उत्कृष्ट पाठक 3 जनालाई उत्कृष्ट पाठक पुरस्कार 2082 पुरस्कृत गरिएको छ। यसरी पुरस्कृत हुने पाठकहरूमा एकराज शर्मा अधिकारी, प्रमोद धिताल र विनिता रिजाल रहनु भएको छ। सर्वोदय उहाँहरूलाई 2500 र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको हो। पाठकहरूमा पुस्तक पठनमा रूचि जगाउने उद्देश्यले देशैभरका पाठकहरूलाई सम्मान गर्ने बताइएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयको अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वाचनालयको पूर्व अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता तथा सल्लाहकार उत्तम कृष्ण मजगैयाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव सुशील आचार्यले गर्नुभएको थियो। 1869 भदौ 15 गते तत्कालीन राजा गिरवान युद्ध वीर विक्रमले पुस्तकालय सम्बन्धी कानूनमा लामो लहर लगाएको दिनको स्मरण लाल मोहर लगाएको दिनको स्मरण गर्दै यो 2065 सालदेखि यो दिवस मनाउन लागि हो। दाङमा 73 वर्ष अघि पुस्तकालयको स्थापना गरी पठन संस्कृतिको विकास भएको पाइन्छ। पुस्तकालयहरू स्थापना हुने तर व्यवस्थित नहुँदा पुस्तकालयहरू र पठन संस्कृति कम हुन थालेको पाइन्छ। प्रविधियुक्त पुस्तकालय आजको आवश्यकता बन्दै गएको छ। राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा दाङको सबैभन्दा जेठो पुस्तकालय सर्वोदय पुस्तकालय तथा वाचनालयको अध्यक्ष सुशील गौतमलाई राष्ट्रिय पुस्तकालय दिवस र यसको सान्दर्भिकता के छ र राज्य तथा नागरिक स्तरबाट पुस्तकालयको विकासका लागि के कस्ता प्रयास भएका छन् भनेर कुराकानी गरेका छौं।
2: मानव जाति यति अगाडि बढ्नुमा उसको ज्ञान प्रतिको लिप्सा, विमर्श प्रतिको उसको धारणा, तर्क, आलोचनात्मक प्रश्न र विमर्श नै हो। पुस्तकालय भनेको पुस्तकको भण्डार मात्रै होइन, यो आधुनिक विमर्शको थलो हो, चिन्तनको थलो हो। एक किसिमले भन्यो भने समाजलाई अगाडि बढाउने एउटा महत्वपूर्ण औजार हो। इतिहासदेखि नै हाम्रो सन्दर्भमा पुस्तकालय नयाँ होइन, दक्षिण एसियामा पनि थुप्रै पुस्तकालयहरू हिजो नालन्दादेखि लिएर पुस्तकालय छ। त्यस कारणले पुस्तकालयको महत्व अहिलेको सन्दर्भमा पनि त्यत्तिकै महत्वपूर्ण छ। आवश्यकता के हो भने पुस्तकालयलाई पुस्तकहरूको भण्डारण होइन, त्यसलाई ज्ञान र विमर्शको थलोमा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ। यो आवश्यकताले पुस्तकालयको सान्दर्भिकतालाई अझ बढाउँछ जस्तो मलाई लाग्छ।
3: हामीले दाङमा लामो समयदेखि सर्वोदय पुस्तकालय वाचनालय पनि सञ्चालन गरिराखेका छौं। हामीले यो दिवस मनाउँदै गर्दाखेरि अहिलेको समयलाई हामी डिजिटल भनेर भनिराखेका छौं। अहिले सबै चीजहरू मान्छेले डिजिटल मार्फत हेर्न बुझ्न अध्ययन गर्न चाहिराखेको छ। पुस्तकालयमै गएर यो पुस्तक अध्ययन गर्ने बानी चाहिँ कस्तो पाउनु भएको छ?
2: प्रविधिको विकास निरन्तर रूपमा अगाडि बढ्छ र प्रविधिले मान्छेको सोच्ने हेर्ने बानी व्यवहार पनि परिवर्तन गर्छ। तर पनि कतिपय आधारभूत कुरा हुन्छ त्यो सधैँभरि त्यसमा तलमाथि चाहिँ पर्दछ तर अन्त्य हुन्न। प्रविधिको विकास भए पनि पत्र पत्रिकाको पूर्ण अन्त्य त भइसकेका छैन, त्यसैले किताबको अन्त्य पनि भइसकेका छैन। जुन खालले पत्र पत्रिका अथवा मिडियाहरूले आफ्नो डिजिटलाइजेसन गरेका छन् त्यसै कारणले पुस्तकालयले पनि आफूलाई डिजिटलाइजेसन गर्नुपर्ने हुनेछ। प्रविधिसित सँगसँगै जानुपर्नेछ र पुस्तकालय भन्दाखेरि पुस्तक मात्रै होइन, त्यहाँ चाहिँ डिजिटल माध्यमबाट पनि पढ्न सक्ने खालका पुस्तक अथवा सामग्रीको पनि हुन्छन् भन्ने कुरा हामीले बोध गराउनु पर्छ र हाम्रा पाठकलाई त्यस खालको अवसर दिनुपर्छ। त्यसकारण त्यसले पनि पुस्तकालयमा जाने प्रवृत्तिमा कमी ल्याउँछ जस्तो मलाई लाग्दैन। दोस्रो कुरा, सबै पुस्तकहरू सबैलाई उत्तिकै उपलब्ध पनि हुँदैन, सबै डिजिटल माध्यममा उपलब्ध हुने सम्भावना पनि हुन्न। त्यस कारणले पनि पुस्तकालय जाने पढ्ने प्रवृत्ति र त्यसको आवश्यकता बोध मलाई लाग्छ निरन्तर रूपमा रहिरहन्छ।
3: ती युवा पुस्ताहरूको रोजाईमा पर्ने त्यस्ता खालका पुस्तकहरू यहाँले पनि भन्नुभयो विचार विमर्शको थलो हो भनेर, यसलाई चाहिँ सँगसँगै अगाडि लग्नका लागि सबैको चासोका विषयहरू बनाउनका लागि ती पुस्तकालयहरूको विकासका लागि चाहिँ नागरिक स्तरबाट राज्य स्तरबाट चाहिँ के कस्ता पहलहरू हुनुपर्छ?
2: अबको जमाना युवा हो, त्यसकारणले सर्वोदय पुस्तकालयले पनि के गरिरहेछ भने हामीलाई मनपर्ने पुस्तक होइन, हामी त्यहाँका सञ्चालकहरू अथवा त्यसको कार्य समितिलाई होइन, युवाहरूले के चाहन्छन्, किनभने युवाको पुस्तक रोजाईको जो ट्रेन छ, जस्तो हाम्रो पालामा हामी राजनीतिक पुस्तक धेरै पढ्छ, अहिले त्यो फरक छ। त्यो तिनीहरूले अन्य विधाका विज्ञानसँग सम्बन्धित उपन्यासहरू अत्याधुनिक त्यो पनि विदेशी लेखकहरू लेखेका पढ्ने खालको प्रवृत्ति चाहिँ बढ़िरहेछ। त्यसको अहिलेको समयको प्रस्ताव अनुसार युवाको आवश्यकता र त्यो उनीहरूको चाहनालाई पुस्तकालयले ध्यान दिनुपर्छ। जहाँसम्म यसको राज्य समाजको योगदान कुरा छ, राज्यले जति भूमिका निर्वाह गर्न पर्यो त्यो भूमिका निर्वाह जस्तो हामीले राष्ट्रिय पुस्तकालय दिवस मनाइरहेछौँ। यसको सन्दर्भ भनेको 2014 वर्ष अगाडि निर्माण युद्ध विक्रम शाहले 1879 भदौ 15 दिन पुस्तकालय खोल्ने सम्बन्धी कानून ल्यायो। तर हामीले पुस्तकालय दिवस मनाउन थालेको 19 वर्ष भयो 2065 साल। त्यसले हामी राज्यको तर्फबाट पनि धेरै अर्थकारी सँगै लाग्छ, जन स्तरबाट प्रशस्त कामहरू भएको छ। सर्वोदय पुस्तकालय पनि जनस्तरको आजभन्दा 73 वर्ष अगाडि पुस्तकालय चाहिन्छ भन्ने सोच राख्नु धेरै महत्वपूर्ण, जनस्तरबाट अझै पनि भएको छ र अझ पनि खास गरी जनस्तरमा राज्य स्थानीय सरकार जनप्रतिनिधिहरू लगायत समाजका प्रभुत्व अङ्गहरूले के बुझ्नुपर्छ भने विकास भनेको भौतिक विकास मात्र होइन, भौतिक विकासले हामीलाई सजिलो र बनाउँछ होइन, सुखी त बनाउँछ जस्तो विज्ञान र प्रविधिले हाम्रा घरमा त सुखी बनाउँछ, तर यसले हामीलाई खुसी बनाउँदैन। खुसी त्यो बेला भन्छ जब मान्छेको मस्तिष्क विवेक बलियो हुन्छ, सवाद्रता हुन्छ, तर्क हुन्छ, विवेक हुन्छ, छलफल हुन्छ, विमर्श हुन्छ र एउटा जीवन्त समाज हुन्छ। त्यही मात्रै त्यो समाज साँच्चीकै विकास हुन्छ, साँच्चीकै त्यो समाज खुसी हुन्छ। त्यस कारणले हामीले खुसी बनाउनका लागि, सुखी बनाउनका लागि पुस्तकालयको विकासको लागि सबै क्षेत्रले पुस्तकालयको भौतिक विकास मात्र होइन, पुस्तकालय विकास पनि विकासको एउटा महत्वपूर्ण कुरा हो भनेर बोध गर्नुपर्छ। बिस्तारै यो बोध हुँदै जाने मलाई विश्वास पनि छ।
3: सर्वोदय पुस्तकालयले सर्वोदय सम्मान भनेर पनि सुरु गरेको छ, यो कस्तो खालको सम्मान हो, के हो, यसका बारेमा पनि भनिदिनुहोस् न।
2: सर्वोदय सम्मान पहिलो पटक दाङका प्रसिद्ध लेखक साहित्यकार तथा पुस्तकालयको अभियन्ता नारायण प्रसाद शर्माले वितरण गरेका छ। यसै साथै हामीले प्रत्येक साल जस्तो उत्कृष्ट पाठकलाई पनि पुरस्कार वितरण गरेको। सर्वोदय सम्मानको यहाँले आफ्नो प्रश्न गर्नुभयो, धेरै राम्रो प्रश्न भयो, यहाँलाई धेरै धन्यवाद। पत्रकारिता साहित्य लगायत विभिन्न क्षेत्रमा हामीले योगदान गर्नेहरूका सम्मानका लागि थुप्रै सम्मान अथवा पुरस्कारको व्यवस्था राज्य अथवा जनस्तरबाट गरेको पाइन्छ। तर पुस्तकालय स्थापना विकास यसमा योगदान गर्ने व्यक्तित्व खोज अनुसन्धान गर्ने पुस्तकालयका सन्दर्भमा आफ्नो जीवन समर्पण गरेका व्यक्ति वा संस्थालाई न राज्यको तर्फबाट न समाजको तर्फबाट पुरस्कार सम्मानको व्यवस्था छ। त्यो कुरालाई चिर्न सर्वोदय पुस्तकालयले सर्वोदय सम्मानको थालनी गरेको छ। हामीले निश्चित रकम ब्याङ्कमा राखेर त्यसबाट प्राप्त ब्याज अहिलेलाई हामीले 25,000 नगद र सम्मान पत्र रहेको छ। यो सम्मान हामीले पुस्तकालयको स्थापना र विकासको लागि योगदान दिनेहरू, पुस्तकालय सम्बन्धी व्यक्तिहरू, अभियन्ताहरू र देशभरिका उत्कृष्ट पुस्तकालयहरू यी सबै देशको जुनसुकै क्षेत्रमा भए पनि पुस्तकालयलाई योगदान दिने व्यक्ति वा संस्थालाई प्रोत्साहन गर्नका लागि सर्वोदय सम्मान भनेर प्रारम्भ गरेका छौँ। जहाँसम्म मेरो जानकारी छ, पुस्तकालय क्षेत्रमा योगदान गर्नेहरूका लागि त्यस्तो छुट्टै पुरस्कार र सम्मानको व्यवस्था अहिलेसम्म भएको थाहा छैन, अथवा भए पनि त्यो अत्यन्त कम मात्रामा छ। त्यसकारणले सर्वोदयले यो नयाँ कुराको थाल्ने गरेको छ। अहिले हामीले नारायण प्रसाद शर्मालाई प्रदान गरेका छौँ, किनभने उहाँले सर्वोदयको स्थापना कालदेखि नै अहिलेसम्म निरन्तर रूपमा योगदान गर्नु, भविष्यमा हामीले देशभरि नै पुस्तकालय अभियानमा जुट्नुभएका, पुस्तकालयमा योगदान दिनुभएका व्यक्ति र संस्थालाई कर्मशः सर्वोदय सम्मान प्रदान गर्दै जानेछौँ। पठन संस्कृतिको विकास गरौं, समृद्ध समाजको निर्माण गरौं। धन्यवाद।
0: अब बाँकी समाचार। सड़क डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जायसवाल सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार जायसवाल र तत्कालीन वन अधिकृत राजु छेत्री विरूद्ध 81,37,900 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। यसै गरी राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट विरूद्ध 58,45,825 रूपियाँ, राप्ती गाउँपालिकाको वडा नम्बर 1 को वडाध्यक्ष गेमे खड्का विरूद्ध 3,71,000 रूपियाँ, वडा नम्बर 4 का वडाध्यक्ष वीरबहादुर चौधरी विरूद्ध 1,41,226 रूपियाँ, अभिमान चौधरी विरूद्ध 73,646 रूपियाँ, नन्दु गिरी विरूद्ध 30,977 रूपियाँ, झविन्द्र प्रसाद भण्डारी विरूद्ध 1,41,226 रूपियाँ र केशर बहादुर चौधरी विरूद्ध 36,610 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ। आयोगका अनुसार उनीहरू विरूद्ध राप्ती गाउँपालिका वडा नम्बर 1 पाखापानीदेखि लमै नगरपालिका वडा नम्बर 4 अनहंगहवासम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सड़क क्षेत्राधिकारभित्र काटिएका सिमल सिसो लगायत विभिन्न जातका रोग हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ। भ्रष्टाचार निवारण ऐन 2059 दफा 17 बमोजिमको कसुरमा जरिमाना हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डमा आरोप पत्र दायर भएको आयोगले जनाएको छ।
1: भोटेको सीमा आएको विनाशकारी बाढ़ी तथा विपज्जन्य घटनाबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राजपुर गाउँपालिकाले 10,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको राजपुर गाउँ कार्यपालिकाको बैठकले आर्थिक वर्ष 2083-84 लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत विपज्जन्य घटनाबाट सिर्जित समस्याको व्यवस्थापन शीर्षकबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10,00,000 सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो। बैठकले भोटेकोशी बाढ़ी तथा अन्य विपज्जन्य घटनामा परि ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पर्कविहीन रहेका नागरिकहरूको छिटोभन्दा छिटो सकुशल उद्धारको अपेक्षा गरेको छ। सम्पर्कविहीन नागरिकहरूको खोजी उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णय समेत गाउँ कार्यपालिकाले गरेको छ। विपदको यस कठिन घड़ीमा मा परेका पीड़ित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राजपुर गाउँपालिकाले उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको हो। यस्तै गरुवा गाउँपालिकाले पनि 5,00,000 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको गरुवा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समितिको बैठकले रसुवा बाढ़ीबाट प्रभावित परिवारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेलको अध्यक्षतामा बसेको बैठकले विपदको यस कठिन घड़ीमा पीड़ित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ। बाढ़ीका कारण रसुवामा रहेको जनधनको क्षति भएको र प्रभावित परिवारको अवस्था अत्यन्तै पीड़ादायी रहेको भन्दै गडवा गाउँपालिकाले विपदमा परेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा स्थानीय तहको तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो। बैठकले रसुवाको बाढ़ीमा परि गडवा गाउँपालिकासँग सम्बन्धित 3 जना सम्पर्कविहीन रहेको विषयलाई समेत गम्भीरतापूर्वक लिँदै उनीहरूका परिवारलाई आर्थिक तथा जिन्सी सहयोग गर्ने निर्णय गरेको छ। साथै सम्पर्कविहीन व्यक्तिहरूको अवस्था बुझ्न खोजी तथा उद्धार र पहिचानका लागि गाउँपालिकाको तर्फबाट एक टोली घटनास्थलतर्फ पठाउने निर्णय समेत गरेको छ।
0: जिल्ला सहकारी संघ दाङले बाढ़ी पीड़ितलाई सहयोग गर्ने निर्णय गरेको छ। साथै संघले विभिन्न जिल्लामा बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा तीव्रता दिन आग्रह गरेको छ। संघले आफ्नो सामुदायिक विकास कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,100 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संघको 36 बैठकले रसुवा नुवाको धादिङ र चितवन जिल्लामा बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धांजलि र पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेको हो। बैठकले अझै पनि धेरै नागरिक बेपत्ता रहेको भन्दै उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। संघले दाङमा रहेका सहकारी संघ संस्थालाई समेत विपदको अवस्थामा सहयोगमा जुट्न आग्रह गरेको जनाएको छ।
1: राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन गरिएको छ। 19 राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार आयोजित भेलाले गणेश आचार्यको अध्यक्षतामा 2 सदस्यीय पछि थप गर्ने गरी 19 सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा प्रकाश शाही, महासचिवमा जगत प्रसाद पोखरेल र कोषाध्यक्षमा डिलाराम पौडेल चयन हुनुभएको छ। सदस्यहरूमा तुला गिरी, दिल्लीराम सुवेदी, विष्णु बेलवासै, किरण भण्डारी, कृष्ण पोखरेल, केशवराज आचार्य, विष्णु प्रसाद पोखरेल, रामकृष्ण पौडेल, जीवराज शर्मा, ओम प्रकाश गुप्ता, कृष्ण बहादुर बुढा मगर, चन्द्रप्रकाश ओली र वसन्त पुनमगर रहनु भएको छ। सहसचिव र एक सदस्य भनेपछि थप गरिने जनाइएको छ। त्यस्तै भेलाले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई केन्द्रको संरक्षक चयन गर्ने भएको छ। युवराज भण्डारी, रमेशमान गुरूङ, कृष्ण गिरी र रामप्रसाद चौधरीलाई सल्लाहकार चयन गरिएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षक, प्राध्यापक, बुद्धिजीवी, साहित्यकार, पत्रकार तथा पुस्तक प्रेमीहरूको सहभागिता रहेको थियो।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरि हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको छ। कम प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी नदीबाट रसुवा, नुवाको, धादिङ, गोर्खा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। यस्तै रसुवा जोड्ने धादिङबेसी, परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केउरेनीटार हुँदै मास्टार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा रहेको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा 14 शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज शरीफले 8 अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीद्वारा गठित 4 सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार बुधबार बिहान 6:30 बजेपछि करिब 2 मिनटमै आगलागी वार्डभर फैलिएको थियो। अस्पतालको निगरानीमा रहेका 15 शिशु मध्ये एक नर्सले एकजनालाई मात्र उद्धार गर्न सकेकी थिइन्। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशक, नवजात शिशु विभागका प्रमुख तथा इस्लामाबादको आपतकालीन सेवाका महानिर्देशक सहितका अधिकारी रहेका छन्। प्रधानमन्त्री शरीफले शनिबार जिम्मेवार व्यक्तिलाई कुनै छूट नदिने र उनीहरूलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने बताउनुभयो। उहाँले अस्पतालको सुरक्षा व्यवस्थापनको जिम्मा पाएको कम्पनी विरूद्ध समेत कार्यवाही अघि बढ़ाउन स्वीकृति दिनुभएको छ। प्रतिवेदन अनुसार आगलागी शुरू भएको करिब 6 मिनटपछि आपतकालीन सेवालाई जानकारी दिएको थियो भने पहिलो उद्धार टोली 15 मिनटपछि घटनास्थल पुगेको थियो।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईईएसटीक्यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटाएको थियो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाउनु भएको थियो। बहरानका इमरान जावेद अनवरले 3 विकेट लिनुभएको थियो। यसअघि टस हारेर ब्याटिङ गरेको बहरानले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाउनु भएको थियो। बहरानका फिजिया अहमदले सबैभन्दा धेरै 15 रन बनाउनुभयो। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिनुभएको थियो। एसिसी प्रिमियर कप समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान पाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.8 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 16.7 रूपियाँ दाङमा बितेको 24 घण्टामा 16.7 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहयो भने सापेक्षित आर्द्रता 92% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य मुख्य खबर शीर्षक फेरि एकपटक।
1: राष्ट्रिय पुस्तकालय दिवस दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। पुस्तकालय दिवसका अवसरमा वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मालाई सर्वोदय सम्मान।
0: राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट तथा सड़क डिभिजन कार्यालय दाङ सहित 9 विरूद्ध भ्रष्टाचार मुद्दा। पूर्व पश्चिम राजमार्गको अधिकार क्षेत्रभित्रको रूख काटेर हानि नोक्सानी गरेको आरोप।
1: राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन। राजपुर र गडवा गाउँपालिकाद्वारा बाढ़ी पीड़ितलाई सहयोग घोषणा।
0: र अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध।
1: हवस् त अहिलेलाई भने मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
1: म देवा भूषाल
0: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो।
1: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
2: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
2: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर 0825902222।
0: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: Buy a network, buy one, gift one free offer ma. 3 महिना को 125 Mbps internet. र 2700 मा खरीद गर्दा सोही internet package नया जडानको लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महिना free internet. Buy a net. अब सबै connected.
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना सम्बन्धी सूचना.
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला.
1: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग.
2: फोन नंबर 082-562-601 98578-35990 98578-31684. 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला.
3: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई. सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944.
6: नेपाली कलाहरू रंग सँगै बाँच्छन्,
7: एभरेस्ट कलरले खुशी

0: Angel Davis, Miro Everest.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ र आजको बसाईमा प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली। तपाईँ यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org पनि संसारभर तपाईँ जुनसुकै ठाउँमा रहेर पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म कार्यक्रम आउने गर्दछ र कार्यक्रममा हामीले हरेक हप्ता विभिन्न क्षेत्रमा रहनुभएका व्यक्तित्वहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। यसै क्रममा आजको बसाईमा हामीले कार्यक्रममा कुराकानी गर्दैछौ विगत 22 वर्षदेखि गोराही 11 बाँस गजेरीमा व्यावसायिक रूपमा एभोकाडो को खेती गर्दै आउनु भएको छ। एभोकाडोलाई नेपालीमा घिउ फल पनि भन्ने गरिन्छ। खास गरेर उहाँ यो व्यवसाय गर्नुको उद्देश्य अहिले व्यावसायिक रूपमा उहाँले गरेको व्यवसाय लगायतका भोलिको सम्भावना लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। कार्यक्रम विषय बहसमा सर स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: दिनहरू कसरी बितिरहेको छ आजभोलि?
1: आजभोलि एभोकाडोको लगाउने त्यस बेर्ना बेच्ने यसरी नै अब आफ्नो कृषि कर्ममा नै बिताइरहेको छु।
0: यो एभोकाडो कस्तो फल हो जानकारी गराइदिनुहोस् न।
1: एभोकाडो अब यो एउटा पौष्टिक अत्यधिक शरीरलाई चाहिने 20 कम्पोनेन्ट्सहरू यसमा पाइन्छ भनिन्छ। भिटामिनहरू मिनरल्सहरूदेखि लिएर हाम्रो चाहिँ शरीरलाई चाहिने नभई नहुने एउटा तत्त्व पाइने फल भावनाले यसलाई चाहिँ फ्रुट्स अफ किङ फलफुलको राजा पनि भनिन्छ। यो एउटा क्यान्सरै सन्चो हुने यो आँखाको रोशनी गुमेकालाई रोशनी प्रदान गर्ने त्यस्तो एउटा महत्वपूर्ण फल भावनाले नेपालमा त अमृत फलको रूपमा पनि चिनिन्छ यसलाई।
0: यो यसको खेती दाङमा त्यति गरेको देखिँदैन, यहाँले यो यसको खेती गर्नुपर्छ भनेर कसरी सोचे यहाँलाई दाङमा?
1: म अब दाङको लगभग सबै गाउँपालिका नगरपालिकाहरूमा भिजिट गर्ने मौका मिल्यो, चाहे खेलकुदको नाममा होस्, चाहे पढ्ने बेलादेखि होस्, चाहे सामाजिक सेवा काम गर्ने बेला म त्यहाँ घुमेपछि दाङको प्रशस्त भूमि के अरे युजलेस हुँदै गएको, युवाहरू सब विदेश पलायन हुने, पढे लेखाहरू सहर केन्द्रित हुने, गाउँको जमिन बाँझो हुँदाखेरि मलाई चाहिँ भित्रै दिलदेखि नै दुखेर आयो र के गर्दा दाङ दङ्गालीहरू धनी हुन्छन्, के गर्दा दाङको भूमि हराभरा हुन्छ भन्ने त्यो सोचेर दाङमा एभोकाडो खेती चाहिँ हुन्छ कि हुन्न भनेर मैले परीक्षण गरेँ। त्यो फलिसकेपछि दाङमा व्यवसाय खेती गरौँ भनेर लागिसकेपछि तपाईँहरू जस्तो एफएमहरूले पनि धेरै साथ दिनुभयो है, पत्रकारहरूले पनि यो दाङमा एभोकाडो विस्तारमा यो मध्यपश्चिमको पनि ठूलो एउटा हात छ। किन भन्दा प्रत्येक वर्ष म यहाँ आएर इन्टरभ्यू दिन्थे, यो लगाऊ खाऊ यो राम्रो फल हो भनेर। त्यसैले दाङको एउटा भूमि उर्वर भूमि बाँझो बनिरहेको देखेपछि म यो प्रति लागे र यसमा तपाईँहरूको पनि ठूलो योगदान छ र दाङमा चाहिँ आज म प्रत्येक उसमा एग्री सेन्टरहरूमा एभोकाडोको बेर्नाहरू म देख्छु। हिजो मात्रै म तुलसीपुरमा उच्च अदालतमा भत्ता बुझ्न गएको थिएँ, म उच्च अदालत मेलमिलापकर्ता, एउटा एग्री सेन्टरमा म त्यहाँ जाँदा 300 बेच्छु दाई भनेर त्यहाँ चाहिँ त्यहाँको पसलेले भन्नुहुन्थ्यो। त्यसैले म दाङको चाहिँ प्रत्येक घरहरूमा एभोकाडो होस्, दाङको भान्साहरूमा एभोकाडोको फल प्राप्त होस् र दङ्गालीहरू चाहिँ कुपोषणबाट मृत्यु नहोस्, दाङको भूमि चाहिँ हराभरा होस् भन्ने त्यो उद्देश्यले म यो एभोकाडो खेतीतिर आकर्षित भएको हुँ।
0: यसको बिउ अहिले दाङमै पाइन्छ?
1: पाइन्छ, यहाँ घोराईमा पनि नर्सरीमा 350 बेच्नुहुन्छ अरे त्यहाँको उसले के अरे पाइन्छ र मसँग पनि अब माग 500 गर्नुभएको थियो सुर्खेतबाट, मसँग आफूलाई भनेर लगा के अरे राखेको बेर्ना त्यही 150 रुपियाँ 150 पिस छन् अब भनेर मैले त्यहाँ जानकारी गराउँ सुर्खेतको एकजना किसानले सोध्नु भएको थियो.
0: अहिले दाङमा पाइन्छ, यहाँले सुरुवातमा पनि दाङबाटै बिउ प्राप्त गर्नु
1: होइन, मैले काठमाडौँबाट लिएको. मैले चाहिँ काठमाडौँ धापासीबाट मैले ससुरालीबाट नै लिएर सुरुवात गरेको हो.
0: त्यो बेला दाङमा पाइँदैन
1: पाइँदैन थियो. मैले त्यति बेला माग गर्नुहुन्थ्यो, मैले काठमाडौँबाट बेर्ना उपलब्ध गराउँथे.
0: यहाँले करिब यहाँले यो खेती गर्न थालेको 22 वर्ष भयो, यसको खेती गरेको कति वर्षपछि फल प्राप्त गर्न सकिन्छ?
1: यो चाहिँ 3-5 वर्ष हो, तर दाङको भूमि हो, 2 वर्षमै कति फल्न थाल्छ. त्यस कारण दाङको भूमि चाहिँ एभोकाडोको लागि उत्तम जस्तो लाग्यो मलाई.
0: अहिले कति क्षेत्रफलमा गर्नुभएको छ?
1: अहिले मेरो 1.5 बिघा जति पुगेको छ, के अरे 300 जति बेर्ना छ ठुला साना गरेर.
0: यो खेती गरिरहँदाखेरि त्यस्तो केही समस्या चुनौतीहरू केही छन् यो व्यवसायमा?
1: त्यस्तो समस्या चुनौती छैन. जस्तो आँप लिचीहरू के अरे चोरले खाइदिने, केटाकेटीले झटारो हान्ने होइन हुन्छ भने यो के चोरले पनि खाँदैनन्, त्यसैले यो चाहिँ यसको महत्त्व पनि बुझाउन सकिया छैन कि बुझ्नु भएको छैन कि अब यो चाहिँ के अरे राम्रो फल हुँदा हुँदै पनि अब त्यति धेरै जुन दङ्गाली जनताले बुझौन् भनेर म 20-22 वर्षमा म लागिरहेको छु, त्यो अनुपातमा बुझ्नु भएन कि भन्ने जस्तो पनि लाग्छ.
0: जिल्लाका अन्यत्र ठाउँमा पनि यसको खेती भएको छ कि बुझ्नु भएको छ कि?
1: मैले लगभग यो मध्य पश्चिमतिर यहाँदेखि कञ्चनपुरसम्म पनि मैले बेर्ना उपलब्ध गराए होइन, ऊ के अरे रोल्पा रुकुम सल्यान प्युठानमा. तर आज म सुन्दैछु रोल्पामा सल्यानमा चाहिँ गाउँपालिकाले पनि प्रत्येक किसानहरूलाई 2-2 वटाको दरले बाँटिरहनु भएको छ भन्दाखेरि मेरो सपना पूरा भयो जस्तो लाग्छ. मेरो उद्देश्य त के अरे पेटको लागि, आफ्नो पेटको लागि नभएर समाजको लागि, यो राष्ट्रको लागि उत्पादन बढाउने र के अरे एउटा आर्थिक रूपले सम्पन्न नेपाली बनाउने उद्देश्य भएको हुनाले कमसेकम आज ती गाउँपालिकाका अध्यक्षजीहरूले बुझ्नुभयो, उपाध्यक्षजीहरूले बुझ्नुभयो र त्यहाँ वितरण गरिरहनु भएको छ. त्यसै गरी हाम्रो नगरपालिकाले पनि वितरण गरोस्, गाउँपालिका दङ्गाली गाउँपालिकाहरूले पनि वितरण गरून् भन्ने मेरो चाहिँ उद्देश्य हो. तर त्यस्तो हुन सकिरहेको छैन. नगरपालिकाले वातावरणको नाममा चाहिँ थुप्रै बजेटहरू थुप्रै गोष्ठी सेमिनारमा खर्च गर्छ, तर दाङ तुलसीपुरका नगरपालिकाहरूले कहिले पनि मलाई त्यो इन्भाइट गरेर वातावरणको क्षेत्रमा एभोकाडो खेतीले दिएको जति योगदान मलाई लाग्छ कसैले दिएको छैन होला. मलाई चाहिँ जिल्ला वन कार्यालयले पहिले बोलाउँथे, मेरो साथी पनि थिए नवराज काफले भन्ने डेफु साहब, उहाँहरूले चाहिँ मसला खेती गरेपछि 2,40,000 फाइदा हुन्छ एक बिघामा भन्नुहुन्थ्यो. मैले भने 2,50,000 फाइदा हुने एभोकाडो खेती गरौँ न भने हाम्रो डिबेट हुन्थ्यो, यो ठिक हो भनेर. त्यति बेलाको नवराज काफले हाम्रो केन्द्रीय नर्सरी छ, गेडा ल्याउनुहोस् म अब के अरे उत्पादन गरिदिन्छु भनेर भन्नुहुन्थ्यो. त्यसकारण दाङको कृषि ज्ञान केन्द्रले चाहिँ के राम्रै भूमिका निर्वाह गर्नुभएको छ. त्यहाँ चाहिँ नवराज भण्डारी भन्ने हाकिम साहब हुनुहुन्छ, त्यहाँ चाहिँ कृषि हेर्ने आशा भण्डारी, उहाँहरूले चाहिँ एभोकाडोको निम्ति राम्रै काम गरिरहनु भएको छ, सहयोगहरू गर्नुभएको छ. यो भन्दा अगाडि मलाई 12 बोरा के अरे प्राङ्गारिक मल चाहिँ उपलब्ध गराउनु भएको थियो गत साल. त्यहाँ चाहिँ गोष्ठी सेमिनारहरूमा मलाई बोलाउनुहुन्छ. राम्रै भूमिका निर्वाह गरेको छ दाङको कृषि ज्ञान केन्द्रले.
0: अब यहाँ कृषि ज्ञान केन्द्रसँग नजिक भएर काम गरिरहँदाखेरि अथवा सहयोग पाइरहँदाखेरि दाङमा अझ यसको खेती विस्तार गर्नुपर्छ भन्ने तपाईँले आवाज उठाउनु भएको छ?
1: नै मैले त आवाज मात्रै होइन कि के अरे काठमाडौँमा मैले कुरा राखेको थिएँ, कृषि विकास बैंकले लगानी गर्नुपर्छ, यो लगानी एभोकाडो खेतीमा गरिरहेको छैन, त्यसै गरेर नगरपालिकाहरूले पनि यसमा चाहिँ ध्यान दिनुपर्छ, उपमहानगरपालिका गाउँपालिकाहरूले भन्ने चाहिँ लाग्छ. अब के अरे यो उसले चाहिँ कृषि ज्ञान केन्द्रले राम्रै भूमिका निर्वाह गर्नुभएको छ र मैले त दाङको लागि अब जस्तो बिगो बिगामा भोलि उत्पादन भयो भने त्यसलाई यातायातको पनि साधनहरू नेपाल सरकारले ती किसानहरूलाई सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: यहाँले जुन बिक्री उत्पादन गर्नुभएको छ एभोकाडो, यो कहिले बिक्री शुरू गर्नुहुन्छ अथवा बारेमा सुन्छ?
1: यो अगौटे र पछौटे हुँदो रहेछ। यो अगौटे जातको मैले आज पनि 2 केजी एकजना सुन व्यापारीले मगाउनु भएको थियो लिएर आछु। यो पछौटे जातको हामीले असोज कार्तिकतिर यसको उत्पादन लिन सक्छौ भने अगौटे जातको असार साउन असारको लास्टतिर साउन भदौबाट पनि बिक्री हुन सकिन्छ। यसको फाइदा चाहिँ हामीले त्यो रुखमै स्टोर गरेर राख्न सक्छौ। जस्तो आँप फल्यो भने 4-5 दिनमा त्यो पाक्यो भने त्यो झर्छ सिद्धिन्छ, लिची पनि 6-7 दिन रहन्छ भने यसको विशेषता चाहिँ यस्तो हुँदैछ। हामी साउन भदौमा पाक्नेलाई पनि कार्तिक मङ्सिरसम्म रुखमै स्टोर गरेर राख्न सक्छौ, तर लामो समयसम्म स्टोर गरेर राख्यौं भने अर्को साल उत्पादन दिँदैन, फल दिँदैन, त्यसको चाहिँ समस्या त्यो हुन्छ।
0: यो कुहिएर जाने बिग्रिने त्यो समस्या
1: त्यस्तो हुँदैन, कुहिएर जाने पनि हुँदैन। यो चाहिँ त्यो उसमा फलमा किरा पर्ने हुन्छ नि त्यस्तो पनि हुँदैन। र यो हामी चाहिँ यो त धेरै राम्रो फल हो।
0: अहिले बिक्री कसरी गर्नुभएको छ, कहाँ कहाँ पुर्याउनुहुन्छ?
1: म बङ्गाली जनताहरूलाई नै म पुर्याइरहेको छु। दाङमा नै मेरो खपत भएको छ। यद्यपि मसँग दिल्लीका व्यापारीहरू पनि कन्ट्याक्टमा हुनुहुन्छ, काठमाडौँका व्यापारीहरू, बुटवल नेपालगञ्जका, तर मेरो खपत थोरै एरियामा भावनाले म यही नै बिक्री गरेर सिद्ध्याउँछु। यही नै मेरो बजार छ,
0: घोराई बजार,
1: घोराई तुलसीपुर।
0: घरमै पनि लिन जानुहुन्छ?
1: जानुहुन्छ, घरमै पनि लिन जानुहुन्छ, हेर्नुहुन्छ होइन। मलाई खुसी लाग्छ, मन्त्री भएका मान्छेहरू पनि, मेयर उपमेयरहरू पनि जानुहुन्छ होइन।
0: घरबाट पनि बिक्री, किलोको कसरी छ अहिले?
1: मैले 400 रुपियाँ केजी बेचिरहेको छु।
0: सुरुदेखि नै यही थियो कि बढेको?
1: होइन, पहिले 500 रुपियाँ बेच्थे, अहिले चाहिँ 400मा बेच्छु।
0: अब यो खेती व्यावसायिक रूपमा यहाँले गरिरहँदाखेरि आमदानीको हिसाबले कतिको प्रभावकारी मानिन्छ?
1: यो आमदानीको त मैले अहिले त्यो मेरो खेत धेरै त थिएन, 1 बिघा जति थियो, गनार खेत हो मेरो। असार जेठको 6 गते ब्यार राखे हौ, असारको 6 गते रोपे मैले 6-7 कट्ठा खेत। अरू 15 कट्ठा खेतमा मैले चाहिँ एभोकाडो खेती गरेँ, किनभने 12 महिना पानी लाग्ने उसमा पनि यो एभोकाडोबाट फाइदा हुने। आज किसानहरू रोइरहेका छन्, मल पाइएको छैन, समयमा बिउ पाइँदैन, त्यसकारण यो एभोकाडो लगाइदियो, यो 50-60 वर्षसम्म यो फल्छ भन्छन्। त्यसैले यो ढुक्क भयो, हेर्नुहोस् यो फल बेच्यो, छुट्टै आनन्द आउँछ। यो
0: एकपटक लगाएपछि 50-60 वर्ष?
1: हजुर हजुर, यसको आयु बुटाको आयु।
0: अब यो लगाइसकेपछि जस्तो ध्यान दिनुपर्ने कुराहरू के हुन्छ यसमा?
1: यो ध्यान दिनु खासै यसलाई त्यति ध्यान दिनु पर्दैन, तर यो चाहिँ मेरो अब पोर्चुगलमा त्यो कृषि फर्ममा काम गर्ने साथीहरूसँग पनि भेट हुन्छ। उहाँहरूले 10 फिट भन्दा अग्लो बनाउनु हुँदैन, यसको हाँगा कच्चो हुन्छ, त्यो उसले के अरे हावाहुरीले भाँच्न सक्छ, र माथिको फल फूलहरूलाई पनि हावाहुरीले झार्न सक्ने भावनाले 10 फिट भन्दा अग्लो बनाउनु हुँदो रहेछ। अब यी लगाउने क्रममा सिकिँदै गयो, अरू त्यस्तो समस्या चाहिँ छैन।
0: अगाडि यहाँले भन्नुभएको थियो खास गरी यो एभोकाडो स्वास्थ्यको हिसाबले कतिको प्रभावकारी मानिन्छ?
1: विदेशमा चाहिँ यो हाम्रो नेपालमा नुन बेसा तेल अनिवार्य भान्सामा भए जस्तै विदेशमा चाहिँ एभोकाडो अनिवार्य रहेछ। तर हाम्रो नेपालमा जब क्यान्सर लाग्छ, सुगर लाग्छ, ड्याङ्गी लाग्छ, त्यसपछि कोरोना लाग्छ, त्यति बेला मात्रै हाम्रो खाने चलन छ। त्यसैले यो त एउटा नखाइ नहुने त्यस्तो तत्त्व रहेछ। त्यसैले हामी चाहिँ यो एभोकाडो खायौँ भने धेरै शरीरको लागि फाइदा हुने, आयु बढ्ने, स्मरण शक्ति बढ्ने, हाम्रो चाहिँ फ्याट घट्ने होइन त्यस्तो। र नेपालमा एभोकाडो खान्छन् र पनि भन्नुभयो कि केही मेडमहरूले कि किनभने यो त लगाउने चिज हो नि भनेर उहाँहरूले एभोकाडोको क्रिमको प्रयोग गर्नुभयो, तर खानुपर्छ भन्ने हो नै। र धेरैले दाङमा फल्छ एभोकाडो भनेर भन्नुहुन्छ, त्यसैले दाङमा फल्छ यो खान सकिन्छ, हामीले अचार बनाएर खान सक्छौँ, त्यसपछि चटनी बनाएर तरकारी बनाएर हामी खान सक्छौँ, र त्यो घिउ फल मिठो हुँदैन तर त्यसलाई के अरे जुस बनाएर जाम बनाएर खान सकिन्छ।
0: जस्तो यो फल फलिसकेपछि पाकेर खाइन्छ कि काँचोमै खान मिल्छ?
1: यो आँप पाकेको जस्तो त्यो पाकेसी खाने भन्ने हुँदैन। यो हामीले अब सानो हुँदा काँचैमा पनि बोक्रा ताछेर तरकारी अचारमा प्रयोग गर्न सक्छौ। पाकेपछि अब के अरे यसलाई चाहिँ जुस बनाएर खान सकिन्छ, त्यसपछि यो के अरे चटनी बनाएर खान सकिन्छ होइन। यसको यसलाई विदेशमा त पाउडर बनाएर पनि खाने चलन छ, अब हाम्रो नेपालमा त त्यही काँचै खाने प्रचलन भावनाले, जुस खाने बढी भावनाले त्यस्तो छ। यो जसरी पनि प्रयोग गर्न सकिन्छ यसलाई।
0: जस्तो अब यो खानेकुरा बाहेक अन्य केही वस्तु पनि उत्पादन गर्न सकिन्छ, योबाट के बुझ्नु भएको छ यहाँले?
1: यसबाट त्यो क्रिमहरू होइन, त्यसपछि बिस्कुटहरू चकलेटहरू यो पनि बनाएर खाने चलन छ, बनाउने चलन अब नेपालको धरानमा कम्पनी छ भनेर भनिन्छ, अब त्यहाँ चाहिँ म गएको छैन।
0: जस्तो अहिले अझै पनि यहाँले 22 वर्षदेखि यो खेती गरिरहँदाखेरि पनि हामीलाई नै सुन्दाखेरि अलिकति नयाँ जस्तो एभोकाडो अन्य फल भन्दा सुनिन्छ, खास गरी यसको अलिकति जिल्लामा विस्तार हुन नसकेको, मान्छेहरूले बुझ्न नसक्नु भएको कि के छ अहिले?
1: होइन, यो म जिल्ला विकास समितिमा लामो समय काम गरे, त्यहाँको एलडीओहरूले यो साल मात्रै लगाउनु भयो एभोकाडो, मसँग के अरे 20-25 बुटा रमेश गौतम भन्ने सरले लग्नु भयो तुलसीपुरमा, उहाँको जग्गाको पनि भिजिट गरे। तर हाम्रो विल पावर पनि छैन, हामी चाहिँ विदेश गयो भने तुरुन्तै पैसा कमाउन सक्छौँ, यसले 3-5 फल्ने, त्यो कारणले पनि मान्छेको के अरे कस्तो सोच भयो भने जल्दी खाउँ जल्दी मरौँ भन्ने जस्तो भावनाले यहाँ बुझाउन आफूले बुझिसकेर पनि यो चाहिँ बुझाउन पनि नचाहने, अब त्यो किसिमको पनि हाम्रो दङ्गालीको सोचको कारणले हो कि जस्तो लाग्छ। र यो बुझाउने प्रयास चाहिँ मैले धेरै गरेँ, धेरै एफएमहरूमा बोले, पत्रिकाहरूमा इन्टरभ्यू दिए, र मैले त लाग्छ धेरै सचेत युवाहरू चाहिँ यस खेतीप्रति आकर्षण भइरहेको म बुझिरहेको छु दाङमा पनि। पहिलेको तुलनामा त एग्री सेन्टरहरूले पनि राख्न सुरु गरेका छन्, यो के अरे हाम्रो कृषिको यो चाहिँ यो नर्सरी राख्नेहरूले पनि राख्न सुरु गर्नु भएको छ, त्यस कारण यो चाहिँ विस्तार हुँदैछ।
0: जस्तो अब यहाँले त व्यावसायिक रूपमा गर्नु भएको छ, अन्य नागरिकहरूले 1-2 बुटा मात्रै आफ्नो घरबारी नजिक लगाउँछु भन्ने, त्यो पनि मिल्यो सकियो?
1: त्यो सकिन्छ, तर अब मैले एकजना ब्याङ्क म्यानेजर हुनुहुन्थ्यो साथी, उहाँले चाहिँ माग्नुभयो, मैले दिएँ फल्यो, तर छिमेकीले यसले डिस्टर्ब गर्यो हाँगाले भनेर ढाल्नु पर्यो एक साल फल खाएर भन्ने, यो त्यो के अरे कानुन अनुसार रोप्नु होला होइन, अब त्यो छिमेकीलाई असर गर्ने किसिमले नै कि त्यसरी लगाउन सकिन्छ, त्यसरी खान सकिन्छ, आफ्नो लागि मात्रै त 2 बुटा, त्यो फेरि एउटै लगायो भने भाले पोथी हुन्छ भन्छन्, त्यो भाले पर्यो भने नफल्न सक्छ, 2 बुटा चाहिँ अनिवार्य लगाउँदा राम्रो हुन्छ।
0: जस्तो अब यो एभोकाडो जतिले खानु भएको छ, जतिले उपभोग गर्नु भएको छ, उहाँहरूबाट यहाँले प्रतिक्रिया कस्तो पाउनु भएको छ?
1: एभोकाडो जसले निरन्तर खाइरहनु भएको छ उहाँहरूले त राम्रो खेती गर्नुभयो भनेर भन्नुहुन्छ, र के अरे बेर्नाहरू माग्नुहुन्छ, बिरुवाहरू हुर्काइरहनु भएको छ, त्यसपछि एभोकाडो नियमित खानुहुन्छ। हिजो मात्रै कपिल वस्तुको 2 हुनुहुन्छ कि हामी त अर्ग्यानिक खान्छौँ दाई भनेर उहाँहरू आउनुहुन्छ, के अरे लग्नुहुन्छ, त्यसैले यो म पोजिटिभ नै छु, यो के अरे जो खानुहुन्छ उहाँहरूले चाहिँ शरीरलाई धेरै फाइदा भयो भनेर। एकजना मेरो दाई हुनुहुन्थ्यो म के अरे वन अधिकृत, उहाँ चाहिँ कोरोना भेटेपछि मैले एभोकाडो खान सिकाएँ, छिटै तङ्रिनु भयो भनेर उहाँकै घरमा बस्ने अर्का एकाउन्टेन्टले भन्नुहुन्थ्यो, दाईलाई चाहिँ धेरै सहयोग गर्नुभयो तपाईँले एभोकाडो खुवाएर, भाउजूलाई छिटै तङ्रिनु भयो छिटै राम्रो भयो भनेर भन्नुहुन्थ्यो। त्यस कारण यसले डेङ्गी लागेका, कोरोना लागेका, त्यसपछि क्यान्सर भएकाहरू आउनुहुन्छ खानुहुन्छ, त्यसैले म त एउटा पुण्यको काम गरेका छु कि जस्तो पनि लाग्छ कहिले काहीँ, क्यान्सर सञ्च भयो भनेर भन्नुहुन्छ।
0: एकदमै अब जति अन्य फलफुलहरूमा विषाक्त औषधिहरू पनि हुन्छ, यो त हुँदैन यसमा,
1: यो त अर्ग्यानिक शुद्ध, मैले त्यो भन्छन् यो धेरै उत्पादनले नै औषधि कीटनाशक औषधि छिर्नुहोस् के अरे भिटामिन छिर्नुहोस् भने होइन, म त्यो के अरे त्यस्तो गर्दिनँ, र म नगर्न अरूलाई पनि सल्लाह दिन्छु। केही न केही इफेक्ट चाहिँ रहन्छ, त्यो के अरे कीटनाशक औषधि छड्यो भने पनि त्यो फलिहाल्छ। त्यही गुणस्तरीय नहोला, एट्र्याक्टिभ नहोला, तर त्यसमा पाइने तत्त्वमा कमी हुँदैन। त्यसैले यो चाहिँ नछरौं नगरौं भन्छु म। आर्गेनिक पराङ्गारिक मलहरूको प्रयोग गरेर नै लगाइरहेको छु।
0: अब आगामी दिनमा अझ यसलाई बढाउने व्यवस्थित गर्ने त्यस्तो के योजना बनाउनु भएको छ?
1: योजना अहिले कृषिमा चाहिँ स्वर्णिम वागले भन्ने अर्थमन्त्रीजीले 2 करोड किसानलाई दिने भन्ने जुन नीति छ त्यो पाए भने मैले ल्याएर अलि धेरै विस्तार गर्ने र 1000 बुटाको चाहिँ एभोकाडो बेर्ना उत्पादन गर्ने आफ्नै जमिनमा भन्ने सोच छ। त्यसैले म चाहिँ यो अब आउँदो आर्थिक वर्षमा ऋण खाएर पनि गर्ने हो कि अलि धेरै विस्तार गर्ने हो कि भन्ने सोचमा छु।
0: योभन्दा पहिले कतै अब कृषि ज्ञान केन्द्रबाट यहाँले मलहरू के पाएको कुरा गर्नुभयो, अनि स्थानीय सरकारबाट त्यस्तो सहयोगहरू पाउनु भएको छ?
1: त्यस्तो सहयोग छैन स्थानीय सरकारबाट। मैले त कम्तीमा मलाई प्रचार गर्ने फोरम मात्रै देऊ न भनेर भन्दा त्यो फोरम पनि दिन तयार छैनन् होइन। त्यो चाहिँ मैले तपाईँहरूको बरु एफएमहरूले यो संचारकर्मीहरूले धेरै साथ दिनुभएको छ दङ्गा दाङमा, तर स्थानीय सरकारले न 1 रुपियाँ सहयोग गरेका छ न त्यो के अरे वातावरणको क्षेत्रमा मेरो पनि ठूलो कन्ट्रिब्युसन जस्तो छ। मैले अहिले 300 बेर्ना रोपेको छु भने मेरै कारणले वार्षिक चाहिँ 300-400 त मैले के अरे एभोकाडो बेर्नाहरू बेच्छु। यहाँ म के अरे 3-4 हजार त दाङमै लगाए भनेपछि यो वातावरणको उसमा वनको क्षेत्रमा मेरो सहयोग छ, ठूलो योगदान छ जस्तो लाग्छ कि मेरो व्यक्तिगत तर्फबाट पनि। तर त्यो योगदानको बारेमा त्यो सहयोगको बारेबाट म बेनिफिट लिन त चाहन्न, तर कमसेकम मेयर भएको मान्छेले उपमेयर भएको मान्छेले चाहिँ बुझ्नुपर्ने हो। मैले गाउँपालिका अध्यक्षहरूलाई अनुरोध गर्छु कमसेकम 100 बेर्ना वितरण गर न, म सुपथ मूल्यमा दिन्छु। तिमी कृषिको त्यो के अरे आँपहरू त्योहरू रौतहटबाट ल्याउँछु। मैले तपाईँलाई एउटा उदाहरण दिउँ, नारायणपुर स्कूलमा गत साल चाहिँ म के अरे एभोकाडो खेती गर्ने जग्गामा भन्यो, त्यहाँ खाल्डा खन्यो, सब मैले सुझाव दिएँ सल्लाह दिएँ होइन। त्यसपछि त्यो शिक्षा मन्त्रालयको सचिव उपसचिव क्याम्पस प्रमुख म कहाँ जानुभयो 2-2 पटक, त्यसपछि त्यहाँ लगाउने भयो। तर त्यहाँको एकजना स्थानीय त्यो के अरे मास्टरलाई जिम्मा दिएपछि उसले कमिसन माग्यो मसँग बेर्नामा, कमिसन नपाएपछि उसले त्यो के अरे आँपको बाउबाट बेर्नाबाट कमिसन पाएपछि आँप लगाए क्या। यस्ता बेकुबहरूको पनि ऊ के अरे दाङमा रहेछन् जस्तो मलाई लाग्यो। एउटा मन्त्रालयको सचिव जानु भएको छ, उपसचिव जानु भएको छ, त्यहाँ लगाउने निर्णय भएको छ, तर उसले लगाउँदाखेरि आँपको बेर्ना लगायो। हो, म बेर्ना लगाउने फलफुल लगाउने मेरो आपत्ति होइन, तर एउटा सचिवको निर्णय त्यो क्याम्पसको प्राचार्यको निर्णय चाहिँ एउटा मले उल्टाइदिन्छ एउटा मास्टरले कमिसन नपाएको भरमा। त्यस्तो देख्दाखेरि मलाई चाहिँ अलि दुःख लाग्छ
0: एकदमै। अब आगामी दिन भोलिका दिनमा यो कार्यक्रम सुन्दै गर्दाखेरि अन्य निकाय संघ संस्था अथवा व्यक्तिहरूले यस्तो व्यावसायिक रूपमा खेती गर्न चाहनु हुनेलाई यहाँले यहाँको सल्लाह सुझाव के रहन्छ?
1: मेरो सल्लाह सुझाव त यो हामीले के अरे बिगौं बिगामा लगाऊ, त्यो व्यक्तिको मात्र होइन, यहाँ स्कूलका कलेजका सामुदायिक वनका विभिन्न संघ संस्थाका जग्गाहरू बाँझैछन्, त्यसकारण ती सबैमा लगाइयो भने यहाँ दाङको एउटा एभोकाडोको एउटा हब बनाऊ। म चाहिँ त्यसमा मेरो निशुल्क मेरो मैले जानेका सिपहरू मैले जानेको जुन अनुभवहरू म सेयरिङ गर्छु भनेर मैले चाहिँ त्यो वाचा गरेका छु। र म 24 घण्टा मैले चाहिँ सुझाव सल्लाह दिनमा मेरो कमी हुने छैन। मलाई लोकेन्द्र विष्ट मगर पूर्व मन्त्रीले भाइ मसँग ऊ के अरे ऊ गरौँ पार्टनर गरौँ एभोकाडोको तपाईँ विज्ञ मान्छे भनेर म 2 पटक जानुभएको थियो। म त्यति बेला आमा एक्लै हुनुहुन्थ्यो, त्यस कारण म दाङमा हो भने म जहाँ पनि जान सक्छु भाइ, म आमालाई हेरिरहेको छु, त्यस कारण म चाहिँ अन्यत्र जिल्लामा म जान सक्दैन। दाङमा गर्नुहुन्छ भने मेरो चाहिँ निशुल्क तपाईँलाई प्राविधिक सहयोग मेरो अनुभव चाहिँ सबै तपाईँलाई निशुल्क शेयर गर्न चाहन्छु तर अन्य जिल्लामा गएर म चाहिँ उ गर्न सक्दिन आमालाई हेर्नु पर्छ भनेर मैले भनेको थिए त्यसैले दंगालीहरूले लगाउन चाहनुभयो भने मेरो शिव क्षमताले भ्याएसम्म म चाहिँ पूर्ण रूपमा निशुल्क सहयोग गर्न तयार छु।
0: हामी कार्यक्रमको अन्त्यतिर छौं। यतिन्जेलसम्म कुरा गरिरहँदाखेरि अझ पनि यहाँलाई त्यस्तो के भन्न मन लाग्यो अथवा मैले सोध्न छुटाएको छु भने अन्त्यमा भन्न सक्नुहुन्छ?
1: त्यसको खासै त छुट्या जस्तो छैन। यो एभोकाडो खेतीमा तपाईँहरू जस्तो एउटा बौद्धिक मान्छेहरूले जुन चासो र लिएर मलाई मेरो वार्षिक रूपमा इन्टरभ्यू लिनुहुन्छ, सर्वप्रथम यो मध्यपश्चिम एफएमको उत्तर उत्तर प्रगतिको म तपाईँहरूको प्रगतिको म कामना गर्न चाहन्छु। यो व्यक्तिले मात्रै चाहेर हुँदो रहन्छ, यो नगरपालिका सरकार, स्थानीय सरकार, केन्द्रीय सरकार, प्रदेश सरकारले पनि यदि एभोकाडोप्रति त्यो कि सकारात्मक सोच लियो भने मलाई लाग्छ दाङको भूमि राम्रो छ र मेयर उपमेयर साहबहरूले मुख्यमन्त्रीहरू प्रदेश मन्त्रीज्यूहरूले स्थानीय निकायका गाउँपालिकाका अध्यक्ष वडा अध्यक्षज्यूहरूले पनि यसप्रति पोजिटिभ भावना लिएर एभोकाडो खेतीप्रति जसरी रोल्पामा वितरण गरिरहेको छ गाउँपालिकाले त्यसै गरी यो चाहिँ स्थानीय सरकारले चाहिँ एभोकाडोलाई वितरण गरोस्, एभोकाडो चाहिँ खेती प्रवर्धनमा सहयोग गरोस् भन्ने म चाहन्छु।
0: आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो यसका लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: हस् हजुरलाई पनि धन्यवाद।
0: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं घोराही उपमहानगरपालिका वडा नम्बर 11 बाँसगजेरीमा विगत 22 वर्षदेखि एभोकाडो अथवा नेपालीमा घिउ फल पनि भन्ने गरिन्छ यसलाई, उहाँले व्यावसायिक रूपमा यसको खेती गर्दै आउनु भएको छ। हामी ठाकुर प्रसाद रोकासँग यसको खेतीको बारेमा व्यावसायिक रूपमा भोलिको सम्भावना अहिले गरिरहेको उहाँको व्यवसाय लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद। प्राविधिक मित्र शालिकरामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।
2: मध्यपश्चिम जाइन्ट च्याट यति बेला बेलुकीको 7 बजेको छ।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औँलाहरू सुन्निने, रातो हुने र औँला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 5193 र 98128 89 028।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578 34 9 10।
5: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो।

0: पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
0: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
0: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
0: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
0: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
0: सम्पर्क नम्बर 082-560-023।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: होइन माइला,
3: लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर पनि सुन्न सकिन्छ। जलविद्युत आयोजनाको सुरुङभित्र मानिस फेला नपरेपछि सेना फर्कियो। अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह। बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र कार्य ढाँचा बुझाउन सम्बन्धित अधिकारीलाई पूर्वाधार मन्त्रीको निर्देशन।
1: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित तीन दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ग्यावली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो।
0: विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 900 नाग्यो। 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन। 4200 भन्दा बढ़ी बेपत्ता। खोजी कार्यसँगै बेपत्ताको संख्या बढ़दै
2: सम्पर्क विहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ। आजसम्म यो बेलासम्म घाइतेहरू 267 जना।
0: देश विदेशमा राहत

0: आन्दोलन कार्य तीव्र कांग्रेसका सांसदहरूले राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने देशका सबै प्रदेश र बाढ़ी प्रभावित रसुवा नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
1: आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि सम्भावना
0: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा बहरानलाई 7 विकेटले हराउँदै विजयी शुरूआत
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: गहिरो आघात सहेका बालबालिकाका लागि मनोसामाजिक परामर्शलाई पूरक सहयोग भन्दा पनि आवश्यक सेवाका रूपमा समावेश गर्नुपर्दछ स्थानीय तह र स्थानीय तहमा काम गर्ने सबै सरकारवालाले मिलेर बालबालिका तथा महिलाका लागि छुट्टै कार्यक्रम चलाउनुपर्दछ स्थानीय तहका जनप्रतिनिधिले क्षेत्राधिकार र सरकारको अधिकार कुरेर बस्नुभन्दा पनि स्थानीय तहमा व्यवस्थापनको कामलाई सहयोग गराउनु पर्दछ गैर जिम्मेवारी प्रवृत्तिको अन्त्य हुनुपर्दछ अब खबर सन्तोषी रावलबाट
3: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनु भएको हो प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको जानकारी दिनुभयो सुरुगमार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टोली पुरिएका शवहरू फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24 नुवाकोटमा 95 धादिङमा 55 गोर्खामा 62 नवलपरासी पूर्वमा 207 नवलपरासी पश्चिममा 151 तनहुँमा 37 र चितौनमा 272 जनाको शव तथा मानव अंग भेटिएको हो बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 4247 रहेको छ सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी 45 नेपाली सेना 13 सशस्त्र प्रहरी बल नेपाल 15 जना वनसार कार्यालयका कर्मचारी 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन् यस्तै रसुवाका 865 नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्कविहीन रहेका छन् प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएका प्राधिकरणले जनाएको छ बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो
4: अहिलेसम्मको हामीलाई प्राप्त तथ्याङ्क अनुसार चाहिँ मानवीय क्षतितर्फ शव फेला परेको जम्मा संख्या 903 जनाको शव फेला परेको छ त्यसै गरी सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ आजसम्म यो बेलासम्म घाइतेहरू 267 जना उपचाररत र कतिपय डिस्चार्ज पनि भइसक्नु भएको छ यसको डिटेल चाहिँ यहाँहरूले हाम्रो वेबसाइट र फेसबुक पेज लगायत हामीले जीआरआर रिपोर्टर्स ग्रुपमा पनि सेयर गरिरहेका छौँ यहाँहरूले सकेसम्म त्यो सेयरलाई चाहिँ बढीभन्दा बढी जनता सामु जनता समक्ष पुर्याउनुहुनेछ भन्ने अपेक्षा पनि गर्छौँ र अनुरोध पनि गर्छौँ
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो कम प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क रहेको छ रसुवाको भुटेकोशीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको पशुपति आर्यघाट एवं भीष्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोष संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो। नेपालमा भएको विपदबाट प्रभावितको सहायताका लागि भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किम फर नेपाल अभियान अन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाड़ीलाई आज विदाई गरेको हो। सिक्किमको यो पहलले विपदको समयमा मानवीय संवेदना करूणा र भातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढ़ी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो।
5: उहाँहरूप्रति श्रद्धाञ्जली दिँदै अबको नयाँ पाटो कसरी अगाडि बढ्ने र हामीले कसरी सहयोग गर्ने भन्ने विषयमा यहाँ छलफल भयो र सबै मान्यज्यूहरूबाट राहत स्वरूप हामीले आधा महिनाको आफ्नो पारिश्रमिक पनि भनौँ या आधा महिनाको तलब चाहिँ त्यहाँ हामीले पार्टीको राहत कोषमा चाहिँ जम्मा गर्ने निर्णय पनि गरेका छौँ।
3: पतंजलि नेपालले रसुवाको भुटेकोशी बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ 2,11,00,000 रूपियाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ। प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा पतंजलिले उक्त रकम उपलब्ध गराएको हो। अविरल वर्षापछिको बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले मंगलबार भोलिदेखि काठमाण्डु उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार अहिलेसम्म बजारमा 4 टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट का कर्मचारी सहित करिब 40 जनाको 10 टोली घटाइनेछ। विभागले उपत्यका 13 क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्चालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्चालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोग मुख्य सचिव र विज्ञ सुनिल ग्यावोली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो।
6: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित 3 दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ग्यावाली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो। यसरी दिनु पर्यो कि धेरै त्यो गठन गर्नको लागि समय पनि नलागोस् र अहिलेको सकेसम्म नयाँ एन्टिटी पनि खडा नगरौं। अहिलेको जुन प्रोसेस छ, जुन अहिलेको हाम्रो ऐन कानूनहरू छ, त्यसै टेकेर गर्न सकिन्छ कि तर एकदम हाई पावर हुनुहुन्न, पहिला नेपाल रिकन्स्ट्रक्सन अथोरिटी प्यारलमा काम गर्न सक्ने एउटा बढ़ीको विधिसहित हजुरहरूले 3 दिनभित्र पेश गरिदिनु।
3: बाढ़ी प्रभावित रसुवा र नुवाकोटका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग वर्षा थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
1: रातिको मौसमको कुरा गर्न पर्दाखेरि गण्डकी प्रदेशका पानी र पहाड़ी सुवाका चिन्ता तथा लुम्बिनी प्रणाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी सुवाका थोरै स्थानहरूमा मेघ गर्जन प्रकाशित मध्यमसम्म वर्षा हिसाबको सम्भावना रहेको छ। साथै मध्य प्रदेश कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने मेघ गर्जन प्रकाशित मध्यमसम्म पहाड़ीबाट प्रभावित क्षेत्रको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हकमा चाहिँ रक्सा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि सम्भावना रहेछ भने दार्जीलिङ गोर्खा र चितवन जिल्लाका केही ठाउँमा मध्यम वर्षा सम्भावना
3: भारी वर्षाको सम्भावना रहेका तथा बाढ़ी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। गएको असार 23 गतिको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका नौमा रहेको इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसीसी प्रीमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बंगस्थित वाईएसडी युकेम क्रिकेट ओभलमा बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमारले नट आउट 36 र रोहित पौडेलले नट आउट 19 रन बनाए। यसअघि बहराइन 36.2 ओभरमा 87 रनमा अल आउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिसानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। समूह एमा नेपाल सहित बहराइन, हङकङ, मलेसिया र साउदी अरबिया छन् भने समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ 27 गते शनिबार हुनेछ।
0: बाढ़ी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन र मानसिक तथा शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा
7: त्यही अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ, मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
0: यो विपत्तिमा परामर्शलाई जोड कुराकानीसँगै जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न र सुहा नुवाकोट पुग्नेहरूको संख्या बढ़दो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
10: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहारका हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जडेदेखि दाँत फरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267707।

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी चाहिँ नाइस
0: अडगुरी
2: के आवश्यक हुन्छ साथी सुशीला श्रेष्ठले देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सक नरेन्द्र प्रसाद गिरीसँग कुराकानी गर्नुभएको छ।
3: अहिलेको अवस्था भनेको अलि दिनानुदिन चाहिँ अलिकति सामान्य हुँदै गइरहेको छ। हामीले यहाँ चाहिँ स्वास्थ्य सेवाहरू दिइरहेको छौँ। अझै पनि केही घाइतेहरू र बढी जस्तो चाहिँ होल्डिङ सेन्टरका बिरामीहरू चाहिँ हामी यहाँ आउनुहुन्छ र हाम्रो चाहिँ दुईवटा छ। अहिले हामीले स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका छौँ र होल्डिङ सेन्टरको रूपमा पनि अलिकति आश्रय दिइरहेको अवस्था छ। यहाँ चाहिँ हाम्रो प्रभावितहरू हिजो रातिको कुरा गर्दा हामीसँग 108 जना चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्थ्यो। उहाँहरूको नामावलीसहित हामीसँग डाटा छ र हामीले हिजो चाहिँ 103 जनालाई यहाँबाट होल्डिङ सेन्टरका सेवाग्राहीहरूलाई हामीले सेवा दियो र केही घाइतेहरूलाई पनि साथमा चाहिँ सेवा दिएको अवस्था छ।
4: घाइते चाहिँ कति हुनुहुन्छ यहाँनिर?
3: यहाँ घाइते भनेको अहिले चाहिँ हाम्रो बाढीबाटै प्रभावित भएर घाइते चाहिँ 14 जना हाम्रो यहाँ भर्ना हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था चाहिँ अहिले स्थिर छ। हामीले चाहिँ 1 जनालाई चाहिँ रिफर गरेको छौँ केही दिन अगाडि ट्रमा सेन्टरमा।
4: जो जो घाइते हुनुभयो उहाँलाई उपचार गराउनु भएको छ, तर घाइते नहुनुभएकाहरूको अवस्था चाहिँ कस्तो छ? मानसिक रूपमा
3: हजुर,
4: शारीरिक रूपमा त उहाँ ठिक देखिनुभयो?
3: अब शारीरिक रूपमा पनि अहिले भन्दाखेरि अब शारीरिक र मानसिक दुइटै पक्ष छ। शारीरिक रूपमा चाहिँ यतिखेर पहिला चाहिँ अब ठिकठाक भए पनि अहिले चाहिँ धेरैमा चाहिँ रुवाखोकी देखिसकेको अवस्था छ। केहीमा चाहिँ डायरियाको पनि समस्याहरू देखिसकेको अवस्था छ। केहीमा चाहिँ एनिमल बाइट्स पनि कुकुरले पनि टोकेको अवस्था छ। अनि अब मानसिक रूपमा भन्दाखेरि चाहिँ यतिखेर चाहिँ घाँसपास कपासकै धपेडीमा उहाँहरू हुनुहुन्छ। त्यस कारणले मानसिक रूपमा चाहिँ भित्री भए पनि बाहिर चाहिँ सतहमा आइसकेको छैन र कतिपय विस्थापित परिवारहरूको चाहिँ उहाँले दीर्घ रोगसँग चाहिँ पीडित हुनुहुन्थ्यो अनि कतिपयले चाहिँ केही औषधिहरू खाइरहनु भएको थियो। कतिपयको ती औषधिहरू छुटेको अवस्था पनि छ र कतिपयले मानसिक पनि औषधि खानुहुँदो रहेछ। ती औषधि छुटेको र के औषधि खाएको पनि थाहा नभएको अवस्था छ। त्यसो हुँदा चाहिँ अलिकति स्वास्थ्यमा अझै बढी जोखिम बढेको अवस्था छ र हामी कहाँ जतिजना आउनु भएको छ सेवा लिनलाई, हामीले चाहिँ सकभर ती उच्च रक्तचाप मधुमेह दमहरू यस्ताको पनि औषधिहरू
4: दिइरहेका छौँ।
3: हामीले त्यही नसर्ने रोगहरूका औषधि पनि दिइरहेका छौँ र साथमा चाहिँ अहिले उहाँलाई भइरहेको समस्या जुन छ त्यसको पनि औषधिहरू उपचारहरू गरिरहेको छ।
4: मानसिक स्वास्थ्यको बारेमा चाहिँ केही सोचिएको छ कि छैन? यहाँनिर काउन्सिलिङको सेवाहरू त्यस्तो सुरुवात गरिएको छ कि छैन?
3: एकदम त्यसको चाहिँ धेरै सोचिरहेका छौँ हामीले र हामीले चाहिँ के छ भने अहिले अक्युट स्टेजमा चाहिँ खासै धेरै यो सतहमा नआएको हुनाले र के हाम्रो भर्ना भएका बिरामीहरूलाई चाहिँ हामीले यहाँबाट धेरै मानसिक स्वास्थ्यमा काम गर्ने धेरैजना यहाँ चिकित्सकहरू काउन्सिलरहरू पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ। हामीले भर्ना गरेका केही घाइतेहरूलाई चाहिँ हामीले केही मानसिक काउन्सिलिङहरू गरेका छौँ भने होल्डिङ सेन्टरमै गर्न चाहिँ अहिले राहत वितरणको पनि काम भएको र उहाँहरू चाहिँ बिहान छिट्टै राहत लिनको लागि निस्कने र साँझ चाहिँ यहाँ आएर बस्ने भएको हुँदा चाहिँ उहाँ दिउँसो चाहिँ त्यति अभाइलेबल हुन नसक्नु भएको हुनाले अब त्यो राहत वितरणको केही काम सकिने बित्तिकै चाहिँ हामीले त्यही अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ, मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या बढ्दो।
5: भाइ टिमुरेमा बेपत्ता हुनुहुन्छ, त्यसको लागि के उद्धार मिल्छ कि भनेर यहाँ
2: स्थलगत सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-563-479,
9: मोबाइल नम्बर 98-494-67-487।
11: साथी मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-568-1875
16: भर्ना सम्बन्धी सूचना।
17: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
15: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
2: सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्न विभिन्न बैंकको क्यूआर खाता र नम्बरहरू सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता क्यूआर वा लिंक आधिकारिक हो वा होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आए भने मात्र पैसा पठाउनुहोस्। नुवाकोटमा 16 आश्रय स्थल सञ्चालनमा ल्याइएको छ, जसमध्ये विदु नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस र क्रियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा सञ्चालित आश्रय स्थलमा राखिएको छ। यसै गरी बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी मावि तथा त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर हल, भैरूम मावि रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर 3 देवीघाट शिरखाली क्षेत्रका प्रभावितलाई रण भुवनेश्वरी मावि र ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 प्रभावितलाई त्रिशुली मावि र सुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ। बेलकोट गढ़ीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका 5 प्रभावितलाई कार्की मनकामना मावि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ। तपाईंलाई पनि आश्रय स्थलको खाँचो छ भने आफूलाई नजिक परेको स्थानमा गएर बस्न सक्नुहुनेछ। रसुवा जिल्लाका विभिन्न 10 अस्थायी आश्रय स्थल सञ्चालनमा रहेका छन्। उत्तर गया गाउँपालिका 2 डाँडा गाउँ, आमा छोदिङ्गो गाउँपालिका 1 र 2 हाकु, पाङलिङ र ग्रेमा आश्रय स्थल सञ्चालनमा छन्। त्यस्तै गोसाईकुण्ड गाउँपालिका 1, 2, 3 र 5 थुमन, दालफेदी, खैदी, बुद्धिम, लिङलिङ र स्याप्रोबेसीमा आश्रय स्थलहरू सञ्चालनमा रहेका छन्। बाढ़ी र पैह्रोको जोखिम भएका घर परिवार आफूलाई नजिक पर्ने आश्रय स्थलमा बस्न सक्नुहुनेछ। बाढ़ी प्रभावित रसुवा र नुवाकोट जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न अस्थायी शिविरहरू सञ्चालनमा रहेका छन्। रसुवामा प्रभावितका लागि धुन्चे स्थित रसुवा अस्पताल, स्याप्रोबेसीमा वीर अस्पतालको टोली, हेलिकप्टर मार्फत प्रादेशिक अस्पतालको टीम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिकप्टर मार्फत नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा खटिएका छन्। यता उद्धार गरिएका घाइतेका लागि नुवाकोटको विदुर 2 रहेको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढ़ी 7 महादेव माध्यमिक विद्यालय र विदुर 9 सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोलीले स्वास्थ्य उपचार गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगत्तै प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरूङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटिएका थिए। सुरूङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म नै पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ। सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले धेरै जिल्लाका मानिसहरूलाई बेपत्ता बनाएको छ। जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या पनि बढ्दो छ। साथी लील प्रकाश चन्दको स्थलगत रिपोर्ट।
10: अहिले म छु श्री नम्बर एक सैन्य तालिम केन्द्र त्रिशुली, जहाँ रसुवा बाढ़ी गएको छ दिन बित्दाखेरि पनि कतिपय व्यक्तिहरूको आफन्त इष्टमित्र नभेटिएको कारणले गर्दा खोज तलासको लागि आशा अपेक्षा बोक्दै यहाँ आउने थुप्रै व्यक्तिहरूको संख्या दिनदिनै बढ़िराखेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले नागरिक सहायता कक्षको शुरूआत गरेको छ। यहाँ हराएका व्यक्तिहरूको खोज तलास केन्द्रको रूपमा पनि यहाँ स्थापना गरिएको छ। आफन्तको तस्विर हातमा लिएर कसैले खोजीको लागि सहयोग गरिदिन्छ कि भन्ने उद्देश्य लिएर यहाँ थुप्रै व्यक्तिहरू पछाडिसम्म हामी देख्न सक्छौ। दायाँ बायाँ ठूलो संख्याको भीड लागिराखेको छ। एकजना हुनुहुन्छ, उहाँको हातमा एउटा पन्ना पनि छ र एउटा फोटो पनि म देखिराखेको छु।
18: मेरो श्याम कुमार श्रेष्ठ, म चाहिँ यो धादिङ जिल्ला सिद्धालेख पाँच कुमपुर गाविसको मेरो भदैनी शालीको बुढा हुन्, उहाँ चाहिँ टिचर काम गर्नुहुन्थ्यो गणित टिचरको। उहाँले चाहिँ यो नियुक्ति लिनु भएको थियो 2082/10/18 गते। उहाँ चाहिँ पढाउने चाहिँ टिमुरे यो नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट। त्यहाँ चाहिँ अब के कस्तो छ भौतिक अवस्था हामीलाई थाहा छैन।
10: कुनै समयमा भेटि पो हाल्छ कि भन्ने एउटा अपेक्षा लिएर उहाँहरू यहाँ पुगिराख्नु भएको छ र आफ्नो सुनवाई नभएको बारेमा पनि विभिन्न प्रकारका गुनासाहरू उहाँहरूले राख्नु भएको छ।
19: मेरो नाम युवन्द्र प्रसाद जोशी, म धनगढी उपमहानगरपालिका वडा नम्बर 12 वासी। यहाँ मेरो भाइ शिवशंकर जोशी मैलुङ खोला 5 मेगावाट हाइड्रोपावरमा कार्यरत थिए, हराएको हुनाले म खोज दिदीको लागि आएको। आजसम्म यति दिन भइसक्यो, न के खबर छ, मोबाइल बन्द बन्दै छ।
10: सुदूरपश्चिमबाट यहाँ पुग्नु भएको छ र एकजना यहाँ हुनुहुन्छ। नमस्ते,
20: मेरो भीम श्रेष्ठ हो, धादिङ बेसीबाट हो। उहाँ हामी यहाँको चाहिँ भाइ टिमुरेमा बेपत्ता हुनुहुन्छ, त्यसको लागि केही उद्धार मिल्छ कि भनेर यहाँ आएको हामीले।
10: उहाँ मात्रै होइन, यहाँ दैनिक सयौंको संख्यामा त्यस्ता व्यक्तिहरू तालिम केन्द्र वरिपरि आसपासमा पुग्ने गर्नुहुन्छ कि आफ्नो आफन्तको सत्य तथ्य जानकारी पाइन्छ कि अथवा त्यसबारेमा कुनै सुरागहरू थाहा भइहाल्छ कि भन्ने अपेक्षा यहाँ आउने प्राय धेरैमा देखिन्छ। तालिम केन्द्रमा अहिले दैनिक दर्जनौ उडानहरू पनि भइराखेको छ हेलिकप्टर मार्फत। कतिपय हेलिकप्टरबाट शवहरू यहाँ ल्याएर छोड्ने काम पनि भइराखेको छ र बन्दोबस्तीका सामान बोक्नको लागि पनि हेलिकप्टरको प्रयोग गरिराखेको छ। पछिल्लो तथ्याङ्क अनुसार रसुवा बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 700 भन्दा बढ़ी पुगेको छ र झण्डै 900 संख्यामा बेपत्ता भएको विवरणहरू सार्वजनिक भएका छन्। र एकातर्फ शव को संख्या बढ़िराखेको छ र बेपत्ता हुनेको संख्याको बारेमा पनि नागरिकले आफ्नो आफन्तको आफ्नो परिवारको सदस्यको अथवा व्यक्ति जो आफन्त हुनुहुन्छ उहाँलाई भेट्नको लागि खोज्नको लागि यहाँ दिनहुँ कयौं संख्यामा व्यक्तिहरू यहाँ पुग्ने क्रम पनि चलिराखेको छ।
2: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन गरेको जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 957 नागेको छ। नेपालमा भएको विपदबाट प्रभावित भएकाका लागि सहायता दिन भारतको सिक्किमका नागरिकहरू सक्रिय भएका छन्। नेपाली कांग्रेसका सांसदहरूले पनि आफ्नो तलबको आधा महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्। अवरूद्ध भएका सड़कहरू बनाउनको लागि प्रयासहरू शुरू भएको छ। पूर्वाधार विकास मन्त्री

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
3: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
3: भोटेको सिबाडीमा मृत्यु हुनेको संख्या 1000 नजिक, करिब 4000 बेपत्ता, 11000 उद्धार, 300 जनाको उपचार चल्दै।
2: बाढ़ीबाट प्रभावितको राहत र उद्धार प्रभावकारी नभएको विपक्षीको आरोप। राष्ट्रपति र प्रधानमन्त्रीसँग रविको भेट, बारेनलाई सुरक्षा निकायको ब्रिफिङ।
3: विपदको मौका छोपेर बजार भाव बढ़ाउनेलाई कार्यवाही हुने, वैदेशिक सहयोग पनि भित्रिने क्रम जारी। भारतको सिक्किम र कतारले पठाए अत्यावश्यक सामग्री।
2: इरानको प्रमुख तेल केन्द्र ध्वस्त पारेको ट्रम्पको दावी खण्डन। अमेरिका र इरान बीच द्वन्द बढ़ेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो।
3: र एसएससी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। नेपाल भलिबल लीगले उद्घाटन खेलको टिकटबाट उठ्ने रकम बाढ़ी पीड़ितलाई सहयोग गर्ने।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 951 पुगेको छ। प्रहरीका अनुसार यो समाचार तयार पार्दासम्म केही बेर अघिसम्म 951 जनाको शव भेटिएको हो। त्यसमध्ये चितवनमा 282 जना, नवलप्रासी पूर्वमा 216 जना, रसुवामा 32 जना, नुवाकोटमा 95 जना, धादिङमा 56 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलप्रासी पश्चिममा 163 जना र भारतमा 4 जना गरी 951 जनाको शव फेला परेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अझै 3925 जना बेपत्ता छन्। अहिलेसम्म 11379 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि घाइते हुनेहरूको संख्या 279 रहेको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा सार्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। बाढ़ी पीड़ितको खोज र उद्धारका लागि 21,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ।
3: प्रहरीले रसुवा बाढ़ीमा बेपत्ता भएका आफन्तलाई डीएनए परीक्षणका लागि आउन आग्रह गरेको छ। प्रहरीले बाढ़ीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेकाहरूलाई डीएनए जाँचका लागि नमूना दिन सक्ने जनाएको हो। फेला परेका शव तथा शरीरका अंग आफन्तको हो कि भनी डीएनए परीक्षण गर्न चाहेमा जिल्ला प्रहरी कार्यालय वा प्रहरी अस्पतालको महाराजगंजको प्याथोलोजी ल्याबमा आउन आग्रह गरिएको छ। परीक्षणका लागि दुई प्रति फोटोसहित डीएनए परीक्षणका लागि आमा, बुवा, छोरा वा छोरीलाई आउन भनिएको छ। डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका कुनै अंग भंगको पहिचान गर्न बाबुआमा, छोरा वा छोरी मध्ये कम्तीमा एकजनाको फ्रेश ब्लड स्याम्पल आवश्यक पर्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हराइरहेका व्यक्तिका आफन्त विदेशमा भए उनीहरूले बाबुआमा, छोरा वा छोरी मध्ये कोही एकजनाको विदेशमै डीएनए प्रोफाइलिङ गरी पठाउन सकिनेछ।
2: विपक्षी दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको उद्धार र राहत वितरण प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको आज बसेको संसदीय दलको बैठकपछि सचेतक निष्कलाईले सरकारको सक्रियता सामाजिक सञ्जालमा जस्तो भूगोलमा नदेखिएको बताउनुभयो। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै वहाँले सामाजिक सञ्जालमा देखिएको अवस्था स्थलगत रूपमा वास्तविकतासँग मेल नखाएको दावी गर्नुभयो।
5: सरकार अत्यन्त सक्रिय बनिरहेको भनेर जुन हिसाबको सामाजिक सञ्जालमा कतिपय कुराहरू आए, तर वास्तविकता जुन हाम्रो संसद दलका नेता श्रीदेव भीष्म आङ्गम्बेज्यू पनि त्यहाँ फिल्डमा पुगेर आइसक्नु भयो। त्यसले गर्दाखेरि उहाँले देख्नुभएको कुरा र अन्य त्यहाँका स्थानीय र स्थानीय तहका जनप्रतिनिधि र स्थानीय नागरिक विपदमा परेका नागरिकहरूको जो छ परिवारहरू जनबाट सम्पर्क भएर आइसक्दाखेरि चाहिँ भूगोलको वास्तविकता जुन सामाजिक सञ्जालमा उहाँले राख्नुभएको र भूगोलको वास्तविकता फरक देखिएको छ भनेर भनिएको छ। रातको विषयमा जति पनि तपाईँको निडी मान्छेहरू छन् उहाँले नपाइरहेको अवस्था छ। रात एक ठाउँ गएर तपाईँको डम्प भएको छ, त्यसको डिस्पाचको मेकानिजम त्यति राम्रो ढंगबाट हुन सकिरहेको छैन भन्ने कुरा पनि आएको छ।
2: विपद व्यवस्थापनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका कतिपय सांसदहरू फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नकै लागि बाढ़ी प्रभावित क्षेत्रमा जाने गरेको सचेतक राईले बताउनुभयो। कंग्रेसले बाढ़ी पीड़ितहरूको उद्धार राहतका लागि आवश्यक टोली समेत परिचालन गरेको छ। प्रमुख सचेतक वासना थापाले बाढ़ी प्रभावितको अवस्था र उद्धार राहतबारे जानकारीका लागि समेत संसदको बैठक बोलाउन माग गर्नुभएको छ।
6: अब त सदन छिटो भन्दा छिटो चल्न पर्छ, किनभने हजुरको यही सदन मार्फत नै आम जनताहरू मार्फत हामीले के गरिरहेका छौं भन्ने कुरा चाहिँ जनताहरूमा पुर्याउन पर्ने जरूरी छ। र धेरै मिसिङहरू केसहरू छ जुन हामीलाई अहिले थाहा नभएको केसहरू चाहिँ गाउँहरूमा थाहा छ। यदि सदन चल्यो भने चाहिँ जिल्ला जिल्लाबाट मिसिङ केसहरू चाहिँ हामी समक्ष आउँछ र हामीले त्यो सदनमा राखेपछि आम जनताहरू माझ पुग्छ भन्ने कुराहरू पनि भन्नको लागि पनि यो सदन खुल्न पनि जरूरी छ। यो सदन खुलेपछि धेरै समस्याका समाधानहरू पनि त्यही सदनमा छलफल भएर अगाडि बढ्छ भनेर हामीले सदन खुलाउनको लागि चाहिँ हामी सभामुखसँग कुरा गर्ने पनि कुरा गरे।
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बाढ़ीपछि सरकारले खोज उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटिबाट बाढ़ी पीड़ितलाई हस्तान्तरण गरिएको 10 लाखको चेक ग्रहण गर्दै उहाँले सरकार हेलिकप्टरमा मात्र देखिएको टिप्पणी गर्नुभयो।
7: अस्ति एउटा लेखेको देखे मैले, धन्न केपी ओलीको सरकार पुरै ढलेछ र हो नत्र कस्तो कन्तबिजोग हुन्थ्यो होला यी पीड़ितहरूको भनेर एउटाले भन्दै गरे। सुनेथे यस्ता प्रचार गर्नेहरू पनि छन्। सरकार कहाँ छ अहिले खोज्नुपर्छ। सरकार भन्नाले आम रूपमा केन्द्रीय सरकार बुझिन्छ, केन्द्रीय सरकार चाहिँ कहाँ छ भनेर कहिले कहिले हेलिकप्टरमा उडेको देखिन्छ।
3: रासोपाका सांसद र मन्त्रीका अस्वाभाविक गतिविधितर्फ लक्षित गर्दै ओलीले आफ्ना पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। त्यस क्रममा ओलीले हिमताल फुटेर आउने बाढ़ी जलवायु परिवर्तनका कारण सृजित समस्या भएकाले विकसित देशले क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो।
7: वातावरण विनाशका लागि योगदान ठ्याम्मै नगरेको त्यसको क्षति चाहिँ बिहोर्नुपर्ने हामी र हामी जस्ता साना देशहरू, हामी र हामी जस्ता भल्नरेबल देशहरू जो माउन्टेनस छन् खास गरी यस्ता देशहरू यिनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ। मैले यो संयुक्त राष्ट्रसंघको आफ्नो मन्तव्यमा उठाएको थिएँ। यसमा पर्याप्त ध्यान जान सकेको छैन। आज अन्तर्राष्ट्रिय मित्रहरूले हामीलाई सहयोग गरिरहनु भएको छ, म हार्दिक धन्यवाद भन्न चाहन्छु। हाम्रो दलको तर्फबाट भन्न चाहन्छु, मेरो आफ्नै तर्फबाट पनि भन्न चाहन्छु, हाम्रो देशकै तर्फबाट पनि भन्न चाहन्छु। धन्यवाद छ उहाँहरूलाई सहयोगको हात बढाइरहनु भएको छ। तर 36 करोड़ 40 करोड़ 50 करोड़को सहयोग गर्नु होला, त्यति सहयोग त हामी हाम्रो एक घर बगाएकोले भौतिक क्षतिमा गएको छ। एक घरमा एउटा कार्यालयमा गएको छ त्यति क्षति भने यो दया माया करुणाको मात्रै होइन प्रश्न, वातावरण बिगारे बापत।
3: सरकारले पनि आपतकालीन रकम उपलब्ध गराउन जलवायु हानि नोक्सानी कोषलाई पत्र पठाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर महेश्वर ढकालले नेपालले कोष समक्ष औपचारिक पत्राचार गरेको र बाढ़ीले पुर्याएको क्षतिको परिमाण नेपालको आन्तरिक स्रोत र तत्कालिक सम्बोधन गर्ने क्षमता भन्दा निकै माथि रहेको विषय उल्लेख गरेको बताउनु भएको छ। यसैबीच एमाले भोटेपछि बाढ़ी पहिरो पीड़ितको सहयोगार्थ 1,20,00,000 सहयोग गर्ने घोषणा गरेको छ। यसअघि कंग्रेसले 1,00,00,000 दिने घोषणा गरेको थियो। आज बसेको कंग्रेस संसदीय दलले आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। सत्तारूढ़ रासपाले भने राहत कोषमा 50,00,000 दिने निर्णय गरेको थियो।
2: सरकारले छिमेकी र मित्र राष्ट्रबाट समयमै सहयोग लिएमा उद्धारमा लगाएको भए कैयौं नागरिकको ज्यान बस्ने र सब भेटिने थियो भन्दै सरकारको आलोचना भइरहेको छ। बाढ़ी आएको तेस्रो दिनपछि मात्रै भारत र चीनको सुरुङ उद्धार विज्ञको टोलीले नेपाली सेनाको समन्वयमा काम थालेको थियो। सरकार जीवित व्यक्तिहरूलाई हेलिकप्टरमा ओसार्न केन्द्रित हुँदा रसुवा लगायतका टाढा र विकट ठाउँमा जोगिएकाहरूले राहत पाउन नसकेको मात्र होइन उद्धार समेत नभएको गुनासो गरिरहेका छन्। सामाजिक सञ्जालमा पीड़ितहरूले आफै सरकारको विरोध गरेपछि सत्तारूढ़ रासपाका सभापति रवि लामिछानेले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेरै ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्रीलाई भेट्न रवि आफै सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुग्नु भएको हो। रविले आजै शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बाढ़ी पहिरो प्रभाव बारे जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले भने आज सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिनुभएको छ। सरकारका दुई प्रभावशाली मन्त्रीहरूले भने बाढ़ी प्रभावितहरूको उद्धार र राहतपछि अब पुननिर्माण र पुनर्स्थापनाको चरणमा प्रवेश गरेको बताएका छन्। सिंहदरबारमा आज आयोजित सरकारवाला निकायहरूको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मातहतका कर्मचारी र संयन्त्रलाई निर्देशन दिँदै विपदबाट सृजित समस्याको समाधान र पुननिर्माणका लागि तीव्र रूपमा काम अघि बढ़ाउन भन्नुभएको छ। सरकारले विपदपछिको आवश्यकता आकलन पीडीएनए दुई चरणमा गर्ने योजना बनाएको छ। पहिलो चरणमा सार्वजनिक र निजी क्षेत्रको क्षति तथा नोक्सानीको विवरण संकलन गर्ने र दोस्रो चरणमा भविष्यको विकास रणनीति र पुनर्स्थापनाको खाका तयार गरिनेछ। अर्थमन्त्रीका अनुसार उद्धार राहत र पुननिर्माणलाई थप व्यवस्थित बनाउन 5 छुट्टा छुट्टै कार्यदल गठन गरी काम अघि बढ़ाइनेछ। अर्थमन्त्री वाग्ले भौतिक पूर्वाधार सड़क पुल झुलुङ्गे तुइन र बेलीब्रिज खानेपानी र सरसफाई सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले आफ्नो हिसाबले काम शुरू गर्ने उहाँले बताउनुभयो। अझै पनि सुरुङ मार्गमा मानिसहरू जीवितै हुन सक्ने भन्दै उहाँले विद्युत प्राधिकरणको समन्वयमा विशेष टोली परिचालन गरिने बताउनुभयो।
8: म पनि अश्विनवाकोट जाँदा त्यहाँ धेरै प्रेस गरियो, गृहमन्त्रीजी अप एण्ड डाउन गर्नुभयो, अब भेटिँदैन त धेरै मान्छे र मेसिन पार्दैमा चाहिँ एकदमै तुरन्तै डिस्कभरी हुने त रहेनछ भने, तर मेबी त होइन स्किल्ड मान्छेहरूले त्यही काम गरिसकेका मान्छेहरूकै सहारामा चाहिँ 3A चाहिँ ब्रेक थ्रू भयो। अन्यमा पनि हामीले के गर्न सक्छौँ, भारतीय चिनिया सहयोग पनि हामीले लिइराखेका छौँ। सो यसमा चाहिँ टनलमा चाहिँ अलिकति अर्जेन्सीका साथ 7 दिन 9 दिन 16 दिनसम्म पनि मान्छे उद्धार गरिएका उदाहरणहरू छन्। यही नेपालकै 15 भूकम्पमा पनि बालाजुबाट कति 7 दिनमा उद्धार गरेको डेब्रीहरूबाट क्लियर गरेर त्यो अनुभवहरू छन्। यसमा अझै पनि आशाका साथ चाहिँ अगाडि जाउँ भन्ने मेरो रिक्वेस्ट हो।
2: विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासो सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले कर्मचारी तन्त्रीय ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न निर्देशन दिएर पन्छिनु भएको छ। पूर्वाधार विकास मन्त्री लम्सालले भने यस्ता विपदमा स्थानीय तह र प्रदेश सरकार अटोमेटिक रूपमा सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेकाले अब कानून संशोधन गरिने बताउनुभयो।
8: विपद आयो त वडा अटोमेटिक एक्टिभेट हुनुपर्थ्यो, अटोमेटिक पालिका एक्टिभेट हुनुपर्थ्यो, अटोमेटिक प्रदेश एक्टिभेट हुनुपर्थ्यो, अटोमेटिक हाम्रो सिडिओ कार्यालयहरू विपद प्राधिकरण अटोमेटिक एक्टिभेट हुनुपर्थ्यो। अब यो एक्टिभेट किन भएन, त्यसको ल्यागिङहरू के थियो, अब सबै कुरा क्यालकुलेट गरेर कानूनहरू के संशोधन गर्नुपर्ने हो, नयाँ कानून कस्तो बनाउनु पर्ने हो, त्यो कुराको लागि पनि अब योजना आयोगलाई नै यो कुराको जिम्मा दियौँ हामीले। त्यसलाई पनि अब त्यसलाई चाहिँ एकदम हार्ड एन्ड फास्ट दिनै दिन भन्दैन, तर केही समय लिएर अब भविष्यमा विपद आयो भने अटोमेटिक राज्यको संयन्त्र एक्टिभेट भएर थप कसैले पनि कोही पनि नभए पनि अटोमेटिक त्यसको रेस्क्यू रिलिफ रेजिस्ट्रेसन काम अगाडि बढ्ने तरिकाले मेकानिजम परिकल्पना गर्नुहोला।
2: नेपाल परिवेशमा नेपालमा भ्रमण नगर्न अमेरिकी नागरिकलाई सूचना लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
9: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले अरू सामान पनि पुर्याउनु छ।
10: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
9: के हो? ओ मन्दै नमस्कार।
10: अनि घरसर बेच्न छोडेर यतातिर कता नि?
9: यो त साइड जब दाई, यो चाहिँ मेन।
10: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
9: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
10: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
11: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
10: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
9: मार्बल।
11: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
10: सुरक्षा घरको
9: साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: विपदको मौका छोपेर बजार भाव बढ़ाउनेलाई सरकारले कड़ा कार्यवाही गर्ने भएको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले विपद तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायमाथि कड़ा कार्यवाही गर्न निर्देशन दिनुभएको हो ठूला गोदामहरूमा नै गएर अनुगमन गर्नुपर्नेमा मन्त्री यादवले जोड़ दिनुभयो आज मन्त्रालयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपदको समयमा बजारमा कृत्रिम मूल्यवृद्धि कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलवाड़ गर्ने गतिविधि कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो नेपालमा पछिल्लो समय ठूलो बाढ़ी पहिरो तथा प्राकृतिक विपदको अवस्था रहेकाले यस्तो परिस्थितिको फाइदा उठाउँदै बजारमा मनलाग्दी मूल्य बढ़ाउने प्रवृत्ति देखिन सक्ने भन्दै उहाँले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो
3: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता लोकबहादुर छेत्री पौडेलले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनुभयो उहाँका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोग माग गरेको पनि बताउनुभयो
4: अमेरिकी सरकारले नेपालमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ रसुवाको बाढ़ीपछि नेपालका विभिन्न भागमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिएको हो लेभल 4 अन्तर्गत यात्रा गर्न नहुने एडभाइजरी जारी गर्दा रसुवा टिमुरे सेफ्रोबेसी लगायतका क्षेत्रमा यात्रा नगर्न भनिएको छ नेपाल स्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको सूचनामा भट्टेकोशी कोशी त्रिशुली तथा नारायणी नदी क्षेत्रमा समुदाय बाढ़ीले पीड़ित भएको उल्लेख गरिएको छ भत्किएका पुल नदी किनारा होचो स्थान र अस्थिर भिरालो भएको क्षेत्रमा नबस्न अमेरिकाले आफ्ना नागरिकलाई सूचित गरेको छ
3: नेपाल चीन सीमा क्षेत्रमा दुईवटा सीसी क्यामेरा जडान गरिने भएको छ भोटेकोशी बाढ़ीबाट बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले हुन सक्ने जोखिमको सूचना लिन सीसी क्यामेरा जडान गर्न थालिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ बाढ़ीविद सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव र सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने बताउनुभयो
4: भोटेकोशी बाढ़ीका कारण विद्युत आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणले सान्जेन जलविद्युत गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ स्थानीय विद्युत प्राधिकरण प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छिट्टै सञ्चालन गरी रसुवाका प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनस्थापना गर्ने उद्देश्यले आवश्यक पूर्व तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ सान्जेन जलविद्युत गृहबाट विद्युत उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्न उपकरणको पासवर्ड रिसेट गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित चिनिया कम्पनीसँग समन्वय गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ सचिवालयका अनुसार आवश्यक प्राविधिक सहयोग उपलब्ध भएमा आजै रसुवाको धुन्चेस्थित क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ बाढ़ीबाट प्रभावित तथा तत्काल विद्युत प्रणालीमा जोड़िन सम्भव नभएका अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत सौर्य ऊर्जा सहितका वैकल्पिक स्रोत परिचालन गरी विद्युत सेवा उपलब्ध गराउने तयारी भइरहेको छ
3: नेपाल परिवेश अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
5: मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
5: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825635775।
5: सम्पर्क नम्बर 98478263।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825350509 र मोबाइल 98453065।
3: यो अवसरमा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अल अन्सारीले विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनलाई उत्तरहात सामग्री हस्तान्तरण गर्नुभयो।
4: निर्वाचन आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयुक्तहरूको 15 दिनको तलब उपलब्ध गराउने भएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार भटेकोशी बाढ़ी प्रभावितहरूका निम्ति 15 दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो।
3: हरवा चरवा अधिकारको माग गर्दै जनकपुर धामस्थित मधेस भवन अगाडि शुरू गरिएको धरना कार्यक्रम आज एक सातादेखि चलिरहेको छ। हरवा चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाईमा विभिन्न माग गर्दै शुरू गरिएको धरनामा मधेसका 8 जिल्लाका प्रतिनिधिको सहभागिता थियो। संघर्ष समितिले हरवा चरवा परिवारको लगत संकलन, प्रमाणीकरण र परिचय पत्र वितरणको प्रक्रिया तत्काल अघि बढ़ाउन माग गरेको छ। लामो समयदेखि भूमिहीनता र श्रम शोषणको चपेटामा परेका हरवा चरवा समुदायको पहिचान गरी उनीहरूको दिगो व्यवस्थापन र पुनर्स्थापनाका लागि स्पष्ट कार्ययोजना स्वीकृत एवं कार्यान्वयन गर्नुपर्ने उनीहरूको मुख्य माग छ। संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले हरवा चरवा समुदायको अधिकार र पुनर्स्थापनाका सन्दर्भमा विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नगरेकोले सड़कमा उत्रिनु परेको बताउनुभयो। समितिले सरकारलाई आफ्ना मागप्रति गम्भीर बन्न र विगतका सम्झौता पालना गर्न ध्यानकर्षण समेत गराएको छ। माग सम्बोधन नभएसम्म धरना र दबावका कार्यक्रमलाई निरन्तरता दिने समितिले जनाएको छ।
4: साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो 5 कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक 43.89 अंक घटेर 2513 को बिन्दुमा ओर्लिएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहिबार 3.78 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको शेयर बजारमा आज 3.64 अर्ब शेयर किनबेच भएको छ। आज 13 उपसमूह मध्ये 1 उपसमूहको परिसूचक बढ़ेको छ भने 12 उपसमूहको परिसूचक घटेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको प्रमुख तेल केन्द्र खार्क द्वीप ध्वस्त पारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावीलाई इरानले खण्डन गरेको छ। ट्रम्पले सामाजिक सञ्जालमा खार्कलाई धुलोपिठो पारिएको याईबाट बनाइएको भिडियो पोस्ट गर्दै त्यहाँ थप आक्रमण गर्न लागिएको उल्लेख गर्नुभएको थियो। तर इरानी अधिकारीहरूले ट्रम्पको उक्त दावीलाई हास्यास्पद भन्दै खारेज गरेका छन्। दुवै देशबीच जुलाई यता पहिलो पटक पुनः सैन्य द्वन्द्व शुरू भएको केही घण्टापछि ट्रम्पले उक्त भिडियो पोस्ट गरेका

0: फेरि बढ़ेको छ। अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि आज कच्चा तेलको मूल्य 2% भन्दा धेरैले बढ़ेको। अमेरिकाले हिजो इरानको लारक द्वीपमा हमला गरेपछि इरानले यसको जवाबमा जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो।
1: नेपाल परिवेशमा अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको वाईएसडी ओभल बांगीमा आज भएको खेलमा नेपालले बहरणलाई 7 विकेटले पराजित गरेको हो। 88 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले 21 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि ओपनर अर्जुन कुमारले अभिजित रहँदै 36 तथा रोहित पौडेलले अभिजित रहँदै 19 रन जोडेका थिए। आसिफ शेखले 18 तथा देव खनालले 10 रनको योगदान गरेका थिए। बहरइनका इमरान जावेद अनवरले 2 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ को निम्तो पाएको बहराइनले 36.2 ओभरमा सबै विकेट गुमाएर 87 रन जोडेको थियो। उसका लागि फैज अहमदले सर्वाधिक 15 र मोहम्मद वासिमले 13 रन बनाएका थिए। नेपालका कप्तान सन्दीप लामेछानेले उत्कृष्ट बोलिङ गर्दै 5 विकेट लिँदा ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिएका थिए।
0: र नेपाल भलिबल लीग एनबीएलले उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सबै रकम प्रधानमन्त्री दवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएको छ। एनबीएलले आज विज्ञप्ति जारी गर्दै भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त हुने सबै रकम उद्धार कोषमा जम्मा गर्ने बताएको। एनबीएल आगामी शुक्रबार शुरू हुँदैछ। एनबीएलको पहिलो दिन मधेश वारियर्स र सगरमाथा स्मार्स र अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराज भिड्दैछन्। एनबीएलको सबै खेलको टिकट आईएमई खल्ती लिमिटेडबाट खरिद गर्न सकिन्छ। टिकट बुकिङ खुला भइसकेको छ। एनबीएल काठमाडौँको त्रिपुर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1000 नजिक, करिब 4000 बेपत्ता, 11000 उद्धार, 300 जनाको उपचार हुँदै।
0: बाढ़ीबाट प्रभावितहरूको उद्धार र राहत वितरण प्रभावकारी नभएको विपक्षीको आरोप। राष्ट्रपति र प्रधानमन्त्रीसँग रविको छुट्टा छुट्टै भेट। बालनलाई सुरक्षा निकायको ब्रिफिङ।
1: विपदको मौका छोपेर बजार भाव बढ़ाउनेलाई कार्यवाही हुने। वैदेशिक सहयोग पनि भित्रिने क्रम जारी। भारतको सिक्किम र कतारले पठाए अति आवश्यक सामग्री।
0: इरानको प्रमुख तेल केन्द्र ध्वस्त पारेको ट्रम्पको फेक भिडिएको इरानद्वारा खण्डन। अमेरिका र इरान बीच द्वन्द्व बढ़ेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो।
1: र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। नेपाल भलिबल लीगले उद्घाटन खेलको टिकटबाट उठ्ने रकम बाढ़ी पीड़ितलाई सहयोग गर्ने।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-5563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-5561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: सूचना न्यू मनकामना डेंटल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
2: सीता के भयो तिमलाई गुम्सेर बसिछौ
3: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
2: के कुरा गर्छ निनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
10: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
14: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
13: नोट यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607334 र 0825601638
2: मोटु रोग

0: विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मुटुरोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: ब्लड प्रेसर हाई लो भएका,
0: कोलेस्ट्रोल बढी भएको,
1: मुटुको गति एकनास नभएको,
0: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
1: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
0: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
1: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-2913 र 98095-12871।
4: नाक कान तथा घाँटीरोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू:
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
4: खुशीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
9: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
5: नेपालगंज नर्सिंग होम नेपालगंज में कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हल में आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद आउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
4: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिने सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 082562023 98478617 98478645।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 950, बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय तहलाई व्यवस्था गरेको आरोप सरकारद्वारा खण्डन।
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ।
0: जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास जारी।
2: रसुवा गढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ।
0: र बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाताको ताजा विवरण। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा बुधबारको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउने मानिसहरूको संख्या 950 नाघेको सरकारले जनाएको छ। केही बेर अघि आयोजित एउटा पत्रकार सम्मेलनमा शिक्षा मन्त्री सस्मित पोखरेलले भने,
4: हामीसँग आएको रेकर्ड अनुसार 957 जनाको शव फेला परेको छ।
3: शिक्षा मन्त्री सस्मित पोखरेल, पछिल्लो समयमा खोज तथा उद्धार कार्य मुख्य गरी प्रभावित क्षेत्रमा रहेका जल विद्युत केन्द्रका सुरुङहरूमा फँसिरहेका ठानिएका मानिसहरूको उद्धारमा केन्द्रित देखिन्छ। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्। द हेग स्थित पर्मानन्ट कोर्ट अफ आर्बिट्रेशनले सिन्धु जल सन्धि सम्बन्धी आफ्ना दायित्वहरू भारतले पालना गर्नुपर्ने आदेश दिएको छ। उक्त सन्धिले पाकिस्तानसँगका नदी तथा सहायक नदीहरूको पानी उपयोग सम्बन्धी मामिलालाई समेटेको छ। भारत प्रशासित जम्मू काश्मीरको पहलगाममा लड़ाकू हमला गरिएपछि गत वर्ष भारतले उक्त सन्धि निलम्बन गरेको थियो। हमलामा संलग्न लड़ाकू समूहलाई पाकिस्तानले आश्रय दिएको दिल्लीले आरोप लगाउने गरेको छ, तर पाकिस्तानले त्यो अस्वीकार गर्दै आएको छ। सर्वसम्मतले जारी आदेशमा उक्त अदालतले भारतले लगाएको कुनै पनि आरोपका आधारमा सिन्धु जल सन्धिलाई निलम्बन गर्न नमिल्ने उल्लेख छ। अदालतले तटस्थ विज्ञहरूको एउटा टोलीले निर्णय नदिएसम्म एउटा जल विद्युत केन्द्रमा पक्की पर्खाल बनाउने भारतको कदम रोक्ने निर्णयहरू पनि गरेको छ। युरोपेली संघीयले च्याट जीपीटी र अरू दुई प्रविधि प्लेटफर्महरूलाई कड़ा कानूनी निगरानीमा ल्याउन लागेको छ। रेडिट र रोब्लक्ससँगै च्याट जीपीटीलाई एकदमै ठूलो प्लेटफर्मका रूपमा लिँदै ईयूका नागरिक तथा समाजमाथि पार्ने प्रभावका लागि थप जवाफदेही बनाइदिएछ। ती तीनवटै कम्पनीहरू 4 महिनाभित्र सार्वजनिक सुरक्षा र बालबालिकामाथि नकारात्मक असर रोक्ने सहितका नयाँ उत्तरदायित्व प्रति जिम्मेवार बन्नुपर्छ। अमेरिकी दबावका बावजूद ईयूले संसारका केही ठूला प्रविधि कम्पनीहरूमाथि नियमन बढ़ाएको छ। एक महिनामा दुई देशबीच पहिलो पटक हानाहान भएपछि अमेरिकी अर्थमन्त्री स्कट भिसेन्टले इरान आर्थिक रूपमा हारिरहेकोले आक्रोशित बनेको दावी गरेका छन्। तेहरानमाथि वाशिङटनले आर्थिक दबाव कायम राख्ने भन्दै उनले उसको अर्थतन्त्र धराशयी हुन नहुने उल्लेख गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फौजहरूमाथि इरानले गरेका हमलाहरूको जवाफ दिइने बताएका छन्। होर्मुज जलमार्ग भएर गइरहेका एउटा सुपर ट्याङ्कर दुईवटा माइन विस्फोटमा परेर रोकिएको इरानको दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। र दक्षिण कोरियाको एउटा अदालतले विवादास्पद युनिफिकेशन चर्चकी प्रमुखलाई घुस र गैर कानूनी राजनीतिक सहायता सम्बन्धी अभियोगमा 2 वर्ष जेल सजाय सुनाएको छ। एकजना सांसदलाई विलासी उपहारहरू र गैर कानूनी आर्थिक सहायता दिएको अभियोगमा अदालतले हान हाकजालाई दोषी ठहर गरेको हो। हानले राजनीतिक प्रभाव बढ़ाउन र तत्कालीन राष्ट्रपति युन सुक योलको सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरूपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार, खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही बेर अघि पत्रकार सम्मेलन गर्दै शव व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाब दिएका छन्। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढ़ीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज, उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घड़ीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढ़ी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 वटा आश्रय स्थलमा बसोबास गर्न तथा राहत व्यवस्थापन गरिएको छ।
0: पहिचान हुन नसकेका शवलाई जमिन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
1: पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डीएनए नमूना औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमिन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
0: व्यवस्थापन गरिएका भनिएका शवको डीएनए परीक्षण पछिका प्रक्रिया बारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थियौं।
5: घटनास्थल प्रकृति मुचुलका लाश जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौं, उहाँहरूको औठा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डीएनए प्रोफाइलिङको लागि नमूना संकलन गरेर सबै शव राखेको अवस्था छ। अब उहाँहरूको त्यो फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
0: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
5: परिवारमा पनि आमा बुवा छोराछोरीको नाता फर्स्ट डिग्री हुनुभयो र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको सिबलिङ अर्थात् दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड संकलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालय पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
5: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरी ले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डीएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डीएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको शव हस्तान्तरण गरिन्छ।
0: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंकाबीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
2: आज रसुवागढी लामटाङ चिलिमी अप्पर त्रिशुली 1 त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ चाहिँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमी र UT-1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो यो।
0: त्यसमा के छ प्रगति चाहिँ?
2: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
0: अनि त्रिशुली 3A र त्रिशुली 3B
2: थ्री एमा चाहिँ टनल भित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट थानेर, अनि 3B हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ।
0: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढ़ी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल। उनले त्यहाँ के देखे?
6: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं। सुरुङभित्रबाट संघर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीड़ा अलग्गै थियो। एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौं। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौं सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौं जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजार सँगै छ जुन चाहिँ बाढ़ीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुजेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट केही थान सिलिण्डर, भाँडाकुँडा र केही थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनु भयो। त्यो ठाउँका मानिसहरूमा बाढ़ीले आफन्त साथीभाइ छरछिमेकी गुमाएको एउटा पीड़ा छ भने अर्कोतर्फ बाढ़ीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ़ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो। शरदजी,
0: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ़दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौं।
5: विपदको बेलामा हुने जुन मिस इन्फर्मेशन पनि हामीले धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घटेको भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भए पनि धेरै भाइरल भयो एउटा, त्यो ठाउँमा सेनाले चाहिँ चारचोटि पाँचचोटि हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन। त्यस्तै चाहिँ जुन जुन हटस्पटमा त्यो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गएको छ, त्यो घरमा खोज्यो कहीँ छैन। भनेपछि कहिलेकाहीँ विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीड़ा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ, हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ।
0: सामाजिक सञ्जालमा आएको कुरा भयो, अब अर्को चाहिँ जनप्रतिनिधिहरूले स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ त्यो
5: यसमा म भन्छु। यसमा विपद ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछु। विपद ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ, यहाँ संघीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँ हामीलाई चाहिँ धन्यवाद, हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो। त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनु भएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज भएको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने
7: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 650,000 घनमिटर पानी जम्मा भएको देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानोतिना पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेदो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान बहाव हुन सक्छ र अलिकति ठुलो रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नु भएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नु भएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढ़ीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढ़ी पनि आउने देखिँदैन।
3: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
7: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाड़को बीचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र परिवेशको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्रै यसमा विस्तारित जम्मा हुँदै गइरहेको अवस्था छ, त्यसकारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
0: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँड सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।
9: 4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
10: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
11: नमस्ते नमस्ते,
12: कता हिँड्नु नि बाबु, बजारतिर नि
13: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
10: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
14: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
15: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
16: सम्पर्क मोबाइल 98477
17: र 98578-3689।
18: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
19: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: डाक्टरद्वारा दिइने सेवाहरू,
19: ब्लड प्रेसर हाई लो भएका,
18: कोलेस्ट्रोल बढी भएको,
19: मुटुको गति एकनास नभएको,
18: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
19: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
18: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
19: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478-2913 र 98095-12871।
22: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 98453-0653।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: अंगाउ मेरो एभरेस्ट
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: सबैभन्दा बढी कस्तो माया लाग्छ
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु पढ्छ है छोरी होइ पढ्छ नि है
6: आमा जस्ता बाबुहरू

0: 야, 이게 나 눕히라고 그러는 거예요.
1: 다 초피라 버시라코 오사디 거나 자누 바니코 만네 히나
0: 아야 아스티 바꿔 또 오사디 거래코 미스코 운니스 바코 하이나
1: 자빠이 때 오사디 거래 뻗치 제스테이 다 운차
0: 야 아플 해 두키라 모르노 보이서 큐 티미 보나나 까나 자우 뭐
1: 고라히 코 호스피털 로드 마라히 코 सगरमाथा डेंटल क्लिनिक मा जानु न अनि चाँडै निको
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
1: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73
8: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान सावहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: आत्मबल शब्द नै अत्यन्तै प्यारो छ। आत्मा शब्दको अर्थ हुन्छ म, आफू, स्वयं। त आत्मबल शब्दको अर्थ हुन्छ म भित्र भएको बल, आफू स्वयं भित्र भएको बल, आफ्नो अन्तरतमको बल। तपाईँको आत्मबल कसैले बढाइदिँदैन। हामीलाई लाग्छ कि फलाम्रो व्यक्तिलाई भेटेपछि आत्मबल बढ्छ, राम्रो कुरा हो, तर किन बढ्छ? किनभने तपाईँभित्र छ, नभए कसरी बढ्छ? कोही व्यक्तिलाई भेट्दा तपाईँ भन्नुहुन्छ कि ओहो बाफै, आज त मेरो आत्मबल भयानक बढायो मान्छेले। किन, के गर्यो? जो व्यक्तिको आफ्नो आत्मबल बढेको छ उसले अरूलाई पनि आत्मबल बढ्ने तरिका बताइदिन्छ। उसको संगतले, उसको आभामण्डलले म भित्रको आत्मबल बढ्न थाल्छ। किनभने यो आत्मबल जुन छ नि, यो व्यष्टि होइन, यो व्यक्तिगत होइन। आत्मबल त समष्टिगत हुन्छ, सबको आत्मबलको एउटै केन्द्र छ, पुरै ब्रह्माण्डको आत्मबलको एउटै केन्द्र छ। त्यो आत्मबलको केन्द्र जागेको व्यक्तिलाई भेटे भने म भित्र पनि जाग्न थाल्छ। कतै भित्र मौनमा उसले मेरो आत्मबललाई स्पर्श गर्छ, र पनि त्यो मेरो आत्मबल हो। प्रत्येक व्यक्तिको आफ्नो छ त्यो आत्मबललाई भेट्ने तरिका। आत्मबलसम्म पुग्ने स्विच, आत्मबलसम्म पुग्ने गुफा प्रत्येक व्यक्तिको आफ्नो छ। आत्मबल त साझा हो, सबैको एउटै हुन्छ। यदि यो ब्रह्माण्ड आत्मबलले बनेको थिएन भने एउटा व्यक्तिले आत्मबल कसरी पाउँथ्यो होला? यदि आत्मबल नाम गरेको तत्व यो सृष्टिमा हुँदैन थियो भने तपाईँले मैले कसरी पाउँथ्यौँ, कहाँबाट पाउँछौ हामीले? हामी पनि यही सृष्टिका अङ्ग त हुन्। आत्मबल नाम गरेको तत्व ब्रह्माण्डमा छ, र त्यसलाई कुन व्यक्तिले कति भेट्छ भन्ने कुरा मात्रै हो। आत्मबलहीन भएका व्यक्तिहरू वा बाहिरबाट कुनै धनबाट, अरू कुनै पदार्थबाट अथवा कुनै गलत कामबाट मात्रै आत्मबल पाइन्छ भन्ने सोच राख्ने व्यक्तिहरूको संगत तपाईँले गर्नुभयो, भेट्नुभयो भने पनि तपाईँभित्रको आत्मबलको नैसर्गिक केन्द्र सुसुप्त हुन थाल्छ, निष्क्रिय हुन थाल्छ। र तपाईँलाई पनि लाग्छ कि मलाई बाहिरबाट कसैले आत्मबल बढाउनु पर्छ, अब त्यस्तो व्यक्तिलाई भेट्नुभयो भने तपाईँको आत्मबल क्षीण हुन्छ। हामी सबैलाई अनुभव छ, कसैसँग कुरा गर्दाखेरि मन नै शान्त हुन्छ, भित्रबाट प्रेरणा आउँछ, भित्रबाट एउटा हौसला आउँछ, मैले गर्न नसक्ने केही पनि छैन जस्तो भित्रबाट अनुभूति हुन थाल्छ। भने अरू कसैसँग कुरा गर्यो भने दैनिक जीवनका सुत्ने, उठ्ने, खाने, पिउने कर्महरू पनि गर्न गाह्रो हुन्छ जस्तो लाग्छ। कति मान्छेलाई भेट्नुभयो भने तपाईँलाई लाग्छ कि पुरै ब्रह्माण्ड बडो प्रेमले चलेको छ, बडो आनन्दले, शीतलताले चलेको छ। त कति व्यक्तिलाई भेट्यो भने के लाग्छ भने छेड़ छेड़ संघर्ष छ, यहाँ छेड़ छेड़ दुःख छ, आफ्नो बचाऊ अरू कसैले लुटिदिन्छ, यस्तो भाव व्यक्तिहरूले सम्प्रेषित गरिरहेका छन्। अब तपाईँ रोजी रोजी आत्मबल उच्च भएका व्यक्तिको संगत गर्ने र आत्मबल कमजोर भएका व्यक्तिहरूबाट बच्ने गर्न सक्नुहुन्न, किनभने यो एक दुईजना व्यक्ति पो हामी रोज्न सक्छौँ त। कोही गुरु हामी रोज्न सक्छौँ, कोही आफ्नो प्रेरक व्यक्तित्व रोज्न सक्छौँ, तर संसारमा त दुवै प्रकारका व्यक्ति छन्। त्यसकारणले बाहिरका व्यक्तिहरूमा भर पर्ने होइन। आत्मबलको केन्द्र तपाईँको आफ्नो हो त आफैले प्रयास गर्नु परेन। अब यसका लागि हामी तीन चारवटा विषयहरूतिर ध्यान दिउँ। पहिलो कुरा, तपाईँको मनभित्र एउटा संकल्प गर्नुहोस् कि म आजबाट आत्मबलको स्रोत कहीँ बाहिर खोज्दिन, म सबैलाई आत्मबल दिने म आफू बन्छु, म आफ्नो आत्मबल जगाउँछु र म अरूलाई पनि आत्मबल दिन थाल्छु, म अरू कसैबाट मेरो आफ्नो ब्याट्री रिचार्ज गर्ने बाटो खोज्दै खोज्दिन, म सबैको चार्जर बन्छु, चार्जिङ स्टेसन बन्छु। जसले पनि मलाई भेट्छ, जसले पनि मलाई सम्झन्छ, ऊ प्रसन्न हुनेछ। यो संकल्पले नै तपाईको चेतना भित्रबाट जाग्न थाल्छ र बाहिर प्रवाहित हुन थाल्छ। तपाई भित्रको प्रकाशले सबैलाई आशिष प्रदान गर्न थाल्छ। पहिलो संकल्प यो गर्नुस्। दोस्रो, अब हामीले तरिका खोज्नु पर्छ कि आत्मबलको केन्द्रसम्म कसरी पुग्ने। आत्मबल त एउटा कुवा जस्तै हो, त्यहाँ बाल्टिन हाल्न सिक्नुपर्छ वा त्यहाँ चाहिँ पाइप पुर्याएर पम्पले पानी तान्नुपर्छ बाहिर। त्यो विधिलाई के भनिन्छ? ध्यान भनिन्छ। ध्यान के हो? ध्यान आफूभित्रको आत्मबलको कुवामा बाल्टिन पुर्याउनु, अमखरा पुर्याउनु, गाग्री पुर्याउनु, वा धेरै गहिराईमा छ वा स्वचालित बनाउनु मन छ भने त्यहाँ पाइप पुर्याएर मोटर जडान गरिदिनु हो। तपाईँले मोटर जडान गरिदिनु भयो भने त्यो पानी आएको आइगर्छ। आत्मबलको खानी, आत्मबलको कुवा कहिल्यै पनि सुक्दैन। मृत्युले त हल्लाउन सक्दैन, अरू कुराले कसरी सुक्ने? प्रत्येक व्यक्तिभित्र आत्मबल असीमित छ, अथाह छ। तपाईँ कहिले नाप्नै सक्नुहुन्न। म आत्मबलले भरिएको छु भन्नै सक्नुहुन्न। तपाईँ अझ बढी भरिने सम्भावना, जहिले सुकै शेष रहन्छ। तपाईँलाई कति चाहिन्छ आत्मबल? तपाईँलाई के गर्नु छ जीवनमा? जति पनि आत्मबल तपाईँलाई चाहिन्छ त्योभन्दा धेरै बढी खजाना तपाईँ आफूभित्र लुकेको छ। तपाईँले ध्यानको विधि खोज्नुहोस्, ऊर्जा ध्यानको विधि। त्यो विधिले तपाईँलाई भित्र, आफूभित्र प्रवेश गर्न सिकाउँछ। आफूभित्र एकपटक प्रवेश गर्न सिक्नुभयो, थोरै पानी आउन थाल्यो, थोरै भए पनि ताजगी अनुभव गर्नुभयो, थोरै भए पनि खुसियाली अनुभव गर्नुभयो भने अब तपाईँलाई थाहा भइहाल्यो के गर्नुपर्छ भन्ने। अब कहीँ झन्झट पर्यो जीवनमा, वा कुनै नयाँ काम गर्नु पर्यो, वा कुनै समस्यालाई समाधान गर्नु पर्यो भने तपाईँ कहीँ बाहिर मात्रै खोज्दै दौडिनुहुन्न। तपाईँ आफू भित्र गएर त्यो आत्मबलको केन्द्रलाई सक्रिय बनाउनुहुन्छ। पहिले तपाईँलाई थाहा भयो कि स्रोत कहाँ हो। भित्र गएर सक्रिय बनाउने बित्तिकै कति छ कति छ त्यो। आजसम्म कसैले त्यसलाई खर्च गरेर सिद्ध्याएन। तपाईँ जति बाँड्नुहोस् त्यसपछि सारा संसारको लागि तपाईँ प्रेरणाको स्रोत बन्नु, अरू सबैका लागि तपाईँ आत्मबलको स्रोत बन्नुहोस्। त्यो पनि गर्न सक्नुहुन्छ। वास्तवमा स्रोत त कोही बन्न सक्दैन, स्रोत त हरेक व्यक्तिभित्रै छ, तर स्रोत चिनाउने भने बन्न सकिन्छ। आत्मबलको स्रोतलाई पहिचान गराउने व्यक्ति बन्न सकिन्छ। आफूभित्रको स्रोत फेला नपारिकन तपाईँलाई कहिले भरोसाै आउँदैन कि म भित्र पनि आत्मबल छ। जबसम्म आफूभित्रको आत्मबललाई चिनिँदैन तबसम्म हरेक व्यक्तिभित्र आत्मबल छ भन्ने कसरी थाहा हुन्छ? जुन दिन तपाईँले आफ्नो आत्मबललाई अलिकति पनि चिन्नुहुन्छ त्यस दिनदेखि तपाईँको बोली परिवर्तन हुन्छ। तपाईँ अब अरूसँग यसरी बोल्नुहुन्छ जसरी उसको आत्मबल बढ्नेछ, किनभने तपाईँलाई थाहा भयो कि आत्मबलको स्रोत भित्र छ र त्यो व्यक्तिभित्र पनि आत्मबल रहेको हुनाले आफ्नो आत्मबल बढाउने बोली गर्यो भने अरूको आत्मबल पनि बढ्छ, अरूको आत्मबल बढाउने बोली गर्यो भने आफ्नो आत्मबल पनि बढ्छ, किनभने आत्मबल सबैको साझा हुन्छ। तपाईँको आत्मबल घटाएर मैले मेरो आत्मबल कहिले पनि बढाउन सक्दिनँ। घटे दुवैको घट्छ मेरो क्रियाबाट, र बढे दुवैको बढ्छ, किनभने केन्द्र साझा हो। जुन विधिले म आफ्नो आत्मबलको केन्द्र खोज्छु त्यही विधिले अरूको आत्मबलको केन्द्र खोज्न पनि म मदद गर्न सक्छु। एकपटक तपाईँले आफ्नो आत्मबलको केन्द्र चिन्नुभयो भने तपाईँ अरूलाई पनि त्यो केन्द्र चिनाउन सक्रिय भइहाल्नुहुन्छ। अब त्यहीबाट तपाईँ ध्यान सिकाउन थाल्नुहुन्छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरीदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082590 4666 98 29 81 50 53।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
3: सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
7: त्यहाँबाट तपाईँको प्रशिक्षणको पहिलो कदम प्रारम्भ हुन्छ त्यसकारणले तपाई कुन दिन साधकबाट प्रशिक्षक बन्नुहुन्छ थाहै हुँदैन त्यो घडी कसैले पनि भन्न सक्दैन जुन दिन तपाई भित्रबाट प्रेरणा जन्मियो त्यस दिन तपाई सबैलाई मदद गर्ने भावले भरिन थालिहाल्नुहुन्छ तपाई भित्रको शक्ति कुन दिन करुणा बन्छ तपाईँलाई थाहै छैन कुनै दिन बन्नेछ करुणा कुनै दिन बग्नेछ त्यो बाढी कुनै दिन लाग्नेछ निराशामाथि डढेलो कुनै दिन जल्नेछन् मनका नकारात्मकताहरू त्यसै दिन तपाईँ अरू भित्र रहेका नकारात्मक भावहरू पनि जलाउने व्यवहार स्वतः गर्न थाल्नुहुनेछ जुन दिनसम्म आफ्नो आत्मबलको केन्द्र तपाईँले भेट्नुहुन्न त्यस दिनसम्म तपाईँलाई अरूलाई मदद गर्न बडो गाह्रो हुन्छ अरू कसैले मेरो चोर दिन्छन् कि अरू कसैले मेरो बिगार्छन् कि मैले यो कुरा अरूलाई सिकाइदिएँ भने त मेरो कम पो हुन्छ कि अरूले मलाई मूल्याङ्कन राम्रो मूल्याङ्कन गर्दैनन् कि मभन्दा अघि पो जान्छन् कि भन्ने प्रतिस्पर्धाको भावना तपाईँमा हुन्छ जुन दिन तपाईँ आफूभित्रको त्यो आत्मबलको स्रोत फेला पार्नुभयो नि त्यस दिन तपाईँलाई के थाहा हुन्छ भने कि यो स्रोत त मेरो कसैसँग प्रतिस्पर्धाको कुरै नै छैन अरू कसैको तुलनामा बढी आत्मबल वा कम आत्मबल भन्ने नै हुँदैन हरेक व्यक्तिभित्र आत्मबलको खजाना उति नै छ अब तपाईँ बाँडेमा बढ्छ भन्ने पनि बुझ्नुहुन्छ अरूको आत्मबल बढायो भने मेरो पनि बढ्छ भन्ने पनि तपाईँ सँगसँगै बुझ्नुहुन्छ र तपाईँ यो पनि बुझ्नुहुन्छ कि दुईटा आत्मबल बढेका व्यक्तिका कर्मले दुवैलाई फाइदा हुन्छ अर्को व्यक्तिलाई देख्दाखेरि तपाईँलाई आफ्नो आत्मबल याद आउँछ तपाईँलाई देख्दाखेरि उसको आत्मबल याद आउँछ त हामी एकअर्कालाई मदद गर्ने हुन सक्छौ यसरी थाहै नपाइकन व्यक्तिभित्र करुणा जन्मिन्छ त्यो करुणाको स्रोत आत्मबल हो त्यसकारणले बाहिरतिर खोज्न बन्द गरिदियो बाहिर खोज्नुभयो तपाईँले अलिअलि प्रेरणाका स्रोतहरू त फेला पार्नुहुन्छ कसैले तपाईँलाई उत्प्रेरणा दिन्छन् कसैले राम्रो कुरा गर्छन् राम्रो हो तर कति दिनसम्म बाहिर मागेर हिँड्नुहुन्छ जुन खजाना आफैभित्र छ त्यसलाई कुनै शुल्क लाग्दैन कहीँ जानु पर्दैन कसैलाई भेट्नु पर्दैन, कसैसँग याचना गर्नु पर्दैन, त्यो खजानाको लागि कहाँ जानुहुन्छ? बस आफूभित्रको सक्रिय बनाउने प्रयास गर्नुहोस्। आफूभित्रको सक्रिय, आफूभित्रको आत्मबलको खजानालाई सक्रिय बनाउने प्रयास कहिल्यै पनि खेर जाँदैन, कहिल्यै पनि खेर जाँदैन, किनभने त्यो तपाईँको हृदयको गहिराईमा छ, तपाईँको जीवन ऊर्जाको गहिराईमा छ। आज तपाईँले थोरै मेहनत गर्नुभयो, थोरै त्यसमा पाल पर्यो, बाटो पत्ता लाग्यो, भोलि मेहनत गर्नुभयो फेरि अझ बढी हुन्छ त्यो बाटो, अझ उज्यालो हुँदै जान्छ, अझ उज्यालो, अझ उज्यालो। त्यसकारणले तपाईँले आफ्नो ध्यान साधनालाई सबैभन्दा ठूलो प्राथमिकता ठानेर निरन्तर गर्नुहोस्, निरन्तर एक दिन पनि नछुटाइकन। हरेक दिनको प्रयासले थोरै खुल्दै जान्छ मार्ग, थोरै खुल्दै जान्छ, तपाईँको अन्धकारले भरिएको त्यो हृदय क्षेत्रमा प्रकाश भरिँदै जान्छ। हरेक दिन अलिकति प्रकाश, फेरि अलिकति प्रकाश, फेरि अलिकति प्रकाश, हरेक दिन तपाईँ एउटा नयाँ नयाँ नयाँ नयाँ मनुष्य बन्दै जानुहुन्छ। यसलाई अर्को उदाहरणले पनि बुझाउने गरिन्छ। पहिले पहिले कपडालाई कसरी रङ्ग्याइन्थ्यो भने एक दिन रङ्गाएर पुग्दैनथ्यो, मसिनहरू बनेका थिएनन्, बाहिर घाममा सुकाउनु पर्थ्यो रङ्गाएपछि, र लुगालाई रङ्गाउने व्यक्तिलाई रङ्गरेज भनिन्थ्यो। आज तपाईँले रङमा चोउनुभयो लुगालाई अनि लगाएर घाममा सुकाउनुभयो, थोरै त्यसमा रङ आउँछ, धेरै त घामले, घामको प्रकाशले, तापले उडाएर लैजान्छ, जे बच्छ त्यो उसको आफ्नो हो। अब फेरि तपाईँ भोलि त्यसलाई रङ्गाउनुभयो, फेरि घाममा सुकाउनुभयो, पर्सि फेरि रङ्गाउनुभयो, जबसम्म तपाईँले चाहेको रङ त्यो लुगामा स्थिर हुँदैन तबसम्म तपाईँ रङ्गाइराख्नुहुन्छ, रङ्गाउनुहुन्छ घाममा सुकाउनुहुन्छ, रङ्गाउनुहुन्छ घाममा सुकाउनुहुन्छ। कुनै दिन तपाईँ पाउनुहुन्छ कि तपाईँले खोजेको ठिक रङ त्यसमा आयो र त्यो लुगाको प्राणभित्र प्रवेश गर्यो, त्यो रङ र त्यो लुगामा अन्तर हुन छोड्यो, अब रङ बग्दैन, धोएर पनि जाँदैन, समयले पनि त्यो रङलाई उडाउन सक्दैन, त्यस्तो बन्छ। ठिक त्यसै गरी तपाईँ हरेक दिन निरन्तर ध्यानको प्रयास गर्नुहोस्, आत्मबल बढाउने प्रयास गर्नुहोस्, अभ्यास गर्नु, आज थोरै बढ्छ, फेरि दिनभरिको कर्मले घट्छ, घामले सुकाउँछ, थोरै हुन्छ। बेलुकी तपाईँलाई लाग्छ कि ओहो छँदै छैन कि मभित्र आत्मबल, बेकारमा त्यो ध्यानमा अलिकति देखे जस्तो त लागेको थियो, तर दिनभरिमा गए मेरो होइन कि यस्तो लाग्छ, चिन्ता नगर्नु, फेरि भोलि तपाईँ आफूलाई रङ्गाउनुहोस् ध्यानको रङमा अनि सुकाउनुहोस् दिनभरि कर्मको घाममा, थोरै बढ्छ, पर्सि पनि त्यही गर्नुहोस्, निरन्तर गर्नुहोस्। त कहिलेसम्म रङ्गाउने? जबसम्म आफूले चाहेको रङ प्रकट हुँदैन। कहिलेसम्म ध्यान गर्ने? जहिलेसम्म तपाईँको आत्मबलको आफ्नो केन्द्र सक्रिय हुँदैन, त्यो केन्द्र त तपाईँकै हो, गर्नु तपाईँले पर्छ। आलस्य गर्नुभयो, भोलि पर्सि गर्नुलाई भन्नुभयो, त्यतातिर ध्यान दिनु भएन, ढिलो हुन्छ, झन अन्धकार बढ्छ, समयले अन्धकारलाई बढाउँदै लैजान्छ। त्यसकारणले हेर्नुहोस् त, सानो तीन वर्षको बच्चामा जुन आत्मबल हुन्छ, त्यति आत्मबल 30 वर्षको व्यक्तिमा हुँदैन, 90 वर्षको व्यक्तिमा त हुँदै हुँदैन। आत्मबल पुरै सिद्धिसकेको हुन्छ, छिडो हुन्छ, फेरि अँध्यारोमा प्रवेश गरिसकेको हुन्छ त्यो व्यक्ति। उमेरले हाम्रो आत्मबललाई किन लैजान्छ? किनभने नि उमेर घाम जस्तै हो, आफ्नो आत्मबलको रङमा आफूलाई रङ्गाउन नजानेपछि घामले त्यो रङ उडाएर लगिहाल्छ, दिनको तापले त्यो उडाएर लैजान्छ। निरन्तर खोज्नुहोस्, आत्मबललाई बढाउनु पहिलो प्राथमिकता हो भन्ने संकल्प गर्नुहोस्। स्रोत मभित्र छ भनेर स्पष्ट हुनुहोस् र त्यसलाई खोज्ने विधि पत्ता लगाउनुहोस्। यो क्रमलाई निरन्तर गर्नुहोस्। एक दिन दुई दिन तपाईँले खोजे जस्तो आत्मबल आएन वा वर्ष दुई वर्ष आएन भने नडराउनुहोस् न आत्तिनुहोस् त्यति नै अन्धकार रहेछ भन्ने बुझिन्छ तर अन्धकार त बाहिरी कुरा मात्रै हो भित्र आत्मबलको प्रकाश हरेक व्यक्तिमा हुन्छ हेर्नुहोस् त प्राविधिकहरू पानी निकाल्न के गर्छन् 100 फिटमा पानी आएन भने 200 फिट 200 फिटमा आएन भने 300 फिट अहिले त कति हो कति किलोमिटर किलोमिटर गहिराईमा पनि पानी खोज्ने र पानी भेट्ने

0: आत्मबल त त्योभन्दा पनि गहिरो कुरा हो। पृथ्वीको कुनै कुनामा सयौं किलोमिटरमा पनि पानी नआउन सक्छ, अझ गहिरो दबिएको हुन सक्छ, तर आत्मबललाई त्यति प्रयास गर्नै पर्दैन, किनभने बिना आत्मबल हाम्रो जन्म हुँदै हुँदैन। आत्मबल सहित हामी जन्मिएका छौं, बस खोज्नु छ, आफूमा भर गर्नु छ, आफूमा श्रद्धा गर्नु छ, आफूले प्रयास गर्नु छ, आफूले साधना गर्नु छ, निरन्तर खोज्नु छ, र जबसम्म भेटिँदैन तबसम्म खोजीलाई जारी राख्नु छ। आत्मबल नभेटिन्जेलसम्म विश्राम नगर्नुहोस्।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रम।

0: मा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुच्चा सुनिने, बेहोश हुने, छाती गरुङ्गो हुने, हात खुच्चा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
5: होइन, के भयो दाइ, किन झोक्रे आएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-9010।
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: के जीवन र जगत एउटै हुन्? होइनन्, जगत त यो सम्पूर्ण ब्रह्माण्ड हो। यहाँ चाहिँ स्थावर छ, जंगम छ। स्थावर भनेको अचर जगत, जुन केही चलिरहेको छैन। जंगम भनेको चलायमान जगत, चल जगत। यी प्राणीहरू यी सबै जंगम हुन्। त यो स्थावर, जंगम इत्यादि जति पनि छन् नि, यी सबै जगत हुन्। अनुभवमा आउने जति सबै जगत हो। तर जसले अनुभव गरिरहेको छ त्यो चाहिँ जीवन हो। अब फरक बुझ्नुहोस् है, जे जे अनुभवमा आइरहेको छ त्यो सबै जगत हो, र जसले अनुभव गरिरहेको छ त्यो चाहिँ जीवन हो। अब जगत कत्रो विराट छ, हेर्नुहोस् त, यहाँ के छैन जगतमा? पृथ्वी छ, पृथ्वीभित्र यी नदी नालाहरू, मानिसहरू, पशु पन्छी, कीट पतङ्ग आदि, आकाश छ। यहाँ चाहिँ के छन् आकाशभित्र? यत्रा ग्रह नक्षत्र सबै छन्, महाकोलाहल छ, सबै कुरो चलिरहेको छ। यो सबै दृश्य चलायमान जुन अस्तित्व छ यसलाई जगत भनिन्छ। यो जतिसुकै तपाईँले अनुभव गरे पनि, मेरो भने पनि, ठ्याक्कै यो तपाईँको होइन। तपाईँको अनुभवमा आएको विषय हो, यो तपाईँ चाहिँ होइन। अब तपाईँले भन्नु होला कि म जीवन हुँ, होइन। तपाईँ भित्र पनि हेर्नुहोस् त, कति कुरा सलबराइरहेका छन्, कति कुरा चलिरहेका छन्, कति अनुभव गरिराख्नु भएको छ। बाहिरको संसार त हामीले अनुभव गरेका छौँ, भित्रको अर्को संसार छ, जसको अनुभव हामी आँखा बन्द गर्दा, विश्राम गर्दा वा निद्रामा, सपनामा गर्छौँ। बाहिरको जगत त ठूलो छ, सबैलाई थाहा छ, तर हामीलाई के थाहा छैन भने भित्रको जगत चाहिँ बाहिरको जगतभन्दा ठूलो छ। भित्रको जगत त असीम छ, बाहिर ससीम होला। बाहिरको जगतमा सिमाना होला, मेरो आँखाले देख्ने, मेरो कानले सुन्ने, यो जगतमा सिमाना होला। तर भित्रको जुन अर्को जगत छ नि, त्यसमा कुनै सिमाना छैन। तर भित्रको पनि त्यो जगत हो, जीवन होइन। जीवन चाहिँ के हो? बस म भित्रको त्यो सानो बिन्दु जसले सबै थाहा पाइरहेको, थाहा पाउनेवाला कोही होइन केही छ। कोही भए त व्यक्ति हुन्छ, केही छ, प्रत्येक व्यक्ति भित्र छ, तपाईँ भित्र छ, म भित्र छ त्यो थाहा पाउनेवाला। के तपाईँले त्यो थाहा पाउनेवालालाई नै थाहा पाउनुभयो? के तपाईँले त्यसलाई देख्नुभयो जसले सबैलाई देखिरहेको छ? के तपाईँले त्यसलाई भेट्नुभयो जसले सबैको अनुभव लिइरहेको छ? त्यो भित्रको सानो बिन्दु, त्यो सूक्ष्म बिन्दु नै जीवन। तर यो जीवन नहुँदा जगतको केही पनि अर्थ छैन। यो पूरा जगत चाहिँ यो जीवनको अनुभवमा आएको, जीवन प्राथमिक हो। जगत त बाहिरी कुरा हो, गौण विषय हो। जगत महत्वपूर्ण नै छैन, यो जगत त छेर छेर परिवर्तन भइरहेको छ। जगतमा कुनै पनि कुरा स्थिर छैन, सबै चलायमान छ, यहाँ सब दौडिरहेका छन्, यहाँ केही पनि स्थिर छैन। हामी चट्टानहरू स्थिर देख्छौ, सूर्य चन्द्र कहाँ स्थिर देख्छौ हामी, तर तिनीहरूभित्र पनि त ऊर्जा कति चलिरहेको छ, कत्रो गतिमा दौडिरहेको छ सबै। तर भित्र त्यो जीवनको बिन्दु जसले सबै थाहा पाउँछ, त्यो चाहिँ परम स्थिर छ, त्यसैलाई सनातन भनिन्छ। त्यही हो तपाईँको आत्मा, त्यो सानो जीवनको बिन्दु। अब आँखा बन्द गरेर बिन्दु नखोज्नु होला, खोज्नु होला त्यसलाई जसले सबै थाहा पाइरहेको छ। त्यसका लागि मौनको अभ्यास गर्नुपर्ने हुन्छ, त्यसका लागि ध्यानमा जानुपर्ने हुन्छ। तपाईँ सक्रिय मात्रै रहनुभयो भने आफूभित्रको त्यो परम जीवन्त चैतन्य बिन्दु कहिले पनि भेट्नुहुन्न। त आफ्नो लागि समय निकाल्नुहोस्, टक्क अडिएर खोज्नुहोस् त्यो बिन्दुलाई जसले सबै जानिरहेको छ। त्यो बिन्दु जुन छ भित्रको जीवन, त्यसको त्यो एउटा अचम्म छ। के छ भने त्यसले बाहिरको कुरा त थाहा पाउँछ, आफूलाई पनि थाहा पाउन सक्छ। जस्तो तपाईँको आँखाले सबैलाई देख्दछ, तर कहिले आँखाले आफूलाई देखेको छ? कानले सबैलाई सुन्छ, तर कान स्वयंले कानलाई नै सुन्दैन। नाकले सबै गन्ध लिन्छ, तर स्वयंको गन्ध भने लिन सक्दैन। तर भित्रको जीवन फरक छ। भित्रको जीवन भेट्नुभयो भने त्यहाँ एउटा गुणवत्ता तपाईँले भेट्नुहुनेछ। त्यो भित्रको जीवनले सबै त थाहा पाउन सक्छ, तर थाहा पाउनेलाई पनि थाहा पाउन सक्छ। त्यो आफैलाई देख्न सक्छ, आफैलाई भेट्न सक्छ। हामी हाम्रा चर्म चक्षु प्रयोग गरेर आफूलाई कहिले पनि देख्दैनौँ, ऐनामा हेर्नुपर्छ आफूलाई देख्नको लागि। तर भित्रको त्यो दिव्य चक्षुले हामीलाई निरन्तर देख्छ। अहिले बाहिर देखिरहेको छ, अभ्यासले त्यो स्वयंलाई देख्न थाल्छ, स्वयंलाई चिन्न थाल्छ। त्यो जगत भन्दा भिन्न जीवन छ, तर यो जगत यो जीवनको कारणले छ। त्यो चलचित्र भवनमा प्रोजेक्टर हुन्थ्यो नि पहिले, त्यो प्रोजेक्टरको कारणले, प्रोजेक्टरमा भएको त्यो रिलको कारणले त्यहाँ चलचित्र देखिन्थ्यो। अब त्यो प्रोजेक्टर र त्यो रिलै हटाइदिनुहोस् त, के देखिन्छ त्यहाँ पर्दामा? सेतो पर्दा, अब सेतो नै रहन्छ, केही पनि छैन। त्यस्तै त्यो भित्रको जगत, भित्रको जगत, भित्रको लुकेको त्यो जीवन, त्यो नरहने बित्तिकै मृत्यु भयो, अब केही पनि अर्थै भएन उसलाई। अब त्यो जीवन नै, त्यो जीवन नै आत्मा हो, यही ब्रह्म हो, यही सनातन हो, यही थाहा पाउने तत्त्व हो, यही द्रष्टा हो। बाकी सबै त जगत हो, बाकी सबै माया हो, यही शाश्वत सनातन परब्रह्म परम सत्य हो।
8: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
9: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित